0: परम पद भनेको नै त्यही हो, मोक्ष भने पनि त्यही हो, परम धाम भने पनि त्यही हो। यी सबै कुरालाई तपाईँले के लिनुहोस् भने अवगुणहरू दुर्गुणहरू नै, नराम्रा बानी व्यवहारहरू, नराम्रो व्यवहार नै यो हाम्रो दुःखको कारण हो। दुःखबाट मुक्तिको पद परम पद नै सद्गुणहरू, राम्रा बानी व्यवहारहरू, राम्रो व्यवहार, राम्रो आचरण, बस यसले हामीलाई दुःखमुक्त दिन्छ। यतातिर चाहिँ गरौँ जो काम अहिलेको अहिले गर्न सकिन्छ कि आजैबाट प्रयास गर्न सकिन्छ, जीवनलाई रूपान्तरण गर्न सकिन्छ। होइन भने अब स्वर्ग के हुन्छ, वैकुण्ठ कहाँ छ, कसो छ, अब यति ठुल्ठुलो कुरा गरेर मरेपछि के हुन्छ, जन्मदै यहाँ अहिले समस्या परिसक्यो, मरेपछि त जे हुन्छ होस्मा त के मतलब, यहाँ अहिले समस्या परिसक्यो मान्छेलाई, अहिले दुःख पाएर रोइरहेछ, मरेपछि के हुन्छ त्यही भएर मेरो
1: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
2: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: मम्मी दाँत दुख्यो।
4: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
5: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
6: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
4: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
6: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
2: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
7: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
6: सम्पर्क फोन नम्बर 0825902022।
4: जो रोड छुट्टी पुकार खैनी जस्ता छुट्टी जन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश। काठमाडौँ वीर अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाते एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट, छाती, मुटु तथा महिला रोग र थायराइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
7: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा, अत्याधुनिक प्याथोलोजीद्वारा रगत, दिशा, पिसाब, सुगर, बोसो, मिर्गौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
9: साथै एमबीबीएस एमएस हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
11: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छारी रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इइजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नु होला।
4: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल, खुलास रोड, धुवाई, दाङ। फोन नम्बर 0825614419, मोबाइल नम्बर 98478829943 र 98449146653।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
16: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क: शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
17: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
17: सुगर रोग सम्बन्धी उपचार,
18: हर्मोन सम्बन्धी समस्याको उपचार।
17: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
18: फोनबाट पनि नाम दर्ता गर्न
19: बिरामी जाँच निमिति यही ज्येष्ठ 24 गते आइतबार।
20: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12871।
21: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
22: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: डाक्टरद्वारा दिइने सेवाहरू:
24: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
23: बाङ्गा टिङ्गा दाँत मिलाउने,
24: शल्यक्रिया गरेर दाँत निकाल्ने,
23: खाली ठाउँमा दाँत भर्ने,
24: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
23: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
24: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
25: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
16: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: अन्य सेवाहरू:
26: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
27: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
28: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
29: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-49-41-944।
30: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
31: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
30: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
31: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
30: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
31: ल ल काका, गइहाले म।
32: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
26: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
32: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-498-87-741।
33: We'll be right back.
32: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
31: उपचार हुने रोगहरू
32: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
31: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
32: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
31: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
32: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
31: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
32: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
30: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
0: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
30: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

0: एक्सचेन्ज डेट एफिजेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478333 र 98686342044।
0: सूचना सूचना सूचना।
2: दाङको घोराहीमा सञ्चालनमा रहेको कनक ज्योति सुनचाँदी खरिद बिक्री केन्द्र घोराही, नेपाल सुनचाँदी व्यवसाय संघ घोराही, दाङमा आबद्ध नरहेको बेहोरा सम्पूर्ण साधारण तथा ग्राहक वर्गमा सूचित गरिन्छ। उक्त कनक ज्योतिका नाममा भइरहेको व्यावसायिक कारोबारमा यस सुनचाँदी व्यवसाय घोराही दाङ सम्बन्धित सेवा कारोबार र प्रतिबद्धतामा सम्बन्धित नरहेको बेहोरा अनुरोध गर्दछौ। त्यसैले कुनै पनि आर्थिक कारोबार वा अन्य निर्णय गर्नु अघि सम्बन्धित निकायमा आवश्यक जानकारी तथा सत्य तथ्य बुझेर कारोबार गर्न अनुरोध गर्दछौ।
0: नेपाल सुनचाँदी व्यवसाय संघ घोराही दाङ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल जेठ 5 गते मंगलबार, सन् 2026 मे 19 तारीक, अधिक जेठ शुक्ल पक्षको तृतीया तिथि।
1: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
1: राष्ट्रको शान किसान,
2: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
3: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश, सर्वोच्च प्रशासनद्वारा अवज्ञा, सर्वोच्च र कार्यपालिका आमने सामने, संसदमा पनि उठ्यो प्रश्न।
3: ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू।
2: विद्यार्थीलाई पढ़ाईसँगै कमाईसँग जोड्ने वातावरण बनाउनु पर्ने विज्ञको सुझाव, प्रभावकारी कार्यान्वयन गर्न सकेमा विद्यार्थीको बाध्यात्मक वैदेशिक पलायन कम हुन सक्ने।
4: सफलतापूर्वक कार्यान्वयन गर्न सकियो भनेदेखि पढ्दै कमाउँदै कार्यक्रमलाई ठूलो संख्यामा विद्यार्थीहरूलाई यहीँ टिकाउन सम्भव छ।
3: कंगो र युगाण्डामा इबोलाबाट ज्यान गुमाउनेको संख्या 88 जना पुग्यो। 300 जना भन्दा धेरै शंकास्पद संक्रमित, विश्व स्वास्थ्य संगठनको टोली प्रभावित क्षेत्र बुनियामा।
2: र नेपाल विश्वकप क्रिकेट लीग 2 को 5 स्थानमा उक्लियो सन्दीपको विश्व कीर्तिमान। आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै हैदराबाद प्ले अफमा।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: काया कैरनमा अब खबरको सिलसिला। प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरपीठ गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ। संवैधानिक परिषदले सिफारिश गरेका भावी प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियामा छ, तर कायम मुकायम प्रधान न्यायाधीश मल्लले आफूलाई नै प्रधान न्यायाधीश बनाउनुपर्ने मागसहित दायर रिट तत्काल दर्ता गरेर आजका लागि पेशी तोक्न लिखित आदेश दिएपछि न्यायालयदेखि व्यवस्थापिका सम्म तरंगित भएको छ। मल्लको आदेशपछि मुद्दा दर्ता गर्ने प्रशासनिक निकायको नेतृत्वमा रहेका मुख्य रजिष्ट्रार र रजिष्ट्रार कार्यालय छलेर निस्किए। यता प्रतिनिधि सभा बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले मल्लको आदेश सर्वोच्चको प्रशासनिक प्रक्रियामाथिको हस्तक्षेप भन्दै विरोध समेत जनाएका छन्। वरिष्ठतम न्यायाधीश मल्ललाई प्रधान न्यायाधीश सिफारिश गर्नुपर्ने मागसहित वैशाख 25 आएका 3 रिट निवेदन सर्वोच्चले दर्पित गरेको थियो। विरूद्ध निवेदकहरू वैशाख 28 निवेदन लिएर आएका थिए, तर दर्ता भएको थिएन। यही गुनासो लिएर निवेदकहरूले हिजो बिहानै कायम मुकायम प्रधान न्यायाधीश मल्ललाई भेटेका थिए। त्यसपछि मल्लले सर्वोच्च प्रशासनलाई हिजो दिउँसो 1 बजेभित्र निवेदन दर्ता गरी आज मंगलबारका लागि पेशी तोक्न आदेश दिनुभएको थियो। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलले प्रधान न्यायाधीश सिफारिशको निर्णय विरूद्ध रिट दर्पीटका विषयबारे आफूले कुनै टिप्पणी गर्न नचाहेको बताउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता र सूचना अधिकारीबाट जानकारी लिनुहोला, उहाँले भन्नुभएको छ। प्रधान न्यायाधीशमा सिफारिश डाक्टर मनोज कुमार शर्मा विरूद्धका रिट दर्ता गर्नु भन्ने कायम मुकायम प्रधान न्यायाधीश मल्लको लिखित आदेशलाई लिएर संसद बैठकमा पनि सवाल जवाब उठेको छ। रासोपाका सांसदद्वय यज्ञमणि नेउपाने र समीक्षा बासकोटाले मल्लको आदेशलाई न्यायालयको प्रशासनिक अधिकारमाथिको हस्तक्षेप भन्दै प्रश्न उठाउनु भएको हो, तर सत्तारूढ़ दलका सांसदको यो प्रश्नलाई विपक्षी एमाले न्यायपालिकामाथि संविधान विपरीत भएको हस्तक्षेप भन्दै प्रतिवाद गरेको छ। यसैबीच प्रधान न्यायाधीशमा सिफारिश सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई आज हुँदैछ। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले न्यायालयमा अन्यल बढ़ेकाले शीघ्र सुनवाई हुन लागेको बताउनुभयो। सभापति श्रेष्ठका अनुसार आज बिहान 8 बजे शर्मा विरूद्ध का उजुरी खोलिनेछ, सांसदहरूलाई वितरण गरिनेछ, 7:45 उजुरीकर्तासँग छलफल गरिनेछ। प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध संसदीय सुनवाई समितिमा 16 उजुरी परेका छन्। संवैधानिक परिषदले गएको वैशाख 24 शर्मालाई प्रधान न्यायाधीश पदमा सिफारिश गरेको थियो। अब सुनवाईपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीश नियुक्त गर्नुहुनेछ। आजका विभिन्न पत्र पत्रिकाले खबर छापेका छन्, हामीले कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
7: सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको एशिया पैसिफिक समूह एपीजीले नेपालले पर्याप्त प्रगति नदेखाए कालो सूचीमा पर्ने गम्भीर चेतावनी दिएको छ। ग्रेड लिस्टबाट बाहिर निस्कन आवश्यक सुधारमा नेपालको प्रगति निराशाजनक रहेको भन्दै एपीजीले यस्तो चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। एपीजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक एपीजेजी समीक्षा अघिको अन्तिम उच्चस्तरीय हस्तक्षेपका रूपमा स्पष्ट उल्लेख गरेको छ। अर्थात नेपालसँग अब 4 महिना भन्दा कम समय बाँकी छ। एपीजीको जेठको 4-6 सपोर्ट बैठक काठमाण्डुमा जारी छ। काठमाण्डु आइपुगेको एपीजीको उच्चस्तरीय प्रतिनिधि मण्डलले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सम्पत्ति शुद्धिकरणसँग सम्बद्ध सरकारी निकायका अधिकारीसँग छलफल गरेको थियो। त्यही गम्भीरतालाई प्रतिविम्बित गर्दै एपीजीले यस पटक आफ्नो उपकार्यकारी सचिव डेभिड सेनन नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल पठाएको हो। सन् 2002 एपीजी सचिवालयमा कार्यरत सेनन हाल आफ्नो 24 पारस्परिक मूल्यांकनको नेतृत्व गरिरहनु भएको छ र विश्वका सबैभन्दा अनुभवी एफएटीएफ मूल्यांकनकर्ता मध्ये एक मानिनुहुन्छ। एक वरिष्ठ अधिकारीको प्रत्यक्ष उपस्थिति नै नेपालको अवस्थाको गम्भीरताको संकेत हो। ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी शीर्षकको खबर कान्तिपुरमा छ।
6: समस्याग्रस्त सहकारी संस्थामा अल्पत्र परेको बचत रकम फिर्ता प्रक्रिया शुरू भएको छ। सहकारी व्यवस्थापन समितिका अनुसार हिजो साना बचतकर्तालाई प्राथमिकतामा राख्दै पहिलो चरणको रकम फिर्ता शुरू गरिएको हो। पहिलो दिन 3 सहकारीका 378 जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएको समितिका अध्यक्ष दिल्लीराज आचार्यले बताउनुभयो। तीमध्ये कान्तिपुर सहकारीका 215 जना, शिवशिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 बचतकर्ता रहेका छन्। 3 सहकारीका 378 जना साना बचतकर्तालाई गरिएको बचत फिर्ता रकम 13,79,216 रूपियाँ रहेको छ। समितिका अध्यक्ष आचार्यका अनुसार प्रारम्भिक चरणमा कम रकम बचत गर्ने साना बचतकर्तालाई प्राथमिकतामा राखिएको छ। अब बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गर्ने तयारी छ। 5 लाख रूपियाँ भन्दा कम बचत गर्नेलाई साना बचतकर्ता र 5 लाख रूपियाँ भन्दा धेरै रकम बचत गर्नेलाई ठूला बचतकर्ताका रूपमा वर्गमा राखिएको छ। पहिलो चरणको काम सम्पन्न भएपछि दोस्रो चरणको बचत रकम फिर्ता प्रक्रिया शुरू गरिनेछ।
7: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा पुनरागमन हुने भएको छ। भण्डारीको सदस्यताका विषयमा विभाजित एमालेको हिजो गुण्डुमा बसेको सचिवालय बैठकले पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो। अध्यक्ष ओलीले बैठकमा भण्डारीले सदस्यता नवीकरण गर्ने निवेदन आएको बताउनु भएको थियो। एमाले सचिव पद्मा कुमारी अर्यालले पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता खुल्ला गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। दुईपटक राष्ट्र प्रमुख भइसकेको भण्डारी पदबाट बाहिरिएसँगै राजनीतिमा सक्रिय हुनुभएको थिएन। उहाँले व्यापी अभियान पनि सञ्चालन गर्नुभयो। विद्या भण्डारीले 2082 साल असार 14 गते जननेता मदन भण्डारीको 74 जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमबाट आफू सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो।
6: काया कैरनमा विद्यार्थीलाई पढ़ाईसँगै कमाईसँग जोड्ने वातावरण बनाउनु पर्ने बारे विज्ञ संघको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट डब्लू hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: रिलायबल समृद्धि योजना योजना साथमा प्रतिफल हातमा यही 2083 वैशाख 29 गते देखि म्युचुअल फंड को आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को ढिलोमा जेठ 12 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फंड को आईपीओ खुल्दैछ है। इकाईमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश, सर्वोच्च प्रशासनद्वारा अवज्ञा, सर्वोच्च र कार्यपालिका आमने सामने, संसदमा पनि उठ्यो प्रश्न, प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज, ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू, पूर्व राष्ट्रपति भण्डारीलाई एमाले दियो पार्टी सदस्यको निरन्तरता लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। अहिले धेरै विद्यार्थीहरू पढ़ाईसँगै काम गर्ने अवसर खोज्न थालेका छन्। पहिले स्नातकोत्तर पछि मात्र जागिर खोज्ने प्रवृत्ति भए पनि अहिले विद्यार्थीहरू गुणस्तरीय शिक्षासँगै इन्टर्नशिप, जब प्लेसमेन्ट र उद्योगसँग जोड़िने अवसर दिने कलेज रोज्न थालेका छन्। यही आवश्यकतालाई ध्यानमा राख्दै केही क्याम्पसहरूले विद्यार्थीलाई पढ़ाईसँगै काम गर्ने वातावरण सृजनासँगै विद्यार्थीलाई व्यवहारिक अनुभव र रोजगारका अवसर प्रदान गर्दै आएका छन्। यसले विद्यार्थीलाई व्यावहारिक सिप, कामको अनुभव र आर्थिक सहयोग मात्र नभई नेपालमै भविष्य देख्ने आत्मविश्वास समेत दिन थालेको छ। यसै विषयमा साथी महेश केवालीले शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गर्नुभएको छ।
5: यो एकदमै राम्रो प्रयास हो, वास्तवमा यसको सराहना गर्नुपर्छ। त्यहाँभित्रका चुनौतीहरू त होलान्, तर जुन कलेजहरूले काठमाडौँका अथवा बाहिरका पनि गइराखेका होलान्, कलेजहरूले जुन प्रयास गर्नुभएको छ यो त एकदमै सराहनीय छ। यो त युवाहरूको चासोको, लगभग सबै युवाहरूको चासोको सम्बोधन हुन्छ।
6: यसरी नेपालका अन्य विद्यालय तथा क्याम्पसहरूमा पनि अब यस्तो मोडल लागू गर्न चाहिँ कतिको सम्भव छ?
5: जब अनुसन्धानमूलक कामहरू विश्वविद्यालय डिपार्टमेन्ट आफैले गर्न थाल्छ, तिनै अनुसन्धानहरूमा त्यहाँका विद्यार्थीहरूलाई गणकको रूपमा प्रयोग गर्न सकिन्छ, तथ्याङ्क संकलकको रूपमा प्रयोग गर्न सकिन्छ, अनि विद्यार्थीहरूले त्यहीँभित्र परियोजनाकै पैसा हुन्छ, परियोजनाकै काम पाउँछन् अनि पैसा पनि हुन्छ। फन्डिङ सहितका थेसिसहरूमा रिसर्चमा लागिरहेका विद्यार्थीहरूको लागि र त्यस्ता परियोजनाहरू सञ्चालन गरेका युनिभर्सिटीहरूले विद्यार्थीलाई त्यहीँ रोजगारी दिन सक्छन्। पढ्दा पढ्दै पनि यो सम्भव छ। कलेजहरू अथवा युनिभर्सिटीहरूले पनि अर्को के चाहिँ गर्न सक्ने हुन्छ भने, रोजगारीको लागि सहजीकरण गरिदिन त सक्छन्, अथवा निजी क्षेत्रसँग सहकार्य गरेर, विदेशका युनिभर्सिटीहरूसँग सहकार्य गरेर त्यहाँ कामको वातावरणहरू बनाइदिन सक्छन्। 11-12 अथवा 10 वर्ष सकेपछि अथवा 10 वर्ष चलिरहँदा उहाँहरूले एउटा छुट्टै सेड स्थापना गरेर रोजगारीका अवसर भएका ठाउँहरूमा रिफर गर्न सक्ने, होइन रोजगारीसँग सम्बन्धित सिपहरू सिकाइदिने, पार्टनरसिप डेभलप गर्दै जाने, कतिपय एनजिओहरूसँग, प्राइभेट कम्पनीसँग, ब्याङ्कहरूसँग, आइटीका कम्पनीहरूसँग, है डेभलपमेन्ट अर्गनाइजेसनहरूसँग, लोकल गभर्मेन्टसँग, उनीहरूसँग यो इन्डस्ट्रीको पार्टनरसिप गर्न सक्ने, ताकि विद्यार्थी हाम्रो विद्यार्थीहरू छन्, ह्युमन रिसोर्स हामीसँग छ, तपाईँहरूलाई के चाहिन्छ लैजानुहोस् है यस्तो छ है भन्ने नै सम्पर्क राखिदिने, सम्पर्क गराइदिने, यस्ता कामहरू कलेज युनिभर्सिटीहरूले गर्न सक्छन्।
6: विद्यार्थीलाई विशेष गरी देशमै टिकाउन चाहिँ अहिलेका भनौँ न भर्खरै हामीले जे कुराकानी गर्यो त्यस्ता कार्यक्रम चाहिँ कतिको प्रभावकारी हुन सक्छ?
5: म यहीँ बसेर यहीँ गर्थे भनेर चाहनेहरूको लागि त्यस्तोलाई त हामीले रोक्न टिकाउन सक्छौ नि त। उद्यमशीलता सिकाउन सकिन्छ अनि त्यस पछाडि मार्केटसँग उनीहरूको उद्यमशीलतालाई लिङ्क गराइदिन सकिन्छ, सहजीकरण गर्ने यस्तो कामहरू गर्न सक्यो भने जो थाहा नपाएर सिप नसिकेर विदेश हिँड्नु परेको यतिकै यहाँ त केही रहन्छ मैले केही पाइन भनेर हिँड्नु परेकाहरू हुन् उनीहरूलाई त टिकाउन सकिन्छ। सफलतापूर्वक कार्यान्वयन गर्न सकियो भनेदेखि पढ्दै कमाउँदै कार्यक्रमलाई अब अहिलेको त ठूलो संख्यामा विद्यार्थीहरूलाई यहीँ टिकाउन सम्भव छ।
6: अब यो अभ्यास सफल बनाउन विशेष गरी अभिभावकदेखि लिएर शिक्षक भनौँ, विद्यालय, निजी क्षेत्र, उहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ यसमा? सँगसँगै सरकारको त छँदैछ,
5: सरकारले गर्ने भनेको नीति कार्यविधिहरू बनाइदिने, कलेज युनिभर्सिटीहरूले त्यो खालको वातावरण तयार गर्ने हो। विद्यार्थी भाइ बहिनीहरूले कलेज युनिभर्सिटी सक्ने बित्तिकै धेरै ठूलो इन्कमको, धेरै सुविधाजनक रोजगारीको अपेक्षा गर्नु हुँदैन, जिरोबाटै सुरु गर्नुपर्छ। त्यसको लागि तयार हुनु पर्यो, मानसिक रूपले तयार हुनु पर्यो।
3: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बराल। पढ़ाईसँगै रोजगारीको अवसर र सम्भावना तथा आवश्यक नीतिगत व्यवस्थाबारे बरालसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ।
7: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
9: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
8: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
9: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
8: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
10: नारायणी टेलर्स, सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
11: सम्पर्क मोबाइल नम्बर 9822964264।
12: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
13: खुशीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
15: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
4: विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फेरि एकपटक नेपाली सुरक्षाकर्मीको बहादुरीको नयाँ अध्याय लेखिएको छ। सशस्त्र प्रहरी बलको इतिहासमै पहिलो पटक दुई महिला कर्मचारीले सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका हुन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र थापाका अनुसार सहायक हवलदार अनिता कार्कीले आइतबार बिहान 10:20 र सहायक निरीक्षक निमदिक्की शेर्पाले बिहान 11:55 जाँदा सफलतापूर्वक सगरमाथाको शिखर चुम्नु भएको हो। सहप्रवक्ता थापाले विज्ञप्ति जारी गर्दै यो ऐतिहासिक उपलब्धिले संगठनभित्र महिलाहरूको सहभागिता क्षमता र नेतृत्वलाई थप प्रेरणा र प्रोत्साहन मिलेको बताउनु भएको छ। यसैबीच पर्यटन विभाग र नेपाल पर्वतारोहण संघको आधिकारिक द हिमालयन डेटाबेसको अभिलेख अनुसार अहिलेसम्म नेपालका 3 सुरक्षा निकाय नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका 147 सुरक्षा कर्मी सगरमाथाको चुचुरोमा पुगेका छन्। सशस्त्र प्रहरी बलले हिमाल आरोहणलाई केवल शौकका रूपमा मात्र नभई उच्च हिमाली खोज तथा उद्धार क्षमता बढ़ाउने रणनीतिका रूपमा लिएको छ।
3: अब विदेशको खबर। कंगो र छिमेकी युगाण्डामा फैलिएको इबुलाको संक्रमणका कारण कम्तीमा 88 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनले कंगो र युगाण्डामा फैलिएको इबुला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ। 300 जना भन्दा धेरै शंकास्पद संक्रमित समेत रहेका छन्। यो प्रकोप अहिले कोरोना महामारी जस्तो विश्वव्यापी महामारीको अवस्थामा नपुगेको भए पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ़दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले उल्लेख गरेको छ। साथै संगठनले अरू देशहरूलाई अन्तर्राष्ट्रिय सीमा बन्द नगर्न पनि आग्रह गरेको छ। संगठनले कंगोको राजधानी किन्सासामा र समेत इबोला संक्रमण भेटिएको प्रयोगशालाबाट पुष्टि भएको जनाएको छ। पूर्वी कंगोको ठूलो शहर गोमामा सबैभन्दा पहिला इबोला संक्रमण पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ। विश्व स्वास्थ्य संगठनको आपतकाल घोषणाले अन्तर्राष्ट्रिय सहायता निकाय र विभिन्न देशहरूलाई तत्काल सहयोग र समन्वयका लागि दबाव सिर्जना गर्ने अपेक्षा गरिएको छ। अफ्रिकाको विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालय 35 जना विशेषज्ञको टोली इतुरी प्रान्तको राजधानी बुनियामा पुगेको छ। टोलीसँगै 7 टन आपतकालीन औषधि तथा स्वास्थ्य सामग्री पनि पठाइएको छ।
4: अब खेल सम्बन्धी खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 6 हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 गुमाएर भेटायो। त्यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 39 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमाएको थियो। जीतसँगै नेपाल लीग टू तालिकामा 27 खेलमा 22 अंक सहित 5 स्थानमा उक्लिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। नेपालले जेठ 8 अमेरिकासँग खेल्नेछ। हिजोको खेलमा सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। 25 सन्दीप एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो 150 खेलमा विकेट लिने खेलाड़ी बनेका हुन्। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रियमा 150 विकेट लिएका हुन्। उनले अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कलाई पछि पारे। स्टार्कले 77 खेलमा 150 विकेट लिएका थिए।
3: खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराएको छ। हिजो भएको खेलमा हैदराबाद 5 विजय भयो। जीतसँगै हैदराबादसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुगेको छ। चेन्नईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले 7 गुमाएर 180 रन बनाएको थियो। चेन्नईले दिएको 181 रनको लक्ष्य पछाएको हैदराबादले 19 ओभरमा 5 गुमाएर लक्ष्य भेटायो। हैदराबादका इशान किशनले 70 रन बनाए। आईपीएल क्रिकेटको अंक तालिकामा हैदराबाद 13 16 अंकका साथ तालिकाको तेस्रो स्थान छ भने चेन्नई 13 12 अंकका साथ तालिकाको 6 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। अब केही खबर संक्षेपमा। देशैभर गर्मी बढ़ेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम बढ़ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। त्यस्तै केही ठाउँमा पनि पानी पर्ने अनुमान गरिएको छ।
4: ईरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरिएकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। झा अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सृजना भएको अन्योल प्रति क्षमा मागेको हो। अर्ती र ओखती धेरै चाहिँदैन।
3: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा। सर्वोच्च र कार्यपालिका आम्ने सामने, संसदमा पनि उठ्यो प्रश्न।
3: ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू।
4: विद्यार्थीलाई पढ़ाईसँगै कमाईसँग जोड्ने वातावरण बनाउनु पर्ने विज्ञको सुझाव। प्रभावकारी कार्यान्वयन गर्न सकेमा विद्यार्थीको बाध्यात्मक वैदेशिक पलायन कम हुन सक्ने।
3: कंगो र युगाण्डामा इबोलाबाट ज्यान गुमाउनेको संख्या 88 जना पुग्यो। 300 जना भन्दा धेरै शंकास्पद संक्रमित। विश्व स्वास्थ्य संगठनको टोली प्रभावित क्षेत्र बुनियामा।
4: र नेपाल विश्वकप क्रिकेट लीग टूको 5 स्थानमा उक्लियो। सन्दीपको विश्व कीर्तिमान। आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै हैदराबाद प्ले अफमा।
3: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले पार्टी सदस्यतामा निरन्तरता दिएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एमालेको पार्टी कार्यालय छ। पूर्व राष्ट्रपति भण्डारी जस्तै देखिने व्यक्ति बैठकमा सहभागी हुँदै हुनुहुन्छ। पार्टीका एकजना नेता जस्ता देखिने व्यक्तिले अर्को एकजनालाई भन्दैछन्, अबदेखि उहाँलाई पूर्व राष्ट्रपतिज्यू भनेर मानमर्दन नगर्नु, बडो इज्जतका साथ सदस्यज्यू भन्नुभयो भन्नु बुझ्नुभयो। आजको काया कैरन सकिएको छ।
11: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
16: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
17: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती, मात्र ₹50 मा।
18: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दान। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
19: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
21: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
22: नेपाली जुत्ता घर
23: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
22: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
23: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
22: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाम।
23: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
0: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
1: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, तितो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै फिरङ्गी, सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
1: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
2: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
20: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-82-0-98-78-18-17 and 98-78-35-45।
6: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, जो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आर्थिक व्यथिति बढ़दै दाङका स्थानीय तहमा बेरोजीको चाङ, खेतीपातीले किसानको जीवन उकासिँदै
0: सहज रूपमा दुग्ध खरिद गर्ने वातावरण निर्माण गर्न दुग्ध विकास संस्थानले गरायो प्रदेश सरकारको ध्यानाकर्षण, उपभोक्तालाई सहज रूपमा गुणस्तरीय दुग्ध पदार्थ उपलब्ध गराउनु पर्नेमा मुख्य

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्ष राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: दाङका स्थानीय तहमा बेरोजीको चाङ लागेको छ। आर्थिक वर्ष 2080-81 लेखा परीक्षणबाट 10 पालिकामा 16,13,94,57,000 रूपियाँको लेखा परीक्षण गर्दा 36,40,79,000 रूपियाँ बेरोजू देखिएको छ। आर्थिक पारदर्शिता नहुँदा दाङमा स्थानीय तहमा हरेक वर्ष बेरोजू थपिँदै गइरहेको छ। विगत 4 वर्षको अन्तरालमा हरेक वर्ष करोड़ौं बेरोजू थप भइरहेको महालेखाको वार्षिक प्रतिवेदनले हरेक वर्ष उल्याइरहेको छ। आर्थिक वर्ष 2080-81 लेखा परीक्षणबाट 10 पालिकामा 19,05,54,94,000 रूपियाँको लेखा परीक्षण गर्दा 27,97,60,000 रूपियाँ बेरोजू देखिएको थियो। महालेखा परीक्षकको 61 प्रतिवेदनले आर्थिक वर्ष 2079-80 10 पालिकामा 21,07,70,34,000 रूपियाँको लेखा परीक्षण गर्दा 63,61,37,000 रूपियाँ बेरोजू देखाएको थियो। महालेखा परीक्षकको 60 प्रतिवेदनले पनि आर्थिक वर्ष 2078-79 पछिल्ला 2 वर्षको भन्दा पनि धेरै बेरोजू देखाएको थियो। दाङका 10 पालिकामा 19,29,07,11,000 रूपियाँको लेखा परीक्षण गर्दा त्यस वर्ष 72,97,39,000 रूपियाँ बेरोजू महालेखाले 60 प्रतिवेदनमा देखाएको थियो। बेरोजू नदेखेका पालिका नै छैनन्। आर्थिक वर्ष 2079-80 80 तुलसीपुर उपमहानगरपालिकाको बेरोजू 86,83,59,000 रूपियाँ थियो। महालेखाको 62 प्रतिवेदनले आर्थिक वर्ष 2080-81 8,94,16,000 बेरोजू थपिएको थियो। गत आर्थिक वर्ष 2081-82 24,97,39,000 लेखा परीक्षण गर्दा 1,17,67,000 बेरोजू देखिएको महालेखाले सोमबार सार्वजनिक गरेको 63 प्रतिवेदनले औल्याएको छ। कोराही उपमहानगरपालिकाको 68,97,61,000 रूपियाँ बेरोजू आर्थिक वर्ष 2079-80 देखिएकोमा अघिल्लो वर्ष 6,78,28,000 थपिएको प्रतिवेदन आएको थियो भने गत वर्ष फेरि 5,22,14,87,000 लेखा परीक्षणमा 11,23,70,000 बेरोजू थप भएको प्रतिवेदनले देखाएको छ। आजको नयाँ राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नु भएको छ।
1: स्थानीय पालिकाको बेरोजू पछाडि निर्माण व्यवसायको प्रसंग। निर्माण व्यवसायहरूले सामग्रीमा भएको मूल्य वृद्धि अनुसार मूल्य समायोजन नभए अहिलेकै अवस्थामा काम गर्न नसक्ने बताएका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिसँगै निर्माण सामग्रीमा भएको मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरू बेघरबार हुन थालेको भन्दै निर्माण व्यवसाय संघ दाङले जिल्ला प्रशासन कार्यालय स्थानीय तहहरूलाई मूल्य वृद्धिको मूल्य समायोजनका लागि पहल गरिकन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ। केही दिन पहिले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र पठाएको निर्माण व्यवसाय संघ दाङले हिजो तुलसीपुर उपमहानगरपालिकालाई मूल्य वृद्धि समायोजन गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझायो। अप्रत्याशित रूपमा 10% भन्दा माथि मूल्य वृद्धि भएमा मूल्य समायोजन गर्नुपर्ने व्यवस्था भए पनि सरकारले निर्माण व्यवसायका कुरा नसुनेको भन्दै यही अवस्था आए काम गर्न नसक्ने र 80% आयोजना प्रभावित हुने निर्माण व्यवसायी संघ दाङका अध्यक्ष प्रवीण भण्डारीले बताउनुभयो।
3: जिम्मेवारी काम गर्नुपर्छ भन्ने मागबाट हामी पछि हटेका छैनौँ। तर त्यसैमा काम गराउने निकाय नै जिम्मेवार निकाय राज्य पक्षले पनि हाम्रो व्यवसायहरूलाई परेको मर्काहरूको सम्बोधन गर्नुपर्छ, काम पनि गराउनुपर्छ। व्यवसायहरूलाई न्यायोचित हाम्रो बिल्डिङ डकुमेन्टमा भएको अप्रत्याशित मूल्य वृद्धि भएको यिनीहरू कुराहरूलाई सबैलाई समेटेर हाम्रो माग थोरै पनि सम्बोधन गर्यो भने हामीले काम गर्न अझै पनि 2 महिना छ, हामीले काम गर्न सक्छौँ, कामको प्रगति अझै हुन्छ। नत्र एकताल हो भने काम अहिलेसम्म भएका कामहरूको 80% कामहरू प्रभावित हुन्छन्, व्यवसाय पनि सडकमा आउने कुरो आफ्नो ठाउँमा भयो। हामीले मूल्य समायोजन गरिदिनु पर्यो।

0: अहिलेको हकमा मूल्य समायोजन गरिदिनु पर्यो, जस्तो छिमेकी देश भारतमा पनि गरिसक्यो अस्ति भर्खरै पेट्रोलको भाव हिजो अस्ति भर्खर बढायो, त्योभन्दा अगाडि नै उसले मूल्य समायोजन गराइसक्यो। मूल्य वृद्धि भएका ठेक्काहरूमा पनि यो सूचाङ्क हाम्रो इन्डेक्स छ, इन्डेक्स भन्दा यहाँ वास्तविक मूल्य वृद्धि धेरै गुणाले बढी छ। त्यसकारण अब राज्यले सबै सानो ठूलो सबै व्यवसायहरूलाई अप्रत्याशित भएको मूल्य वृद्धिलाई सम्बोधन गरेर काम अगाडि बढाउन निर्देशन गर्यो भने र एउटा एन नियम ल्याइदियो भने हामीलाई काम गर्नु पनि सजिलो हुने थियो र राज्यको आयोजनाहरू पनि प्रभावित त्यति हुने थिएन।
1: निर्माण व्यवसायी संघ दाङका अध्यक्ष प्रवीण भण्डारीका अनुसार सड़क कालोपत्रे गर्दा आवश्यक पर्ने बिटुमिन, सिमेन्ट, फलामे छड, डिजल लगायतका निर्माण क्षेत्रका लागि अत्यावश्यक सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएका कारण आफूहरू काम गर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो। दाङमा चालू आर्थिक वर्ष र बहुवर्षीय गरी 10 स्थानीय तह, प्रदेश सरकार र संघ सरकारका गरी 10,000 बढ़ी साना ठूला आयोजना रहेका छन् भने उपभोक्ता समिति बाहेक 200 बढ़ी निर्माण व्यवसायीहरूले काम गर्दै आएका छन्। आजको समाचार डेस्कबाट यो खबर लिएका छौं।
2: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानले उत्पादन गरेको दूध सहज रूपमा खरीद गर्ने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउनु भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखोरीमा दुग्ध विकास संस्था लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख तथा प्रतिनिधिसँग सोमबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले दूध सहज रूपमा खरीद गर्नुपर्ने र किसानले समयमा नै भुक्तानी गर्न ध्यानाकर्षण गराउनु भएको हो। दुग्ध वितरण आयोजनाले क्षमता विस्तार सम्बन्धी प्रस्ताव पेश गरेको थियो। मुख्यमन्त्री आचार्यले दूधबाट उत्पादन हुने सामग्रीमा विविधीकरण गरी उपभोक्तालाई सहज रूपमा गुणस्तरीय दुग्ध पदार्थ उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले दुग्ध विकास संस्थानका उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजना बोटोले क्षमता विस्तार योजना प्रस्ताव गरेको छ। आयोजना प्रमुख प्रसाद अरियालले प्रस्ताव पत्र पेश गर्नुभएको थियो। प्रस्ताव अनुसार आयोजनाको संकलन, उत्पादन, युटिलिटी, ढुवानी तथा बजारीकरण क्षमता विस्तार गरी दैनिक 25,000 लिटर दूध व्यवस्थापन गर्ने लक्ष्य राखेको छ। हाल आयोजनाले लस सिजनमा दैनिक 15,000 देखि 20,000 लिटर र लिन सिजनमा 7,000 देखि 10,000 लिटरसम्म दूध संकलन गर्दै आएको जनाएको छ। आजका पत्र पत्रिकामा खबर छ।
1: लुम्बिनी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थालाई व्यवस्थित गर्न थालेको बताउनु भएको छ। स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सहकारी संघका प्रमुख प्रतिनिधिका लागि सहकारी कानून तथा पल्स र एमआईसी विधिबाट सहकारी संस्थाको कार्य सम्पादन मूल्यांकन सम्बन्धी कार्यक्रममा मन्त्री पन्थीले प्रदेश सरकारले सहकारीको अनुगमन तथा कानून अनुसार संचालन गराउन थालेको बताउनुभयो। सहकारीको प्रभावकारी अनुगमन तथा निगरानी हुन नसक्दा समस्या भएकाले सहकारी क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकता दिएर अगाडि बढ़ेको बताउनुभयो। आजको गोरक्ष दैनिकमा अमर आचार्यले यो खबर लेख्नु भएको छ।
2: राप्ती गाउँपालिका सात छोटके सिसहनिया निवासी विद्या बहादुर चौधरीले गाउँकै मालिकको घरमा 4 वर्ष कमैया बस्नु भएको थियो। अर्काको जग्गा जमीन जोत्ने, खेतीपाती गर्नेमै समय बित्ने गर्थ्यो। उहाँका बुबाको युवा उमेर पनि कमैया बसेर बित्यो। थारू समुदायमा कमैया बस्ने एउटा कुप्रथा थियो। पछि सरकारले कमैया मुक्त घोषणा गरेपछि यो क्रम रोकियो, तर खेतीपाती संघको साइनो टुटेन। विद्या बहादुरले यो साइनोलाई झनै कसिलो बनाउनु भयो। सिंगो गाउँपालिकामा उत्कृष्ट कृषकको परिचय बनाएका विद्या बहादुरको जीवन कम्ता संघर्षपूर्ण छैन। ट्रयाक्टर चलाउन जान्नुभएका उहाँ नवलप्रासी पुग्नुभयो। त्यहाँ साहुको घरमा गाड़ी चलाउने र उतै बस्न थाल्नुभयो। त्यहाँ केरा खेती थियो। विद्या बहादुरले केराको हेरचाह गर्न नवलप्रासीमै सिक्नुभयो। त्यहाँ काम जान्नुभएका उहाँले आफ्नो ठाउँको माटो सम्झनुभयो, यही खेती हुन्छ भन्ने हाम्रो ठाउँमा पनि होला भन्ने सोचे अनि जग्गा भाडामा लिएर खेती गर्ने अठोट जागे। उहाँले केरा खेती शुरू गर्ने बेलाको छिन् सम्झिँदै भन्नुभयो, त्यति बेला सही निर्णय गरेको रहेछु भन्ने अहिले गर्व लागेको छ। कमैया परिवारको भएकाले विद्या बहादुरसँग खेती गर्ने आफ्नो जमिन थिएन। गाउँका धेरै जग्गा भएका मानिसहरूसँग जग्गा भाडामा लिएर खेती गर्न थाल्नुभयो। उहाँले शुरूमा एक बिघा 14 कट्ठा 7 दूर जग्गा भाडामा लिनुभयो। आज भन्दा 6 वर्ष अघि उहाँले G9 जातको केरा रोप्नु भएको थियो। केराको कहर थियो, त्यति बेला केराको बेर्नाको भाव आकाशिएको थियो। यस्तो बेलामा पनि उहाँले हार मान्नु भएन। दशरथ घिमिरेले आजको नयाँ राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटको तयारी थालेको छ। बजेटका लागि मन्त्रालयहरूलाई बजेटको सिलिङ तोक्नेदेखि मन्त्रालयगत रूपमा छलफलहरू अघि बढ़ेका छन्। आर्थिक वर्ष 2083-84 लागि ल्याउने बजेट जेठ 20 गते भित्र इन्ट्री गरिसक्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले माताहतका मन्त्रालयलाई निर्देशन दिएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माणलाई यथार्थपरक, कार्यान्वयन मुखी र शून्य गल्ती हुने गरी तयार गर्न मुख्यमन्त्री कार्यालयले सबै मन्त्रालयहरूलाई निर्देशन गरेको छ। प्रदेश सरकारले पुराना दायित्व भुक्तानी, अधूरा आयोजनालाई सम्पन्न गर्ने गरी प्राथमिकता, बजेट निर्माण प्रक्रियामा बाह्य व्यक्तिको प्रवेश निषेध र कसैलाई खुशी पार्ने वा मन राख्ने नाममा योजना नराख्न मुख्यमन्त्री चेतनारायण आचार्यले निर्देशन दिनुभएको छ।
3: अहिले हामी जुन बजेटहरू निर्माण गर्दैछौ, हाम्रो पहिलो प्राथमिकता हामीले गत वर्षको जुन हाम्रो बाँकी रहेको त्यो भुक्तानी हो, त्यो भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेका छौं। र दोस्रो प्राथमिकता भनेको हामी प्रदेशका गौरवका आयोजनाहरूलाई दिएका छौं। र तेस्रो प्राथमिकता हामी बहुवर्षीय आयोजनाहरूलाई दिनेछौ। चौथो प्राथमिकता हामी अब जुन हाम्रा अधुरा आयोजनाहरू छन् ती अधुरा आयोजनाहरूलाई पूरा गर्ने त्यो योजनाका साथ हामी अगाडि जान्छौ। र बाँकी रहेको बजेटबाट सीमित मात्रामा हामी नयाँ योजना अहिले धेरै लिन सक्ने अवस्थामा छैनौ। र त्यस्तै गरेर खास गरेर हामी युवाहरूलाई स्वरोजगार बनाउने र उद्यमशीलताको क्षेत्रमा पनि केही नयाँ कार्यक्रमहरू ल्याउन पर्छ भन्ने त्यो उद्देश्यका साथ हामी छलफल अगाडि बढ़ाइराखेका छौं। र कृषि क्षेत्रमा पनि किसानहरूलाई सकेसम्म धेरै भन्दा धेरै किसानहरूलाई उत्पादन कार्यसित जोड़िने र उहाँहरूलाई सर्वसुलभ ढंगले सेवा प्रवाह गर्ने त्यो उद्देश्यका साथ त्यो योजनाहरू पनि हामी निर्माण गर्नको निम्ति लागि परेका छौं।
1: असार 1 गते आउने बजेटलाई प्रदेशका गौरवका आयोजनाहरू बुटोल प्रादेशिक अस्पताल, पाल्पाको रामपुरदेखि रोल्पाको जेनावाङ सड़कलाई प्राथमिकतामा राख्नेछ। प्रदेश सरकारले आर्थिक वर्ष 2081-82 को 50 करोड़ भुक्तानीलाई पनि प्राथमिकतामा राख्ने र लुम्बिनी प्रदेश सरकारले अघि सारेका बहुवर्षीय आयोजनालाई पनि प्राथमिकतामा राखेर रा आगामी वर्षको बजेट तयार गर्ने प्रदेश सरकारको तयारी छ। सरकारले अघि सारेका अधूरा कामले सरकारलाई गिज्याउने अवस्था आउन नदिन काम गर्ने तौर तरिकामा परिवर्तन गर्ने, सन्तुलित र समानुपातिक विकासलाई अझै प्राथमिकतामा राख्नुपर्ने, भूगोल र जनसंख्यालाई आधार मानेर बजेटको प्राथमिकता निर्धारण गर्नुपर्ने कुरालाई प्रदेश सरकारले जोड़ दिएको छ। राजस्व संकलन र अन्य आन्तरिक आमदानीको लक्ष्य भन्दा बढ़ीको बजेट ल्याउने गरेका कारण प्रदेश सरकारलाई हरेक वर्ष विनियोजन गरेको बजेट कार्यान्वयनमा समस्या हुने गरेको छ। बजेट निर्माण सम्बन्धी छलफल कार्यक्रममा कृषि तथा नव प्रवर्धनका कार्यक्रमलाई प्राथमिकता, सहयोगापेक्षी मानव व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने, सूचना प्रविधिको प्रयोग मार्फत सेवा प्रवाह सहज बनाउने, सुरक्षित मातृत्व अभियानलाई प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापनलाई पनि बजेटले प्राथमिकता दिनुपर्ने सुझाव मन्त्रालयहरूले दिएका छन्। आजको समाचार डेस्कबाट यो खबर लिएका छौं।
2: दाङ देउखुरीको बडहवा गाउँपालिका र राजपुर गाउँपालिकाका किसानलाई साढ़े बाह्र लाख रूपियाँ बराबर को कृषि सामग्री हस्तांतरण गरिएको छ। हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र कोराहे दाङद्वारा किसानहरूलाई कृषि सामग्री हस्तान्तरण गरिएको हो। गढ़वा गाउँपालिका र राजपुर गाउँपालिका गरी 414 जना किसानहरूलाई प्रविधि हस्तान्तरण गरिएको ग्रामीण महिला उत्थान केन्द्र कोराहे दाङका अध्यक्ष आसमानी चौधरीले जानकारी दिनुभएको छ। गढ़वा गाउँपालिका 215 र राजपुर गाउँपालिकाका 169 जना किसानहरूलाई सामग्री हस्तान्तरण गरिएको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ।
1: खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्दाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-63-218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको
13: इन्डोस्कोपी सेवा,
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-65-309 र मोबाइल 98453-0653।
2: अब अन्य खबर प्रसंग, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा मुक्त कमायाको व्यवस्थापन नगरी जबरजस्ती उठीवास नगर्न माग गर्दै भूमि अधिकार मंच लम्ही नगरपालिकाले लम्ही नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ। मंचका अध्यक्ष श्याम सोन गिरीको नेतृत्वमा गएको टोलीले नगर प्रमुख जोगरा चौधरी र उप प्रमुख लक्ष्मी योगीलाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्रमा नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक तथा सुरक्षित आवासको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै वैकल्पिक व्यवस्था नगरी कुनै पनि नागरिकलाई उठीवास गर्नु मानव अधिकार र संवैधानिक हकको उल्लंघन हुने उल्लेख गरिएको छ। मञ्चले जिल्लाका विभिन्न स्थानमा सरकारी जग्गामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी तथा मुक्त कमैयालाई जग्गा खाली गर्न सूचना जारी गरिएको र सार्वजनिक प्रति ऐलानी तथा वन क्षेत्रमा बसोबास गर्ने परिवारलाई हटाउने निर्णयले त्रास सृजना गरेको जनाएको छ। ज्ञापन पत्र मार्फत कुनै पनि प्रकारको जबरजस्ती उठीवास नगर्न स्थानीय बासिन्दासँग समन्वय र परामर्श गर्न तथा वैकल्पिक सुरक्षित बसोबासको व्यवस्था नगरी उठीवास प्रक्रिया अघि नबढ़ाउन माग गरिएको छ। आजको नयाँ राष्ट्रिय दैनिकमा खबर छ।
1: घोराई 5 स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको उपाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ। उपाध्यक्ष बाहेक अन्य पदमा निर्विरोध निर्वाचित भइसकेका छन् भने दुईजना उपाध्यक्ष पदका लागि जेठ 5 गते निर्वाचन हुने भएको हो। बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्म मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ। महन पाण्डवेश्वर मन्दिर परिसरमा रहेको गुरूकुलको भवनमा निर्वाचन हुनेछ। मतदानका लागि मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूले आफ्नो परिचय खुल्ने कागजात लिएर आउन समितिले आग्रह गरेको छ। उपाध्यक्ष पदका लागि निवर्तमान उपाध्यक्ष शंकर गौतम सहित निमबहादुर चौधरी सरस्वती खत्री प्रतिस्पर्धामा हुनुहुन्छ। समितिको अध्यक्षमा गणेश कुमार अधिकारी, सचिवमा विष्णुराम आचार्य, सहसचिवमा विमल अधिकारी, कोषाध्यक्षमा बोधीलाल शर्मा र सदस्यहरू निर्विरोध भइसक्नु भएको छ। गोरक्ष दैनिकबाट खबर लिएका छौं।
2: तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 11 सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यालय पोशाक उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बसेको वडा समितिको बैठकले वडा क्षेत्रभित्र रहेका अमर माध्यमिक विद्यालय र शान्ति माध्यमिक विद्यालयमा शैक्षिक सत्रदेखि कक्षा 11 भर्ना भई अध्ययन गर्ने छात्राहरूलाई विद्यालय पोशाक उपलब्ध गराउने निर्णय गरेको हो। छात्राहरूको उच्च शिक्षामा पहुँच बढ़ाउने, विद्यालय भर्नातरमा वृद्धि गर्ने तथा आर्थिक अभावका कारण अध्ययनमा आउने अवरोध कम गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको वडा अध्यक्ष मानबहादुर रावतले बताउनुभयो। उहाँले भन्नुभयो, छोरीहरूको शिक्षामा गरिएको लगानी भनेको समाजको समग्र विकास गरिएको लगानी हो। ओडाले शिक्षा क्षेत्रमा प्राथमिकता राखेर विभिन्न योजनाहरू सञ्चालन गर्दै आएको उहाँले बताउनु भएको छ।
1: दाङको राप्ती गाउँपालिका 5 सिसहनियामा विश्व उच्च रक्तचाप दिवसका अवसरमा निशुल्क रूपमा नसर्ने रोग परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। उच्च रक्तचाप नियन्त्रणमा सबैको साथ नियमित रक्तचाप जाँचौं, मौन घातक लाई पराजित गरौं भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रममा 79 जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा सहभागी मधुमेह तथा उच्च रक्तचाप परीक्षण गर्नुका साथै मृगौला रोगको प्रारम्भिक पहिचानका लागि पिसा परीक्षण, उचाई तौलका आधारमा बीएमआई मापन लगायतका सेवा प्रदान गरिएको थियो। सिसहनिया उद्योग वाणिज्य संघको समन्वय तथा राप्ती गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी तथा नागरिकलाई मुटु रोग, उच्च रक्तचापबाट बच्ने उपाय, नियमित स्वास्थ्य परीक्षणको महत्व, स्वस्थ खानपान र जीवनशैली सुधार सम्बन्धी जानकारी प्रदान गरिएको थियो। आजको गोरक्ष दैनिकबाट खबर लिएका छौं।
2: नेपाल निवृत्त शिक्षक समाज घुराही नगर समिति र तुलसीपुर नगर समितिको आयोजनामा तुलसीपुर 19 भित्री सक्राम निवासी नेपाल निवृत्त शिक्षक समाजका जीवन सदस्य कमान सिंह रोकाको निधनको 500 पुण्यतिथिमा उहाँको निवासमा श्रद्धांजली सभा गरिएको छ। नेपाल निवृत्त शिक्षक समाज तुलसीपुरका अध्यक्ष जगत बहादुर बस्नेतको अध्यक्षता एवं दाङ जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता तथा जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा सञ्चालित श्रद्धांजली सभामा बोल्ने वक्ताहरूले कमान सिंह रोकाको व्यक्तित्व, उहाँले शैक्षिक क्षेत्रमा पुर्याउनु भएको योगदानका साथै सामाजिक कार्यको समेत चर्चा गर्नुभएको थियो।
1: अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिकमा विद्युतीय सवारी, नेपालमा यसको इतिहास र सम्भावना, विज्ञान र प्रविधि स्तम्भमा अजय मल्लको विचार छापिएको छ। धार्मिक संस्थामा बढ़दो पदीय मोह र यसको सामाजिक प्रभाव, श्रीधर अधिकारीको विचार छापिएको छ भने सधैं सुस्त विकासको गति शीर्षकमा आजको युगबोध दैनिकले सम्पादकीय लेखेको छ।
2: यसैगरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा नीति तथा कार्यक्रम र बजेट अच्युत प्रसाद पौडेलको विचार छ। विश्व अर्थतन्त्रमा नवीन आस्था जुनार बाबु बस्नेतको विचार छ। सामान्य आयोजना र गौरवका आयोजनामा फरकै भएन किशोर थापाको विचार छ भने दैनिक उपभोग्य सामग्री सहज बनाऊ गोरक्षीले सम्पादकीय छापेको छ।
1: यसैगरी आजको गणतन्त्र दैनिकमा मेरो विचारमा कम्युनिष्ट कमजोर हुनुका कारण सुरेश कुमार पाण्डेको विचार छापिएको छ। प्रियासनलाई सबैले मेयर भन्छन्, लालसुर विष्टको विचार छापिएको छ। गुलमोहरको सौन्दर्यसँगै बढ़दो सुरक्षा चुनौती हिमाल महराको विचार छापिएको छ भने दीर्घकालीन पिउने पानीको व्यवस्थाका लागि विशेष योजना आवश्यक शीर्षकमा गणतन्त्र दैनिकले सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षेत्री
2: अनि म सुशीला ओली पनि विदा हुन्छौ। नमस्कार।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
16: हाम्रो दुर्गी सिद्धान्त र प्राथमिकताले रोजगारी सिर्जना, संविधानको तीन खम्बे अर्थनीति र समाजवाद उन्मुख लक्ष्यलाई समेट्न सक्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले पाँच सिद्धान्त र पाँच प्राथमिकता समेटेर रोजगारी सिर्जना, शिक्षामा सुधार, स्वास्थ्य, पूर्वाधार विकास, डिजिटल रूपान्तरण तथा सामाजिक न्याय जस्ता विषय उल्लेख गरी ल्याइएको सिद्धान्त र प्राथमिकता सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो। उहाँहरूले देशमा बेरोजगारी र युवा पलायन बढ़िरहेको, किसानले समयमा मल र बीउ नपाउने अवस्था विद्यमान रहेको, सहज स्वास्थ्य सेवा र पहुँच नरहेकोतर्फ सरकारले ध्यान दिनुपर्छ भन्नुभयो। दलीय आधारमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्ग बन्ने विषय सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसकी वासना थापाले सिद्धान्त र प्राथमिकताले युवाहरूको रोजगारी सृजना, पूर्वाधार निर्माण, शिक्षामा सुधार ल्याउनुपर्ने विषयमा ध्यान दिँदै संघ, प्रदेश र स्थानीय तहबीच दोहोरोपन हटाई समन्वय बढ़ाउनु पर्ने सुझाव दिनुभयो। नेकपा एमालेका पुष्पराज कणेलले अर्थतन्त्रको आगामी दिशा आउन नसकेको बताउनुभयो। राप्रपाका खुशबु ओलीले सिद्धान्त र प्राथमिकता निकै आकर्षक रूपमा आएको भए पनि आगामी आर्थिक वर्षका लागि पूरा गर्न सकिने खालका व्यवहारिक विषयमा भने सरकारको ध्यान पुग्न नसकेको भनी आलोचना गर्नुभयो। सांसद महावीर पुनले उद्योग व्यवसायका लागि आवश्यक कच्चा पदार्थ आयातमा कर लगाउन नहुने बताउनुभयो। उहाँले उद्योग व्यवसायलाई प्याटेन्ट राइट्सको प्रभावकारी व्यवस्था गर्नुपर्ने तथा अनुसन्धान र नव प्रवर्तनका लागि पूँजीगत खर्चको 1% विनियोजन गर्नुपर्ने बताउनुभयो। सांसदहरूले उद्योगी व्यवसायीको विश्वास जगाउने खालको काम सरकारबाट हुनुपर्ने बताउनुभयो। कृषिमा व्यवसायीकरण, समग्र अर्थतन्त्रको विकास, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई समाधान गर्ने लगायतका विषय बजेटका सिद्धान्त र प्राथमिकता हुनुपर्ने सांसदहरूले बताउनुभयो। वैशाखी 31 गते प्रतिनिधि सभामा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको बैठकमा पनि हिजो विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल शुरू भएको छ। छलफलमा नेपाली कांग्रेसका नारायण दत्त मिश्रले विनियोजन विधेयकले कृषिमा रोजगारीको अवसर सिर्जना गरी युवालाई स्वदेशमै आकर्षित गर्नुपर्ने, निजी क्षेत्रलाई शंकाको दृष्टिबाट नभई साझेदारका रूपमा हेर्नुपर्ने, सार्वजनिक संस्थाहरूलाई पारदर्शी बनाउनुपर्ने, उत्पादनमुखी अर्थतन्त्रका लागि कृषिलाई नै प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। त्यस्तै एमालेका प्रेमप्रसाद दंगालले मुलुकको समष्टिगत आर्थिक सूचकहरूको वास्तविक विश्लेषण र तथ्याङ्क बिना विनियोजन विधेयक आएको भन्दै त्यसको कुनै ठोस मार्गचित्र नभएको भनी टिप्पणी गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कु प्रसाद सुवेदीले विनियोजन विधेयकले सहकारीको लोकतान्त्रिकरणलाई समेट्न नसकेको धारणा राख्नुभयो। स्थानीय अर्थतन्त्रलाई ध्यान दिन नसकेको भन्दै विधेयकले उत्पादन उत्पादनमुखी अर्थतन्त्रलाई केन्द्रमा राख्नुपर्ने सुझाव उहाँले दिनुभयो। जनता समाजवादी पार्टीकी पूजा चौधरीले सुकुम्बासी बस्तीबाट विस्थापित भएका महिला बाल बालिका र वृद्ध वृद्धलाई सम्बोधन गर्ने गरी सरकारले बजेट निर्माण गर्नुपर्ने बताउनुभयो। बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको बैठक आज दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभाको बैठकले हिजो प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले स्वीकृत गरेको छ। बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सभाले स्वीकृत गरेको हो। यसअघि सभामा नियमावली मस्यौदा प्रतिवेदनमाथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफमा समितिका सभापति पराजुलीले नियमावली मस्यौदामा प्रतिनिधि सभाको भूमिकालाई सुदृढ़ गरिएको बताउनुभयो। सभापति पराजुलीले नियमावलीले संसदीय व्यवस्थालाई अझ उत्तरदायी व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यका साथ मस्यौदा तयार पारिएको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा एमालेका प्रमुख सचेतक एन बहादुर महरले प्रधानमन्त्रीलाई संसदप्रति अनुत्तरदायी बनाउने गरी आएको नियमावलीको व्यवस्था हटाउनुपर्ने सुझाव दिनुभयो। छलफलमा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसदीय सर्वोच्चता कायम गर्ने विषयमा नियमावलीले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो। कांग्रेसका नरेन्द्र कुमार केरूङले प्रतिनिधि सभा नियमावली मस्यौदाले लोकतन्त्रमा विपक्षी बाधक र शत्रु हो भन्ने नभई संरक्षक हो भन्ने कुरा स्वीकार गरी विपक्षीलाई स्थान दिइएको छ कि छैन भनी प्रश्न गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि नियमावली विशेष कानूनका रूपमा रही संघीय कानून सरह रहने गरी गरिएको व्यवस्था स्वीकार गर्न नसक्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले संसदको नियमावलीलाई विशेष कानूनका रूपमा मानेर संविधान भन्दा माथि राख्न नमिल्ने धारणा राख्नुभयो। सांसदहरूले संविधानले बन्देज गरेका र संसदमा उठाउन नपाउने विषयमा नियमावलीले स्पष्ट गर्नुपर्ने बताउनुभयो। अमर्यादित भाषा बोल्ने र हटाउने विषय एवं संसदीय अशिष्ट भित्र पर्ने कुराहरू स्पष्ट पारिनुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। सांसदहरूले बलात्कार हत्या मानव तस्करीको अन्त्य वैदेशिक रोजगारीमा सुरक्षा लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू एज्ञेमणि नेउपाले र समीक्षा बास्कोटाले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा हिजो समय माग गरी उहाँहरूले कायम मुकायम प्रधान न्यायाधीश मल्लले संवैधानिक परिषदको प्रधान न्यायाधीश सिफारिश सम्बन्धी सिफारिश विरूद्ध दायर गरेको दरपीट निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएको विषयमा आपत्ति जनाउनुभयो। सांसदहरू ढकाल र बास्कोटाले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाउनु भएपछि एमालेका सांसदहरूले उठेर विरोध जनाउनुभयो। त्यसक्रममा सभामुख टोलप्रसाद अर्यालले बोल्न समय दिनुभएपछि नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले अदालतमा विचाराधीन मुद्दाको विषयमा संसदमा बहस गरेको भन्दै आपत्ति व्यक्त गर्नुभयो। उहाँले न्यायाधीशहरूले पालना गर्ने कर्तव्यका सन्दर्भमा न्यायिक कार्यको विषय संसदमा उठाइएको र अदालतको अपमान हुने गरी सत्ता पक्षका सांसदहरूले अभिव्यक्ति दिएको भन्दै त्यसको विरोध गर्नुभयो। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता कार्य प्रारम्भ गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो पहिलो दिन 3 सहकारीका 378 जना साना बचतकर्ताको रकम फिर्ता गरिएको जनाएको छ। समितिका अनुसार कान्तिपुर सहकारीका 215 जना शिव शिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 साना बचतकर्ताले रकम फिर्ता पाएका छन्। हिजो पहिलो दिन थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिएको र अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरी सबैलाई क्रमशः रकम फिर्ता गरिने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका 76,000 बचतकर्ताको 46 अर्ब रकम फिर्ता गर्नुपर्नेछ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्तीका लागि सहकारीहरूको ऋण असुल्ने काम पनि तीव्र रूपमा अघि बढ़ाइएको जानकारी दिनुभएको छ। नेकपा एमालेको सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। यसअघि एमाले पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। हिजोको बैठकमा सरकारको कामको समीक्षा गरिएको, पार्टी सदस्यता नवीकरण र विस्तारको निर्णय गरिएको तथा पदाधिकारी र सदस्यहरूको कार्यविभाजनका बारेमा छलफल गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरमा बसेको बैठकमा पदाधिकारीहरूको वरियताक्रम, संविधान संशोधनका विषय, पार्टीको कार्यालय भवन निर्माण लगायतका विषयमा प्रस्ताव पेश भएको छ। एमालेले जेठ 8 गते शुक्रबार फेरि छलफल गर्नेछ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूलाई उपयुक्त स्रोतको सुनिश्चितता र प्रभावकारी बजेट विनियोजन गरी समयमै सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयका सचिव र उच्च पदाधिकारीहरूसँग गरिएको छलफलमा सांसदहरूले सड़क निर्माणमा गुणस्तरीयता बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँहरूले राजमार्गहरूको निर्माण कार्य चाँडै अगाडि बढ़ाउन सुझाव पनि दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सड़कहरूको स्तर उन्नति र सुरक्षा अभिवृद्धि, वैकल्पिक राजमार्गको विकास, त्यसै गरी शहरी विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। बर्दियामा बाघ तथा चितुवालाई मानव बस्तीबाट टाढा राख्न कृत्रिम गन्ध संकेत प्रविधिको परीक्षण शुरू गरिएको छ। संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
17: भारतको कतन्याघाट वन विहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गको रूपमा रहेको खाता वन क्षेत्रमा बाघ तथा चितुवाको आक्रमण बढ़दो क्रममा छ। प्रायजसो वन्यजन्तुको समस्या रहेको खाता क्षेत्रमा बाघ, चितुवा लगायतका वन्यजन्तुलाई धपाउन कृत्रिम गन्ध मार्फत नयाँ प्रविधि परीक्षण भइरहेको छ। अफ्रिकामा सफल भइसकेको प्रविधि नेपालको खाता करिडोरमा परीक्षण भइरहेकाले यसले सफलता पाए मानव बस्तीमा छिर्ने बाघ तथा चितुवा धपाउन सहज हुने अनुमान गरिएको छ। खाता समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङ,
18: खाता क्षेत्रमा नयाँ प्रविधिहरू परीक्षण गरिरहेको छ। त्यो परीक्षणले के देखाउँछ भने चाहिँ बाघ गन्धले क्रस गरेको देखिएन। योभन्दा पहिला पनि अफ्रिकामा गरेको फिजिलहरू हेरेका थियौँ, त्यसमा बाघले रिस्पोन्स गरेको देखाएर त्यही गरी यो काम पनि यस क्षेत्रमा गर्ने र गाउँ बस्तीका मान्छेहरूले कसरी सुरक्षित गर्ने भनेर एउटा परीक्षण भइरहेको छ।
17: खाता जैविक मार्ग मानव वन्यजन्तु द्वन्दका दृष्टिले अति नै संवेदनशील मानिन्छ। उक्त क्षेत्रमा मानव वन्यजन्तुबीच सह अस्तित्व बनाउन गत वर्षदेखि नै नयाँ गन्ध प्रविधि पाइलटिङको रूपमा परीक्षण शुरू गरिएको थियो। तराई भूपरिधि कार्यक्रमका प्रबन्धक भरत प्रसाद भट्ट,
19: विशेष गरी चितुवाको र मानवको द्वन्द्व कम गर्नको लागि कृत्रिम गन्ध राखेर मानवको बस्तीमा बाघ अथवा चितुवा नछिरोस् र उसले चाहिँ मानवसँग द्वन्द्व कम गरोस् भन्ने हेतुले चाहिँ हामीले यो कार्यक्रम यो वर्ष पनि हामी गरेका छौँ।
17: प्राकृतिक प्रणाली अनुसार बाघ वा चितुवाहरूले आफ्नो पिसाब मार्फत आधार क्षेत्र निर्धारण गर्छन्। सो क्षेत्रमा अन्य बाघ छिर्दैछन्। गन्ध सुकेपछि अर्को बाघको आधार इलाका सम्झेर अरू बाघ अगाडि नबढी फर्कने गर्छन्। त्यसैलाई कपी गरी गन्ध प्रविधि भित्राइएको हो। तराई भूपरिधि कार्यक्रमका कार्यक्रम संयोजक प्रतीक शाह,
20: जुन हाम्रो चाहिँ वन्यजन्तु बाघ अथवा चितुवाले प्राकृतिक रूपमै आफ्नो बासस्थानलाई चिन्डो लगाएर एउटा चाहिँ विशेष प्रकारको गन्ध छोडेर आफ्नो चाहिँ टेरिटर मार्किङ गर्ने काम गर्छ, ताकि त्यहाँ चाहिँ त्यो गन्धको कारणले गर्दाखेरि अन्य कुनै अर्को बाघै अथवा चितुवा चाहिँ त्यो क्षेत्रमा प्रवेश नगरोस् भन्ने जुन प्राकृतिक प्रणाली छ त्यसलाई हामीले चाहिँ नकल गर्दै गन्ध संकेत
17: बर्दिया जिल्ला नेपालमै बाघ तथा चितुवा आक्रमणबाट बढ़ी प्रभावित क्षेत्र मध्ये एक मानिन्छ। प्रत्येक वर्ष वन्यजन्तुको आक्रमणबाट मानवीय तथा आर्थिक क्षति हुने गरेको छ। यस्तो अवस्थामा नयाँ प्रविधिको सफल परीक्षणले स्थानीयवासीमा आशा जगाएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
16: प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईलाई पक्राउ गरेको छ। पर्सा प्रहरीका प्रवक्ता हरि बहादुर बस्नेतले संयोजक प्रसाईलाई हिजो साँझ जरूरी पक्राउ पूर्जी दिएर सोधपूछका लागि बीरगंजबाट नियन्त्रणमा लिइएको हो। उहाँ गढ़ीमाई मन्दिरमा आयोजना हुन लागेको कार्यक्रमका सन्दर्भमा वीरगंज पुग्नु भएको थियो। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री सुनिल लम्सालले दशैंसम्म सबै सुकुम्बासीले जग्गा धनी पूर्जा पाइसक्ने बताउनु भएको छ। त्यसैले आन्दोलन गर्नुपर्ने कुनै आवश्यकता नरहेको उहाँले बताउनुभयो। आफ्नो निर्वाचन क्षेत्र रूपन्देही एकका मतदाताहरूसँग हिजो कुराकानी गर्नुहुँदै मन्त्री लम्सालले सरकारले सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने लक्ष्यसहित काम अघि बढ़ाएको जानकारी दिनुभयो। उहाँले काठमाडौँको सुकुम्बासी समस्या र मुलुकको अन्य क्षेत्रको समस्या फरक रहेको उल्लेख गर्नुहुँदै वर्षा याम अघि नै प्रभावित नागरिकलाई विकल्प दिने गरी काम भइरहेको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास शुरू गरेको र त्यसलाई थप प्रभावकारी बनाइएको जनाएको छ। गुनासो लिने मात्र नभई समाधान पनि गर्ने उद्देश्यले मन्त्रालयले हटलाइन नम्बर 1151 थप प्रभावकारी बनाएको जनाएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले गुनासो सुन्ने र तुरन्त सम्बोधन गर्ने शैलीलाई प्राथमिकतामा राख्नु भएको र त्यसपछि मन्त्रालय र माथतका निकायहरू थप सक्रिय भएको मन्त्रालयले जनाएको छ। गुणस्तरीय शिक्षा स्वास्थ्य तथा रोजगारीको खोजीमा पछिल्लो समय गाउँका मानिसहरू शहरतर्फ सर्न थालेपछि गाउँमा खेती गर्ने तथा पशु पाल्नेहरूको संख्यामा कमी आउँदै गएको छ। बझाङका गाउँहरूमा बुढापाका तथा त्यहाँ हाल रहेका केही युवाहरू खेतीपाती र गाई भैंसी पालनतर्फ आकर्षित पनि भएका छन्। बझाङ संवाददाता जगदीश रुखाएको यो रिपोर्ट।
0: समयको परिवर्तनसँगै जीवन अवस्थामा सुधार भएर खेती किसानी गर्ने मान्छेहरू घट्दै गइरहेको बेला बझाङ जिल्लाका केही गाउँ बस्तीमा भने अझै ग्वाला गोठालाहरू भेटिने गरेका छन्। गाई गोरू भैंसा पालेर ग्वाला गोठाला जाने युवाहरूको आकर्षण नभए पनि अझै गाउँका बुढापाखादेखि केही युवा महिला पुरूषहरूले पुर्ख्यौली खेतीपाती गर्ने र गाई गोरू भैंसी पालेर जीवन गुजारा गर्दै आइरहेका छन्। गाई भैंसीसँग ग्वाला गोठाला आएका थलारा रेगम गाउँका किसानहरू,
21: गाई भैंसी पाले मलजल चाहियो खेतीपाती लगाउनको लागि, एक भैंसी दुई बल्ल दुई बाख्रा छन्, मेरो भैंसी नभने घरै छैन कोही,
22: आमा बाबुले हामीलाई पढाउन सकेन, बाउ बाजेले कमाएको हाउसबाट कमाइ खाएपछि मलजल चाहियो, भैंसी पाल्नै पर्यो, एक हल बल्ल पनि चाहियो, अहिले छोरा नाति यताउति इन्डियातिर गएर सोझा गर्न लाग्यो,
23: गाई भैंसा नै पाल्न त पाल्दैन, बल्ल पाल्नु छाडिले मान्छेले ट्याउटर आउन लाग्यो बढी।
0: आफ्नो विगतको अनुभव सुनाउँदै एकजना पशु सेवाका प्राविधिक रामचन्द्र जोशी,
24: हाम्रो बुवा बाजेसँग मेरै घरमा 4-5 भैंसीहरू थियो मेरो बाजेको पालामा, अहिले मेरो पाला पुग्दासम्म एउटा गाई पनि नभएको अवस्थामा हामी बसेको छु। यता मान्छेहरूले सबले गाउँ गाउँ छोडेर सब तराईतिर गए, विस्थापित भयो, त्यसपछि पशुपालनको संख्या एकदम घट्दो क्रममा छ।
0: पशु सेवा तथा भेटनरी अस्पतालका निमित्त कार्यालय प्रमुख जयबहादुर खड्का पनि खेती किसानी र पशुपालन गर्ने किसान घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ।
25: बेरोजगारी किसानहरू सबै इन्डियातिर विदेशतिर गएका छन्, खेतीपाती गाई भैंसी भेडाबाख्रा कम छ।
0: पुर्ख्यौली जीवनशैली धानी रहेका साना किसान वर्गका यस्ता खेती किसानी गर्ने किसान र गाई गोरू भैंसीसँग खरकतिर बस्ने ग्वाला गोठालाहरूको आत्मसम्मान र प्रोत्साहनका लागि तीनै तहका सरकारले नीति तथा कार्यक्रम बनाउनु आवश्यक देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
16: युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय र माथत निकायमा कार्यरत कर्मचारीहरूका लागि आचार संहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी आचार संहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचार संहिता कार्यान्वयनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार कर्मचारीले सेवाग्राहीसँग शिष्ट र सम्मानजनक व्यवहार गर्नुपर्नेछ। कुनै प्रकारको घुस, उपहार, सुविधा वा अनुचित लाभ स्वीकार गर्न नपाइने व्यवस्था गरिएको छ। पद तथा अधिकारको दुरूपयोग, व्यक्तिगत स्वार्थमा निर्णय प्रभावित पार्ने प्रक्रिया तथा सरकारी स्रोत साधनको निजी प्रयोजनमा प्रयोग गर्ने कार्यलाई निषेध गरिएको मन्त्रालयले जनाएको छ। केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ी मुलुकहरूको आग्रहपछि इरानमाथि आजका लागि तय गरिएको सबै सैन्य आक्रमण स्थगन गरिएको जानकारी दिनुभएको छ। उहाँले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरूको आग्रहपछि अमेरिकाले त्यस्तो निर्णय गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। राष्ट्रपति ट्रम्पले इरानसँग गम्भीर तहको वार्ता भइरहेको र अमेरिकालाई स्वीकार्य हुने सहमति हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले वार्ताको मध्यस्थता भने पाकिस्तानले गरिरहेको जानकारी दिनुभयो। इरानसँग परमाणु हतियार नरहने कुरा दोहोर्याउँदै राष्ट्रपति ट्रम्पले सहमति नभए जुनसुकै बेला ठूलो सैन्य कार्यवाही अघि बढ़ने र इरानलाई अमेरिकाले आफ्नो शक्ति देखाइदिने चेतावनी दिनुभएको छ।
26: कस्तो राम्रो जुत्ता लगाएको,
3: मेड इन बंगाली हो नि त राम्रो त भइहाल्छ नि
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
3: मैले सिधै कुरा गरेको छु तिमी कुरा बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
3: एकपटक दंगालीबाट किनेर हेर न
4: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
3: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
6: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
7: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
3: प्रोप्राइटर सोमराज रैदास
8: सम्पर्क फोन नम्बर 0825637775
3: सम्पर्क नम्बर 98478263
26: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
27: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
28: किराले खाएको दाँत निकाल्ने
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने
28: खाली ठाउँमा दाँत राख्ने
6: दाँतको जरैदेखि उपचार गर्ने
28: भएको दाँतमा खुलो राख्ने दाँत सफा गर्ने तार बाँध्ने दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ
27: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि सम्पर्क फोन नम्बर 0825904662 9829185053
29: आया, मम्मी मम्मी दाँत दुख्यो
30: मम्मी मेरो दाँत बङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
31: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
32: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
30: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
32: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
27: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
33: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
34: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
33: सम्पर्क फोन नम्बर 0825902222
30: जु रोड टुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
35: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
36: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
35: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
6: शुद्ध महका लागि कहाँ जाने त
7: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
33: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
34: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440
33: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
7: खुसीको खबर खुसीको खबर खुसीको खबर
27: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौ।
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
10: सक्कु जे लौ खबर सुने।
9: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म।
10: आप बेराम पर्ले से दुर्वा करक लाग डांग से बाहर जाइनी पर्ना।
9: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा खुरुआगक बिरुआ करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
10: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असिन्दर के बा।
9: ओपीडी सेवा, भर्ना सेवा,
10: सक्कु मेरिक ऑपरेशन सेवा,
9: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
10: अस्ता के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
9: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका ओडा नंबर 3 बरगदुआ दाङ। संपर्क फोन नंबर 97090-65225
10: 082-591-101
9: 591-102
10: 082-591-103
9: 591-104 ओ 591-105।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
11: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
11: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
11: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
11: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
14: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
13: डाक्टरद्वारा दिइने सेवाहरू
14: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
13: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
14: सम्पर्क मोबाइल नम्बर 98578-44-722 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड।
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
2: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
1: स्पेशल सेफ तालिम,
2: जापानिज सुशी तालिम,
1: वेट्रेस,
2: टुरिस्ट गाइड।
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
3: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
2: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
1: सम्पर्क मोबाइल 98410-17-09।
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
4: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
5: उपचार हुने रोगहरू
4: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
6: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।
7: यति त सक्यो आमा, तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
8: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
9: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
6: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
9: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
8: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज, सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
6: फारम बुझाउने अन्तिम मिति NZ 9 गते सम्म, प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे, प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजे सम्म, भर्ना शुरू NZ 11 गतेदेखि NZ 17 गते सम्म मात्र, कक्षा सञ्चालन NZ 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदाङ, सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98478-0981 र 97-76-18-807।

0: 6.9 को सांदा डिस्प्ले AI पावर्ड कैमरा दुई वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार
1: सामुदायिक विद्यालय तर्फ SE मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियारदाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू
2: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
1: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
2: यातायातको सुविधा भएको,
1: स्वच्छ खाने पानीको व्यवस्था भएको
2: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
1: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9848741639। श्री माध्यमिक विद्यालय सौडियारदाङ।

0: 야, 이거 나 눕혀. 어려워요.
1: 다 초비로 버시라코. 오사디 거나 자누 바니코 만네히나.
0: 아야, 아스티 바꿔도 오사디 거래코. 미스코 은니스 바꿔이나.
1: 자빠이테 오사디 거래 빠치 테스트에 온차.
0: 야, 앞으로 야 눕혀 모르노 보이소큐. 티비 보나나 까나다 우마.
1: 고라히코 호스피털 로드 마라히코 사가마타 젠털 클리닉 마 자누나. 아니 차네 니코.
2: 하타쿠 사타이 딘 던타로 비시사게 두아라 시와 프로단 거디 아이코 사가마타 젠털 클리닉.
3: 던타로 타타 묵성만디 사마사쿠 라기 바히라 자네나 파. जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्हाउने, मुखमा सेतो आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली, पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
7: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
9: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
2: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
10: नेपाली जुत्ता घर,
11: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
10: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
11: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
10: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
11: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका? यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो। टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
14: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
14: ल ल काका गइहाले म
15: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
16: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
15: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9848987141

0: एक्सचेन्ज डेट यही डेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान सम्पर्क फोन 082-562-423 सम्पर्क मोबाइल नम्बर 98-578-30-151 98-478-33-133 र 98-686-37-244
2: मध्य पश्चिम टाइम चेक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सेती हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मध्य कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाड़ी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। प्रहरीले बाँकेमा एक महिनाको अवधिमा विभिन्न अपराधका 205 मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै ती मुद्दा दर्ता भएको जनाएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी न्याय उपरीक्षक दीपक पातलीले प्रहरीमा दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका 10 तथा 61 र सामान्य अपराध अन्तर्गतका 134 रहेको जानकारी दिनुभएको छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 9 घटनामा 11 जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। त्यसैगरी आर्थिक अपराध सम्बन्धी 34 घटना प्रहरीमा दर्ता भएका छन्। चालू मुद्दाका प्रतिवादी पक्राउ अभियान अन्तर्गत वैशाख महिनामा 187 जना पक्राउ परेका छन्। सार्वजनिक चासो रहेका 19 पेण्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरी न्याय उपरीक्षक पातलीले बताउनुभयो। यस अवधिमा सम्पत्ति शुद्धिकरण सम्बन्धी 1 मुद्दा समेत दर्ता भएको जानकारी दिइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयन अभियान अन्तर्गत वैशाख महिनामा 76 जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। उहाँका अनुसार पक्राउ परेका प्रतिवादीबाट कुल 10 वर्ष 2 महिना 20 दिन कैद सजाय कार्यान्वयन बाँकी छ। उनीहरूलाई अदालतबाट तोकिएको 47,27,430 बिगो तथा क्षतिपूर्ति रकम असुलका लागि पक्राउ परेकालाई अदालत बुझाइएको छ। निर्माण व्यवसायहरूले सामग्रीमा भएको मूल्य वृद्धि अनुसार मूल्य समायोजन नभएर अहिलेकै अवस्थामा काम गर्न नसक्ने बताएका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिसँगै निर्माण सामग्रीमा भएको मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरू बेघरबार हुन थालेको भन्दै निर्माण व्यवसाय दाङले जिल्ला प्रशासन कार्यालय स्थानीय तहहरूलाई मूल्य वृद्धिको मूल्य समायोजनका लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको छ। केही दिन पहिले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारले ज्ञापन पत्र पठाएको निर्माण व्यवसाय दाङले हिजो तुलसीपुर उपमहानगरपालिकालाई मूल्य वृद्धि समायोजन गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो। अप्रत्याशित रूपमा 10% भन्दा माथि मूल्य वृद्धि भएमा मूल्य समायोजन गर्नुपर्ने व्यवस्था भए पनि सरकारले निर्माण व्यवसायका कुरा नसुनेको भन्दै यही अवस्था रहे काम गर्न नसक्ने र 80% आयोजना प्रभावित हुने निर्माण व्यवसाय दाङका अध्यक्ष प्रवीण भण्डारीले बताउनु भएको छ। निर्माण व्यवसाय दाङका अध्यक्ष प्रवीण भण्डारीका अनुसार सड़क आलोपत्रे गर्दा आवश्यक पर्ने बिटुमिन, सिमेन्ट, फलामे छट र डिबल लगायतका निर्माण क्षेत्रका लागि अत्यावश्यक सामग्रीमा अत्याधिक मूल्य वृद्धि भएका कारण आफूहरू काम गर्न नसक्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो। दाङमा चालू आर्थिक वर्ष र बहुवर्षीय गरी 10 स्थानीय तह, प्रदेश सरकार र संघ सरकारका गरी 10,000 बढ़ी साना ठूला आयोजना रहेका छन् भने उपभोक्ता समिति बाहेक 200 बढ़ी निर्माण व्यवसायहरूले काम गर्दै आएका छन्।
लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटको तयारी थालेको छ। बजेटका लागि मन्त्रालयहरूलाई बजेटको सिलिङ तोक्नेदेखि मन्त्रालयगत रूपमा छलफलहरू अघि बढ़ाइएको छ। आर्थिक वर्ष 2083-84 लागि ल्याउने बजेट जेठ 20 गते भित्र एन्ट्री गरिसक्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मातहतका मन्त्रालयहरूलाई निर्देशन दिएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माणलाई यथार्थपर कार्यान्वयनमुखी र शून्य गल्ती हुने गरी तयार गर्न आग्रह मुख्यमन्त्री कार्यालयले सबै मन्त्रालयहरूलाई निर्देशन गरेको छ। प्रदेश सरकारले पुराना दायित्व भुक्तानी अधुरा आयोजनालाई सम्पन्न गर्ने गरी प्राथमिकता बजेट निर्माण प्रक्रियामा बाह्य व्यक्तिको प्रवेश निश्चित र कसैलाई खुशी पार्ने वा मन राख्ने नाममा योजना नराख्न मुख्यमन्त्री चेतनारायण आचार्यले निर्देशन दिनुभएको छ। असार 1 गते आउने बजेटलाई प्रदेशका गौरवका आयोजनाहरू बुटोल प्रादेशिक अस्पताल पाल्पाको रामपुरदेखि रोल्पाको जिनाबाङ सड़कलाई प्राथमिकतामा राख्नेछ। प्रदेश सरकारले आर्थिक वर्ष 2081-82 50 करोड़ भुक्तानीलाई पनि प्राथमिकतामा राख्ने र लुम्बिनी प्रदेश सरकारले अघि सारेका बहुवर्षीय आयोजनालाई पनि प्राथमिकतामा राखेर आगामी वर्षको बजेट तयार गर्ने प्रदेश सरकारको तयारी छ। प्रदेशले अघि सारेका अधुरा कामले सरकारलाई गिज्याउने अवस्था आउन नदिन काम गर्ने तौर तरिका परिवर्तन गर्ने सन्तुलित र समानुपातिक विकासलाई अझै प्राथमिकतामा राख्नुपर्ने भूगोल र जनसंख्यालाई आधार मानेर पनि बजेटको प्राथमिकता निर्धारण गर्ने कुरालाई प्रदेश सरकारले जोड़ दिएको छ। राजस्व संकलन र अन्य आन्तरिक आमदानीको लक्ष्य भन्दा बढ़ीको बजेट ल्याउने गरेका कारण प्रदेश सरकारले हरेक वर्ष विनियोजन गरेको बजेट कार्यान्वयनमा समस्या हुने गरेको छ। र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानले उत्पादन गरेको दूध सहज रूपमा खरिद गर्ने वातावरण निर्माण गर्न ध्यानकर्षण गराउनु भएको छ। दुग्ध विकास संस्था लुम्बिनी प्रदुग्ध वितरण आयोजनाका प्रमुख तथा प्रतिनिधिसँग हिजो भएको छलफलमा मुख्यमन्त्री आचार्यले दूध सहज रूपमा खरिद गर्नुपर्ने र किसानलाई समयमा नै भुक्तानी गर्न ध्यानकर्षण गराउनु भएको छ। भेटका अवसरमा दुग्ध वितरण आयोजनाले क्षमता विस्तार सम्बन्धी प्रस्ताव पेश गरेको थियो। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रति घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
4: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
4: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
3: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
4: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
3: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
4: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच्ने मिति ज्येष्ठ 9 गते शनिबार,
6: समय बिहान 8 बजेदेखि।
3: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: हमी जन्मजात नहीं शिकारी हूँ शिकारी
2: पूरे डायलेक्ट मलाई चाहिए
3: बीएफएक्स सिनेमाज कुराही दस नारायणपुर सौरीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस डब्ल्यू बस हेलो हेलो हेलो
3: त्यसै गरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: यसी त सक्यो आमा तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ अब फ्युचरको बाटो कहाँ जाने हो कुन कलेज राम्रो होला गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ
8: बाबु जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु
9: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ अब के गर्ने बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ
10: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ त्यो हो दीपशिखा कलेज
9: दीपशिखा कलेजमा क्लास 11 का लागि तीन प्रमुख स्ट्रीमहरू छन् साइन्स डाक्टर इन्जिनियर आईटी प्रोफेसन बन्ने आधार म्यानेजमेन्ट बिजनेस बैंकिङ र लिडरशिपको बाटो होटल म्यानेजमेन्ट हस्पिटालिटी इन्टरनेशनल करियरको अवसर यहाँ केवल किताब पढाइ हुँदैन विद्यार्थीको आत्मविश्वास क्षमता र भविष्य निर्माण गरिन्छ
8: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज
11: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म भर्ना सुरु एनजेट 11 गते देखि एनजेट 17 गते सम्म मात्र कक्षा सञ्चालन एनजेट 18 गते देखि थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ प्राचार्य दीपशिखा कलेज कोराहीदाङ सम्पर्क फोन नम्बर 082-41-40-31 सम्पर्क मोबाइल नम्बर 98478-0291 र 97-6-76-18-807
9: सूचना श्री गणेश चित्रालय घोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ
12: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले
13: त्यो त मैले सिकी बहिनी हो
14: आजदेखि तेरो भाउज
7: लाली बजार
15: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु
7: गुरु आमा
16: विद्यार्थी हामी रहन्छौ कहाँ विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले शिक्षक नै नभए
7: र परालको आगो
17: खुसीको खबर
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
19: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा
13: नया बजार हार जोड़ने नशा तथा मेरुदंड उपचार केन्द्र घोराही के तपाईले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नशा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
19: अनि विद्यार्थी सँगसँगै तपाईँले कलेजमै रहेर केही समय काम पनि गर्नुभयो होइन कस्तो काम गर्नुभयो
20: मैले चाहिँ कलेजमा कन्टेन्ट क्रिएटर भएर काम गरेको थिएँ 3 महिनाको लागि गरेको थिएँ
19: के गर्नुपर्ने थियो त्यसमा त्यो काम चाहिँ कसरी पाउनु भयो
20: त्यो काम चाहिँ अब हाम्रो सेमेस्टर 2 नोभेम्बरदेखि सुरु भएको थियो ठ्याक्कै चाहिँ 2 नोभेम्बरदेखि हाम्रो सेमेस्टर सुरु भएको हो र म चाहिँ धेरै अगाडि म जेडदेखि नै यही कलेजसँग कनेक्टेड थिएँ कि सो 1 वर्ष जति भइसक्यो म यहीँ कलेज आउन थालेको कलेजमा के प्रोग्राम भइरहन्थ्यो अनि एडमिसन गर्नुभन्दा धेरै अगाडिदेखि नै म चाहिँ यही कलेजमा आउने भनेर इन्ट्रेस्टेड भएको भएर म चाहिँ आइरहेको थिएँ सो मलाई चाहिँ कलेजको फ्याकल्टीले चिनिसकेको थियो मजाले अनि उहाँहरूले चाहिँ अनलाइन नै इन्टरभ्यू लिइसकेको थियो
19: काम चाहिँ तपाईँले कसरी पाउनुभयो मुख्य विषय भनेको कामको भयो तपाईँ एडमिसन पनि हुनुभयो होइन कन्टेन्ट क्रिएसनको काम गरे भनेर भन्नुभयो होइन कसरी पाउनुभयो इन्टरभ्यूबाटै पाउनुभयो कि कसरी
20: म त्यसमा नै इन्ट्रेस्टेड थिएँ हाम्रोमा चाहिँ भ्याकेन्सी खोलेको थियो कलेजमा नै भ्याकेन्सी खोलेको थियो यो फिल्डमा चाहिँ पोजिसनहरू खाली छ इन्टर्न गर्ने भयो भनेर अनि तल चाहिँ गुगल फर्म थियो अनि गुगल फर्ममा चाहिँ इन्ट्रेस्टेडहरूले चाहिँ भर्न मिल्ने थियो अन्त मैले त्यसमा नै मैले चाहिँ कन्टेन्ट क्रिएसनमा भरेको थिएँ अनि त्यसपछि मलाई मिटिङ सेट गर्नु भनेर गुगल क्यालेन्डर त्यही लिङ्कहरू पठाइसकेको थियो अनि मैले त्यसमा नै आफ्नो मिटिङ सेट गरेँ अनि त्यसपछि घरबाट नै इन्टरभ्यू दिएँ अनि त्यताबाट नै म सेलेक्ट भएँ भनेर 2-3 दिनपछि मेरो आएको थियो अनि 2 नोभेम्बरदेखि हाम्रो फर्स्ट सेमेस्टर सुरु भएको 2 नोभेम्बरदेखि नै मैले जब गरिरहेको थिएँ त्यसरी मैले ब्याचलरमा फर्स्ट डेदेखि नै काम गर्न थालेको थिएँ
19: पढाइ सँगसँगै काम पनि सँगसँगै गरिरहनु भयो तपाईँले
20: हजुर
19: अनि त्यो अरू कोटामा पनि कामको कोटा खोलिरहेको थियो अरू क्षेत्रमा भन्ने कुरा गर्नुभएको थियो अनि एउटा चाहिँ तपाईँले यो कन्टेन्ट क्रिएसनमा चाहिँ आफै इच्छुक भएको भएर गरे भन्नुभएको थियो अरू पनि त्यसमा के थियो जस्तै रिसर्चको थियो होला होइन अरू कुराहरू चाहिँ के थियो
20: रिसर्च त्यो बेला चाहिँ मलाई याद भएन तर अहिले चाहिँ रिसर्च त खाली छ र अब आज भोलि पर्सिमा नै रिसर्च इन्टर्नको लागि म आएर हुन्छु भन्ने कुरा मलाई थाहा छ र मेरो इन्टरभ्यू पनि भइसक्यो अब नेक्स्ट आउने डिटेलले चाहिँ हायर गर्ने कुरा भयो त्यही भएर मेरो अलिकति पोस्टपोन भएको हो न त अस्ति नै इन्टरभ्यू भइसक्यो मेरो हुन्छ भनेर मलाई अगाडिबाट भनि पनि सक्नुभयो ठ्याक्कै कन्टेन्ट क्रिएसन भनेर नै थिएन काउन्सिलिङ भनेर थियो अनि काउन्सिलिङभित्रबाट चाहिँ म्यामहरूले सोद्धा सोद्धै चाहिँ तिमी कन्टेन्ट क्रिएसन यताउति गर्छौ भन्ने थियो र अर्को चाहिँ कलेजको वेबसाइट म्यानेज गर्ने थियो त्यसमा मेरै क्लासको 3 जना साथीहरू छन् र अर्को अहिले चाहिँ रिसर्च इन्टर्नको लागि खाली छ
19: भनेपछि कलेजले यहीँ भएका विद्यार्थीहरूलाई नै पढाइ सँगसँगै रोजगारीको अवसर पनि दिने गरेको छ
20: हजुर जसरी हामी पनि फर्स्ट सेमेस्टरमा नै आउँदा मेरो त झन् फर्स्ट सेमेस्टर फर्स्ट डेदेखि नै म जबमा थिएँ र ठ्याक्कै 3 महिनापछि चाहिँ मैले कुनै कारणवश छोड्नु परेको थियो सो मैले नै रिजाइन गराएको थिएँ त्यो चाहिँ अनि तर मसँग जो टिममा थियो उनीहरूले पनि पछि चाहिँ गरेनन् मैले चाहिँ छोडेँ अब यो हामी भयौँ 2025 इन्टेक अब त्यसपछि आए 2026 इन्टेक तिनीहरूको लागि चाहिँ अहिले खुलिरहेको छ अब अहिले म चाहिँ रिसर्च इन्टर्नको लागि जान्छु तर उनीहरूको लागि चाहिँ अहिले नयाँ अपर्च्युनिटीहरू खुलिरहेको छ
19: भनेपछि हरेकचोटि नयाँ विद्यार्थीहरू आउँदाखेरि कलेजले नै 3 महिना अथवा समय अनुसार होइन आवश्यकता अनुसार विद्यार्थीहरूलाई रोजगारीको बाटो पनि खोलिदिन्छ।
20: नयाँ आएको विद्यार्थीहरूले पनि कलेजमा नै रोजगारी पाउँछन् र कलेजमा इन्टर्न गर्दाखेरि चाहिँ अब डिरेक्टली हो कि इन्डिरेक्टली नै पनि एकदम बाहिर कुनै प्रोग्रामहरूमा जानको लागि अपर्च्युनिटी अलिकति बढी पाइँदो हो रहेछ। यो चाहिँ किनभने म अस्तितिर 3 महिना थिएँ नि, त्यो बेलामा चाहिँ म एकदम म साँच्चै एकदमै धेरै प्याक भएको थिएँ कि। अब कतैबाट केही अपर्च्युनिटी आइहाल्यो भने सबैभन्दा पहिला चाहिँ इन्टर्न नै याद आउँदो रहेछ नि त होइन, हाम्रो कलेजलाई पनि। अनि त्यसरी कतै भलन्टियर पठाउनु पर्यो भने सबैभन्दा पहिला चाहिँ म नै पर। अनि अब ठ्याक्कै त्यो 3 महिना सकिसकेपछि अलिकति हाम्रो सेमेस्टर ब्रेक भयो, अब त्यो बेला पनि कहिलेकाहीँ कलेजहरू आइरहँदाखेरि चाहिँ अब त्यति बेला चाहिँ प्रोग्राम पनि त्यस्तो भएको थिएन, तर त्यो बेला चाहिँ म अलिकति हराएको पनि थिएँ। र अहिले फेरि यस्तो प्रोग्रामहरू धेरै भइरहेको छ र म सहित अहिले मार्चिन्डेका पनि धेरैजनाहरू मसँगै सामेल भइरहेको मैले देखिरहेको हुन्छु।
19: तपाईँले कलेजमा पढिरहँदाखेरि काम पनि गरिरहनु भयो होइन, अनि त्यो काम गरिरहँदाखेरि पछि गएर अहिलेको जुन तपाईँको अनुभव छ नि, यसले चाहिँ बाहिर गएर चाहिँ केही सहयोग आफूलाई होइन करियरको लागि अथवा नयाँ ठाउँमा जागिर पाउनुको लागि प्लस पोइन्टहरू केही हुँदो रहेछ कि हुँदो रहेनछ यसको?
20: यो साँच्चीकै नै हुने रहेछ, किनभने म कन्टेन्ट क्रिएटर भएर काम गर्दाखेरि चाहिँ अब हामी चाहिँ 3 जनाको टिम थियौँ र डिरेक्टली नभए पनि इन्डिरेक्टली चाहिँ म नै थिएँ त्यो टिमको लिड। अनि सबै यताउति त्यो भिडियो खोज्ने, भिडियो यसरी खोज्ने, गीत खोज्ने, मान्छे खोज्ने, अनि सबै त्यो रेकर्डिङ सेकर्डिङ सबै मैले नै गरेर आउँथेँ होइन। र त्यसको लागि मलाई डिरेक्टली हेल्प गरेको चाहिँ हाम्रो कलेजको स्टुडियो हेड सरले, हाम्रो मनोज सरले। अनि उहाँले चाहिँ मलाई यसरी आफ्नो इन्स्टाग्राममा, अब मेरो इन्स्टाग्राममा त मैले हेर्ने खालको, मेरै उमेरको मान्छेहरूले हेर्ने खालको फिड नै आउँछ नि त। सो कसरी चाहिँ हामीले राम्रो कन्टेन्ट खोज्ने हाम्रो मोबाइल फोनमा नै, मेरै इन्स्टाग्राम फिडमा नै कसरी चाहिँ यस्तै चाहिँ चाहिने हो। र त्यो भयो कन्टेन्टको लागि। अब मलाई अहिले डिएसएलआर क्यामेरा पनि चलाउन आउँछ, माइकहरू, डिएसएलआर त खिच्न अलिकति उनी अलिकति केही न केही त सिक्नु पर्यो नि त। त्यो 3 महिनाको अवधिमा मैले त्यो पनि जाने, त्यो माइकहरूमा यताउति चलाउन ओर्न, अनि त्यसपछि अनि स्टुडियोमा नै हामीले अलिअलि यस्तो लाइटिङ मिलाएर यसरी खिच्दाखेरि चाहिँ यो कुरा चाहिँ राम्रो हुन्छ, कन्टेन्ट क्रिएसन यसरी चाहिँ राम्रो बन्छ भनेर चाहिँ दादाले नै डिरेक्ट नै गाइड गर्नुभएको थियो। सो डेफिनेटली मलाई बाहिर गएर मैले यही टपिकमा, यही पोस्टमा मैले काम गर्नु पऱ्यो भने मलाई डेफिनेटली हेल्प हुन्छ।
19: एउटा विद्यार्थीलाई चाहिँ जबको भनौँ कामको र पढाइ सँगसँगै आफ्नै कलेजमा पढ्दाखेरिको भनौँ न त्यो अनुभव छ होइन, त्यो चाहिँ कतिको महत्त्वपूर्ण हो जस्तो लाग्छ? एउटा विद्यार्थी भइकन विद्यार्थीलाई काम चाहिँ कतिको महत्त्वपूर्ण हो?
20: अब अहिले ब्याचलर्समा आइसकेपछि यो कुरा एकदमै धेरै साँचो कुरा हो, अलिकति ठट्टा गरे जस्तो लाग्ला, तर मेरो साथीले चाहिँ उसले चाहिँ साँच्चीकै नै के भनेको थियो भने मलाई घरमा पैसा माग्दा माग्दा लाज लागिसक्यो, साँच्चीकै ऊ यहाँ भनेर भनेको हो कि त्यसले, अनि हामी हाँसेको थियौँ होइन। अनि अब मैले चाहिँ ब्याचलरमा स्टार्ट गर्ने बित्तिकै चाहिँ पैसा आएन डेफिनेटली, 2 महिना जति चाहिँ मैले घरबाट नै पैसा चलाएको थिएँ, र त्यसपछिदेखि अहिले सायद 5-6 महिना जति भयो त्यसपछिदेखि मैले घरमा पैसा मागेको छैन, र मैले आफैले लुगा जुत्ताहरू पनि किनिरहेको छु त्यही पैसाले नै, सेयर पनि मैले आफ्नै पैसाले किनिरहेको छु। अनि
19: आइपिओ
20: माई ब्याड, र मैले आइपिओ पनि अहिले आफ्नै पैसाले नै किनिरहेको छु।
19: जे होस् नर्मल डे टु डे लाइफमा चाहिँ अलिकति काम चलाउन धेरै सजिलो भएको छ भनेर बुझ्नु पर्यो होइन।
20: मैले अब त्यति ठुलो खर्च गर्ने भनेको त्यस्तो केही नै हुँदैन, मेरो मेनली हुने भनेको गाडी भाडा र खाजा हो मेरो मेन हुने भनेको, त्योहरू मजाले धानेको छ, र मैले अलिकति रमाइलो गरेर घुम्न जाऊँ भन्यो भने पनि मसँग पैसा हुने नै छ मेरो अहिले, सो गरेको राम्रो।
19: कलेजले यहाँ पढाउने विषयभित्रकै कुराहरूलाई जब अपर्च्युनिटीको रूपमा स्टुडेन्टहरूलाई दिने हो,
20: पढाउने कुरा भन्दा पनि अब हाम्रो चाहिँ रिसर्च, अब वेबसाइट पढाउनु हुन्छ र वेबसाइट मेन्टेन गर भनेर स्टुडेन्टहरूलाई छोडिदिएको हुन्छ, त्यसरी नै कन्टेन्ट क्रिएसन त डिरेक्ट परेन, तर रिसर्च छ हाम्रोमा रेन इन्क्युबेसन भन्ने छ, जुन चाहिँ सन्मेको स्टुडेन्टले मात्र होइन बाहिरको स्टुडेन्टहरूले पनि गर्न यसमा चाहिँ अप्लाई गर्न मिल्छ। त्यो चाहिँ रिसर्च ल्याब हो जसमा चाहिँ तपाईँले कुनै स्टार्टअप सोच्नु भएको छ भने सुरुदेखि नै एकदमै धेरै बेसिक तरिकाले चाहिँ तपाईँलाई मेन्टर्नसिपहरू प्रोभाइड गरिन्छ, र रिसर्च र त्यहीसँग रिलेटेड हाम्रो रिसर्च पनि हुन्छ र त्यसमा रिसर्च इन्टर्नमा चाहिँ स्टुडेन्टहरूलाई हायर गरेको हुन्छ. सो हो कतै न कतै पढाइसँग रिलेटेड कुराहरूलाई नै इन्टर्नसँग रिलेटेड गरिएको हुन्छ.
19: कलेज आफैले नै अवसर दिनु भनेको चाहिँ धेरै राम्रो कुरा हो भनेर बुझ्नु पनि पर्यो अथवा त्यो बुझ्न पनि सकिन्छ होइन त.
20: एकदम मजाले नै सकिन्छ. सबै विद्यार्थीहरूलाई अब सबैलाई त केही गरी पनि पुगिँदैन, सबैले त टाइम पनि दिँदैनन् कलेजमा होइन. तर भएको पाएको उसले इफ उसले त्यो त्यो काम गर्न सक्छ भने चाहिँ गरेको धेरै नै राम्रो हो. चिनिन्छ पनि मलाई कलेजमा मेरो क्लासका नै मेरो सेक्सनका नै साथीहरूले चाहिँ मलाई जिस्कार सिसी भन्नु बोलाउँथे क्या कन्टेन्ट क्रिएटर भनेर. अब त्यो पनि छुट्टै रमाइलो नै भयो नि त.
19: हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई.
20: हस् धन्यवाद.
0: उहाँ हुनुहुन्थ्यो आर्टिफिसियल इन्टेलिजेन्स पढिरहेकी काठमाडौँ उमा कुण्डकी अनुषा घिमिरे. क्याम्पसले उपलब्ध गराउने रोजगारीको अवसर र त्यसको फाइदा बारेको अनुभव सुनाउँदै कार्यक्रम देश परदेशको पहिलो भागमा नेपालमै उच्च शिक्षा अध्ययन गर्दै पढ़ाईसँगै रोजगारीको अवसर पाएका विद्यार्थीहरूको अनुभव, चुनौती, अवसर र नेपालमै सम्भावना देख्ने उनीहरूको दृष्टिकोण बारे कुराकानी सुन्यौं. कार्यक्रमको दोस्रो भागमा नेपालमा शैक्षिक संस्थाहरूमा पढ़ाईसँगै रोजगारीको अवसर लागू गर्ने सम्भावना बारे कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
21: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ.
22: हाम्रा सेवाहरू
21: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
22: छाती, दम, निमोनिया, खोकी, छेरो,
21: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
22: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
21: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
22: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
21: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
22: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
21: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
22: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
21: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
22: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
21: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
22: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
21: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
22: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी.
23: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ. सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001.
24: हेलो पिङ्की,
25: बोल्दिन.
24: एलईडी टिभी किन नजाने?
25: जान्न.
24: फ्रिज, डिप फ्रिज किन्न जाउन भने होइन?
25: जान्न.
24: घरमा एसी, कुलर, पंखा चाहियो भने होइन त?
25: जान्न.
24: किन?
25: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
24: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि.
25: पाइने भएर त जान लाग्यो नि.
24: हो र, कहाँ
25: भन्दिन के?
24: सत्य भन्दिनौ.
25: आई लभ यु पिङ्कुली भनेको
24: हो. एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
25: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ.
24: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन. सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
26: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
25: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ.
24: फोन नम्बर
25: 082-562-452
24: 082-562-452. पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ.
27: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल. लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा.
24: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराहीदाङ. फोन नम्बर 082-581-210. थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ.

0: 6.9 को स्टैंडर्ड डिस्प्ले AI पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरुले तपाईको मन जित्न बारम्बार
1: चुनौतीहरु त होला तर खासगरी कलेज सकेपछि प्लस टू अथवा ब्याचलर सकेपछि प्लस टूमै पनि अनि ब्याचलरमा पनि सकेपछि प्राय विद्यार्थीहरूको हामीले जनरल ट्रेन्ड हेर्दा पाँच किसिमको ट्रेन्ड पाइएको छ कि एउटा विदेश जाने ट्रेन्ड हुन्छ विदेश जान चाहन्छन् कोही पढ्नको लागि कोही काम गर्नको लागि अनि यहीँ बस्नेहरू एक थरी जागिर गर्न चाहन्छन् कोही अब सरकारी जागिर खान्छन् कोही सोसल सेक्टरतिर एनजिओ आइएनजीतिर जागिर खान चाहन्छन् कोही प्राइभेट सेक्टरमा जागिर खान चाहन्छन् अनि यहीँ बस्नेहरू अर्का थरी जागिर खान्न म आफ्नै केही गर्छु भनेर एउटा उद्यमशीलता खोजि गर्न खोजिरहेका हुन्छन् अर्को थरी चाहिँ चौथो थरी के भने यो परिवारकै पेसालाई निरन्तरता दिन जाइरहेका हुन्छन् आफ्नो परिवारका पहिलेदेखि गरिरहेको पेसा छ कुनै व्यवसाय छ उद्योग छ पसल छ व्यापार छ भनेदेखि अथवा अरू कुनै पनि गर्न चाहन्छन् अब कोही कोही चाहिँ अलि केही नगरी पनि बस्नेहरू हुन्छन् तर हामीले खोजेको के भने अब बाहिर जान चाहनेहरू होस् अथवा यहीँ बसेर जागिर खान चाहनेहरू हुन् अथवा आफ्नै उद्यमशीलता गर्न चाहने हुन् अथवा पारिवारिक पेसालाई निरन्तरता गर्न चाहने हुन् जोसुकै हुन् उनीहरूलाई आवश्यक जानकारी दिने र आवश्यक सिपहरू सिकाउने यो आवश्यक छ अनि कलेज सकिएपछि र यो ब्याचलर सकिएपछि प्लस टू र ब्याचलर सकिएपछि विद्यार्थीहरूको सबैभन्दा ठुलो चासोको विषय चाहिँ अब केमा इन्गेज हुने बाहिर जाने कि यहीँ केही काम गर्ने गर्ने हो भने के गर्ने भन्ने सबै विद्यार्थीको चिन्ता हुन्छ एकदमै चिन्तित तर उनीहरूलाई सही गाइडेन्स चाहिँ हुँदैन कोही साथीको लय लयमा हुन्छन् कोही अब देखेर कता लाग्छन् आफ्नो हिसाबले लाग्छन् पछि ए म त यो हुन्छु भनेको थिएँ यस्तो भयो भन्ने हुन्छ उनीहरूलाई प्रपर गाइडेन्स हुँदैन यो मामलामा चाहिँ कलेज सकेका विद्यार्थीहरूलाई लक्षित गरेर रोजगारीसँग सम्बन्धित क्षेत्रमा मार्गनिर्देश गर्ने र रोजगारीमा संलग्न गराउने उपायहरू खोज्ने यो काम जुन कलेजहरूले काठमाडौँका अथवा बाहिरका पनि गरिराखेका होलान् कलेजहरूले जुन प्रयास गर्नुभएको छ यो त एकदमै सराहनीय छ यो त युवाहरूको चासोको लगभग सबै युवाहरूको चासोको सम्बोधन हुन्छ यसले
2: यसमा पनि केही कलेजहरूले चाहिँ विद्यार्थी भर्ना भइसकेपछि विद्यार्थीको आवश्यकता अनुसार उहाँहरूले केही बनाउन कम्पनीहरूसँग सहकार्य गरेर हुन्छ अथवा आफ्नै क्याम्पसभित्रै केही कामहरू छ भने त्यो अवसर चाहिँ विद्यार्थीलाई कसरी प्रदान गर्न सकिन्छ भनेर त्यस्तो अवसरहरू उपलब्ध गराइरहनु भएको रहेछ विद्यार्थी पढि पनि रहेको छ एउटै क्याम्पसमा पढि पनि रहनु भएको छ र सँगसँगै त्यही ठाउँमा के हुन्छ रिसर्चमा हुन्छ कि इन्टर्नसिपमा हुन्छ कि अथवा त्यही क्याम्पसको माध्यमबाट अरू सङ्घ संस्थाहरूसँगको सहकार्यमा चाहिँ काम गरेर हुन्छ कि त्यस्तो अवसर पनि उपलब्ध गराइरहनु भएको रहेछ त्रिभुवन विश्वविद्यालय अथवा अरू विश्वविद्यालयहरूमा पनि रिसर्चको रूपमा इन्टर्नको रूपमा त्यो चाहिँ देखिएको रहेछ समग्रमा नेपालभरिको कुराकानी गर्दाखेरि नेपालका अन्य विद्यालय तथा क्याम्पसहरूमा पनि अब यस्तो मोडल लागू गर्न चाहिँ कतिको सम्भव छ
1: युनिभर्सिटीमा त एकदमै सम्भव किन छ भने अहिले हाम्रो युनिभर्सिटीहरू शिक्षणमा आधारित युनिभर्सिटीहरू छन् क्या पढाउनेलाई नै महत्वपूर्ण ठानिने अनि पढ्ने पढाएको सिक्ने सुन्ने सिक्ने लेख्ने अनि परीक्षामा परीक्षा दिने पास हुने फेल हुने यस्तै यस्तैमा मात्रै सीमित छ तर युनिभर्सिटी भनेको खास अनुसन्धानमा आधारित संस्थाहरू हो जब अनुसन्धानमा आधारित संस्थाहरूले अथवा युनिभर्सिटीहरूले अनुसन्धानका परियोजनाहरू सिर्जना गर्छन् अब कहीँबाट अनुसन्धानहरू खोजेर ल्याउने परियोजनाहरू खोजेर ल्याउने अथवा आफैले सिर्जना गर्ने फन्ड खोज्ने यी कामहरू विदेशमा पनि युनिभर्सिटीहरूले गरिरहेका हुन्छन् विदेशमा चाहिँ हाम्रोमा चाहिँ अलिक शिक्षणमा आधारित भएको हुनाले कम छ जब अनुसन्धानमूलक कामहरू विश्वविद्यालय डिपार्टमेन्ट आफैले गर्न थाल्छ तिनै अनुसन्धानहरूमा त्यहाँका विद्यार्थीहरूलाई तथ्याङ्क संकलक गणकको रूपमा प्रयोग गर्न सकिन्छ तथ्याङ्क संकलकको रूपमा प्रयोग गर्न सकिन्छ डेटा एनालिसिसको एनालिस्टको रूपमा प्रयोग गर्न सकिन्छ अनि विद्यार्थीहरूले त्यहीँभित्र परियोजनाकै पैसा हुन्छ परियोजनाकै काम पाउँछन् अनि पैसा पनि हुन्छ रिसर्चका कामहरू गरिरहेका युनिभर्सिटीहरूले यो काम गर्छन् थेसिस बाहेक है कतिपय अब एकदमै एकाडेमिक खालका त्यो सम्पन्न गर्नको लागि मात्रै गरिएका थेसिसहरू कतिबाट फन्ड नभएका थेसिसहरू छन् भने त त्यसमा सम्भव हुँदैन व्यक्ति आफैले गर्ने सुपरभाइजरले गर्ने हो त फन्डिङ

0: सहजीकरण गर्ने क्रममा इन्टर्नसिपको सहजीकरण गरिदिन सक्छन्। तपाईँले भने चाहिँ अरू कुनै संघ संस्थाहरू, सरकारी निकायहरू अथवा निजी क्षेत्रसँग सहकार्य गरेर, विदेशका युनिभर्सिटीहरूसँग सहकार्य गरेर त्यहाँ कामको वातावरणहरू बनाइदिन सक्छन् होइन। युनिभर्सिटीहरूले अथवा कलेजहरूले एउटा छुट्टै प्लेसमेन्ट सेल, जब प्लेसमेन्ट सेल अथवा सेल अथवा करियर डेभलपमेन्ट सेल भनेर एउटा युनिट खडा गर्ने आफ्नो छुट्टै, किनभने जागिर खोज्ने खुवाउने युनिभर्सिटीभित्रको प्राथमिक विषय चाहिँ होइन खास, शिक्षा ज्ञान उत्पादन यस्तो हो। तर रोजगारी एकदमै अब पढिसकेपछि रोजगारी साह्रै महत्वपूर्ण भएको हुनाले उनीहरूलाई त्यहाँ रोजगारीमा पनि समावेश गर्दै जाने, पछाडि पनि पढिसकेपछि पनि रोजगारीमा संलग्न हुन सजिलो होस् भन्ने र सबैको उत्तिकै चासो भएको हुनाले त्यसमा एउटा छुट्टै सेल स्थापना गरेर इन्टर्नसिपका अवसर अनि अब त्यहीँबाट सिभी बनाउन सिकाउने, इन्टरभ्यूहरू फेस गर्न सिकाउने होइन, यस्ता कहाँ कहाँ जागिरहरू खोजे खुलेका हुन्छन् हेर्न सिकाउने, जस्तो भनौँ न jobsnepal.com जानुभयो भने त्यहाँ विज्ञापनहरू के अरे हामीलाई चाहियो, यस्तो यस्तो अवसरहरू के भन्छ विज्ञापन खुल्यो भनेर होइन, यस्ता यस्ता खालका मान्छेहरू चाहियो भनेर लेखेकाहरू हुन्छ, तपाईँहरू त्यहाँ जानुहोस् भनेर यस्ता यस्ता कुरा त सिकाउन सक्छन् नि त है। अनि युवाहरूलाई विद्यार्थीहरूलाई चाहिँ अब कति सकिन्छ आफ्नै युनिभर्सिटीभित्र रिसर्चका प्रोजेक्टहरूमा अथवा अरू कुनै एकाडेमिक प्रोजेक्टहरूमा पनि लगाउन सकिन्छ। हाम्रा कलेजहरूमा त खास अन्डर ग्रेजुएटहरू कलेजहरूमा त त्यस्तो रिसर्चमै लगाउने भन्ने हुँदैन, युनिभर्सिटीमा हुन्छ, तर अन्डर ग्रेजुएटमा पनि 11-12 अथवा ब्याचलर सकेपछि अथवा ब्याचलर चलिरहँदा उहाँहरूले एउटा छुट्टै सेल स्थापना गरेर रोजगारीका अवसर भएका ठाउँहरूमा रिफर गर्न सक्ने होइन, रोजगारीसँग सम्बन्धित सिपहरू सिकाइदिने है, अनि यो पार्टनरसिप डेभलप गर्दै जाने कतिपय एनजिओहरूसँग, प्राइभेट कम्पनीसँग, ब्याङ्कहरूसँग, आइटीका कम्पनीहरूसँग है, डेभलपमेन्ट अर्गनाइजेसनहरूसँग, लोकल गभर्मेन्टसँग, उनीहरूसँग यो इन्डस्ट्रीको पार्टनरसिप गर्न सक्ने, ताकि विद्यार्थी हाम्रो विद्यार्थीहरू छन्, ह्युमन रिसोर्स हामीसँग छ, तपाईँहरूलाई के चाहिन्छ लैजानुहोस् है यस्तो छ है भन्ने नै सम्पर्क राखिदिने, सम्पर्क गराइदिने, यस्ता कामहरू कलेज युनिभर्सिटीहरूले गर्न सक्छन्। यो राम्रो पक्ष हो।
1: हजुर, अब हामीले भर्खरै गरेका कुराहरूको अभ्यासले चाहिँ विद्यार्थीको मानसिकतामा अथवा सिकाएको कुरा गर्दाखेरि सिपमा चाहिँ त्यो सिप विकासमा चाहिँ कस्तो प्रभाव पर्न सक्छ?
0: यस्तो हुन्छ, सिप विकासमा चाहिँ अब सबै सिपहरू विद्यार्थीले खोजे जस्ता सिपहरू एउटा कलेजले युनिभर्सिटीले प्रदान गरेर सम्भव हुँदैन होइन, तर विद्यार्थीको आफ्ना रुचि हुन्छन्, उनीहरूले एउटा सिप सिकेर त्यो एकाडेमिक कोर्सहरू गरिरहँदा कुनै सिप सिकेका हुन्छन् अनि त्यो अनुसारको मेरो सिप अनुसारको अथवा मैले सिके अनुसारको मैले डिग्री हासिल गरे अनुसारको काम पाउन पाएँ भन्ने त्यो अब सबैमा स्वाभाविक हो। अनि युनिभर्सिटीले ती कामहरू उपलब्ध गराइदिने त त्यो सम्भव हुँदैन होइन, त्यत्रो त्यो सेक्टरै होइन युनिभर्सिटी, काम दिने सेक्टर होइन, रिफरल गर्न सक्छन्। अनि सिप सिकाउने ठाउँहरूमा तिमीले गर्न खोजेको कामको लागि यो सिपको आवश्यकता छ, तिमी यो सिप सिक, सिप सिकाउने ठाउँ यहाँ छ भनेर त भनिदिन सक्छन् नि। अनि ट्रेनिङ लिन जाऊ, पहिलो विदेश जान्न म यहीँ छ, म एन्टरप्रेनरसिप यो खालको बाँसको भनौँ न बाँसका सामग्रीहरू बनाएर म चाहिँ त्यसैको व्यवसाय गर्न चाहन्छु, त्यसमा उद्यमशीलता हासिल गर्न चाहन्छु भन्ने कसैको रहर छ भनेदेखि त बाँसका सामग्रीहरूसँग सम्बन्धित उद्यमीहरूसँग अथवा पहिले गरिराखेका व्यक्तिहरूसँग उद्योग व्यवसायसँग सम्पर्क गराइदिन सक्छन्। त्यस्ता खालका रिसोर्स पर्सनहरू, त्यस्ता खालका व्यक्तिहरूलाई ल्याएर कलेजमा उनीहरूलाई चाहिँ आफ्ना अनुभवहरू सेयर गराइदिन सक्छन्। यस्ता यस्ता कामहरू चाहिँ कलेजले गर्न सक्छ। अनि सम्बन्धित ठाउँमा कहाँ अब सिप सिक्न पाइने ठाउँ, त्यो ठाउँमा गएर सिप उद्यमशीलता सिकाउने त्यो वातावरण बनाइदिन कलेजले सक्छ।
1: यसलाई चाहिँ यो विद्यार्थीलाई विशेष गरी देशमै टिकाउन चाहिँ अहिलेका भनौँ न भर्खरै हामीले जे कुराकानी गर्यो त्यस्ता कार्यक्रम चाहिँ कतिको प्रभावकारी हुन सक्छन्?
0: यस्तो हुन्छ, अब देशमा टिकाउने भन्ने विषयमा के भने मान्छे विदेश किन जान्छ भन्ने कुराले बढी महत्वपूर्ण, त्यो कारणहरू विदेश जाने कारणहरू हुन्छन् कि, विभिन्न कारणहरू छन् भनौँ न, कतिपय विद्यार्थीहरू चाहिँ पढ्नको लागि गइरहेका हुन्छन्। अब त्यसलाई म राम्रो खालको युनिभर्सिटी पाइरहेको छु, मैले खोजे जस्तो विषय पढ्न पाएको छु भने

0: म त्यहाँ जान्छु भन्यो भने तिनलाई देशमा टिकाइरहने भन्ने पनि सोच्नु पर्दैन, राम्रो पढ्न पाउँछ, उसले खोजे जस्तो विषय पढ्ने भने जहाँ विश्वको जुनसुकी कुनामा गएर पढे पनि हुन्छ, नेपालभित्रै पढिरहनु पर्ने भन्ने हुँदैन। कामको सिलसिलामा पनि त्यही हो, जहाँ गएर काम गर्न पाउँछु भन्छ, उसले देखेको छ राम्रो छ भने गए हुन्छ, तर जहाँ गएर पढे पनि जहाँ गएर काम गरे पनि होइन, अनि देशभित्रै गर्छु भन्नेहरूलाई पनि त्यो गर्न चाहेको सेक्टरमा जान चाहेको क्षेत्रमा चाहिँ सहजीकरण गर्न सकिन्छ। गरिबीको कारण अथवा बाध्य भएर जान खोज्नेहरू एक थरी हुन्छन्, उनीहरूलाई अब बाध्यात्मक स्थिति कम गर्न सकिन्छ होइन। कतिपय चाहिँ मानवीय ह्युमन नेचर हुन्छ क्या, मानवीय प्रकृति हुन्छ, आफ्नो वर्तमान अवस्थाप्रति सन्तुष्ट नहुने मानवीय प्रकृति हो। अहिले म जे गरिरहेको छु मलाई मेरो प्रति सन्तुष्ट नभए फेरि अर्को चिज गर्न मन लाग्ने, आफू जहाँ बसेको छ त्यहाँभन्दा अन्त राम्रो लाग्ने होइन, यहीँ पढिरहेको छ भने अर्को देशमा गएर पढ्न मन लाग्ने, यो त मान्छेको ह्युमन नेचर हो। अब यस्ता नेचरहरूमा त किन रोकिरहनु पर्यो, त्यो मानवीय प्रकृति हो। तर म यहीँ बसेर यहीँ गर्थेँ भनेर चाहनेहरूको लागि होइन, त्यस्तोलाई त हामीले रोक्न टिकाउन सक्छौँ नि त। म यहीँ सिप सिक्न सक्ने त्यस्तो व्यक्तिहरूलाई सिप सिकाइदिन सकिन्छ, सिपसँग सम्बन्धित रिफरल सिप सिकाउने ठाउँमा रिफर गर्न सकिन्छ, उद्यमशीलता सिकाउन सकिन्छ, अनि त्यस पछाडि मार्केटसँग उनीहरूको उद्यमशीलतालाई लिङ्क गराइदिन सकिन्छ है। अनि सामान्य भनौँ न, सिभी तयार गर्ने, एन्टरप्रेनरसिपको इन्टरभ्यू दिन सक्ने, यस्ता कुराहरू गभर्मेन्टमा कहाँ जब खोजिएका हुन्छन्, प्राइभेट सेक्टरमा कहाँ खोलेका हुन्छन्, ती कुराहरू सिकाइदिने, सहजीकरण गर्ने, यस्तो कामहरू गर्न सक्यो भने जो थाहा नपाएर सिप नसिकेर होइन विदेश हिँड्नु परेको, यतिकै यहाँ त केही रहन्छ मैले केही पाइनँ भनेर हिँड्नु परेकाहरू हुन्, उनीहरूलाई त टिकाउन सकिन्छ। एउटा कुरा सत्य कुरा के चाहिँ हो भने, हाम्रा ग्रेजुएटहरू डिग्री नभएको कारण उनीहरू स्ट्रगल गरिरहनु पर्ने होइन, त्यस्तो छैन। वास्तवमा उनीहरूसँग त्यो कामको अनुभव, प्रोफेसनल नेटवर्क अनि बजार लक्षित सिपहरू र त्योसँग श्रम र कामसँग सम्बन्धित रोजगारीसँग सम्बन्धित सूचना र जानकारी यति नभएको कारण उनीहरूमा समस्या भएको क्या। ग्रेजुएट त उनीहरू पढ्ने हिसाबमा त राम्रै छ, तर कामको अनुभव हुँदैन होइन, एउटा प्रोफेसनल नेटवर्क अब त्यो खालको चिनजान चिनापर्सीहरू हुँदैन, अनि त्यस पछाडि सम्बन्धित सिप हुँदैन। भनेपछि हामीले त्यो सिपहरू सिकाइदिन मद्दत गर्न सकिन्छ, अनि उनीहरू सिप सिकेर यहीँ त्यो सिप अनुसारको काम खोज्न सक्छन्, खोजिदिन सकिन्छ, अनुभवहरू बटुल्नलाई सहयोग गर्न सकिन्छ, चिनजान गराइदिन सकिन्छ, इम्प्लोयरसँग कनेक्ट गराइदिन सकिन्छ। यस्ता यस्ता कामहरू त युनिभर्सिटीले कलेजले गर्न सक्छ। त्यति गर्दाखेरि अब सबै मान्छे रोकिने यहीँ टिक्ने भन्ने होइन, तर यहाँ बस्न चाहनेहरू चाहिँ बस्न सक्छन्।
1: अब यसमा पनि तपाईँको यो कार्यक्रम सञ्चालन गर्दाखेरि चाहिँ चुनौतीको कुरा पनि गरौँ अलिकति, के कस्ता चुनौतीहरू हुन सक्छन्?
0: एउटा त अब यसको लागि छुट्टै ह्युमन रिसोर्स छुट्टै चाहियो होइन, मानव स्रोत चाहियो, त्यो सञ्चालन गर्ने त्यो खालको भनौँ न, रेफरल गरिदिने कहाँ कहाँ हो, त्यस पछाडि सिप के हो, विदेशमा कहाँ के छ, यहीँ बसेर खोज्ने कहाँ, यो जानेको मानव स्रोत चाहियो। त एउटा युनिट त छुट्टै सञ्चालन गर्नु पर्यो, मानव स्रोत भन्ने बित्तिकै त्यहाँ पैसा चाहिन्छ, लगानी पनि गर्नु पर्यो होइन, एउटा चुनौती त्यो हो समस्या। दोस्रो कुरा, एकजना कुनै अब एकजना दुईजना त्यो एउटा सेल भनौँ न एउटा युनिट खडा गरेर युनिभर्सिटीहरूले बनाइराखेका हुन्छन्, लगेन आर्थिक स्रोतको पनि व्यवस्थापन गरे र त्यो युनिट पनि खडा गरे, अनि त्यस पछाडि उनीहरूले त्यस अनुसार काम पनि गर्न थाले, विद्यार्थीलाई सहजीकरण पनि गरिदिन थाले भने फेरि के भन्दा सबै कुराहरू जानेको ह्युमन रिसोर्स पनि त एउटै सेल एउटै युनिटबाट उपलब्ध हुँदैन होइन, सिप पनि सबै खालका सिपहरू त्यहाँबाट सिकाउन सम्भव हुँदैन है, सबै जानकारीहरू पनि त्यहाँबाट दिन सम्भव हुँदैन, इन्टर्नसिपका कार्यक्रमहरू पनि सबै गरिदिनु त्यहाँबाट सम्भव हुँदैन। अब यसको लागि के भने त्यो अर्को चुनौती छ। अर्को चुनौती भनेको त्यहाँ यसलाई यत्तिकै फ्री अफ कस्टमा लगाइदिने कि त्यहाँबाट पैसा उठाउने, विद्यार्थीसँग अलिअलि पैसा त्यस बापत अब सञ्चालन गर्न अलिअलि पैसा पनि उठाउनु पर्यो, पैसा उठाउने भन्ने बित्तिकै पैसा नउठ्न सक्छ, नदिन सक्छन्, अनि त्यहाँ गएर सिक्ने नै नचाहने हुन सक्छन्। अर्को चुनौती के छ भन्दा, हाम्रो अहिलेको माहौल नै यहीँ सिक्न पाए हुन्थ्यो भन्ने भन्दा सकिएपछि बाहिर गइहाल्ने, यहाँ त हुँदैन भन्ने खालको त्यो मानसिकता त्यस्तो बनेको छ, मनोवैज्ञानिक असर त्यस्तो पर्छ युवाहरूमा। त्यो त्यो अहिलेकोमा छ, त्यो अहिलेको माहौल सधैँ त्यस्तो हुने होइन, तर पहिला पनि थिएन, पछि पनि नहोला, तर अहिले प्लस टू पढिसकेपछि अथवा पढ्दै गरेको विद्यार्थीले पनि म त बाहिर जाने हो भन्न सुरु गर्छ। अनि तपाईँले यहाँ जस्तो सुकै पहल गरे पनि त्यो पहलप्रति विश्वासै नहुने, त्यो विश्वास जित्ने ट्रस्ट जित्नलाई पनि अर्को चुनौती छ। त्यसकारण विभिन्न चुनौतीहरू छन्, नभए त होइन, हुँदा चुनौती हुँदा हुँदै पनि गर्न खोजेका प्रयासहरू त निकै सराहनीय प्रयासहरू
1: हो। एउटा कार्यक्रम छ नि हाम्रो सरकारको पनि, पढ्दै कमाउँदै भन्ने, त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
0: भर्खरको नीति तथा कार्यक्रम 83-84 अहिलेको नीति कार्यक्रममा पनि त्यो समावेश छ, पहिला पनि थियो, अनि यो सरकारका विभिन्नहरूमा विभागहरूबाट पनि मन्त्रालयहरूबाट पनि पढ्दै कमाउँदै सिक्दै कमाउँदै यस्तै यस्तै कार्यक्रमहरू थिए। यो सुन्नमा एकदमै राम्रो छ, अब यो कार्यान्वयन गर्ने चाहिँ अलि अब जटिल पक्ष हो क्या, किनभने ठ्याक्कै कार्यक्रम ल्याउँदैमा सफल भइहाल्छ भन्ने छैन। अब विद्यार्थीलाई के भने, अहिलेसम्म हामी पढाउने मात्रै काम गऱ्यौँ, सिक्ने मात्रै काम गऱ्यौँ, त्यो पनि थ्योरिटिकल नलेज मात्रै दिने काम गऱ्यौँ, अब काम पनि गर्ने, पढ्ने पनि, काम पनि गर्ने गर्दाखेरि उनीहरूको कामको अनुभव पनि सँगै बढ्दै जान्छ, पढ्ने काम थ्योरिटिकल नलेजहरू अरू ज्ञानहरू पनि सँगै लिँदै जान्छन्, प्राज्ञिक क्षेत्रमा पनि अगाडि बढ्दै जान्छन्, अनि काम पनि हुँदै जान्छ, काम सँगसँगै आमदानी पनि हुन्छ। त्यो भयो भने यहाँ यहाँ आमदानीका स्रोतहरू देखेपछि र त्यसैमा चारै अनुभव हासिल गर्दै गएपछि उनीहरू यहीँ टिक्न सक्छन् भन्ने यो यो उद्देश्य एकदमै ठिक छ। र अर्को के भने, आमदानी नभएर अथवा काम नभएर त्यस आय आर्जन नभएर पढाइ नै छोड्नुपर्ने स्थिति, होइन, आफ्नो लक्ष्य पुरा गर्न नसक्ने त्यस्तो स्थितिलाई न्यूनीकरण गर्नलाई पनि यो पढ्दै कमाउँदै कार्यक्रम एकदमै राम्रो कार्यक्रम हो। चुनौती भनेको यसको कार्यान्वयनमा हो। अब विदेशतिर पनि के हो भने, हाम्रो विद्यार्थीहरू विदेश बढी आकर्षित हुनुको पछाडि चाहिँ त्यहाँ पढ्दै कमाउँदै गर्न पाइन्छ भनेर हो नि त। अस्ट्रेलिया जाने विद्यार्थीहरू होइन, हप्तामा के भन्छ, हप्तामा 3 दिन अथवा 4 दिन पढ्छन्, बाँकी दिन काम गर्न पाउँछन्, 20 घन्टा काम गर्ने भन्ने, कोही कति घन्टा कति घन्टा भन्ने हुन्छ, अनि त्यही काम गर्न पाइन्छ भन्ने लोभले त्यहाँको कलेज युनिभर्सिटीप्रति आकर्षित भएर जानेहरू हुन्छन्। होइन, काम गर्दा थोरै काम गरे पनि आफूलाई बाँच्न खान पुग्ने पैसा हुने भएपछि त्यो त्यो आकर्षण चाहिँ मुख्य आकर्षण पढ्दै कमाउँदै गर्न पाइने भनेर आकर्षण हो कि, त्यो चाहिँ हाम्रै यहीँ गर्न सक्यो भने, त्यसलाई राम्रोसँग कार्यान्वयन गर्न सक्यो भने प्रभावकारी हुन्छ।
1: भनेपछि जुन विद्यार्थीको आकर्षण छ विदेशमा, जुन एउटा वातावरण छ पढ्दै कमाउँदै गर्न मिल्ने खालको, त्यो भनौ सजिलो तरिकाले बुझ्दाखेरि रोजगारसँग चाहिँ जोडिएको शिक्षाले युवाको मानसिकतालाई चाहिँ अलिकति परिवर्तन गर्न सक्छ भनेर बुझ्नु पर्यो।
0: सक्छ त्यो पढ्दै कमाउँदै गर्दाखेरि उनीहरूको दुवैतिरको लक्ष्य हासिल हुन्छ क्या, पढ्न पनि पाउने, अब आमदानी पनि हुने, आमदानी मात्रै होइन, त्यो आमदानी गर्ने वातावरण र त्यो फाउन्डेसन पनि अब बिग्रन्छ, जानिँदैन होइन, अनि फेरि लड्दै फेरि उठ्दै फेरि लड्दै फेरि उठ्दै गर्नुपर्छ, अनि त्यो काम त उनीहरूले पढ्दै कमाउँदै गर्ने बेलामै सिकिसक्छ नि त, होइन, अनि पढिसकेपछि त उनीहरूलाई सजिलो हुन्छ, अनि रियल फिल्डमा त्यो उत्रेपछि अनि उनीहरूलाई त्यो सिक्नुपर्ने बेसिक कुराहरू, लडेको उठेको यस्ता अनुभवहरू पहिले लिइसक्छन्, अनि उनीहरूलाई आमदानी गर्ने क्षेत्रमा पछि रोजगारीको क्षेत्रमा जाँदाखेरि उनीहरूलाई सजिलो हुन्छ। यो हाम्रोमा सफलतापूर्वक कार्यान्वयन गर्न सकियो भनेदेखि पढ्दै कमाउँदै कार्यक्रमलाई, अब अहिलेको त अलि पहिलादेखिबाटै आएको यो कन्सेप्ट, यो अब कन्सेप्ट आयो, त्यसलाई प्रभावकारी रूपले कार्यान्वयन हुन गाह्रो भयो। यद्यपि कार्यान्वयन गर्न सकियो भने ठूलो संख्यामा विद्यार्थीहरूलाई यहीँ टिकाउन सम्भव छ।
1: अब यो अभ्यास सफल बनाउन विशेष गरी अभिभावकदेखि लिएर शिक्षक भनौ, विद्यालय, निजी क्षेत्र, उहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ यसमा? सँगसँगै सरकारको त छँदैछ,
0: अब सरकारको त यस्ता नीतिहरू बनाइदिने हो, सहजीकरण गरिदिने नै हो सरकारले गर्ने भनेको, नीति कार्यविधिहरू बनाइदिने, त्यही अनुसार अब सरकारको आफ्नो हैसियत अनुसारको अब आफ्ना निकायहरूमा बजेट विनियोजन गर्ने, यो सरकारको जिम्मेवारीको कुरा भयो, सरकारले गर्ने कुरा भयो। कलेज युनिभर्सिटीहरूले त्यो खालको वातावरण तयार गर्ने हो, वातावरण भनेपछि कलेज आफैले त्यहाँभित्र काम बनाउँदै काम दिलाउँदै गरेर पनि सबैमा सम्भव हुँदैन, मैले अघि भनिहालेँ नि सबैमा आफैले सम्भव हुँदैन, तर कलेजले के भन्दा रिफर गरिदिन चाहिँ सम्भव हुन्छ, जोड दिनु पर्यो, सबै कुरा कलेजको आफै आफ्नो क्षमताले भ्याउँदैन, युनिभर्सिटीको आफ्नो क्षमताले भ्याउँदैन, त्यो हैसियत बोकेका निकायहरू छन्, प्राइभेट सेक्टर छन्, है निजी के भन्छ गैर सरकारी संस्थाहरू छन् सरकारी निकायहरू छन् भने उनीहरूसँग जोड दिने र त्यहाँका आवश्यकता हाम्रो ह्युमन रिसोर्स तपाईँहरूलाई चाहिने ह्युमन रिसोर्स हामीसँग छ भनेर यतिले जोड दिने न हो यमयु गर्न सकिन्छ नि है स्थानीय सरकारसँग यमयु गर्न सकिन्छ त्यहाँ भएका कामहरू तपाईँहरूले यी कामहरूलाई हाम्रो विद्यार्थी मार्फत गराउनुहोस् भनेर भन्न सकिन्छ प्राइभेट सेक्टरमा गर्न सकिन्छ इन्टर्नसिपको लागि पनि विभिन्न कलेजहरूसँग इन्टर्नसिपलाई कम्पलसरी बनायो भने एकदमै राम्रो हुन्छ है होइन इन्टर्नसिप गराउन सकिन्छ इन्टर्नसिपलाई कम्पलसरी गराउने खालको त्यो त्यो खालको पाठ्यक्रमहरू त्यसरी लैजान सक्यो भने कलेज युनिभर्सिटीले त्यो गर्यो भनेदेखि कामको क्षेत्रमा प्रवेश गर्छन् र आधारभूत जानकारीहरू प्राप्त गर्छन् क्या रोजगारीसँग सम्बन्धित अब कोही विद्यार्थी एनजिओ सेक्टरमा आउनुभयो र त्यहाँ एउटा एनजिओमा छ महिना जति इन्टर्नसिपको तहमा बसेर काम गर्नुभयो भने त्यहाँभित्र एनजिओ कसरी सञ्चालन हुने रहेछ कसरी प्रोजेक्टहरू चलाउने रहेछ प्रपोजल कसरी राख्ने रहेछ प्रपोजल राख्दा के चाहिँदो रहेछ कम्पोनेन्टहरू यस्ता कुरा बेसिक कुराहरू त सिक्नुहुन्छ नि है अनि ती बेसिक कुराहरू सिकिसकेपछि अनि उहाँहरूलाई त्यो इन्टर्नसिप सकिएपछि प्रोफेसनल वर्ल्डमा जानलाई एकदमै सजिलो हुन्छ
1: अन्तिममा चाहिँ विशेष गरी यो नेपालमै अवसर खोजिरहेका जति पनि युवाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ तपाईँ के सन्देश दिन चाहनुहुन्छ
0: नेपालमा अवसर खोज्ने विद्यार्थी भाइ बहिनीहरू साथीहरूलाई मेरो अनुभव र मैले देखे जानेको कुराका आधारमा म के भन्न सक्छु भने एउटा त विद्यार्थी भाइ बहिनीहरूले कलेज युनिभर्सिटी सक्ने बित्तिकै उहाँहरूले एकदमै धेरै ठुलो इन्कमको धेरै होइन एकदमै सुविधाजनक रोजगारीको अपेक्षा गर्नु हुँदैन जिरोबाटै सुरु गर्नुपर्छ त्यसको लागि तयार हुनु पर्यो मानसिक रूपले तयार हुनु पर्यो है कहीँ कसैले कति यति यति तलब खास भनेर 60-70 हजार तलब खान्छ अरे भनेर 60-70 हजारको
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
2: अनुहार हड्डी भाँचिएको जोड्ने
4: दाँतको एक्सरे सेवा
2: सामान्य तथा जटिल दाँत निकाल्ने
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
4: मेसिनबाट जरेदेखि दाँत फरिने
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पताल को 20 मीटर माथि फोन 082562777
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
6: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
6: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ
5: सम्पर्क फोन 082590079 मोबाइल नम्बर 98478010030 र 98229554555
8: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ
9: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
8: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
9: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
8: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
9: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
10: बिरामी जाँच्ने मिति 8 जेठ 9 गते शनिबार
11: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095121871
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
13: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com
14: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
15: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा बोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
14: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डीफोर दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै
15: बिरामी
10: जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार
16: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराङ दाल फोन नम्बर 0825 62 93 98 78 18 617 98 78 35 643
17: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमा छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। सो प्रस्तावमा सोमबारदेखि छलफल शुरूआत भएको थियो। गत वैशाख 31 गतेको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डाक्टर वाग्लेले जवाब दिने जनाइएको छ। यसैगरी राष्ट्रिय सभाको बैठक पनि आज अपरान्ह 1:15 बजे बस्ने भएको छ। सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाका सम्बन्धमा नेपाल बार एसोसिएशनले 5 बुधे विमति राख्दै आन्दोलनको घोषणा गरेको छ। कानून व्यवसायहरूको छाता संगठन बारको हिजो बसेको बैठकले कायम मुकायम प्रधान न्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि विरोध जनाएको हो। बारले निवेदन बिना कारण दर्ता नगरी त्यतिकै राख्नु न्यायमा अवरोध पुर्याउने काम भएको ठहर समेत गरेको छ। बारले आज दिउँसो 1 बजे लालटिन बालेर विरोध गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरपीठ गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न काम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले आलटाल गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेन। संवैधानिक परिषदले यसअघि सर्वोच्चका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको यो निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले वैशाख 25 रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। दाङका स्थानीय तहमा बेरोजगारको साङ लागेको छ। आर्थिक वर्ष 2080-81 लेखा परीक्षणबाट 10 पालिकामा 16,13,94,57,000 रूपियाँको लेखा परीक्षण गर्दा 36,40,79,000 रूपियाँ बेरोजगार देखिएको छ। आर्थिक पारदर्शिता नहुँदा दाङमा स्थानीय तहमा हरेक वर्ष बेरोजगार थपिँदै गइरहेको छ। विगत 4 वर्षको अन्तरालमा हरेक वर्ष करोड़ बेरोजगार थप भइरहेको महालेखाको वार्षिक प्रतिवेदनले हरेक वर्ष उल्लेखिरहेको छ। आर्थिक वर्ष 2080-81 लेखा परीक्षणबाट 7 पालिकामा 19,05,54,94,000 रूपियाँको लेखा परीक्षण गर्दा 27,97,60,000 रूपियाँ बेरोजगार देखिएको थियो। महालेखा परीक्षकको 61 प्रतिवेदनले आर्थिक वर्ष 2079-80 10 पालिकामा 21,06,70,34,000 रूपियाँको लेखा परीक्षण गर्दा 63,61,37,000 रूपियाँ बेरोजगार देखिएको थियो। महालेखा परीक्षकको 60 प्रतिवेदनले पनि आर्थिक वर्ष 2078-79 पछिल्ला 2 वर्षको भन्दा पनि धेरै बेरोजगार देखाएको थियो। दाङका 62 पालिकामा 19,29,07,11,000 रूपियाँको लेखा परीक्षण गर्दा त्यस वर्ष 72,97,39,000 रूपियाँ बेरोजगार महालेखाले 60 प्रतिवेदनमा देखाएको छ। र प्रहरीले बाँकेमा 1 महिनाको अवधिमा विभिन्न अपराधका 205 मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै ती मुद्दा दर्ता भएको जनाएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरीमा दर्ता भएका मुद्दा मध्ये जगर्ने तथा गम्भीर प्रकृतिका 10 तथा 61 र सामान्य अपराध अन्तर्गतका 134 रहेको जानकारी दिनुभएको छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 9 घटनामा 11 पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी आर्थिक अपराध सम्बन्धी 34 घटना प्रहरीमा दर्ता भएका छन्। चालू मुद्दाका प्रतिवादी पक्राउ अभियान अन्तर्गत वैशाख महिनामा 187 जना पक्राउ परेका छन्। सार्वजनिक चासो रहेका 19 पेण्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरी न्यायको परीक्षक पातलीले जानकारी दिनुभएको छ। अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
3: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
2: हाम्रा विशेषताहरू:
3: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
2: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
3: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
4: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, खोराहीदाङ।
5: फोन 562-5121।
2: सम्पर्क मोबाइल
4: 98578-32819 र 98578-32223।
6: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
7: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
9: साइकल चढेर
10: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
11: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
10: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
12: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ।
13: सम्पर्क मोबाइल 98477-27-976
14: र 98578-32689।
15: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
15: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
16: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
15: हुलासले बनाउँदैछ परिवार एक साथ।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
12: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
19: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु र लौ खबर सुने।
20: सक्कुजे लौ खबर सुने।
19: 300 सयकी संजीवनी टिचिङ अस्पताल, आप अपनो कनक सेवा म।
20: आप बिराम पर्ल से बिरुवा तरक लाग, डाङ से बाहर जाई नि पर्ना।
19: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग, ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी।
20: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असीम मेरके बा।
19: ओपीडी सेवा, भर्ना सेवा,
20: सक्कु मेरिक अपरेशन सेवा,
19: आईसीयू सेवा, रेडियोलोजी सेवा,
20: अस्ता के रात दिन 24 घंटा इमरजेंसी ल्याब हो फार्मेसी सेवा। सम्पर्क करना अस्पताल के ठेगाना
19: संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क फोन नम्बर 97-090-65-225,
20: 082-591-101,
19: 591-102,
20: 082-591-103,
19: 591-104 ओ 591-105।
21: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
22: उपचार हुने रोगहरू:
21: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
0: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
21: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
0: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
21: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
0: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
21: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चौक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
22: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
23: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498 87741।
24: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
25: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
24: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
25: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
24: तालिममा दिइने विषयहरू
25: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
24: स्पेशल सेफ तालिम,
25: जापानिज सुशी तालिम,
24: वेटरेस,
25: टुरिस्ट गाइड।
24: हाम्रा विशेषताहरू,
25: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
24: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
25: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
24: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
25: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
24: सम्पर्क मोबाइल 98410 17 09 98410 17 09।
25: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
26: सामुदायिक विद्यालयतर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू,
27: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
26: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
27: यातायातको सुविधा भएको,
26: स्वच्छ खाने पानीको व्यवस्था भएको
27: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
26: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98449 73033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98478 41 649। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: घर घर में रेडियो मध्यपश्चिम
1: नमस्कार यो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु जीवराम भण्डारी आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ गणेश तमिल सेना उहाँ राष्ट्रिय सभाका पूर्व अध्यक्ष हुनुहुन्छ नेकपा एमालेका नेता पनि उहाँसँग आज म विकसित नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई केन्द्रमा राखेर कैयौं त्यस्ता आम जिज्ञासाहरू छन् त्यसलाई सम्बोधन गराउने मेरो प्रयत्न रहनेछ गणेश तिमिल सिन्हा अर्थात गणेश प्रसाद तिमिल सिन्हा पनि भनेर मानिसले बुझ्दछन् लामो राजनीतिक यात्रा उहाँले वाम आन्दोलनमा तय गरेको विगतको इतिहास छ 45 वर्ष प्लस लेफ्ट मुभमेन्टमा उहाँको क्रियाशील राजनीतिक जीवन रह्यो र यसअघि राष्ट्रिय सभाको अध्यक्ष 6 वर्ष उहाँले व्यतीत गर्नुभयो आज म उहाँसँग समग्र विषय संवैधानिक परिषद विकसित पछिल्लो नेपालको राजनीतिक घटनाक्रम यावत विषय त्यो जिज्ञासाहरूलाई म कोट्याउने मेरो प्रयत्न रहनेछ सर्वप्रथम म उहाँलाई स्वागत गर्छु सस्वागत छ कार्यक्रममा
2: धन्यवाद नमस्कार
1: अब तपाईँसँग मेरो पहिलो पटक संवाद हुँदैछ यो टेलिभिजनमा है अब म कहाँबाट प्रवेश गर्न चाहे भने नेपालको राजनीतिमा यो खास गरी 46 राजनीतिक परिवर्तनपछि नेपालमा कम्युनिस्ट हौ भन्नेहरू कि त सत्तामा रहन्थे अर्थात राज्य सञ्चालन गर्दै सरकारमा रहन्थे कि प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गरेको त्यो इतिहास रहेछ पहिलो पटक जुन ढंगले भदौ 23 27 बीचमा जे जस्ता घटना घटे त्यसले तत्पश्चात भएको सम्पन्न यो चुनाव त्यो चुनावको परिणामले केन्द्रमा म भनिरहेछु कम्युनिस्टहरूलाई अर्थात वामपन्थी शक्तिलाई सत्ताबाट पनि च्युत गर्यो अर्थात सत्ता भन्नाले सरकार सत्ता त निरन्तर चलिरहने विषय रहिरह्यो पार्टीको नि सत्ता हुन्छ अरू ढंगले सत्ता त चल्छ तर प्रमुख प्रतिपक्षबाट पनि च्युत गर्यो यसो हामीले बाहिरबाट हेर्दा एउटा संचारकर्मीको हिसाबले हेर्दा निकै अप्ठ्यारो ठाउँमा नेपालको वाम आन्दोलन प्रवेश गरेको र यसको राजनीतिक भविष्यमाथि मानिसहरूले औलो ठड्याउन थालेको प्रश्न तेर्स्याउन थाले यसो भारततर्फ पनि देखाउँछन् संसारको घटनाक्रम वामपन्थीहरूको उधोगति पनि देखाउँछन् तपाईँको नजरमा किन यति छिटै नेपालमा कम्युनिस्टहरूको यो हबिगत मैले हबिगत भन्ने भाषा प्रयोग गरेँ किन यो हबिगत देखा पर्यो
2: अत्यन्तै सान्दर्भिक यो प्रश्न छ जस्तो मलाई लाग्छ खास गरी भदौ 23-24 घटनापछि देशले जुन कोर्स एउटा अगाडि लिएर जाने वातावरण बन्यो त्यसको प्रभावले नै अहिलेको परिणाम आयो भन्ने एउटा देखिने खास त त्यो नै हो तर यसमा केही कमीहरू यहाँले अत्यन्तै यो मेन ढंगले अलि विश्लेषण गर्नुपर्ने विषय
1: आरामले
2: खास गरी के भयो भने 46-47 आन्दोलन त्यो कम्युनिस्टहरू वामोर्चाको नामबाट एमाले सहित माले थियो तत्कालीन माले अनि काङ्ग्रेस संयुक्त ढंगले त्यो आन्दोलन गरेर बहुदलीय व्यवस्थाको पुनस्थापना भएको थियो त्यसपछि यहाँले भने जस्तै या त सरकारमा या प्रमुख प्रतिपक्षमा रहँदै रहँदै अहिलेसम्म आएको हो त्यो आउने क्रममा एउटा कमजोरी के भयो भन्ने मलाई लाग्छ भने कम्युनिस्टहरू सबभन्दा बढी सिद्धान्त दर्शनको व्याख्या गर्ने र त्यो अनुसार चल्नुपर्नेमा यो बीचमा के भयो भने सिद्धान्त दर्शन त रहे व्याख्या विश्लेषण पनि धेरै गर्यौं तर के भयो भने सरकार बनाउने चुनाव लड्ने सरकार बनाउने कुरामा ती मूल्य मान्यताहरूभन्दा अलि सरकारमै जाने कुरालाई सबैभन्दा बढी महत्व दिइयो त्यसमा सरकारमा विचार मिल्नेहरू जानुपर्ने चुनाव लड्दा विचार मिल्नेहरू लड्नुपर्ने कुन विचारको आधारमा चुनावमा गठबन्धन गर्यौं यो मैले समग्र कारणको कुरा गर्दा कुन विचारको आधारमा कोलिसन बनाएँ अब कस्तो विडम्बना कम्युनिस्ट भनिनेहरू वामपन्थी भनिनेहरू आफै एउटा सत्ता पक्षमा अर्को प्रतिपक्षमा, एउटाले अर्कोको सरकार ढलाउन त्यसमा पुँजीवादी भनौँ या दक्षिणपन्थी भनौँ या सुधारवादी भनौँ अब या प्रजातान्त्रिक समाजवादी भनौँ, फरक फरक धारका दलसँग मिल्ने, वामपन्थी नमिल्ने, यो चाहिँ आम नागरिकले खास गरिकन कम्युनिस्ट या वामपन्थी विचारसँग नजिक रहने जसले त्यो ठाउँमा पुर्याए आम नागरिक यो मतदानबाट पनि, उहाँहरू सबैलाई त यो कुरा चाहिँ त्यति प्रष्ट राम्रो लागेन,
1: पाक्ष भएन,
2: पाक्ष पक्कै पनि भएन, किनकि त्यसले फरक भन्ने के त उही त हो त, चुनाव लड्ने सरकार बनाउने, जोसँग मिलेर पनि लड्ने, जोसँग मिलेर पनि बनाउने, भनेपछि त केही फरक भएन भन्ने
1: क्राइसिस हो कि यो संसारमै एउटा अप्ठ्यारो पर्या हुनाले अब कम्युनिस्टहरू 21औं सदीका लागि असान्दर्भिक भन्ने अर्थमा हो यो?
2: यो त्यस्तो होइन, मलाई के लाग्छ भने नेपालमा त कम्युनिस्टहरू संसारभरि एकदमै डिफेन्सिभ एकदमै ओह्रालो लागेको बेलामा माथि आएको
1: हो,
2: त्यस कारण फेरि त्यसमा के हो भने नेपालमा कम्युनिस्ट खास गरिकन म संलग्न मेरो पार्टी भनौँ एमाले र पछि अब अहिले त माओवादी जसलाई अहिले आएर त नेपाली कम्युनिस्ट पार्टी भने सबै के भयो त भन्दा त्यो परम्परागत कम्युनिस्ट भनेर जुन बुझिन्थ्यो त्योभन्दा अत्यन्त लोकतान्त्रिक ढङ्गले, नेपालमा त कम्युनिस्ट भनेको अथवा विश्वमा यी त अलोकतान्त्रिक भन्ने हो नि त, तर यहाँ त अत्यन्त लोकतान्त्रिक, त्यो चुनाव लड्ने बहुमतको सरकार प्रतिपक्षमा रहने त्यति मात्र, आन्तरिक रूपमा पनि चुनाव लडेर नेतृत्व निर्माण गर्ने यी सबै भए,
1: मतलब 46 देखि नै यो क्रम
2: चल्यो, त्यस कारण यो कुराले गर्दाखेरि
1: त्यो नाम चाहिँ के मात्रै ट्रेडमार्क भन्ने
2: कम्युनिस्ट नै नभएको होइन, कम्युनिस्ट अब कतिपय कुराहरूमा परिमार्जन गर्दै जाने कुरा हो, ट्रेडमार्कै रूपमा पनि अलिअलि त मान्छेलाई कहिले काहीँ चेन्ज गरौँ भन्ने लाग्दा पनि रहने कुरा एउटा भयो, अर्को त मूलभूत रूपमा चाहिँ नि आम मूल्य मान्यता आदर्श त्यो त्यही रहने, तर व्यवहारमा के भयो भने त्यो ढङ्गले अलिकति सरकारमा जाने नीति कार्यक्रम बनाउने कुरामा अलि हाम्रा कमजोरी भयो,
1: मतलब नेतृत्वको संकट हो, राम्रो ढङ्गले
2: अब नेतृत्वको ठ्याक्कै संकट भन्दा पनि आम रूपमा नेतृत्वले त्यो व्यवहारलाई कार्यान्वयन गर्ने कुरामा कमजोरीहरू भए, त्यसमा खालि ध्यान के भयो त सरकारमा जाने, सरकारमा गएर मात्रै सबै गर्न सकिन्छ भन्ने बुझाइरह्यो, त्यसले गर्दा के भयो त म अलिकति यसलाई बताउन खोजेको, अनि त्यसले गर्दाखेरि आम नागरिकहरूमा पनि सबै उस्तै हुन् भन्ने हुँदै हुँदै गयो, र यो बीचमा अहिले धेरै एउटा अब आम यसलाई जब भाष्य भनेर पनि अहिले भनिन्छ कि यो 35-36 वर्ष भनौँ यो बौद्धल आएपछिको 46 पछि अहिले के पनि भएन भन्ने जुन छ नि त्यस्तो त हुँदै होइन है, यो भने बापत नेगेटिभ हिसाबले मलाई मेरा भनाइमा जति प्रतिक्रिया आए पनि धेरै कुराहरू भए, तर केही आम एक त प्रत्येक व्यक्तिलाई छुने केही कुराहरूमा कमजोरीहरू भए, उदाहरणको लागि सुशासनको कुरा, किनकि भन सुन भेकर नागरिकले जे सेवा पाउनुपर्ने हो त्यो सेवा सजिलै पाउने जुनसुकै ठाउँमा होस् त्यो कुरामा त्यस्तो नहुने, अलिकति भन्यो सोर्स फोर्स लगायो भनसुन गर्यो भने त्यो काम हुने, सामान्य नागरिकले जाँदाखेरि त्यो सेवा नपाउने, अब अलिकति आर्थिक कारोबारहरूमा चाहिँ अपारदर्शिताहरू रहने, केही नेतृत्वमा गएकाहरूका पनि ती जीवनशैलीहरू अलिकति त्यो खालको आदर्श अनुकारका नदेखिने, यी यावत कुराले गर्दाखेरि अलिकति फ्रस्ट्रेसन अलि युवाहरूमा नयाँ पिँढीले नयाँ चिज खोज्न थाल्यो, त्यसले गर्दाखेरि चाहिँ के भयो त भन्दाखेरि यिनीहरूले गरेनन् भन्ने एउटा बन्दै गयो, र भदौ 23 आउँदाखेरि जे घटना भयो नि त्यो घटना हुनेमा के भयो त भन्दाखेरि अर्को एउटा कारण भनेको सत्तामा रहनेहरू जसले बहुदलीय व्यवस्था अहिले गरौँ त सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउनलाई यो योगदान दिएर आएका दलहरू नै यस्तो अप्रमाणिक कुराहरू पनि प्रतिपक्षमा रहँदाखेरि सत्ता पक्षलाई लगाउने, सत्ता पक्षमा जाँदाखेरि केही पनि नगर्ने, किनकि त्यो अप्रमाणिक छन् गरिहाल्ने पनि केही छैन होला, त्यसो हुँदाखेरि के हो त बाहिर हेर्दाखेरि आरोप त सबैले लागेको छ, यो काण्ड बनाएको छ त्यो काण्ड बनाएको छ, तर कुनै पनि काण्डको बारेमा सुनवाई भएर छानबिन भएर यो चाहिँ दोषी हो भनेर करार पनि गर्न सक्दैन, निर्दोष हो भनेर पनि त्यो पनि आउन सक्दैन, यस्तो कुराले गर्दा युवाहरूमा चाहिँ के भयो त यिनीहरू एकदम गलत हुँदै गयो भन्ने भएर त्यसको एकदमै प्रकट रूपमा के हो भने सामाजिक सञ्जाल, वास्तवमा त्यो आफैमा बेठिक थिएन, त्यसलाई नियमन गर्ने कुरा राज्यको नजरबाट अहिले पनि त कुरा कतिपय आएको छ, त्यसलाई नियमन गर्नुपर्दो रहेछ भन्ने कुराहरू, फेक आइडीहरू बनाउने, फेक ढङ्गले जाने, एकदमै बदनाम गर्ने ढङ्गले जाने, त्यसलाई नियन्त्रण गर्ने, त्यसको नियमन गर्ने कुरामा पनि राज्य निरीय बन्नुपर्ने जुन खालको भए त्यो कुरा गर्न खोजिएको राम्रो थियो,
1: तर बुझाउन सकेन,
2: दैनिक काम एउटा पढ्ने युवाहरू खास गरी युवाहरू जो त्यसैमा अभ्यस्त थिए एकछिन बन्द हुँदाखेरि त त्यसले चाहिँ ठुलो असर गर्यो, अब यी सबै कुराले गर्दा के भयो घटनाहरू घट्ने भयो अब त्यो घटनाको एउटा सिङ्गोपाङ्गो विश्लेषण अलग होला त्यसको त धेरै ढङ्गले विश्लेषण गर्नुपर्ला तर त्यो घटना भयो त्यसपछि के भयो त भन्दा त्यसको सम्पूर्ण अब वाम मध्येमा सबैभन्दा लार्जेस्ट सत्तामा पनि भएको सबैभन्दा जनाधार भएको पार्टी त एमाले अब एमाले सरकारमा भएको बेलामा अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा घटना घटेपछि त्यो सम्पूर्ण घटनाको जिम्मेवारी माने त्यो नैतिक जिम्मेवारी त सरकारको नेतृत्व गरेपछि यसै पनि लिनु पर्थ्यो त्यो एउटा पक्ष हो होइन तर के भयो त भन्दाखेरि त्यो गोली यस्तो ढङ्गले चित्रित गर्यो कि गोली आफै गएर केपी ओलीले आफैले पड्काए कि जस्तो गरिकन त्यसलाई चाहिँ 23 गतिका घटनाहरूलाई जुन यसलाई प्रसार गर्ने जे बनाइयो त्यसपछि के त भन्दा यति नकारात्मक भयो नि हामीले अलि अगाडिको हेऱ्यौँ भने केपी ओली नै यो देशलाई विकास निर्माणमा अरूमा गति दिने राम्रो गर्ने भने कति एउटा हाइट थियो त्यो सबै सरलम्ब कहाँ गयो भन्दा त्यहाँ गएपछि त्यो सबै नेगेटिभ भयो
1: परिणामले सरकारसँग खास केही संयन्त्रहरू रहेनछ अर्थात् राज्य सञ्चालनमा जो सरकार जो राजनीतिक अगुवाहरू हुन्छन् नि यो निरीह छन् भनेर बुझ्नुपर्ने भयो हामी कहाँ
2: अब यो मैले
1: किन यस कारण मैले 46 सालको राजनीतिक परिवर्तन पनि देखेँ 62-63 को पनि देखेँ र यो 82 को अवस्था पनि देखेँ म त्यो देखेको कारणले म भनेको छु त्यो जो सरकार छ हाम्रो जस्तो देशमा अब तेस्रो विश्व पनि भन्छन् गरिब देशहरूलाई त त्यो चाहिँ एकदम निरीह छ हो
2: अब यसलाई शब्दमा म निरीह चाहिँ त भन्दिनँ तर यो के देखिन्छ भन्दा यहाँले जस्तै मैले पनि हेरेको छु यहाँ सक्रिय राजनीतिमा नभएर पनि संसारकर्मीको एकदमै विश्लेषण गर्ने हेर्ने अब मेरोभन्दा यहाँले संसार क्षेत्रले झन् धेरै देख्छ बरु राजनीतिले सीमित देख्न सक्छ अझ एउटा पार्टीमा लागेकोले आफ्नो पार्टीको आफ्ना कुरा धेरै देखे होला यहाँले त सबै देख्नुहुन्छ त्यो यहाँको अनुभव पनि भयो मेरो बुझाइमा अनुभवमा पनि के छ भने सरकारहरू ले राज्य संयन्त्रभन्दा त सेना छ प्रहरी छ अनुसन्धान छ अरू सबै कुराहरू छ ब्युरोक्रेसी यो सबै छ नि वास्तवमा 46 पछि अहिलेसम्म हेर्दाखेरि किन अब उदाहरण हेरौँ भने दरबार हत्याकाण्ड त्यहीँबाट हेरौँ न त्यत्रो शक्तिशाली संवैधानिक भए नि राजतन्त्र त त्यो पुरानो लिगेसी सबै कुराले त्यत्रो घटना गर्दाखेरि अब एकदमै त्यो रिपोर्ट आएको छ तर आम नागरिकले त्यसलाई त्यही जस्ताको तस्तै त्यही हो भन्ने विश्वासै अहिले पनि गर्दैन खै त त्यो हुने त थाहा पाउनु पर्दैन केही हुनु पर्दैन थियो अथवा भइसकेपछि को ठ्याक्क त हुनु पर्थ्यो सन्दिग्ध छ नि स्थिति त एकदम क्लियर त छैन रिपोर्ट त आयो एउटा दोष जतिपूर्व युवराज पारसलाई लगाएर सबै कुरो सिद्धो त्यति मात्रैले त्यत्रो सबै कुरा कसरी भयो भएन
1: दिपेन्द्र
2: युवराज दिपेन्द्रको बेलामा अब त्यो खालको भयो होइन अब त्यसो हुँदाखेरि अब दिपेन्द्र जीवित भएर बोल्ने भएको भए एउटा चिज हुन्थ्यो होला उहाँ पनि अब बेहोस अवस्थामा नै अब निधन भइसकेपछि त यी सबै कुराहरू गए र आज पनि अब एक थरीले दिपेन्द्र नै हो यो सबै कुरा गर्ने भन्ने छ अरूले चाहिँ त्यो विश्वास गरिरहेको छैन जे होस् एउटा यो स्थिति छ अब अहिले आएर पनि म देख्दैछु कि यति धेरै घटना हुँदा पनि प्रधानमन्त्रीले यो सबै हुँदैछ अरू धेरै कुरा थाहा नहुन सक्ला कतिपय कुराहरू कम्तीमा त्यो दिन जुलुस कति हुन्छ कसरी जाँदैछ त्यसलाई रोक्नको लागि के तरिकाहरू भन्ने कुरा त सामान्य हुन्छ नि त अब मैले पछि सुने यो बारेमा त मेरो कुरो भएको छैन एक दिन मैले ठ्याक्कै उहाँको आवाज नै मैले सुन्दाखेरि सञ्चार माध्यमबाट शान्तिपूर्ण हुन्छ भनेर भनिरहेको थिएँ हामी 5-7 हजारको आएर हामी शान्तिपूर्ण गर्छौँ भने विश्वास गरियो भन्ने कुरालाई विश्वास त चैतको घटनाले पनि त हामीले सजग पारसिकै होला भन्ने लाग्यो
1: तिनकुनेको
2: घटनाले त पारसिक्नु पर्थ्यो अब यत्रो धेरै हुँदाखेरि खालि त्यो भनेको विश्वासमा पऱ्यौँ सिडिओ कार्यालयमा गएर चाहिँ जनजीव अभियन्ताहरूले हामी शान्तिपूर्ण ढङ्गले यो मात्रै गर्छौँ भने भन्ने कुरालाई गऱ्यौँ हुन त यसो हेर्दाखेरि मैले पनि त्यो दिन मैले आएका सञ्चार माध्यममा आएका कुरा म सुनिराखेको छु त्यो सुन्दाखेरि कि करिब 1 बजेको हुनुपर्छ मेरो अनुमानमा 1 बजेकोतिर चाहिँ जेएनजी अभियन्ताहरूले हाम्रो जुलुस यो सबै कुराहरू राम्रो भयो सिद्धियो तर अब यहाँ एकदम घुसपैठ र यो अनियन्त्रित हुन थाले फर्कौँ हाम्रो काम हाम्रो कार्यक्रम विरोधको कार्यक्रम सकियो फर्कौँ भनेपछि धेरै कुराहरू भएका छन् त्यस कारणले त्यो अहिले एउटा भाषामा जेएनजी आन्दोलन हाइज्याक भन्ने पनि शब्दहरू आए अब त्यसलाई के भन्ने अरू कुरा हो तर के हो त भन्दा त्यो उनीहरूको पनि नियन्त्रणमा रहेनछ भन्ने कुराहरू त त्यो देखियो मैले पनि त्यो सुने त्यसपछिका घटनाहरू जे भयो यावत हाम्रो अगाडि छन् त्यसो भए यी सबै कुराले गर्दा सूचना पाउने ठाउँहरू या त ती आफै कमजोर सूचना लिन नसक्ने भए या ती सही सूचनाहरू सम्बन्धित ठाउँमा जस्ताको तस्तै पुर्याउने कुरामा कमी रह्यो. त्यो कमी रहेको पनि हुनसक्छ भने किन लाग्यो भन्दाखेरि मलाई 24 गतेका यावत घटना हुँदाखेरि सबै कुरा चाहिँ यत्रो तनाव हुँदाखेरि चाहिँ खालि एउटा भनाइ त अहिले छ कि ठुलो नरसंहार हुन सक्थ्यो भन्ने बाहेकको केही छैन. त्यस्तो भनेर मात्रै ती सबै ध्वस्त जलेर त्यो हुन दिनु हुन्थेन भन्ने मेरो व्यक्तिगत बुझाइ हो. त्यसकारण हो सूचनाको हिसाबमा तपाईँले यहाँले जे भन्नुभयो त्यो कमजोरी सरकार चलाउनेहरूले ती सही सूचना लिन नसक्ने नपाएको देखियो.
1: सर तपाईँले सहित 15 नि फ्याक्टको नाम लिनुभयो अनि भदौ 23 27 बिचको घटनाको त सबै छ. त्यो यसो हेर्दा चैत 15 घटनामा पनि प्रहरीले बर्बर दमन गरेको छ किनभने मैले नजिकबाट निहालिरहेको छु. 2 अन द स्पट डेथ भएको, एउटालाई प्रहरीले सडकमै गोली हानेर मारेको छ, अर्को घरभित्र जलेर मरेको छ. 200 भन्दा बढी मानिस गोली लागेर घाइते भएका छन् त्यस बेला पनि, र विभिन्न कार्यालयहरू पनि जलेका छन्। भदौ 23 झन्डै 78 23 27 बीचमा 78 पछि टोटलमा हेर्दा ज्यान गएको छ, 1 अर्बभन्दा बढीको क्षति भएको छ. यसो हेर्दाखेरि तपाईँको पार्टी अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली एकदम क्रूर प्रधानमन्त्री जस्तो देखिँदैन यो हेर्दा, किनभने यत्रो नरसंहार, यत्रो मान्छे मारिए, यत्रो गोली चल्यो. 46 सालमा 19 हो सर. 62-63 यो जो 19 मुभमेन्ट भन्छ त्यसमा पनि सायद 19-20 भन्दा बढी मानिस मरेको छैन. यो त भयावह छ नि यो त दृश्य त.
2: अब यसमा के छ भने सहित 15 र भदौ 23-24 घटनाहरूमा अलिअलि के पनि चर्चा आएको छ भने यो 23-24 जस्तो त्यति बेला नै एउटा बनाउन खोजिएको तर त्यो बेला सफल भएन र यहाँ आएर सफल हुने एउटा बनायो भन्ने पनि छ. अब यो प्रश्न देखिने ठ्याक्क त छैन, अब कहीँ विश्लेषण गर्दाखेरि मान्छेहरूले यसरी पनि गर्छन् एउटा कुरा. अर्को कुरो भनेको चैत 15 घटनाको बारेमा एउटा सानो शक्तिले भन्न पर्यो अब, किनकि परिणामले
1: एउटा मात्रै पक्षले
2: देखियो र त्यसमा पनि के भयो भन्दाखेरि राजतन्त्र पुनर्स्थापनाको कुरा हुँदाखेरि आम नेपाली जनता
1: हिन्दू
2: राष्ट्रको कुरा भयो नि, मूलत राजतन्त्र भन्दा बित्तिकै फेरि ठुलो हिन्दू राष्ट्र भन्दा मात्रै
1: ठुलो जमात
2: एउटा जमात ठुलो हुन्थ्यो. त्यहाँ राजसंस्था जोड दिएपछि साँगुरिन गयो. त्यसो हुँदाखेरि त्यहाँ 2 फेरि अब संख्याको हिसाबले मर्द 1 पनि मान्छेको मृत्यु त्यस्तै हो, त्यसमा संवेदनशील हुनुपर्छ यो अर्थ होइन, तर 2 ज्यान जाने एउटा स्थिति बन्यो र त्यो चाहिँ एक किसिमले सामसुम हुँदै जाने अवस्था आयो. अब भदौमा आएर हुँदाखेरिमा के हो भने अघिल्लो दिन त्यसमा त देखिन्छ कि के भने बरु 15 घटनामा अलि अरू प्रयत्न गर्दा गर्दै गोली चलेको एउटा अलिकति फरक खालको देखिन्छ, तर 23 घटनामा जसरी जे जे त्यहाँको प्रपञ्चहरू भइरहेछ सुरक्षाको दृष्टिकोणबाट हुनुपर्ने पूर्व तयारीहरू, जसरी स्कुलका कलिला बाल बालिकालाई अगाडि लिएर गइएको छ र अझ के आएको छ त भन्दा त्यहाँ गोली पनि त्यो प्रहरीले नचलाउने सेनासँग नभएको भन्ने पनि आएको छ. थाहा छैन मलाई अब त्यो के हो, त्यसको जाँचले कति दिन सक्यो कति दिन सकेन, त्यो यी सबै
1: कुराहरू
2: त्यो आयोगले कति के गरे होला होइन त्यो अलग कुरा छ. तर पनि के भने त्यो दिनको पनि शंकास्पद हिसाबले त्यसमा राज्यले त्यो ढङ्गले जाने भएन, नियन्त्रण गर्नुपर्ने थियो तर त्यसरी होइन, हामीले त्यो होइन भन्ने कुरा नै अब तत्कालीन प्रधानमन्त्रीको पनि गृहमन्त्रीको सबैको त्यो खालको पनि आइरहने, यी सबै कुराले गर्दा सन्देहास्पद छ. अर्कोतिर के भयो भन्दाखेरि 24 त्यहाँ संख्या धेरै अझ ठुलो, यद्यपि 22-23 भनेको सानो सानो कुरै हुँदै होइन, मैले अघि नै भने 1 पनि त्यो हुन्छ भने त्यो त धेरै ठुलो कुरा हो, तर 24 घटनामा भएकाको त त्यो सरकारले त राजीनामा दिएर बसिसकेको छ. अरू ढङ्गले हेर्दाखेरि त उसको जिम्मेवारीको मात्र कुरा त होइन त्यो त. ती पनि के छ भन्दाखेरि कहीँ लुटपाटमा गएको बेला जलेर मरेका छन् धेरै, अब कति 12-14 त भातबटेनीका विभिन्न ठाउँमा जलेका कुराहरू आए र भातबटेनीको तर्फबाट हाम्रो 1 पनि कर्मचारी त्यो त्यस्तो क्याजुअलिटी त्यो भएको छैन, कोही 1 नि मरेको छैन भन्ने आएपछि त के भयो त, आगो लाउन या के गर्न गएका अरू नै परे. योजिन छ होइन, त्यस कारणले त्यो पनि जोडिँदाखेरि
1: एमालेको कारण भागवटेनीवाला र काङ्ग्रेसको कारण चौधरी ग्रुपवाला अनि त्यो अर्को हिल्टनवाला काङ्ग्रेसहरूकै कारण बढी भिक्टिम भए जस्तो लाग्दैन? मिनबहादुर एमालेलाई जग्गा दान दिए, घर पनि बनाइदिन्छु भनेर पूर्तिपाती गरे अनि टार्गेट बढी भयो, विनोद चौधरी अब अर्कोतर्फ लाग्यो, धन्दा चलाउन थाले हुनाले आक्रमणको शिकार भयो भन्ने लाग्यो,
2: त्यो अर्थ लगाउन सकिने भयो। तर सिंहदरबार कसको एमालेको भएको थियो कि काङ्ग्रेसको भएको थियो कि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जो अहिले संसद भवनको रूपमा चलिरहेको थियो त्यो कसको भएको थियो, अरू सिंह ती त अझ ती पनि भए, अब सर्वोच्च अदालत कसको भएको थियो, पोखरीमा हेर्नुहुन्छ भने प्रदेशका सबै मन्त्रालयहरू नगरपालिका वडा कार्यालयहरू समेत ककसका भएका थिए, त्यस कारण यो त्यति वडालाई दोष लगाएर भन्दा पनि यो सबै यसलाई खरानी बनाउनेमा सामान्य एउटा जनआक्रोश भनेर भन्न मिल्दैन। अझ जसरी जलेका छन् ती सामान्य आगो लागेको भन्दा पनि त्यसको त धेरै अब कुराहरू मैले अघि नै भने कार्की आयोगले दिएको समग्र मैले पढेको छैन, अझ मसिनो गरी 24 त समय नै भएन भनेर
1: मतलब तयारीका
2: त्यस कारण त्यस्तो घटनाहरू मुख्यत के भने तत्कालीन सरकारले त्यो चिजको सूचना नपाउनु गम्भीर कमजोरी हो है। यो त अब यसमा को कति कहाँका संलग्न भए देशभित्रका मात्रै सामान्य बुद्धिले यति गर्न सक्छ जस्तो पनि लाग्दैन, अलिअलि त देशको माया पनि मान्नु पर्ने, ती साम्राज्य त आज सरकार बनेर त्यति तिनै ठाउँलाई मर्मत सम्हार गर्दै बस्नु परिरहेछ, चलाउनु परिरहेछ, आखिर त्यो त राष्ट्रको सम्पत्ति, गाडीहरू झले, इक्विपमेन्ट्सहरू झलेका छन् धेरै ठाउँमा, सडक बनाउनु पर्ने, पोखरामा हेर्यो भने सडक अब त्यो डिभिजनका सबै ध्वस्त भए गाडीहरू गरेपछि, यी समग्र कुराले गर्दाखेरि के भने त्यो पनि एउटा एक खालको रहस्यकै हिसाबले
1: परिवर्तन। यो यसो दृश्य हेर्दा नि जस्तो 46 तपाईँहरूको एक हिसाबले नेतृत्वदायी भूमिका थियो काङ्ग्रेस र खास गरी तत्कालीन मालेको, एउटा परिवर्तन भयो 46 सालमा, 62-63 तत्काल

0: माओवादीले हतियार उठायो 62-63 सम्झनु, फेरि 72 सालमा संविधान जारी भयो, 82 अर्को कोर्समा प्रवेश गर्यो। के यो के हो, अर्को परिवर्तन हुन खोजेको हो कि अथवा यो यस्तै उसै यस्तै चल्छ, के हो यो तपाईँको विश्लेषण सुन्न चाहेको?
1: यसमा चाहिँ मलाई के लाग्छ भने अब यो संयोग भनौँ, अब यसलाई ज्योतिषी हिसाबले अर्को भन्न सकिएला, करिब करिब 10 वर्षको जस्तै यहाँले भने जस्तै स्थितिहरू देखिन्छ होइन। तर अहिलेको जुन छ अलिकति पृथक के भने नि, अब हामी संघीय लोकतान्त्रिक गणतन्त्र अहिलेको हिजोका विगतहरूमा अलिकति व्यवस्थासँग जोडिएर आए। 17 साल एउटा घटना भयो, 36 व्यवस्था परिवर्तनको लागि एउटा भयो होइन, अब 46 त्यही ढङ्गले भयो, अनि त्यसपछि अब 62-63 अलि गणतन्त्र ल्याउने हिसाबले अर्को ढङ्गले भयो, अनि संविधान जारी त त्यसैको लिगेसी हो त्यो आयो। ती सिङ्गो व्यवस्था परिवर्तनसँग जोडिएका थिए, काहीँ न काहीँ त्योसँगले जोडिए, तर यो व्यवस्था परिवर्तनसँग जोडिएका इस्युहरू
0: होइन, यो
1: छैन नि त, बाहिर त आएको छैन नि, अन्तर्यमा
0: के होला त यो चाहिँ।
1: अब तत्कालीन एउटा चाहिँ मैले अघि नै भने, तत्कालीन सरकारहरूले त्यो 46 पछि, अब अहिले खास गरिकन पञ्चायतकालको कुरा हामी त्यसलाई अहिले छोडिदिउँ, 46 पछि अहिलेसम्म आउँदा र अझ गणतन्त्र पछिका अहिलेको कालखण्डहरूमा भएका राम्रा कुराभन्दा पनि केही कुराहरू जो कमी भए त्यसको निराशा, त्यो निराशाले जन्माएको एउटा जनमत खास गरी युवा पंक्तिमा। अब त्यसमा विभिन्न शक्तिहरूको अब यो अहिले भएर खास गरी यसमा यहाँले भने जस्तै अलिकति मलाई पनि के लाग्छ भने, कम्युनिस्टहरू विश्वव्यापी रूपमा चाहिँ नि अत्यन्त रक्षात्मक भइरहेको बेलामा नेपालमा चुनावबाट पनि सरकारमा आइरहेछ, यहाँले भने जस्तै प्रतिपक्ष अझ 2/3 करिब पनि आयो मोर्चा भनेर जाँदाखेरि
0: समग्र जोड्दा लगभग 65% मत प्राप्त गरेको
1: मत गरिरहेका
0: कम्युनिस्टहरूको,
1: यो कम्युनिस्ट विरोधीहरूको लागि अत्यन्तै टाउको दुखाइ, त्यो यहाँको उहाँको मात्रै म भन्दिनँ। त्यसकारण यसलाई रोक्ने अरू कसैले सक्ने स्थिति भएन। अब फेरि के भयो त भन्दा, मैले अघि नै भने यहाँ त सैद्धान्तिक हिसाबले मात्रै भएन, काङ्ग्रेस कम्युनिस्टहरू त एक किसिमले हेर्दा वार्की पार भएर लड्ने,
0: काङ्ग्रेस कम्युनिस्ट एउटै जस्तो
1: यतातिर हामीलाई आफूलाई लाग्ने मतदाताहरूमा अलिक त्यो भएन भन्ने भयो, काङ्ग्रेस तिम्रो त कम्युनिस्ट नै भयो कि सर, कम्युनिस्ट ल त हारे जता भन्नु त्यतै जाने कि प्रचण्डलाई नेता मानेर गएको छ कि केपिओलाई भन्ने भएपछि त कम्युनिस्टलाई अब काङ्ग्रेसले पनि चेक गर्न सके नि भएन
0: त्यसरी गर्नु हुँदैन थियो, त्यो त्रुटि नै भयो सशक्त प्रतिपक्षको वा सत्तापक्षको भएर काङ्ग्रेस र कम्युनिस्ट त्यसरी।
1: कुनै बेला यस्तो हुन्छ कि जुन बेलामा चाहिँ नि एकदमै राष्ट्रलाई संकट आउँदाखेरि फेरि सबै ठाउँमा हुनु पनि पर्छ, त्यो अपवाद हो। यो बीचको त सबै संकट आएको बेला त थिएन, त्यस्तो हुँदाखेरि एउटा सैद्धान्तिक मूल्य मान्यताको आधारमा कि चाहिँ वामपन्थी भनिनेहरू सरकारमा हुने र प्रतिपक्षमा काङ्ग्रेस रहनु पर्थ्यो, कि काङ्ग्रेस र अरू अन्य पुँजीवादी विचार अलिकति गैर कम्युनिस्ट विचार भनौँ अझ त्यसलाई, गैर कम्युनिस्ट विचार भएकाहरू एक ठाउँमा भएर प्रतिपक्षमा कम्युनिस्ट हुनु पर्थ्यो। अब यो त कहीँ कसै गयो नि भने रापरपा काङ्ग्रेस एमाले अब माओवादी या कम्युनिस्टका विभिन्न घटकहरू सबै अब पछ्याएर राजसभा पनि होइन सबै छासमिस भएरै चलिराखे। त्यसले चाहिँ के त भन्दा चाहिँ वैचारिक रूपमा के हो त भन्ने त क्वेसन उठ्ने भयो नि त। यो समग्र कुराले गर्दाखेरि यसमा जति गर्दा पनि कम्युनिस्टहरूको भनेर त मत त देखिरहेको स्थानीय तहमा हेऱ्यो, प्रदेशमा हेऱ्यो, सबै कुरामा। त्यस कारणले गर्दा यसलाई चेक गर्न अब सजिलै नसकिँदाखेरि अनि विभिन्न ढङ्गले यसको तयारी भएको हुनुपर्छ, किनकि 24 घटनाहरू जसरी घटाइएर जे भएका छन् ती सबै कुराहरू हेर्दाखेरि यो अलि गम्भीर छ भन्ने मलाई लाग्छ।
0: नेपालका कम्युनिस्टहरूको अब काङ्ग्रेससँग डिस्टेन्स मेन्टेन अर्थात् दूरी कायम गर्ने कि सहयात्रा। अब यसो हेर्दा काङ्ग्रेस त 3 काङ्ग्रेस छ, एउटा गगन थापाले कब्जा गरेर हिँडेका काङ्ग्रेस छ, अर्को कोइराला परिवार शेखर कोइरालाले, अब कोइराला परिवार त के भन्ने विभाजित छन् तर शेखर कोइरालाले नेतृत्व गरेको अर्को एउटा समूह छ, अर्को पूर्णबहादुर खड्का वा शेरबहादुर देउवा समूहको छ। अब तपाईँहरूको चाहिँ के हो यो काङ्ग्रेससँग तपाईँहरूको आउने दिनमा सम्बन्ध कस्तो रहने?
1: अब यस्तो हो, त्यस्तो

0: स्वस्थ प्रतिस्पर्धा अब अहिले त काङ्ग्रेस र कम्युनिस्ट मात्रै भन्ने कुरा भएन कि रासोपा आयो होइन अलि सानो भए पनि संख्यामा सानो भए पनि राष्ट्रिय पार्टी नै श्रम शक्ति बनिरहेछ फरक भयो नि त अब त्यहाँ हिजो कम्युनिस्टहरूको विकल्पमा या प्रतिस्पर्धामा अरू राप्रपा अलिअलि भए पनि खासै नहुने काङ्ग्रेस मात्रै एउटा हुन्थ्यो अब त के हो त भन्दाखेरि गैर कम्युनिस्ट खेमामा पनि धेरै भए अब काङ्ग्रेसको त बरु उहाँहरूको कुनै बेला सेटल होला या परिणाम अन्तिममा के आउँछ अहिलेसम्म ठ्याक्क अहिलेसम्म भन्दा काङ्ग्रेस एकै भन्नु पर्यो अब त्यसमा अब त कम्युनिस्टमा पनि त नेताहरूका पछि त किन र गुडहरू त छन् तर काङ्ग्रेसको विशेष महाधिवेशनपछि अलिक विशेष स्थिति बनिया छ त्यो कसरी सेटल हुन्छ सकभर त्यो मिलेर जाओस् भन्ने नै चाहना किन फुटेर एउटै विचार दर्शन भएका पार्टी फुट्नुपर्छ भन्नेहरू होइन त्यसरी कमजोर भएर म बलियो हुन्छु भन्ने ठान्ने नै
1: दिँदा म बलियो हुन्छु
0: राम्रो हुँदैन अर्को बलियो हुँदाखेरि त्यसको प्रतिस्पर्धा म पनि बलियो बनेर आउनुपर्छ भनेर म बलियो हुँदै जाने हुन्छ
1: काङ्ग्रेससँग चाहिँ कुन तहको
0: इस्यु वाइज हुनुपर्छ भन्ने हो अहिले भर्खरै यस्तो भन्दा पनि
1: मतलब तालमेल मिलेर जाने सरकार पनि मिलेर बनाउने यस्तो खालको होइन कि अलिक डिस्टेन्स
0: मैले भन्न खोजेको कहिलेकाहीँ सरकार यसको मतलब भोलिका दिनमा कहिले सरकारै नबने अब अहिले जस्तो बाध्यता भयो नि अब प्रदेशहरू छ अहिले अब सङ्घमा त्यो बाध्यता छैन प्रदेशमा त कुनै पनि बहुमत छैन मिल्दा कुनै न कुनै हिसाबले चाहिँ मिलेर जानुपर्ने स्थिति त बाध्यता हुनसक्छ जब बहुमत हुँदैन होइन तर मूल रूपमा चाहिँ चुनाव लड्दाखेरि चुनाव लड्दा आफ्नो आफ्नो भोट लिने अब संविधान त सरकारहरू बनाउँदाखेरि अनिर्णयको बन्दी त बन्नु परेन
1: मतलब बहुमत
0: पुर्याउँदा पनि निश्चित भोलिको उद्देश्यहरू के हो प्रश्न गरेर भोलि त्यही काममा फेरि जनताले बुझुन् कि दुईटा शक्ति जीवराम भण्डारी र गणेश तिमिलिसिना यसकारण मिलेका हुन् भन्ने कुरो अन्तिम बेलासम्म पनि बुझ्ने गरी हुनु पर्यो किन मिल्यो यिनीहरूको थाहा पत्र कुरा कहिले मिल्दैन फेरि मिलेरै हिँडिरहेछन् भन्यो भने त अनि संशय हुन्छ अविश्वास हुन्छ नि त्यस्तो नहुने गरिकन जाँदाखेरि यी बुँदामा हामी यो प्रदेश सरकार यो गन्तव्यको लागि हामी यो बाध्यताले मिलेका छौँ यी कुरा गर्छौँ गरेर पनि देखाउनु पर्यो अनि त्योसम्म कि ती बुँदामा विचलन आयो भने अलग हुन्छ फेरि अर्काले एउटालाई बढी सिट दिन्छु यस्तो केही भन भने तोडिदिएछ भनेपछि त अनि संशय हुन्छ यस कारणले यस्तो स्थितिमा फेरि मिल्दै नमिल्ने भन्ने कुराहरू होइन किनकि अब त फेरि वामपन्थी र काङ्ग्रेस मात्रै रहने मैले भने त्योभन्दा ठूलो शक्तिको रूपमा त अरू आइराखेका छन् त्यस्तो स्थितिमा कुनै कुनै बेलामा खैलिएर केही मिलेर जानुपर्ने पनि हुन सक्ला त्यो अलग कुरा हो तर के हुन पर्यो भने मुख्यतः सैद्धान्तिक आधारहरूलाई प्रष्ट पारेर जानु एउटा अर्को मैले यहाँ जोड्न पर्ने के छ त भन्दा त्यो मात्र नभएर हिजोका दिनको जुन परिस्थितिमा बन्नेमा वैचारिक प्रशिक्षण जसरी चिन्तन दृष्टिकोणको हिसाबले प्रशिक्षण दिएर व्यवहारमा त्यसमा लगेर क्याडरहरूको उत्पादन हुनुपर्थ्यो त्यो नभए लाभ हानिको हिसाबले चल्ने ल आउने भन्ने वैचारिक कुराहरू कम पार्टी ठुलो बनाउने संगठन ठुलो बनाउने नाममा जसरी चाहिँ अरू लिने कुराहरू भए त्यसले गर्दाखेरि के हो त मान्छेले झन् भेद पाउन छोड्यो अब एउटा अहिलेकै गएर हेर्नुभयो भने पनि हिजोसम्म यतातिर छ टिकट यता दिन्छ यता आएको छ आज यता छ भोलि के आधारले त्यस्तो भयो त त्यसो हुँदा त पार्टीमा निरन्तर लाग्ने त्याग गर्ने र एउटा दृष्टिकोण बनाएको टिकट नपाउँदा दृष्टिकोण चेन्ज हुने कस्तो मान्छे होला हामी
1: तपाईँको पार्टीका चाहिँ कतिजना राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद भए यसपटक होइन
0: राष्ट्रिय स्वतन्त्र पार्टी यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी भनेकै नयाँ त्यसमा हिजो रविजीले स्थापना गर्दाखेरिको त थोरै नै हुनुहुन्थ्यो होइन त्यति बेला पनि या त कङ्ग्रेस या कम्युनिस्ट या कुनै कुनै हिजो बेला भनेकैहरू जानुभएको थियो त्यो बेला पनि केही त्यस्तै जानुभएको थियो एकदमै नयाँ भनेर पुरै नयाँ विचारका साथ भने त कमै हुनुहुन्थ्यो होइन अब अहिले पछिल्लो कालखण्डमा त झन् धेरै सबै पार्टीकाहरू होइन त्यहाँ जानुभएको छ अब मैले सङ्ख्या नै अब एमालेबाट ठ्याक्कै यति भनेर त मैले निकालेको छैन मलाई मेरो जानकारीमा छैन तर त्यो राम्रो सङ्ख्या छ सबैतिरको
1: त्यस्तै अब लेफ्ट मुभमेन्टकै बारेमा कुरा ल काङ्ग्रेस जेसुकै होस् अब तिनवटा छ मिलेमे छन् उनीहरूको आफ्नो हिसाब हो राष्ट्रिय स्वतन्त्र पार्टीको राप्रपाको अर्क साम पनि जेसुकै गरन् मेरो कन्सर्न तपाईँ एउटा गणेश तिमिल सिन्हा नेकपा एमालेको नेता राष्ट्रिय सभाको पूर्व अध्यक्ष एउटा जिम्मेवार व्यक्ति हामीले यसो हेर्दा नेकपा एमाले सङ्कटमा गुज्रेको देखिन्छ किनभने केपी ओलीजी माथि कैयौं समस्याहरू अर्थात् सरकार पनि एक हिसाबले आक्रामक जस्तो देखिन्छ ओलीजी माथि उहाँ उप केही विषयहरू अरू थप उठान गर्ने कोसिसमा छ सरकार भन्छ। उहाँ क्रियाशील राजनीतिक जीवन व्यतीत गर्न सकिनरहेको जस्तो देखिन्छ। अब होइन, अब ओलीजीलाई एकदम एउटा सम्मानजनक विदाई गर्नुपर्छ भन्ने धारणाहरू हिजोका दिनमा ओलीजीका सहयोगी नेतृत्व पङ्क्तिका मानिसहरूबाट पनि आवाज आइरहेछ। हिजो विद्यादेवी भण्डारी नेकपा एमाले नै आयोजना गरेको एउटा कार्यक्रमको प्रमुख अतिथि भएर गएको देखे। त्यो ओलीजीका एकदम निकटका मानिसहरूको पनि गौरवपूर्ण उपस्थिति थियो। यसो दृश्य हेर्दा के नेकपा एमालेका को अध्यक्षलाई सम्मानजनक विदाई गर्ने तयारीमा हो?
0: अब यसमा हामी नेपालीहरूमा कस्तो भयो भने एउटै पार्टीका नेताहरू त्यो त्यही पार्टीले गर्दा है, फेरि तपाईँले मैले अथवा बाहिर कसैले अर्कोले हेऱ्यो भनेर उसको दोष भन्दा पनि यस्तो भयो कि कहिलेकाहीँ सँगै बसेर चिया खाए पनि ओहो भने अनौठो मान्नुपर्ने कस्तो कति कटुतापूर्ण ढङ्गले पार्टीभित्र चलिआएर छ सबै पार्टीको देखिन्छ नि। अझ कहिले काहीँ त के हुन्छ गएर यसो छुट्टै भेट्यो भने संशय त्यहीँभित्र, बाहिरको त होइन त्यहीँभित्र किन भेटे यिनीहरू भनेर। अब यो अत्यन्तै यसको नकारात्मक पक्ष हो। बहुदलीय व्यवस्थामा पार्टीहरूप्रति यस्तो खालको बुझाइ त्यही पार्टीभित्र नेताहरूको त्यो सम्बन्ध त्यस्तो हुने कुरा राम्रो होइन पहिलो कुरा, त्यो त भरै आइराखेका छ होइन। त्यसकारण अब अहिले आएर एमालेको नेताहरूको बीचमा पनि अब पार्टी अध्यक्ष र पूर्व राष्ट्रपतिको भेट भयो भन्ने कुरा, यहाँले भने जस्तै हिजोको कार्यक्रमको प्रमुख अतिथि भएको कुरा, अरू अरू यी सन्दर्भहरू आउँदा एउटा पार्टीमा छलफल सम्वाद भएर नेताहरूमा कहिलेकाहीँ क्ल्यास हुन्छ, फेरि मिल्नु पर्ने त स्वाभाविक अहिले ठाकठुक हुन सक्छ, त्यो एउटा पक्ष हो। त्यति विघ्न त्यति टाढा नहुनु पर्थ्यो भन्ने मेरो पहिलो भनाइ छ भने त्यो नजिकै हुने कुरो स्वाभाविक मान्नुपर्छ र हुनुपर्छ। त्यस्तै
1: होइन विद्यादेवी भन्दै
0: एकदम त्यही भएर त भने त्यो कटुता राम्रो होइन, चाहे त्यो काङ्ग्रेसमा होस् या अरू पार्टीमा पनि होस्। अब अर्कोतिर अहिले त्यति मात्र होइन, फेरि पुष्पकमल दाहाल र केपी ओलीहरू फेरि पार्टी गर्दैछन् भन्ने कति कटुता, त्यो कटुता हुनु थियो कि थिएन? अझ त्यति होइन, त्योभन्दा पनि व्यक्तिगत लान्छना जे पनि लगाउने जुन तरिका छ नि है, कस्तोसम्म जाने कि यति त्यो नपस्ने र चित्त दुख्ने खालको कुरा छ। भोलि जिन्दगीभर मुखै हेर्दिन, मुखै नहेरे पनि भन्न नहुने जस्तो गरिकन भन्ने जुन प्रमाण पनि केही छैन। फेरि आउँदा मिलेपछि त मान्छेले क्वेसन गर्छ कि हिजो यसो भन्थ्यो अहिले मिल्यो भनेर, वामपन्थीहरू भनेमा पनि त्यो भयो, पार्टीमा पनि त्यो रह्यो होइन। अब विद्या भण्डारीको पनि सदस्यता नै नवीकरण नगर्ने भनेर रोक्ने कुराहरू भयो होइन, उहाँ सक्रिय राजनीतिमा आउँछु भनिरहेको बेलामा। त यी समग्र कुराहरू हेर्दाखेरिमा अब अहिले अलिकति यो फेरि कम्युनिस्टहरूको अरूको पनि त्यो हुन्छ पार्टीहरूमा, तर के भयो भने अहिले त्यो नेपाली कम्युनिस्ट पार्टी खास गरी पुष्पकमल दाहाल र केपी ओली मिल्ने भन्ने कुरा पनि आफू कमजोर भएर ठोकाई खाइसकेपछि एकदमै तल परेपछि यहाँले भनेको जस्तो एउटा सङ्कटमा आइसकेपछि बल्ल अब फेरि नमिली भएन भन्ने आउने,
1: मतलब चेत्ने कि चेतेको
0: अब एकछिनलाई चेतो छेड्यो।
1: आवश्यकता चाहिँ होइन
0: होइन, आवश्यकता त मिलेर वैचारिक रूपमा प्रष्ट भएर मिल्नुपर्ने त आवश्यकता
1: पहिलेको जस्तो होइन,
0: त्यसरी त्यस्तो त्यस्तो गऱ्यो फेरि भोलि त्यस्तो हुनु हुँदैन भन्ने हो होइन। अब यता त्यो अहिले अर्को प्रसङ्गमा कुरा गरौँ, अहिलेलाई चाहिँ यतातिर मात्रै भन्दाखेरि के भने नि एमालेभित्र पनि अब के भयो भने महाधिवेशन गऱ्यौँ, चुनाव भयो, चुनावको परिणाममा तेस्रो पार्टी बन्ने मात्र होइन, एकदमै कमजोरका साथ तेस्रो मात्रै होइन कि पार्टी अध्यक्ष आम रूपमा, अब म कसैले त भन्दिनँ, धेरैले केपी ओली आफ्नो ठाउँमा चुनाव हार्छन् भनेर अनुमान सायदै गरेका थिए,
1: तर 50,000 मतान्तरमा
0: त्यो भइसकेपछि यी समग्र कुराले गर्दाखेरि पार्टीभित्र पनि अब नेता झगडा गरेर एकले अर्कोलाई रोक्छु भनेर यसो गरेर मात्रै त पार्टी त अब त्यही पार्टी बनाउने होला नि त, बनाउने भएपछि त फेरि सोच्नु पर्यो, रिथिङ भयो होला सबैलाई भन्ने म अनुमान गर्छु। यद्यपि मैले यो विषयमा कुनै पनि नेताहरूसँग डिप्ली कुराकानी गरेका छैन।
1: यसको अर्थ के, ओलीजी विदा हुने, विद्या भण्डारीजी इन्ट्री हुने हो?
0: अब त्यो ठ्याक्कै इन्ट्री हुनु होला नहुनु होला त्यो म अहिले नै भन्न सक्दिनँ, तर के भने अब परिस्थितिले क्रमशः यो नेतृत्वमा रहेर उहाँले गर्नुपर्ने, उहाँको एउटा पार्टीलाई एक बनाएर करिब 2/3 को ल्याउनेमा पनि उहाँको योगदान भयो, धेरै राम्रा कुराहरू मानौ हिजोका पूर्व प्रधानमन्त्रीहरू हेऱ्यो भने भविष्य दस्ताको हिसाबले दृढ अडानका साथ काम गर्ने केपी ओली भनेर त फेरि सबैले हिजोको त भनेकै हो. अब 23 पछि चाहिँ नि केपी ओलीको नामै लिन डराउने स्थिति पनि बन्यो. यो त यथार्थ हो नि त. त्यसकारण मेरो सल्लाह मेरो अब सल्लाह त मागेपछि दिनु
1: पर्छ.
0: मलाई लागेको के हो भने अब त्यसपछि अहिले आएर उहाँ उपचार गरेर एउटा रेस्टमै हुनुहुन्छ होइन. त्यो भएर मैले भेटेँ अस्तिको दिनमा भेटेको छु होइन. स्वास्थ्य स्थिति सुधार भएको छ तर कमजोर हुनुहुन्छ होइन. त्यसकारण यो समग्र परिवेशमा अब उहाँले पार्टीभित्र पनि विभिन्न खालका आवाज उठिरहेको र परिणामले पनि अब राम्रो नदेखाएपछि यस्तो बेलामा झगडा गरेर अपमानित गरेर हिजोको योगदान त्याग कमजोरी भएर अहिले जे भए पनि समग्र त्यो होइन. समग्रमा त योगदान र त्याग हिजोका दुःखहरू ती त स्मरण गर्नुपर्छ र तिनलाई उच्च सम्मान पनि दिनुपर्छ. यो समग्र गरेर उहाँले नै अब पार्टीलाई युवाहरूको चाहना देशको परिस्थिति अनुसार अब कसरी लाँदाखेरि यो पार्टी अलि माथि जान्छ त्यस्तोलाई नेतृत्व हस्तान्तरण गर्ने एउटा सहज वातावरण. केपीओलीलाई हामीले हटायौँ भनेर भन्ने जबरजस्ती हटायो भन्यो भने के हुन्छ फेरि यसमा एक दिन एउटा परिणाम आउला. कुनै दिन चाहिँ हटाउने मजबुत भएर हटाएर पनि उहाँ हट्नुपर्ने होला. त्यसो भयो भने फेरि पार्टी बलियो भइरहेको थियो. किनकि एउटा धार त के हुन्छ भने जबरजस्ती हटाएको भनेर उहाँ प्रति समर्थन गर्ने नजिक
1: रहिरहने
0: नकारात्मक जान्छ. त्यस्तो आजको आवश्यकता त्यो होइन. आज एक किसिमले भन्दा पार्टीभित्र सम्पूर्ण ढङ्गको एकता हो. किनकि त्यसमा बरु विचारमा फरक छ भने विचारको कारणले कम्युनिस्टहरू भन्दा त विचारले पो फरक हुने हो त. विचारमा एक वर्ष एक हुनुपर्छ नि. विचार केही फरक छैन. अनि झगडा गरिहाल्छ. 3-4 गुट बनाएछ. एकदमै प्रमुख प्रतिस्पर्धी भनौँ अहिलेको हिसाबमा दुश्मन भन्ने शब्दहरू त्यति प्रिय हुँदैन. प्रमुख प्रतिस्पर्धीहरू अर्को पार्टीहरूको भन्दा आफ्नो नेताहरूको बीचमा चाहिँ नि त्योभन्दा बढी छेडछाड आरोप प्रत्यारोप र चाहिँ बोलचाल बन्द हुने र अर्कोले एकलालाई सिद्ध्याउन खोज्ने त्यो सिद्ध्याउन खोज्दाखेरिको परिणाम पनि आफै सिङ्गो पार्टी सिद्धिने स्थिति बने त्यो कारणले हो भन्ने मलाई लाग्छ.
1: यसको स्थान विद्यादेवी भण्डारीले ग्रहण गर्न सक्ने सम्भावना कति छ वा यो जेएनजी विद्रोहको प्रभाव तपाईँको पार्टीमा पनि परेको छ र जेएनजीहरू नै जेएनजी पुस्ताकै मानिस नेतृत्व सम्हाल्ने अवस्थामा छ.
0: अब यस्तो छ जेएनजीको प्रभाव त नपर्ने कुरो भने परेको छ. तर पनि के भने एकदमै अहिले भर्खरै हेर्दाखेरि जेएनजीबाट यो युवाले सम्हालिहाल्छ. हुन्छ नि कहिलेकाहीँ एक व्यक्ति अलि सो बाहिर त्यस्तो पनि देखिहाल्दैन. तर परिआउँदा कसैले नै सम्हाल्न त तयार हुन्छन् हुनु पनि पर्छ. फेरि के हुन्छ भन्दा अलि सिनियर भइसकेकोले अरू के हुन्छ भने बाबाले आमाले छोराछोरी एकदमै परिपक्व हुँदा पनि मैले बुझिएको छु भने आउँछ ऊ भन्दा धेरै बुझ्ने भएर पनि होइन. त्यस्तै हो यो पार्टीमा पनि. विद्याको हकमा के भने अब हिजोका दिनहरूमा उहाँ जसरी चाहिँ नि म सक्रिय पोलिटिक्समा आउँछु भन्नुभयो नि मलाई लागेको मैले हिजो एउटा अर्को च्यानलमा एउटा प्रसङ्गमा यो कुरा मैले भनेको पनि छु. मलाई नितान्त लागेको केपी ओली र विद्या भण्डारीको सल्लाह नभइकन उहाँ म सक्रिय राजनीतिमा आउँछु भन्नुभयो जस्तो मलाई लाग्दैन. तर त्यो भनेर उहाँले घोषणा गरिरहेपछिका जे परिस्थितिहरू बने जे कुराहरूमा केपी ओलीलाई लाग्यो अथवा कसैले त्यो खालले भन्नुभयो होला केही भयो होला पछि गएर त्यो नै के भयो अलि अब विद्यालाई ल्याउनुहुन्न भन्ने एउटा वातावरण बन्दै बन्दै गएर पुरै सदस्यता नबिग्रियो.
1: भनेपछि तपाईँ एउटा ओलीबाट धोका भएको रहेछ. यसरी
0: धोका शब्द त म प्रयोग गर्दिनँ. कति हो कि होइन तपाईँको तर्फबाट
1: प्रश्न मात्रै हो.
0: खालि के भने किन पनि मैले अनुमान गर्दाखेरि अरूले पनि अनुमान गर्ने तर्क के हो भने पार्टी सदस्यता नबिग्रन गरिरहेको कुरा त साँचो हो. अनि केन्द्रीय कार्यालयमा विद्या भण्डारी कुनै एउटा सामान्य गाउँमा रहनु भएको कार्यकर्ताको नवीकरण गरेको भए केपीओलीलाई थाहा हुँदैन भन्ने कुरा त्यो स्वाभाविक हो. तर विद्या भण्डारीको सदस्यता नवीकरण हुँदा केपीओलाई थाहा थिएन त. प्रश्न गर्न त सकिने भयो नि. त्यसकारण त्यो थाहा भएर पनि त्यो त्यसलाई नगर्न पर्ने हुन्थ्यो अथवा त्यो गर्ने बेला पनि सोधिया थियो कि नभए पनि त्यो किन गरेको भने त्यति बेलै हुनु पर्थ्यो. अध्यक्ष हुन्छु भनेर अहिले पछि आएर असार 14 राष्ट्रिय सभागृहमा उहाँले जुन बोल्नुभयो त्यसपछि गएर अनि रोकिने कुराहरू आउन थालेपछि त्यो स्वस्थ भएन पछिको दिनहरूमा र रोकिने स्थिति.
1: धन्यवाद सर, यति खुलासा गर्नुभयो. तपाईँसँग म अरू केही विषय उठान गर्न चाहन्थे, समयले यतिसम्म मात्रै साथ दियो, कार्यक्रममा आइदिनु हो. धन्यवाद
0: धन्यवाद, एकदम महत्वपूर्ण यो भनाइराख्ने अवसर दिनुभएको.
1: उहाँ हुनुहुन्थ्यो गणेश तिमिर सेना, राष्ट्रिय सभाका पूर्व अध्यक्ष तथा नेकपा एमालेका नेता, समसामयिक विषय केन्द्रित गरेको संवाद. म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस् होला. नमस्कार.
2: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा.
3: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
4: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा.
2: अन्य विशेषज्ञ सेवाहरू:
5: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू.
7: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच. फोन नम्बर 0825 63 218.
8: मध्य पश्चिम ट्याङ च्याक यति बेला बिहानको 10 बजेको छ.

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। विनाशकारी असिना पानीका कारण उत्पादन नै नहुने अवस्था आएपछि सल्यानका किसानले व्यावसायिक रूपमा लगाएको तरकारी बोट उखलेर फाल्न थालेका छन्। विशेष गरी बेमौसमी तरकारी खेतीका लागि परिचित कपुरकोट क्षेत्रका किसान ठूलो आर्थिक क्षति बिहोर्न बाध्य भएका हुन्। कपुरकोट गाउँपालिका पाँचका किसान तथा पूर्व वडा अध्यक्ष एम कुमार बस्नेतले करिब 2.5 रोपनी क्षेत्रफलमा लगाइएका 2100 टमाटरका बोट उखेलेर फाल्नु भएको छ। अनुसार वैशाख 23 गते परेको असिना पानीले पूर्ण रूपमा नष्ट गरेको, असिनापछि बोटमा रोग समेत देखिन थालेको किसानहरूको भनाइ छ। पात सुकेर झर्ने, डाँठ कुहिने र फल कालो दागयुक्त हुने समस्या बढ़ेपछि उत्पादनको सम्भावना समाप्त भएको छ। कपुरकोट गाउँपालिका पाँचकै अर्का किसान गोविन्द सार्कीले पनि करिब 1200 टमाटरका बोट उखेलेर फाल्नु भएको छ। लगानी उठ्ने आशा नदेखिएपछि बोट फाल्न बाध्य भएको उहाँले बताउनुभयो। त्यस्तै कपुरकोट गाउँपालिका छ राज्य खोलाका किसानहरूले व्यावसायिक रूपमा लगाएको तरकारी खेतीमा पनि ठूलो क्षति पुगेको छ। स्थानीय किसान झरना केसी बोहराले करिब 8000 काउलीका बोट काटेर तथा उखेलेर फाल्नु परेको बताउनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। सो प्रस्तावमा सोमबारदेखि छलफल शुरूआत भएको थियो। गत वैशाख 31 गतिको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डाक्टर वाग्लेले जवाब दिने जनाइएको छ। यसैगरी राष्ट्रिय सभाको बैठक पनि आज दिउँसो 1:15 बजे बस्दैछ। सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाका सम्बन्धमा नेपाल बार एसोसिएशनले 5 बुधे विमति राख्दै आन्दोलनको घोषणा गरेको छ। कानून व्यवसायहरूको छाता संगठन बारको हिजो बसेको बैठकले कायम मुकायम प्रधान न्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि विरोध जनाएको हो। बारले निवेदन बिना कारण दर्ता नगरी त्यतिकै राख्नु न्यायमा अवरोध पुर्याउने काम भएको ठहर समेत गरेको छ। बारले आज दिउँसो 1:15 बजे बाल्टिन बालेर विरोध गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरपीठ गर्ने, आदेश विरूद्धको निवेदन दर्ता गर्न कामो प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले आलटाल गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेन। संवैधानिक परिषदले यसअघि सर्वोच्चका न्यायाधीश डाक्टर मनोज कुमार थापालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। र दाङका स्थानीय तहमा बिरूजुको चाङ लागेको छ। आर्थिक वर्ष 2080/81 को लेखा परीक्षणबाट 10 पालिकामा 16,13,94,57,000 रूपियाँको लेखा परीक्षण गर्दा 36,40,79,000 रूपियाँ

0: को अगाडि
1: फोन नम्बर 082-563-479
0: मोबाइल नम्बर 98-494-67-487
2: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
3: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
2: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
3: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
2: तालिममा दिइने विषयहरू
3: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
2: स्पेशल सेफ तालिम
3: जापानिज सुशी तालिम
2: वेट्रेस
3: टुरिस्ट गाइड
2: हाम्रा विशेषताहरू
3: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
2: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
3: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
2: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
3: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
2: सम्पर्क मोबाइल 98-410-1709
3: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
4: ए

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत

0: दुकानदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
2: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
3: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
4: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू: महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोट, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै
4: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
5: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
6: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825-52-023, 98478-18-617 र 98478-35-643।
8: सामुदायिक विद्यालय तर्फ एससी मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
9: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
8: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
9: यातायातको सुविधा भएको,
8: स्वच्छ खाने पानीको व्यवस्था भएको
9: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
8: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98449-73033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98478-41-639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको तपाईँले एकदमै मन पराउनु भएको यो कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म तपाईँको मनको साथी चन्द्रमणि गौतम तपाईँको रेडियो सेटमा आइसकेको छु। कार्यक्रम इन्द्रणीलाई सामाजिक सञ्जाल फेसबुक लाइभमा हेरिरहनु भएको छ तपाईँले अनि सुनिरहनु भएको छ। सँगै हामी चन्द्रमणि गौतमको टिकटक आइडी मार्फत पनि लाइभ छौं, टिकटक आइडी मार्फत पनि लाइभ हेरिरहनु भएको छ, यहाँलाई पनि स्वागत छ। अनि नेपाली पात्र, हाम्रो पात्र लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत त विश्वभरबाट सुन्नुहुन्छ मेरा प्यारा प्यारा दाजुभाइ दिदीबहिनीहरू। रेडियो नजिक रहेर इन्द्रणी सुन्दै गर्दा कस्तो लाग्छ? सल्लाह सुझाव प्रतिक्रियासँगै तपाईँका केही सुझावहरू इन्द्रणीलाई छन् भने पनि दिन सक्नुहुन्छ। हामी फरक बार फरक तपाईँले आउँछौ, त्यही अन्तर्गत आज मंगलबार बिहानीको समय छ अनि यो बिहानीको समयलाई अझ उर्वर बनाउन नेपाली लोकदोहोरी गीत संगीतहरू सुनाउन होइन हामी उपस्थित छौं र त्यही अनुसार हामीले तपाईँलाई गीत संगीतहरू पनि सुनाइरहेका छौं। र आज मंगलबार विकृति विसंगतिका बारेमा कुरा उठान गर्ने बसाइ हो, त्यसैले पछिल्लो समय जुन खालका गतिविधिहरू लोकदोहोरीको क्षेत्रमा भए यसबाट हामी पनि दुखित छौं, आम श्रोता दुखित हुनुहुन्छ। स्याङ्जाका प्रकाश अधिकारी भाइ र अर्को कपिला छिनाल बहिनीले गाउनु भएको लाइट दोहोरीले एक किसिमको हामीलाई लज्जाबोध बनाएको छ, तथापि उहाँहरूले अब जुन खालको गतिविधि गर्यौं लोकदोहोरीमा यो खालको गर्नु हुँदै रहन्छ भनेर माफी पनि मागिसक्नु भएको छ। त्यसका लागि अब गल्ती हुन्छ, गल्ती भइसकेपछि सुधार गर्नुपर्छ र अन्यलाई चाहिँ पार सिकाउनुपर्छ, अबदेखि गल्ती गरियो भने यो हालत हुन्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। त्यसैले सबभन्दा ठूलो कुरा, उहाँले गल्ती पश्चाताप गरिसक्नु भएको छ र एकपटकको लागि संसारकारी नेपालले पनि त्यो गल्तीलाई उहाँले पश्चाताप गरिसकेपछि हामीले पनि त्यसलाई केही पुनर्विचार गर्दै अबका दिनहरूमा उहाँहरूबाट ती त्यस्ता खालका हरकत भए फेरि कानूनी उपचारमा हामी जाने चिनिदो हामीले गरेका छौं। सँगै अब सोही गीतका विषयमा गायक हरि थापासँग पनि म अहिले केही छिनमा आज कुराकानी गर्छु टेलिफोनमा। पछिल्लो समय संसारकारी नेपाल, दोहोरी गीत प्रतिष्ठान लगायतका विभिन्न ठाउँहरूमा उहाँ पुग्नु भएको छ र उहाँले आफ्नो गीत जुन गीत छ त्यो गीतमा चाहिँ छाडा शब्द मिसाएर गीत गाउँदै गर्दा उहाँले आपत्ति जनाउनु भएको छ। आपत्ति जनाउनु स्वाभाविक हो, किनभने आफ्नो सृजनामाथि कसैले जानी जानी देखासिकीमै होइन अब तोडमोड गर्छ, बिगार्छ भने त्यहाँ चाहिँ बोल्नुपर्ने अवस्था हुन्छ। र हरि थापा लगायतका साथीहरूले हिजो ज्ञापन पत्रसँगै ध्यानकर्षण पनि गराउनु भएको छ दोहोरी गीत प्रतिष्ठानमा। त्यो अवस्था के छ भन्ने विषयमा म थप कुराकानी हरि थापासँग गर्छु र उहाँको त्यो गीतलाई केही समयपछि सुनाउँछु। आजको लागि 4541-3400 सहभागिताको लागि म यहाँहरूलाई अनुरोध गर्छु। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा धमला, देशैभरका रेडियोबाट साथ दिने सबैलाई नमन गर्दै हामी एउटा गीत सुनाउँछौ कि क्या हो ईशा, एउटा गीत राखौं, त्यसपछि थप कुराकानी श्रोताको पनि लिउँला, हरि थापासँग पनि कुराकानी गरौंला भन्दै यतिखेर म राख्छु अर्को लोकप्रिय गीतलाई।

देशै भरका रेडियोबाट इन्द्रणीको श्रृंखलालाई सुनिरहनु भएको छ। मेरा प्यारा प्यारा साथीहरू, हामी काठमाडौँबाट बोलिरहेका छौं। झल्को लालीओठको मिलन लामा देवी घरती मगरको आवाजमा रहेको यो गीत हामीले सुनायौं। आजभन्दा 12 वर्ष अगाडि सांगीतिक बजारमा यो गीत आएको थियो। यो गीत आइसकेपछि नेपाली लोकदोहोरीमा र अझ भन्नुपर्दा विकासका हिसाबले अलिकति पिछड़िएका ती ग्रामीण बस्तीहरूलाई होइन ती ठाउँहरूमा मोटर बाटो पुग्नुपर्छ भन्ने हिसाबले एउटा सन्देशमूलक गीत मिलन लामाले गाउनुभयो र त्यही गीत गाइसकेपछि धेरै ठाउँहरूमा मोटर बाटो पुग्यो। किनभने आजको जस्तो सहज समय थिएन ती समयमा, जुन समयमा अथवा हप्तौं लागेर पनि जानुपर्ने अवस्था थियो। सँगै अब अहिले चाहिँ बिस्तारा सबै ठाउँहरूमा मोटर बाटोहरू पुगेका छन्, विकासका क्रमले गति लिएका छन्। यो तपाईँ हाम्रो लागि खुशीको कुरा हो, किनभने अहिले ग्रामीण बस्तीमा भएका हरेक कुराहरूलाई अब सहज रूपमा व्यवस्थित गर्न सकिएको छ, बजारसम्म पुर्याउन सकिएको छ, जसले गर्दा ती ग्रामीण समाजमा रहेका दाजुभाइ दिदीबहिनीहरूको जीवन स्तर पनि एक हिसाबले आर्थिक रूपमा माथि उठ्न थालेको छ। यो तपाईँ हामी सबैको लागि खुशीको कुरा हो। अब पहिला त ठाउँ विशेष गाउँ विशेषका गीतहरू आउँथे, सन्देशमूलक हुन्थे, होइन? पछिल्लो समय केही गीतहरूमा सन्देशमूलक गीतहरू त छन्, तर हामीले सोचे जस्तो हामीले खोजे जस्तो लोकधोरीको क्षेत्र यस्तो हुनुपर्छ भन्ने खालका कुराहरू चाहिँ अहिले पछिल्लो समय त्यति समेट्न सकिएको छैन। तथापि जे भए पनि पछिल्लो समय अलिकति भेषभूषामा ध्यान दिने, अलिकति मौलिकतातर्फ अगाडि बढ्ने चाहिँ एउटा संस्कारको विकास भइ नै रहेको छ, यो सुखद पक्ष पनि हो। अब झल्को लालीओठको यहाँलाई सुनायौं, हामी अपेक्षा गर्छौं यस्तै यस्तै गीतहरूको। हामीले अपेक्षा गरे अनुरूप सबै खालको कुरा भइदिएन भए साँच्चीकै लोकदोरीको क्षेत्र कति व्यवस्थित बन्थ्यो होला, होइन? कति राम्रो बन्थ्यो होला, अनि हामी सबैजना यसमै लुटुपुटु गर्दै हाम्रो संस्कृतिको बयान विश्वभर गर्न पाउँथ्यौं होला। तर कहिले काहीँ राम्रो गर्दा गर्दै केही कलाकारहरूले विकृति ल्याइदिनुहुन्छ, जसका कारण वर्षौंदेखि हामीले सम्हालेर राखेको यो क्षेत्र केही छिनमै धमिल्याइदिनुहुन्छ, जसका कारण जस अब्जसहरू तपाईँ हामी सबैले खेप्नु परेको अवस्था छ। अझ भन्नुपर्दा संचारकर्मीहरू त्यति छुच्चा हुन्छन्, जे देख्छन् ती कुराहरू बोल्छन्, हो त्यही सिलसिलामा हामीले पनि देख्दै गर्दा अथवा सुन्दै गर्दा ती कुराहरूको बारेमा जानकारी गराइसकेपछि ती कलाकारसँग अथवा ती कलाकार हामीसँग रुष्ट हुने नै भए, हामीले त्यहाँ रुष्ट हुनेसँग सम्बन्ध अथवा त्यो सवाल छैन, जसरी हुन्छ लोकदोरी राम्रो बन्नु पर्यो भन्ने कुराको खबरदारी चाहिँ हामीले गरि नै रहेका छौं। आज मंगलबार यहाँसँग प्रत्यक्ष रूपमा टेलिफोनमा कुराकानी गर्दै तपाईँले आफ्ना विचारहरू राख्ने बसाइ हो। त्यसैले पछिल्लो समय विकृति विसंगतिहरू नेपाली लोकदोरीको क्षेत्रमा भइरहेका छन् र यी विकृति विसंगति रोक्नको लागि विभिन्न संघ संस्थाहरू लागिरहेका छन्। संचारकर्मी नेपाल लागेको छ, दोहोरी गीत प्रतिष्ठान लागेको छ, राष्ट्रिय संगीतकर्मी संघ लागेको छ, राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल लागेको छ, लगायत अन्य विविध संस्थाहरू लाग्नु भएको छ। स्वयं अहिले सर्जकहरू पनि आफ्नो ठाउँहरूबाट आफै उठ्न थाल्नु भएको छ। अब विकृति आयो भने अथवा आफ्ना गीतमा अरू कसैले प्रयोग गरे भने ती सिलसिलामा कलाकार लाग्नु भएको छ। यही सिलसिलामा पछिल्लो समय चर्चित लोकदोहोरी गायक सर्जक हरि थापा मगरले हिजो राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल समक्ष एउटा निवेदन दर्ता गराउनु भएको छ, जसले पक्कै पनि अब श्रष्टाहरू पनि चुप लागेर बस्ने छैनन् भन्ने एउटा सन्देश चाहिँ दिएको छ। यसरी भोलिका दिनहरूमा जसले गल्ती गर्छ ती औल्याउँदै अगाडि बढ्नुभयो भने राम्रो हुन्छ भन्ने हाम्रो ठम्मेल छ। हामी इन्द्रणीको बसाईमा छौं, ईशा के गर्छौं, गीतै सुनाउँछौ हो, हुन्छ भन्नुभएको छ। म ढिला गर्दिन, मैले हरि थापा मगरसँग सम्पर्क गर्ने प्रयास गरेको छु, तथापि उहाँको टेलिफोन लाग्न सकेको अवस्था छैन। लाग्यो भने हरि थापाले हिजो किन कसरी कुन हिसाबले अथवा कुन प्रकृतिको निवेदन दर्ता गराउनुभयो, यी विषयमा के कुराहरू आए भन्ने विषयमा थप कुराकानी राख्छु भन्ने मलाई लागेको छ। तर यतिखेर भने हरि थापाकै गीतलाई म राख्दैछु।

0: अनि चन्द्रमणि गौतमको टिकटक आईडी मार्फत पनि लाइभ छौं र तपाईँ जहाँ हुनुहुन्छ मेरा प्यारा साथीहरू इन्द्रणी नजिक रहेर इन्द्रणी सुनिरहनु भएको होला। आज मंगलबार म तपाईँसँग कुराकानी गर्छु भन्दै थिएँ अनि कलाकारसँग पनि कुराकानी राख्छु भन्दै थिएँ, तर जुन टेलिफोन नेटवर्कको समस्या हुनसक्छ, विभिन्न ठाउँमा रहनुभएका साथीहरूसँग मैले कुराकानी गर्न सकेको छैन र कलाकार हरि थापासँग जुन उहाँको गीत पछिल्लो समय विभिन्न लाइभ दोहोरीमा असारको महिना लगायतका बाबा नाम दिएका गीतहरू चाहिँ गाउँदै गर्दा उहाँले दोहोरी गीत परीक्षण लगायतका विभिन्न संघ संस्थालाई निवेदन दर्ता गराउनु भएको छ र त्यसमा हाम्रो पनि ध्यान आकर्षण भएको छ र केही कुराहरू आम श्रोतामा आज राखौं भन्ने थियो। सँगै उहाँसँग कलाकार साजन पराजुली पनि जानुभएको थियो, मैले अब विशेष गरी हरि थापासँग नै कुरा गरौं भन्ने मलाई लागेको थियो। यसै बीचमा कोही साथी आउनु भएको छ र भर्खरै हामीले रामसाइली बोलको यो पूर्वेली गीतलाई सुनायौं, रोकमा राईले स्वर तथा संकलन गर्नुभएको हो अनि हिल्टोन म्युजिक सेन्टर पाली ललितपुरमा थियो त्यो समयमा, त्यहाँबाट सांगीतिक बजारमा आएको रूप कुमार राईको रामसाइली पूर्वेली भाका यहाँलाई सुनाइसकेपछि म थोरै कुराकानी गर्छु। समय त हामीसँग धेरै छैन, त्यही पनि हामी एकजना साथीसँग गफ गर्छौ कि उहाँका केही चिन्ताका विषयहरू हुन सक्छन् हामीले राखेको विषयवस्तुमा। नमस्कार हजुर, परिवर्तन सम्भव छ, कसको आवाज हो यो?
1: परिवर्तन सम्भव छ, म लक्ष्मण कुमार यादव, सर्लाहीको मान्छे, काठमाडौँ।
0: सर्लाहीको मान्छे अहिले काठमाडौँमा हुनुहुन्छ?
1: हजुर।
0: सर्लाही कहाँ हो तपाईँको?
1: सर्लाही त मेरो फुलपरासी हो, मलाङ्गा भन्दा पछाडि हो।
0: ए, सर्लाहीको मान्छे नै हाम्रैमा हुनुहुन्छ कि, त्यही भएर भने। हजुर, सब ठिक छ यादव सर?
1: सबै ठिक छ दाइ, अनि तपाईँ?
0: मलाई पनि एकदम ठिक छ, र त म तपाईँसँग बोल्दैछु।
1: बोल्नु त पर्यो, अनि हाम्रो प्राविक मित्रजीको पनि भनिदिनु न।
0: ल, उहाँलाई पनि भनिदिइसकेको छु। अब आज मैले विषयवस्तु विशेष गरी तपाईँ नेपाली गीत सङ्गीतलाई माया गर्नुहुन्छ, अझ भन्नुपर्दा दोहोरी गीतहरू तपाईँलाई कतिको मनपर्छ?
1: मलाई त धेरै मनपर्छ,
0: धेरै मनपर्छ। अहिले विकृति विसङ्गति आएको तपाईँले थाहा पाउनु भएको छ नि गीत सङ्गीतमा। अब यी विषयमा तपाईँलाई थाहा छ, पछिल्लो समय लाइभ दोहोरीको नाममा जुन खालका गीतहरू गाउँदै गर्दा जस्ता पनि शब्दहरू गाउने वस्त्रहरू प्रयोग गरेर चाहिँ अहिले लोकदोहोरीलाई विकृत बनाइरहनु भएको छ, अब यसलाई रोक्न के गर्नुपर्छ? अहिले उहाँहरूले माफी पनि मागिरहनु भएको छ, के छ तपाईँको विचार चाहिँ आज? ल, यस्तै छ। अब सर्लाहीको मान्छे म काठमाडौँ, इन्द्रणीमा बोलाउँ बोलाउँ लागेर आउनु भएको थियो तर हामीले कुरा गर्न सकेनौ। खैर केही छैन, 4591,300 र 400 सहभागिताको लागि मैले यहाँलाई अनुरोध गरेको छु। टेक्निकल सपोर्टमा इसा हुनुहुन्छ काठमाडौँबाट, यो जानकारी पनि गराइरहेको छु। साथमा अब गीत संगीत त सुनाइ नै रहेका छौं हामी, होइन? लोभ लाग्दा गीतहरू सुनाउने क्रममा मैले आदरणीय बमबहादुर कार्की उहाँको गीतलाई सुनाउने प्रयास गर्दैछु। म प्रविधिमा रहने इसाले तयारी छ, गीत सुनाऊ भन्नुभएको छ, टेलिफोन पनि एउटा लिउँ कि जस्तो पनि लागिरहेछ। कोही हुनुहुन्छ हाम्रो टेलिफोनमा, आउनु भएको छ, उहाँलाई स्वागत गरौं, त्यसपछि म गीत सुनाउँछु। अब आज यस्तै भयो, हरिदाईसँग गफ गरे धोको पूरा हुन सकेन, अर्को पटक हामी त्यो धोकोलाई पूरा गर्छौं र आम साथीहरू माझ हरि थापाका केही कुराहरू पनि राख्ने प्रयासमा छौं, यो पनि म यहाँलाई चाहिँ अवगत गराउन चाहन्छु। नेपाल टेलिकम राष्ट्रको संसार यस कार्यक्रमको प्रायोजक, साथमा भूगर्भ सिमेन पनि छ, टेलिफोन ल्याउन तल। नमस्कार।
2: हेलो, हजुर नमस्ते।
0: परिवर्तन सम्भव छ, कसको आवाज कहाँबाट भनिदिनुहोस् त?
2: परिवर्तन सम्भव छ हजुर, म यति बेला सुदूरपश्चिम प्रदेशले हिमाली जिल्ला सुन्दर सुदूरपश्चिम बजाङ घर भई आज भोलि काठमाडौँ किर्तिपुरबाट हो, यहाँको पुरानो अनि नियमित श्रोता
0: लाग्यो
2: पपुलर विमल राज जोशी।
0: ल, विमल राज जोशी यहाँसँग गफ गर्न चाहिँ पाइयो अहिले। किर्तिपुरमा के छ? अब किर्तिपुर भन्ने बित्तिकै विश्वविद्यालय त्यही छ, पढ्नका लागि देशका दूर दराजबाट साथीहरू आउनुहुन्छ उच्च शिक्षा अध्ययनको लागि, होइन?
2: एकदमै किर्तिपुरतिर सुनौलो,
0: तपाईँको पनि सिलसिला पढाइ त होला नि, होइन?
2: हजुर हजुर, त्यस्तै छ भन्नुपर्छ।
0: पढाइको अवस्था के छ भन्नुहोस्?
2: पढाइको अवस्था निरन्तर चलिरहेछ भनौँ, किर्तिपुरको बसाइ छ, धेरै वर्ष भइसक्यो यतातिर बस्दै आएको।
0: कति वर्ष भयो तपाईँ किर्तिपुर बस्नु थाल्नु भएको?
2: अब यस्तो छ, बेला बेला आउने जाने क्रम छ, तर निरन्तर यति नै वर्ष भनेर त छैन, होइन? तर आउने जाने क्रमलाई यसो जोडजाड गर्दाखेरि झन्डै 8-10 वर्ष चाहिँ भइसक्यो
0: काठमाडौँ।
2: बजाङतिर अब दसैँ तिहारको माहौलमा जानुपर्छ है, आज धेरै पछि यहाँसँग कुराकानी भयो, तपाईँले व्यक्तिगत लगायत रेडियो काठमाडौँ होल्ड इन्डको सुन्नुहोस् न,
0: आनन्दको महसुस गरेको छु। तपाईले भने जस्तै तपाईको जति राम्रो छ मेरो पनि त्यस्तै नै छ। त्यही हो अलिकति लोकदोहोरीको क्षेत्रमा विकृति विसंगति आएको कुरा यहाँले थाहा पाउनै भएको छ।
2: एकदम पुराना पुराना लोकगीतहरू जस्तो सुन्न खालका थिए, आजभोलिका गीत संगीतहरू एउटा व्यावसायिक रूपमा आए पनि अथवा अरूलाई सुनाऊ भन्ने खालका आए पनि तर एउटा गीत गीतमै सीमित भयो जस्तो भनौं कि अथवा
0: आज मैले प्रस्तुत गरेका गीत संगीतहरू त असाध्यै मन परिरह होला नि तपाईँलाई।
2: एकदमै एकदमै बिल्कुल बिल्कुल गीत संगीत आखिर यस्तै हुनुपर्छ र गीत संगीत यस्तै सुन्ने खालका हुनुपर्छ, समाजलाई पस्ने पसाउने खालका
0: हुनुपर्छ।
2: अवश्य पनि ओल्ड इज गोल्ड, पुरानो नै सुन हो, पुरानोको जति कसले लिन सक्छ
0: भन्ने। अब मैले अलिकति जोशीजीलाई एकदम पुरानो श्रोता पनि हुनुहुन्छ, इन्द्रेणीलाई माया गर्ने मान्छे हुनुहुन्छ, नेपाली गीत संगीत भनेपछि हुरुक्कै हुने मान्छे हुनुहुन्छ तपाईँ, मलाई थाहा छ। अहिले पछिल्लो समय जुन लाइभ दोहोरीमा देखिएको विकृति विसंगतिलाई कसरी हेर्नु भएको छ?
2: एकदमै दोहोरी क्षेत्र एकदमै फराकिलो छ है, साँगुरो भने पक्कै छैन। जिन्दगी चलेसम्म जसरी मान्छेको जन्म हुन्छ र अन्त्यमा मृत्यु हुन्छ, दोहोरी गीत संगीत र विभिन्न गीत संगीत पनि यस्तै नै हो होइन। अब लाइभ दोहोरीमा पछिल्लो समयमा एक त एउटा त कस्तो हुन्छ भनेपछि एउटा सर्जकले गीत तयार पार्छन्, एउटाले शब्द बनाउँछन्, अर्कोले संगीत बनाउँछन्, अर्थात एउटा सर्जकले शब्द बनाउँछ भने संगीत पनि त्यही सर्जकले पनि भरेको हुन्छ होइन। अनि त्यसैलाई एउटा लोक दोहोरी क्षेत्रका वरिष्ठ लोक तथा दोहोरी गायक र गायिकाले सुरबद्ध गरेर एउटा अफिसियल गीतहरू पनि ल्याएका हुन्छन् र त्यसैमाथि अहिले पछिल्लो समयमा विभिन्न लाइभ दोहोरी आउँछन्। लाइभ दोहोरीमा विकृति छ नभएको होइन र विकृति पनि हुनसम्म पनि भयो कि एउटा उखान हुन्थ्यो नि, अति गर अत्याचार नगर भने जस्तै भएको छ विकृति है, नभएको होइन। यस्तो विकृति हुनुभन्दा बरु गीत संगीत नगाइदिएै हुन्छ कि है, मैले भन्छु राम्रो सोच राखेर राम्रो विचार राखेर गीत संगीत गाउनुहुन्छ भने गाइदिनुहोस्। यदि उत्सृङ्खल शब्दहरू प्रयोग गर्नुहुन्छ, समाजले सुन्नै नसक्ने खालका शब्दहरू प्रयोग गर्न सक्नुहुन्छ, प्रयोग गर्न थाल्नुहुन्छ भने गीत संगीत नगाएकै राम्रो होइन। अब वरिष्ठ लोक तथा दोहोरी गायक छन्, गायिका छन्, उनीहरूले कस्तो मिलाएर शब्द बोलेका हुन्छन्, मिलाएर शब्दहरूलाई उच्चारण गरेका हुन्छन्, तर पछिल्लो समयमा आएका एउटा भाइरल हुने नाममा मात्रै गीत गएको छ कि यो कसरी भाइरल हुँ र कसरी समाजमा जाउँ भन्ने हुन्छ। त्यसैले मान्छे चिनिनु फरक कुरो होइन, चिनिनलाई दुई किसिमले चिनिन्छ, एउटा राम्रो काम गर्ने मान्छे धेरै चिनिन्छ, एउटा नराम्रो गरेर चिनिन्छ।
0: पक्कै पनि
2: राम्रो गरेर चिनिनु र नराम्रो गरेर चिनेको चिनिनुमा आकाश र पातलको फरक छ, आकाश पातलको फरक छ। त्यसैले गीत संगीत गाउनुहोस् नगाउने होइन, जो कहिले पनि गाउनुहोस्, सबैलाई अधिकार छ होइन। अधिकार दियो भन्दैमा अधिकार हनन हुने गरेरै पनि नगाउनुहोस्, एकदमै समाजमा पचोस्, किनकि एउटा गीत भन्ने कुरो एउटा बन्द कोठामा एउटा सिङ्गल व्यक्तिले सुन्ने कुरो मात्र होइन के। गीत संगीत भन्ने बित्तिकै त्यहाँ आमा होलान्, बाबा होलान्, दाजुभाइ दिदीबहिनी होलान्, समाज होला, एउटा सोसाइटी होला, कम्युनिटी होला होइन, सबै व्यक्ति होलान्। त्यसैले आमा बुवा र दाजुभाइ दिदीबहिनीसँग सुन्दाखेरिको आनन्द बेग्लै आओस्, एकदमै शब्द पस्ने खालका आओस्, समाजले सुन्ने खालका, भ्याउने खालका आओस् होइन। किनकि जिन्दगी भनेको धेरै लामो छ, लामो जिन्दगी कटाउनका लागि गीत संगीतको साथ अवश्य चाहिन्छ। गीत संगीत सबैलाई मनपर्छ, गीत संगीत सबैले सुन्ने पनि गर्छन्, एकदमै हजुर एकदमै। यहाँले त यो कार्यक्रमबाट गीत संगीतको चर्चा परिचर्चा गर्दै आउनु भएको छ, पछिल्लो समयमा यहाँले भन्दै आउनु भएको थियो, म सुन्दै गरेको हुन्थे कार्यक्रममा होइन। अब नेपाली लोक तथा दोहोरी गीत आएपछि न्यू नेपाली लोक दोहोरी भन्न किन रुचाउँदैनन् यिनीहरू, नेपाली संघ भन्छन्। तर नेपाली संघ त जति पनि छन् के हो त, नेपाली लोक तथा दोहोरी गीतको पहिचान परिचय के हो त, परिचय खुल्ने गरेर न्यू नेपाली लोक दोहोरी संघ भन्दा के जान्छ
0: होइन। यही विषयमा हाम्रो गोरखजी जस्तै पटक पटक हामीले भनिरहेका छौँ विमलजी, जस्तै योभन्दा अगाडि पहिला पहिला गीतहरूमा चाहिँ वर्ग छुट्याएर आइन्थ्यो, त्यो नाम लेखिन्थ्यो। अब नेपाली संघ भने न त्यहाँ आधुनिक हो, न ऱ्याप हो, न पप हो, न कवाली हो, के हो के हो, न जात भाषाभाषीका गीतहरू हुन्, केही बुझ्नै नसक्ने भयो। अब आजभन्दा 20 वर्ष पछि आउने एउटा जसले नेपाली लोकगीत भनेको के हो, दोहोरी गीत भनेको के हो भन्न छुट्याउन सक्ने अवस्थामा नरहने भयो कि, किनभने सस्तो लोकप्रियताको लागि कलाकारले
3: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचुक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
4: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराहीदान, फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
5: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ। फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
6: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
7: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
5: बाङ्गा टिङ्गा दाँत मिलाउने,
7: शल्यक्रिया गरेर दाँत निकाल्ने,
5: खाली ठाउँमा दाँत भर्ने,
7: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
5: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस। अड्गुरी।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9866 61 694।
5: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। प्युठान नौबहनी गाउँपालिका छ लुङमा एक युवकको मृत्यु भएको घटनामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। जेठ 3 गते 19 वर्षीय मधु सुनारको फेरा सामुदायिक वनमा पीरबाट लडेर मृत्यु भएको घटना सम्बन्धी अनुसन्धानका क्रममा पाँचजना पक्राउ परेका हुन्। मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभएको छ। पक्राउ पर्नेमा सोही ओडाका स्थानीय केशव केसी, गोविन्द घरती, नरेन्द्र केसी, वसन्त बहादुर घरती र युवराज केसी रहेका छन्। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धानका लागि प्युठान जिल्ला अदालतबाट म्याद थप भई अनुमति लिएको प्रहरीले बताएको छ। स्थानीयका अनुसार वनभोज खान गएका 6 जना युवालाई स्थानीय लखेर्दा पीरबाट लडेर मधु सुनारको मृत्यु भएको थियो। मृतकका परिवारले घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषीमाथि कार्यवाही गर्न माग गरेका छन्। विनाशकारी असिना पानीका कारण उत्पादन नै नहुने अवस्था आएपछि सल्यानका किसानले व्यावसायिक रूपमा लगाएको तरकारी बोट उखलेर फाल्न थालेका छन्। विशेष गरी बेमौसमी तरकारी खेतीका लागि परिचित कपुरकोट क्षेत्रका किसान ठूलो आर्थिक क्षति बेहोर्न बाध्य भएका हुन्। कपुरकोट गाउँपालिका 5 का किसान तथा पूर्व वडा अध्यक्ष एम बहादुर बस्नेतले करिब 2.5 रोपनी क्षेत्रफलमा लगाइएको 2100 टमाटरका बोट उखेलेर फाल्नु भएको छ। उहाँका अनुसार वैशाख 23 गते परेको असिना पानीले पूर्ण रूपमा नष्ट गरेको हो। असिनापछि बोटमा रोग समेत देखिन थालेको किसानहरूको भनाइ छ। पात सुकेर झर्ने, डाँठ कुहिने र फल कालो दागयुक्त हुने समस्या बढ़ेपछि उत्पादनको सम्भावना समाप्त भएको छ। कपुरकोट गाउँपालिका 5 का अर्का किसान गोविन्द सार्कीले पनि करिब 1200 टमाटरका बोट उखेलेर फाल्नु भएको छ। लगानी उठ्ने आशा नदेखिएपछि बोट फाल्न बाध्य भएको उहाँको भनाइ छ। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। सो प्रस्तावमा सोमबारदेखि छलफल शुरूआत भएको थियो। गत वैशाख 31 गतेको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डाक्टर वाग्लेले जवाब दिने जनाइएको छ। यसैगरी राष्ट्रिय सभाको बैठक पनि आज दिउँसो 1:15 बजे बस्ने भएको छ। र सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको कार्य योजना र उजुरी अध्ययन गर्न विपक्षी दलहरूले समय माग गरेका छन्। आज बिहान बसेको संसदीय सुनाई समितिको बैठकमा विपक्षी दलका सदस्यहरूले समय माग गरेका हुन्। नेकपा र एमालेका सदस्यहरूले हतार नगरी प्रक्रियागत रूपमा अगाडि जानुपर्ने बताएका हुन्। बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा आर्याले संसदीय सुनवाईको प्रक्रियामा निकै हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। त्यस्तै नेकपाका सांसद वर्षमान पुनले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियालाई परिपक्व, पारदर्शी र जवाबदेही बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। सांसद नरबहादुर विष्टले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियामा अत्याधिक हतारो गरिएको भन्दै आपत्ति जनाउनु भएको छ। अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5635-775।
2: सम्पर्क नम्बर 98-478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
13: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
6: सम्पर्क फोन नम्बर 082-5635-0027,
13: 98-41-68-46-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
5: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगादी एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट, छाती, मुटु तथा महिला रोग र थाइरोइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
5: त्रिवी
15: शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा, अत्याधुनिक प्याथोलोजीद्वारा रगत, दिशा, पिसाब, सुगर, बोसो, मिर्गौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
14: साथै एमबीबीएस एमएस हार्ड जोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
17: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नशा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाली रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
5: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल, खुलास रोड, घुराईदाङ। फोन नम्बर 082-5161-419, मोबाइल नम्बर 98-478-28-943 र 98-449-41-653।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 8804 98 43 00 8804 www.aspatiicare.com
19: स्वदेश तथा विदेशका फाइव स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
20: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
19: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
20: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सेट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
19: तालिममा दिइने विषयहरू
20: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
19: स्पेशल सेफ तालिम
20: जापानिज सुशी तालिम
19: वेट्रेस
20: टुरिस्ट गाइड
19: हाम्रा विशेषताहरू
20: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
19: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
20: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
19: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
20: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
19: सम्पर्क मोबाइल 98410-17-09
20: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
21: तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ अब फ्युचरको बाटो कहाँ जाने हो कुन कलेज राम्रो होला गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ
22: बाबु जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु
23: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ अब के गर्ने बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ
24: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ त्यो हो दीपशिखा कलेज
23: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रिमहरू छन् साइन्स डाक्टर इन्जिनियर आईटी प्रोफेसन बन्ने आधार म्यानेजमेन्ट बिजनेस ब्याङ्किङ र लिडरसिपको बाटो होटेल म्यानेजमेन्ट हस्पिटालिटी इन्टरनेशनल करियरको अवसर यहाँ केवल किताब पढाइ हुँदैन विद्यार्थीको आत्मविश्वास क्षमता र भविष्य निर्माण गरिन्छ
22: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज
24: फारम बुझाउने अन्तिम मिति NZ 9 गते सम्म प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजे सम्म भर्ना सुरु NZ 11 गतेदेखि NZ 17 गते सम्म मात्र कक्षा सञ्चालन NZ 18 गतेदेखि थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ प्राचार्य दीपशिखा कलेज कोराहीदाङ सम्पर्क फोन नम्बर 082-41-40-31 सम्पर्क मोबाइल नम्बर 98478-0981 र 97-76-18-807

बस्ती क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
2: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
0: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङ में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोग का बिरामी समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41944।
2: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
8: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
2: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
8: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
2: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
8: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
9: बिरामी जाँच हुने मिति 8 जेठ 9 गते शनिबार।
6: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अद्गुरी
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुस् न भन्नुस् त के हो
2: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती दम निमोनिया खोकी छेरो
6: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
7: मधुमेह सुगर मृगौला रोग पिसाब
6: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
7: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
7: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
7: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001

0: 90 toplu 4 megahertz.
1: मध्य पश्चिम टाइम चेक। यति बेला मध्याह्नको 12 बजेको छ।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी। मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन, आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्ने। चितवनको पुलवाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गयो, ज्यान गुमाउने बाल बालिकाको संख्या 3 जना पुग्यो। अमेरिकाको सिमी भ्यालीमा ठूलो डडेलो, हजारौं नागरिक विस्थापित हुन सक्ने जोखिम। र आईपीएल क्रिकेटमा आज राजस्थान र लखनऊ खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न संसदीय सुनवाई समितिको बैठकमा विपक्षी दलहरूले समय माग गरेका छन्। आज बिहान बसेको समितिको बैठकमा विपक्षी दलका सदस्यहरूले समय माग गरेका हुन्। नेकपा र एमालेका सदस्यहरूले हतार नगरी प्रक्रियागत रूपमा अगाडि जानुपर्ने बताएका हुन्। बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनवाईको प्रक्रियामा निकै हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। नेकपाका सांसद वर्षमान पुनले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियालाई परिपक्व, पारदर्शी र जवाबदेही बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसद नरबहादुर विष्टले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियामा अत्याधिक हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। तर सत्तारूढ़ रासोपाका सांसदहरूले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्माको संसदीय सुनवाई प्रक्रियालाई थप विलम्ब नगरी वस्तुनिष्ठ र द्रत गतिमा अगाडि बढ़ाउन माग गरेका छन्। रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू डाक्टर लेखजङ थापा र राजीव खत्रीले सुनवाई प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गर्नुभएको छ। बैठकमा संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीश शर्माको सुनवाई प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताउनु भएको छ। न्यायालयमा देखिएको अन्यल अन्त्य गर्न समयमै निर्णय लिनुपर्नेमा उहाँको जोड़ छ। प्रधान न्यायाधीशमा सिफारिश डाक्टर शर्मामाथि संसदीय सुनवाई प्रक्रिया आज बिहानदेखि शुरू भएको हो। उहाँमाथि परेका उजुरीको विवरण र शर्माका कार्ययोजना सदस्यहरूलाई वितरण गरिएको छ। शर्मा विरूद्ध 16 उजुरी परेका छन्। संसदीय सुनवाई समितिले आजै उजुरीकर्तासँग छलफल गरेर आजै दिउँसो प्रस्तावित प्रधान न्यायाधीश शर्मालाई बोलाउने तयारी गरेको छ। प्रतिनिधि सभाको बैठक बसिरहेको छ। बैठकमा आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमा छलफल भइरहेको छ। यो प्रस्तावमा हिजोदेखि छलफल शुरू भएको थियो। गएको वैशाख 31 गतेको बैठकमा अर्थमन्त्री डाक्टर सोणी मुवागले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि मन्त्री डाक्टर वाग्ले जवाब दिने तालिका छ। आजको प्रतिनिधि सभाको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङले विरोध जनाउनुभयो। आज दिउँसो सभा 1 बजे राष्ट्रिय सभाको बैठक पनि बस्दैछ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि कार्यदल गठन गरिएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञ सहितको 15 सदस्यीय टास्क फोर्स गठन गरिएको छ। कार्यदलले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। सूचकको आधारमा 20 वडामा नमूना परियोजना छनौट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ। संघ प्रदेश र पालिकासँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बाली नालीको राहतलाई सरल, प्रभावकारी र समय सापेक्ष बनाउन सुझाव दिने व्यवस्था गरिएको छ। कार्यदलले दिएको सुझावको आधारमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन कार्य गरिने मन्त्रालयले जनाएको छ। पछिल्लो समय जंगली जनावरहरू बस्तीमा पुगेर आक्रमण तथा बाली नाली नोक्सानी गर्ने घटना बढ़न थालेका छनृ।

0: चितवनको इच्छा कामना गाउँपालिका एक कुलवाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गएको छ। 13 वर्षीय मनिता सहित ज्यान गुमाउने बालबालिकाको संख्या 3 जना पुगेको छ। यसअघि 9 वर्षीय नमुना चेपाङ, 11 वर्षीय संजय चेपाङको ज्यान गएको थियो। नमुना, संजय र मनिता एकै परिवारका हुन्। राष्ट्रिय माध्यमिक विद्यालय हात्तीवाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमुनाको जेठ 1 गते घरमा, संजयको शनिबार राति उपचारको क्रममा र मनिताको आज बिहान भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। गएको वैशाख 29 गते श्यामबहादुर चेपाङको 5 जनाको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए। त्यसपछि 3 जना बालबालिका गम्भीर बिरामी परेका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखरा महानगरले अमरसिंह माविको जग्गामा रहेका अनधिकृत संरचनामा डोजर चलायो, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779619 वा 98576114 सम्पर्क गर्नुहुन अनुरोध छ।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी, कृषि तथा वन मन्त्रालयद्वारा मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन डोजर परिचालन गरेको छ। आज बिहान महानगरको टोलीले सुरक्षाकर्मीको सहयोगमा विद्यालयको जग्गा मिचेर बनाइएका घरटहरा भत्काएको हो। विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचना निर्माण गरी प्रयोग हुँदै आएका थिए। सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाएको पोखरा महानगरपालिकाले जनाएको छ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 500 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,95,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,94,800 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 45 रूपियाँले बढ़ेको हो। हिजो तोलाको 5,040 रूपियाँमा कारोबार भइरहेको चाँदी आज तोलाको 5,085 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकाको लस एन्जलस नजिकै सिमी भ्याली क्षेत्रमा ठूलो डडेलो फैलिएको छ। घाँसे तथा झाड़ी क्षेत्रमा लागेको डडेलो तीव्र हावाका कारण फैलिँदा हजारौं बासिन्दा विस्थापित हुने जोखिम छ। कतिपयले घर छोड्नुपर्ने अवस्था छ। डडेलो फैलिएसँगै निभाउन अग्नि नियन्त्रक लागि परेका छन्। लस एन्जलसको डाउनटाउन क्षेत्रबाट झण्डै 40 माइल अर्थात 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा डडेलो लागेको हो। 1,25,000 जनसंख्या रहेको त्यस क्षेत्रमा आगो फैलन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रक निकायले उच्च सतर्कता अपनाएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। क्यालिफोर्नियाको अग्नि नियन्त्रण निकायले अहिलेसम्म मानवीय क्षति नभएको जनाएको छ। त्यसैगरी उत्तरी लस एन्जलसका विभिन्न आवासीय क्षेत्रमा पनि मानिसलाई सुरक्षित रहन र पूर्व तयारी गर्न भनिएको छ। पछिल्ला वर्ष जलवायु परिवर्तन, लामो खडेरी र अत्यधिक गर्मीका कारण वन तथा झाड़ीजन्य डडेलो र आगलागीका घटना बढ़दै गएका छन्। क्यालिफोर्निया हरेक वर्ष आगलागीको चपेटामा पर्ने क्षेत्रका रूपमा चिनिँदै आएको छ। अब खेल खबर। आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुका 7:45 जयपुरमा शुरू हुनेछ। अंक तालिकामा राजस्थान 12 खेलमा 12 अंकका साथ 5औं र लखनऊ समान 12 खेलमा 8 अंकसहित अंक तालिकाको पुछारमा छ। यसअघि हिजो भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराउँदै प्लेअफमा पुगेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी। मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन, आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्ने। चितवनको कुलबाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गयो। ज्यान गुमाउने बालबालिकाको संख्या 3 जना पुग्यो। अमेरिकाको सिमी भ्यालीमा ठूलो डडेलो, हजारौं नागरिक विस्थापित हुन सक्ने जोखिम। र आईपीएल क्रिकेटमा आज राजस्थान र लखनऊ खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो।
4: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
5: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
6: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
7: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
6: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
7: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
6: अन्य विशेषज्ञ सेवाहरू
7: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिस आचार्यद्वारा भिडियो एक्सरे सेवा,
6: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
1: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओडालो घोराई दाङ। फोन नम्बर 0825362018।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607634 र 0825601638।
15: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
6: हाड जोड्नी क्यान्सर रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
7: हाड जोड्ने नसा तथा मेरुदण्ड रोग विशेषज्ञ तथा छाला मासु एवं हड्डी क्यान्सर सर्जन डाक्टर गोपाल पौडेल, एमबीबीएस एनजी एमसी कोहलपुर, एमएस बीएस एमएमयू ढाका।
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: छाला तथा मांसपेशी सम्बन्धी क्यान्सर भएको,
8: हाड जोर्नी सम्बन्धी क्यान्सर भएको,
7: हात खुट्टा भाँचिएको प्लास्टर गर्नुपर्ने,
8: शरीर झमझमाउने दुख्ने सुन्निने गाँठागुटी सिल्किने,
7: बाथ युरिक एसिड हड्डी खिएको,
8: ढाड कम्मर घुँडा तथा जोर्नी दुख्ने,
7: खेलाडीहरूको चोट तथा जोर्नी सम्बन्धी समस्या।
8: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825594010, मोबाइल नम्बर 98478289013 र 98095012871।

ब्लास्टिङ प्रोग्राम फिफ्टिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेरो नि दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5-62-707।
5: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
6: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, क्षेत्र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: तालिममा दिइने विषयहरू
6: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
5: स्पेशल सेफ तालिम,
6: जापानिज सुशी तालिम,
5: वेट्रेस,
6: टुरिस्ट गाइड।
5: हाम्रा विशेषताहरू
6: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
5: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
6: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
5: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
6: तालिम सात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
5: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
6: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
7: यसरी त सकियो आमा, तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
8: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
9: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
10: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
9: दीपशिखा कलेजमा क्लास 11 का लागि 3 प्रमुख स्ट्रीमहरू छन्: साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
8: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज, सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
11: फारम बुझाउने अन्तिम मिति NZ 9 गते सम्म। प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजे सम्म। भर्ना सुरु NZ 11 गतेदेखि NZ 17 गते सम्म मात्र। कक्षा सञ्चालन NZ 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज, कोराहीदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98478-0-28-91 र 97-6-76-18-807।
12: मध्यपश्चिम जाँच यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। गढवामा थुनिल रोग सम्बन्धी सचेतना परीक्षण तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालन गरिएको थुनिल रोग नियन्त्रण कार्यक्रम अन्तर्गत गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई आवश्यक सामग्री समेत हस्तान्तरण गरिएको हो। कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका डाक्टर नवीन बस्यालले पशुमा देखिने थुनिल रोगको समयमै पहिचान र नियन्त्रण गर्न किसान तथा पशुपालक सचेत हुनुपर्ने बताउनुभयो। उहाँले आधुनिक प्रविधि र परीक्षण प्रणालीको प्रयोगबाट रोग नियन्त्रणमा सहजता आउने उल्लेख गर्नुभएको छ। त्यसै गरी गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा अधिकृत अनन्तराज रेग्मीले पनि पशु स्वास्थ्य संरक्षणका लागि स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष शोभा रावत छेत्रीले सहकारी मार्फत किसानलाई पशुपालन व्यवसायमा थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्दै उहाँले प्राप्त सामग्री तथा प्रविधिले किसानलाई रोग नियन्त्रण र पशु स्वास्थ्य व्यवस्थापनमा प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयकी पार्वता भूषाल, गढवा गाउँपालिकाको भिटा परियोजनाका कार्यक्रम संयोजक वसन्त कुमार शर्मा, व्यवस्थापक रम्भुनाथ चौधरी, निर्देशनालयका भेटेनरी अस्पतालका खड्ग केसी लगायतको सहभागिता रहेको थियो। नेपाल दूरसंचार प्राधिकरणले नियमअनुसार बुझाउनु पर्ने बकेउता रकम नबुझाउने र सम्पर्कमा नआउने 17 इन्टरनेट ईमेल सहित सेवा प्रदायकलाई अनुमति पत्र लाइसेन्स किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ। आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई 15 दिनभित्र लिखित सफाई पेश गर्न निर्देशन दिएको हो। प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएको विभिन्न 17 कम्पनीले विगत केही आर्थिक वर्षदेखि लेखा परीक्षण गरिएको वित्तीय विवरण, लोयालिटी रकम र ग्रामीण दूरसंचार विकास कोष बापतको बकेउता दाखिला गरेका छैनन्। पटक पटक पत्राचार र सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत सेवा सञ्चालन क्षेत्र, ग्राहक विवरण र अन्यमा गरिएका कागजात नबुझाएको तथा प्राधिकरणको सम्पर्कमा समेत नआएको सूचनामा उल्लेख गरिएको छ। दूरसंचार ऐन 2053 दफा 28 बमोजिम कार्यवाही अगाडि बढ़ाउनु अघि प्राधिकरणले दफा 28(4) अनुसार सफाई पेश गर्ने अन्तिम अवसर दिएको जनाएको छ। तोकिएको 15 दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण वा सफाई पेश नगरेमा ती 17 इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र खारेजीको प्रक्रिया अगाडि बढ़ाइने प्राधिकरणले जनाएको छ। प्युठान नौबहिनी गाउँपालिका 6 लुङमा एक युवकको मृत्यु भएको घटनामा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। जेठ 3 गते 19 वर्षीय मधु सुनारको फेरा सामुदायिक वनमा भीरबाट लडेर मृत्यु भएको घटना सम्बन्धी अनुसन्धानका क्रममा 5 जना पक्राउ परेका हुन्। मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले बताउनुभयो। पक्राउ पर्नेमा सोही ओडाका स्थानीय केशव केसी, गोविन्द घर्ती, नरेन्द्र केसी, वसन्त बहादुर घर्ती र युवराज केसी रहेका छन्। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धानका लागि प्युठान जिल्ला अदालतबाट म्याद थप अनुमति लिएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार वनभोज खान गएका 6 जना युवालाई स्थानीयले लखेड्दा भीरबाट लडेर मधु सुनारको मृत्यु भएको थियो। मृतकका परिवारले घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषीमाथि कार्यवाही गर्न माग गरेका छन्। र विनाशकारी असिना पानीका कारण उत्पादन नै नहुने अवस्था आएपछि सल्यानका किसानले व्यावसायिक रूपमा लगाएको तरकारी बोट उखेलेर फाल्न थालेका छन्। विशेष गरी बेमौसमी तरकारी खेतीका लागि परिचित कपुरकोट क्षेत्रका किसान ठूलो आर्थिक क्षति बिहोर्न बाध्य भएका हुन्। कपुरकोट गाउँपालिका 5 का किसान तथा पूर्व वडा अध्यक्ष यम कुमार बस्नेतले करिब 2.5 रोपनी क्षेत्रफलमा लगाइएका 2100 टमाटरका बोट उखेलेर फाल्नु भएको छ। उहाँका अनुसार
वैशाख 23 गते परेको असिना पानीले पूर्ण रूपमा नष्ट गरेको हो। असिना पानीपछि बोटमा रोग समेत देखिन थालेको किसानहरूको भनाइरहेको छ। पात सुकेर झर्ने, डाँठ कुहिने र फल कालो दागयुक्त हुने समस्या बढेपछि उत्पादनको सम्भावना समाप्त भएको छ। कपुरकोट गाउँपालिका पाँचकै अर्का किसान गोविन्द सार्कीले पनि करिब 1200 टमाटरका बोट उखेलेर फाल्नु भएको छ। लगानी उठ्ने आशा नदेखिएपछि बोट फाल्न बाध्य भएको उहाँहरूले बताउनुभयो। यस्तै कपुरकोट गाउँपालिका 6 रयाजी खोलाका किसानहरूले व्यावसायिक रूपमा लगाएको तरकारी खेतीमा पनि ठूलो क्षति पुगेको छ। स्थानीय किसान झरना केसी बोहराले करिब 8000 काउलीका बोट काटेर तथा उखेलेर फाल्नु परेको बताउनुभयो। हस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: नमस्ते दया भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
0: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्या नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
3: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
0: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
4: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
6: प्रोप्रेटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478779770
7: र 98578730689।
8: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाजी एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट, छाती, मुटु तथा महिला रोग र थाइराइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
10: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टर द्वारा भिडियो एक्सरे सेवा, अत्याधुनिक प्याथोलोजी द्वारा रगत, दिसा, पिसाब, सुगर, बोसो, मिर्गौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
9: साथै एमबीबीएस एमएस हाट जोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
12: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाली रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
8: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल, हुलाक रोड, धुराई, दाङ। फोन नम्बर 0825614419, मोबाइल नम्बर 98478829340 र 98449146653।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
13: हाम्रा विशेषताहरू
14: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
13: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
14: शान्त तथा पारिवारिक वातावरण भएको,
13: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
14: तिहार सुसारको राम्रो व्यवस्था भएको,
13: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
14: घरको जस्तै माया पाउने,
10: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
8: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
10: सम्पर्क फोन नम्बर 0825563387, सम्पर्क मोबाइल नम्बर 98669386303 र 98662583।
15: नेपाली जुत्ता घर,
16: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
15: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
16: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
15: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाल।
16: सम्पर्क मोबाइल नम्बर 98577175646।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

0: एक्सचेन्ज डेट यही डेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजार शोरूम शहीद गेट घोराही दान सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478313133 र 98686742044।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: हामी जन्मजात नै सिकारी हौ, सिकारी पुरै दैलेख मलाई चाहियो।
0: भिएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
6: दिउलाने तिमीलाई पछौरी मख मल भागोले बाटेको।
7: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
8: सूचना सूचना सूचना श्री गणेश चित्रालय घोराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
9: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
10: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
11: त्यो त मैसकी बहिनी हो,
12: आजदेखि तेरो भाउजू
13: आज आफूले माया हार्ने मान्छे।
10: लाली बजार
14: मधु म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु।
10: गुरु आमा
15: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए
10: र परालको आगो।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-008804 98-43-008804 www.pashupatiicare.com।
17: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
18: सित्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
17: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
18: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
17: तालिममा दिइने विषयहरू
18: स्पेशल कुक तालिम इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
17: स्पेशल सेफ तालिम,
18: जापानिज सुशी तालिम,
17: वेटरेस,
18: टुरिस्ट गाइड।
17: हाम्रा विशेषताहरू
18: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
17: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
18: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
17: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
18: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
17: सम्पर्क मोबाइल 9840170909 9840170909।
18: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
4: मध्यपश्चिम टाइम चेक यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भूषालको नमस्कार। सल्यानको बागसो नगरपालिकामा 45 लाख रूपियाँ लागतमा ब्याडमिन्टन कवर्ड हल निर्माण शुरू गरिएको छ। खेल पूर्वाधार विकास तथा युवालाई खेलकुद गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यले नगरपालिकाको ओडा नम्बर 2 बागसोरमा कवर्ड हल निर्माण काम शुरू गरेको हो। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण हुन लागेको कवर्ड हलको मंगलबार शिलान्यास गरिएको छ। सो अवसरमा कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री भीम प्रकाश शर्मा, प्रदेश सभा सदस्य लक्ष्मी सुनार, बागसोर नगरपालिकाका प्रमुख जनकराज गौतम, उपप्रमुख सुमनिमा डीसी ओली लगायत जनप्रतिनिधि तथा सरकारवालाहरूको उपस्थिति रहेको थियो। निर्माणको जिम्मा एयरिङ निर्माण सेवाले पाएको नगरपालिकाले जनाएको छ। कार्यक्रममा बोल्ने वक्ताहरूले खेलकुदको विकासका लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताउनु भएको थियो। ग्रामीण क्षेत्रमा खेल मैदान र कवर्ड हल जस्ता संरचना निर्माण हुँदा युवाहरूमा खेलप्रति आकर्षण बढ़ने, प्रतिभा पहिचानमा सहयोग पुग्ने तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्न सहज हुने सहभागीको भनाई रहेको थियो। गढवामा थुनिले रोग सम्बन्धी सचेतना परीक्षण तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालन गरिएको थुनिले रोग नियन्त्रण कार्यक्रम अन्तर्गत गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई आवश्यक सामग्री समेत हस्तान्तरण गरिएको हो। कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका डाक्टर नवीन बस्यालले पशुमा देखिने थुनिले रोगको समयमै पहिचान र नियन्त्रण गर्न किसान तथा पशुपालक सचेत रहनुपर्ने बताउनुभयो। उहाँले आधुनिक प्रविधि र परीक्षण प्रणालीको प्रयोगबाट रोग नियन्त्रणमा सहजता आउने उल्लेख गर्नुभएको हो। यसैगरी गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा अधिकृत अनन्तराज रेग्मीले पशु स्वास्थ्य संरक्षणका लागि स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा गढवा सामाजिक उद्यमी महिला सहकारी तथा लिमिटेडकी अध्यक्ष शोभा रावत छेत्रीले सहकारी मार्फत किसानलाई पशुपालन व्यवसायमा थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्दै उहाँले प्राप्त सामग्री तथा प्रविधिले किसानलाई रोग नियन्त्रण पशु व्यवस्थापनमा प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयकी पार्वती भूषाल, गढवा गाउँपालिकाको भिटा परियोजनाका कार्यक्रम संयोजक वसन्त कुमार शर्मा, व्यवस्थापक रम्भुनाथ चौधरी, निर्देशनालयका भेटेनरी अस्पतालका खड्क केसी लगायतको सहभागिता रहेको थियो। नेपाल दूरसंचार प्राधिकरणले नियमअनुसार बुझाउन पर्ने बकेउता रकम नबुझाउने र सम्पर्कमा नआउने 17 वटा इन्टरनेट इमेल सहित सेवा प्रदायकलाई अनुमति पत्र लाइसेन्स किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ। आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई 15 दिनभित्र लिखित सफाई पेश गर्न निर्देशन दिएको हो। प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएको विभिन्न 17 वटा कम्पनीले विगत केही आर्थिक वर्षदेखि लेखा परीक्षण नगरेको वित्तीय विवरण, रोयल्टी रकम र ग्रामीण दूरसंचार विकास कोष बाबतको बकेउता दाखिला गरेका छैनन्। पटक पटक पत्रचार र सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत सेवा सञ्चालन क्षेत्र, ग्राहक विवरण र अन्य माग गरिएका कागजात नबुझाएको तथा प्राधिकरणको सम्पर्कमा समेत नआएको सूचनामा उल्लेख गरिएको छ। दूरसंचार ऐन 2053 को दफा 28 बमोजिम कार्यवाही अगाडि बढ़ाउनु अघि प्राधिकरणले 28 तार अनुसार सफाई पेश ऐन गर्ने अन्तिम अवसर दिएको जानकारी दिएको छ। तोकिएको 15 दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण वा सफाई पेश नगरेमा ती 17 वटा इन्टरनेट सेवा प्रदायको अनुमति पत्र खारेजीको प्रक्रिया अगाडि बढ़ाइने प्राधिकरणले जनाएको छ। र प्युठान नौ बहिनी गाउँपालिका छ लुङमा एक युवकको मृत्यु भएको घटनामा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। जेठ 3 गते 19 वर्षीय मधु सुनारको फेरा सामुदायिक वनमा भीरबाट लडेर मृत्यु भएको घटना सम्बन्धी अनुसन्धानका क्रममा 5 जना पक्राउ परेका हुन्। मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले बताउनुभयो। पक्राउ पर्नेमा सोही ओडाका स्थानीय भने केशव केसी, गोविन्द घरती, नरेश केसी, वसन्त बहादुर घरती र युवराज केसी रहेका छन्। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धानका लागि प्युठान जिल्ला अदालतबाट म्याद थप अनुमति लिएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार वनभोज खान गएका छजना युवालाई स्थानीयले लखेर्दा भीड़बाट लडेर मधु सुनारको मृत्यु भएको थियो। मृतकका परिवारले घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषीमाथि कार्यवाही गर्न माग गरेका छन्। हवस्त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड कोराहीदाङ।
4: फोन 562-5221।
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32223।

0: इट लाइक प्रो
1: राशिता पा फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
2: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
4: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
3: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
5: शुद्ध महका लागि कहाँ जाने त
6: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
5: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
7: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सराजो सम्पर्क व्यक्ति रामहरि शर्मा
8: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: Hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
3: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-562-5309 र मोबाइल
4: 5
5: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा
4: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
6: सम्पर्क फोन 082-592-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
7: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-592-8029। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
9: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
10: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै
10: बिरामी
11: जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
8: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-582-0023 98-478-1817 र 98-478-3543।
7: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू
13: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
7: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
13: यातायातको सुविधा भएको,
7: स्वच्छ खाने पानीको व्यवस्था भएको
13: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
7: प्रधानाध्यापक श्री नन्द बहादुर ओली। सम्पर्क मोबाइल नम्बर 98-449-73-033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे। सम्पर्क मोबाइल नम्बर 98-478-41-639। श्री माध्यमिक विद्यालय सौडियार दा।

वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड

क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाउ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: सम्पर्क गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: 125 MBPS इन्टरनेट र 2700 मा खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जयद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 98229264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम चाँड च्याक
2: यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रस्तावित प्रधान न्यायाधीश शर्माबारे संसदीय सुनवाई चल्दै, बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप, न्यायालयमा सुधार गर्ने शर्माको कार्ययोजना। प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको प्ले कार्ड सहित विरोध प्रदर्शन। सुकुम्बासी व्यवस्थापन तथा महँगी नियन्त्रणका लागि पहल गर्न सांसदहरूको माग। यस वर्षको वसन्त ऋतुमा 1181 जनाले हिमाल आरोहणको अनुमति लिए, 1.25 करोड़ भन्दा बढ़ी राजस्व संकलन। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई। र बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी। नेपाल खबरमा अब पूरा खबर। संसदीय सुनवाईका क्रममा प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्मालाई सांसदहरूले प्रश्न सोधिरहेका छन्। शर्मा अहिले समितिमा उपस्थित भए जवाफ दिइरहनु भएको छ। शर्मामाथि परेका 16 उजुरीमाथिको छलफल सकिएको छ। शर्मा विरूद्ध 16 उजुरीकर्ताले उजुरी दर्ता गराएका छन्। उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा बेन्च फिक्सिङ गरेको आरोप लगाएका छन्। राजनैतिक प्रभाव र पहुँचका आधारमा संवेदनशील मुद्दाको सुनवाई प्रभावित बनाएको उहाँमाथि आरोप छ। केही उजुरीकर्ताले शर्मालाई नेपो बेबी भन्दै पारिवारिक शक्ति र पहुँचको भरमा न्यायिक क्षेत्रमा उक्लिएको आरोप समेत लगाएका छन्। शर्मा न्यायाधीश नियुक्तिपछि नेकपा एमालेसँग निकट बनेको र राजनैतिक प्रभावमा काम गरेको आरोप पनि लगाइएको छ। यसले न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाएको उजुरीकर्ताहरूको भनाई छ। यस्तै काठमाण्डु महानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी विवादित मुद्दामा रिट खारेज गरी झण्डै 2 अर्ब रूपियाँ बराबर भ्रष्टाचार आरोप समेत उहाँले लागेको छ। यस्तै उजुरीकर्ताहरूले एनसेल कर फिर्ता सम्बन्धी विवादास्पद प्रकरणमा पनि शर्माले सहयोगी भूमिका खेलेको दावी गरेका छन्। शक्तिको दुरूपयोग र न्यायपालिकामा परिवारवाद मौलाएको आरोप समेत उजुरीमा समावेश गरिएको छ। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा बारे संसदीय सुनवाई समितिले आजै औपचारिक सुनवाई गर्दैछ। समितिले उजुरीकर्ताका भनाई, प्रमाण र आरोपको गम्भीरता मूल्यांकन गरेपछि मात्रै नियुक्तिबारे अन्तिम निर्णय प्रक्रिया अघि बढ़ाउने जनाएको छ। यसैबीच प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका मनोज कुमार शर्माले न्यायालयमा सुधार गर्ने कार्ययोजना प्रस्तुत गर्नुभएको छ। न्यायालयको सुधारका लागि 1 महिनाभित्र उच्चस्तरीय अध्ययन समिति गठन गर्ने उहाँको योजना छ। उहाँले संसदीय सुनवाई समितिमा पेश गरेको कार्ययोजनामा न्यायाधीश नियुक्ति सम्बन्धी प्रस्तावहरू पनि समावेश गरिएको छ। नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र न्याय अन्यलको विरोध गरेका हुन्। नेपाल बार एसोसिएशनले अस्ति आइतबार बसेको बैठक मार्फत अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सृजना भएको निष्कर्ष निकाल्दै विरोधको कार्यक्रम घोषणा गरेको थियो। त्यही अनुसार आज दिउँसो 1 बजे बारको कार्यालय प्रांगणमा कानून व्यवसायीहरू भेला भएर लालटिन बालले विरोध प्रदर्शन गरेका हुन्। प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड सहित विरोध प्रदर्शन गरेको छ। बैठक शुरू भए लगत्तै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदमा बोल्नका लागि समय माग्नुभएका साम्पाङ समय नपाएपछि संसद बैठक छाडेर जानुभएको छ। त्यसअघि संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्ले कार्ड सहित उभिएर सदनको ध्यानाकर्षण गराएका थिए। यो दलले हिजोको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। लगातार दोस्रो दिन आज पनि संसद बैठकमा श्रम संस्कृतिले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो। यसैबीच सांसदहरूले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन, महँगी नियन्त्रण, तत्काल राहत प्याकेज ल्याउनुपर्ने, सेनिटरी प्याड र हानिकारक वस्तुमा सिन ट्याक्स हटाउन माग गरेका छन्। यस्तै मापदण्ड विपरीतका अस्पतालमाथि कार्यवाही गर्न पनि सांसदहरूले माग गरेका छन्। प्रतिनिधि सभामा सरकारको नीति कार्यक्रम लगायत विषयमा छलफल चलिरहेको छ। यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 को वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। अहिलेसम्म सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएका छन्। पर्यटन विभागले 6500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ। यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,554 रूपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा सगरमाथाबाट 1,07,86,91,475 रूपियाँ संकलन गरेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। देशभर तापक्रम बढ़दै गएको छ। आज सबैभन्दा बढ़ी तापक्रम कैलालीको धनगढ़ी एयरपोर्टमा 37.7 डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़दै गएको छ। आधा दिनमा तापक्रम झन बढ़दै जाने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। केही ठाउँमा पानी पर्ने अनुमान भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना भने छैन। महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ। समितिको चौथो बैठकले 8 जना विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आउँदा बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो। समिति सभापति कृष्ण हरि बुढाथोकीले बैठकमा समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको समेत जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिहरूले विभिन्न विषयमा देखिएका विभिन्न ज्ञात तथा फाइन्डिङहरू समिति समक्ष राखेका थिए। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति गठन भएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। अब विदेशको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत ल्याओनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जंग ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोयटर्सले जनाएको छ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनैतिक दबाव बढ़ाएको छ। यस्तै चीनले ताइवानका राष्ट्रपतिलाई चिङते पृथकतावादी भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ। राष्ट्रपति तेले पदभार ग्रहण गरेको दोस्रो वार्षिक उत्सवको पूर्व सन्ध्यामा राजधानी ताइपेईमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ताईले चीनको गतिविधि बारे चिन्ता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। अस्ट्रेलियाको बिग बास लीग बीबीएल 2026-27 उद्घाटन खेल आउँदो डिसेम्बरमा भारतको चेन्नईमा आयोजना गर्ने तयारी भएको छ। बीबीएलको आउँदो 16 संस्करणको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम रंगशालामा हुने तयारी भएको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले गएको फेब्रुअरीमा चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगत्तै तामिलनाडु क्रिकेट संघ टीएनसीए र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईसँगको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएल उद्घाटन खेल आयोजन गर्ने योजना अघि बढ़ेको खबरमा उल्लेख छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माबारे संसदीय सुनवाई चल्दै बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप न्यायालयमा सुधार गर्ने शर्माको कार्ययोजना। प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको प्ले कार्ड सहित विरोध प्रदर्शन। सुकुम्बासी व्यवस्थापन तथा महँगी नियन्त्रणका लागि पहल गर्न सांसदहरूको माग। यस वर्षको वसन्त ऋतुमा 1181 जनालाई हिमाल आरोहणको अनुमति लिए 1,25,00,00,000 भन्दा बढ़ी राजस्व संकलन। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान पोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई। र बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी।

0: 91 4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन बंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक बंगालीबाट किनेर हेर न।
1: लौ त, म बंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब बंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: बंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् बंगाली सु मेटेरियल सेन्टरमा।
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइराइडको चेक जाँच तथा उपचार सेवा,
11: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
10: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
11: डेंगु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
10: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
10: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
13: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
4: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
13: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
4: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
13: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
4: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
12: बिरामी जाँच्ने मिति 8 जेठ 9 गते शनिबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010। मोबाइल नम्बर 98478829913 र 98095128371।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
16: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
16: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई जर चरैबाट निकालिने,
16: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दात तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008804, 98-43-008804, www.pashupatiicare.com।
17: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
18: हाम्रा सेवाहरू
17: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
18: छाती, दम, निमोनिया, खोकी, छेरो,
17: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
18: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
17: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
18: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
17: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
18: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
17: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
18: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
17: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
18: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
17: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
18: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
17: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
18: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
10: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
5: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
4: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
5: सम्पर्क मोबाइल नम्बर 98-578-44-722 98-578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।

0: एक्सचेन्ज डेट यही डेट 3 गतेदेखि 8 गतेसम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजार शोरूम शहीद गेट घोराही दान सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478313133 र 98686342044।
2: मध्य पश्चिम टाइम चेक यति बेला अपराह्नको 4 बजेको छ।

अपराह चार बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। लमही नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ। पाँच वर्ष मुनिका बाल बालिकालाई नियमित खोप सेवाको पहुँचमा पुर्याइएको, खोप छुटेका बाल बालिकाको पहिचान गरी खोप सुनिश्चित गरिएपछि आज एक कार्यक्रमको आयोजना गरी लमही नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। लमही नगरपालिकाले चालू आर्थिक वर्षमा 4091 जना बाल बालिकालाई खोप लगाउने लक्ष्य राखेको थियो। ती मध्ये 3660 जना बाल बालिकाको घरभेट मार्फत खोप लगाएर र नलगाएको अवस्थाबारे सुनिश्चितता गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण शर्माले जानकारी दिनुभयो। नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै समुदाय स्तरमा नियमित खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गरेको र आवश्यक सूचकहरू पूरा भएको आधारमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको, लमही नगरपालिका एकदेखि नौ नम्बर ओडालाई पूर्ण खोप सुनिश्चितता ओडा प्रमाणपत्र प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले पूर्ण खोप सुनिश्चितता घोषणा केवल औपचारिकता मात्र नभई बाल बालिकाको स्वास्थ्य सुरक्षासँग जोडिएको विषय भएकाले खोप कार्यक्रमले बाल मृत्युदर घटाउन र विभिन्न रोगबाट बाल बालिकालाई सुरक्षित राख्न ठूलो भूमिका खेलेको बताउनुभयो। लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लमही नगरपालिकाले स्वास्थ्य शिक्षा र सामाजिक विकासका क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको पालिका ले दुर्गम बस्तीका बाल बालिकासम्म खोप सेवा पुर्याउन विशेष अभियान सञ्चालन गरेको जानकारी दिनुभयो। राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर र निर्णय पुनर्स्थापना केन्द्र घोराईको संयुक्त आयोजनामा मानसिक समस्या व्यवस्थापन सम्बन्धी दुई दिने योग तथा ध्यान शिविर आज सम्पन्न भएको छ। सोमबार र मंगलबार सञ्चालन भएको शिविरमा पुनर्स्थापना केन्द्रमा उपचाररत पूर्व दुर्व्यसनी तथा उपचारार्थीहरूलाई मानसिक रूपमा बलियो बनाउने, समाजमा पुनर्स्थापना र सहयोग पुर्याउने तथा क्षमता विकास गर्ने उद्देश्य राखिएको संस्थाका कार्यालय प्रमुख गणेश ओलीले जानकारी दिनुभयो। कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख टीबी गुरूङले मानसिक समस्या व्यवस्थापनका विषयमा प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डाक्टर मदन कुमार विसीले जीवनशैली र स्वस्थ आहार विहारका बारेमा प्रशिक्षण दिनुभयो। यस्तै मोटिभेशनल स्पीकर विनोद केसी तथा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका शाखा अधिकृत सरोज भण्डारीले सकारात्मक चिन्तन, सोच र व्यवहारका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। योग प्रशिक्षक नित्यानन्द रिजाल र अन्जु रेग्मी नेपानेले योग तथा ध्यान अभ्यास गराउनु भएको थियो। कार्यक्रम संस्थाका उपाध्यक्ष विष्णु ओलीको अध्यक्षता तथा स्वास्थ्य कार्यालय दाङका प्रमुख टीबी गुरूङको प्रमुख आतिथ्यतामा भएको थियो। राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डाक्टर मदन कुमार विसीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन निर्णय पुनर्स्थापना केन्द्रका कार्यालय प्रमुख गणेश ओलीले गर्नुभएको थियो। सल्यानको बागसौर नगरपालिकामा 45 लाख रूपियाँ लागतमा ब्याडमिन्टन कबड हल निर्माण शुरू गरिएको छ। खेल पूर्वाधार विकास तथा युवालाई खेलकुद गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यले नगरपालिकाको वडा नम्बर 2 बागचौरमा कबड हल निर्माणको काम शुरू गरेको हो। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण हुन लागेको कबड हलको मंगलबार शिलान्यास गरिएको छ। सो अवसरमा कर्णाली प्रदेश सभा सदस्य तथा मुख्यमन्त्री पूर्व मन्त्री भीमप्रकाश शर्मा, प्रदेश सभा सदस्य लक्ष्मी सुनार, बागचौर नगरपालिका प्रमुख जनक राज गौतम, उपप्रमुख सुम्निमा डीसी ओली लगायत जनप्रतिनिधि तथा सरकारवालाको उपस्थिति रहेको थियो। निर्माणको जिम्मा एरिङका निर्माण सेवाले पाएको नगरपालिकाले जनाएको छ। र गढहमा थुनेलो रोग सम्बन्धी सचेतना परीक्षण तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। पशु पंक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालन गरिएको थुनेलो रोग नियन्त्रण कार्यक्रम अन्तर्गत गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई आवश्यक सामग्री समेत हस्तान्तरण गरिएको हो। कार्यक्रममा पशु पंक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका डाक्टर नवीन बस्यालले पशुमा देखिने थुनेलो रोगको समयमा पहिचान र
नियन्त्रण गर्न किसान तथा पशुपालक सचेत हुनुपर्ने बताउनुभयो। उहाँले आधुनिक प्रविधि र परीक्षण प्रणालीको प्रयोगबाट रोग नियन्त्रणमा सहजता आउने उल्लेख गर्नुभयो। त्यसै गरी गढवा गाउँपालिका पशुपन्छी तथा मत्स्य विकास शाखा अधिकृत अनन्तराज रेग्मीले पशु स्वास्थ्य संरक्षणका लागि स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल डाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98-478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक गोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98-478-10-03 र 98-29-54-555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली हुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: कोकोनट शोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: यसै त सक्यो आमा तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ अब फ्युचरको बाटो कहाँ जाने हो कुन कलेज राम्रो होला गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ
3: बाबु जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु
4: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ अब के गर्ने बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ
5: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रीमलाई डाइरेक्सन मिल्छ त्यो हो दीपशिखा कलेज
4: दीपशिखा कलेजमा क्लास 11 का लागि तीन प्रमुख स्ट्रीमहरू छन् साइन्स डाक्टर इन्जिनियर आईटी प्रोफेसन बन्ने आधार म्यानेजमेन्ट बिजनेस बैंकिङ र लिडरशिपको बाटो होटल म्यानेजमेन्ट हस्पिटालिटी इन्टरनेशनल करियरको अवसर यहाँ केवल किताब पढाइ हुँदैन विद्यार्थीको आत्मविश्वास क्षमता र भविष्य निर्माण गरिन्छ
3: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज
5: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म भर्ना सुरु एनजेट 11 गते देखि एनजेट 17 गते सम्म मात्र कक्षा सञ्चालन एनजेट 18 गते देखि थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ प्राचार्य दीपशिखा कलेज कोराहीदाङ सम्पर्क फोन नम्बर 082-41-40-31 सम्पर्क मोबाइल नम्बर 98478-0981 र 97-76-18-807

0: No, it like pro. Rasita Pao from 2 and 4. Sanchayach ma hamro patro.
1: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sabai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
2: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
3: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
2: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
4: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858335060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।

0: मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरे दांत बंगो आयो। साथी स्कूल में जाना लाज लगने भइसक्यो।
2: हेलो श्रीमान जी, मेरे पनी दांत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपीजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बीआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बीआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: र वेट्रेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
7: सम्पर्क मोबाइल 9841017099, 9841017099।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, ठमेल, काठमाडौँ, नेपाल।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: मध्य पश्चिम ट्राङ्क यति बेला बेलुकीको 5 बजेको छ।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 9 77
9: र 98 5 78 3 6 8 9।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
2: मुटुको गति एकनास नभएको,
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
2: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच्ने मिति जेठ 15 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2813 र 98-095-12-871।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हिट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: यति त सक्यो आमा, तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
3: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
4: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
5: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
4: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
3: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज, सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
5: फारम बुझाउने अन्तिम मिति NZ 9 गते सम्म, प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे, प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजे सम्म, भर्ना सुरु NZ 11 गतेदेखि NZ 17 गते सम्म मात्र, कक्षा सञ्चालन NZ 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीडाङ, सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98478-0-98-91 र 97-76-18-807।

0: एक्सचेन्ज डेट एहिजेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दाङ सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478331133 र 98686

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू:
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
19: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर

0: कामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्य में पाइन
2: फोन बाटी नाम दर्ता गर्न सकिने
1: संपर्क दांग मध्य पश्चिम पोलिक्लिनिक हॉस्पिटल रोड खोराहीदांग
2: संपर्क फोन 082-595-079 मोबाइल नंबर 98478-10-030 र 98-29-54-555
3: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
4: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्
3: अन्य सेवाहरू
5: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
6: सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महीना को दोस्रो शुक्रवार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
7: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
0: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-585-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
8: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com
3: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
9: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
3: डाक्टरद्वारा दिइने सेवाहरू
9: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
3: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
9: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
3: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
9: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
10: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार
11: समय बिहान 8 बजेदेखि
3: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
12: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-028
13: भर्ना खुल्यो
14: असल संस्कार र पुनः मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
13: हाम्रा विशेषताहरू
14: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
13: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
14: शान्त तथा पारिवारिक वातावरण भएको
13: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
14: तिहार सुसार राम्रो व्यवस्था भएको
13: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
14: घरको जस्तै माया पाउने
15: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
2: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल राई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
15: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183।
16: खुशीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
18: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
19: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
17: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
21: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
22: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
21: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
22: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
21: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
22: ल ल काका, गइहाले म।
23: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
22: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
23: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-498-87-741।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
25: हाम्रा सेवाहरू
24: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
25: छाती, दम, निमोनिया, खोकी, छेरो,
24: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
25: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
24: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
25: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू,
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
25: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
24: युरिक एसिड, बाथ भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
25: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
25: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
25: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
24: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
25: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
21: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
10: सूचना सूचना सूचना।
21: दाङको घोराहीमा सञ्चालनमा रहेको कनक ज्योति सुनचाँदी खरिद बिक्री केन्द्र घोराही, नेपाल सुनचाँदी व्यवसाय संघ घोराही, दाङमा आबद्ध नरहेको व्यवहार सम्पूर्ण साधारण तथा ग्राहक वर्गमा सूचित गरिन्छ। उक्त कनक ज्योतिका नाममा भइरहेको व्यावसायिक कारोबारमा यस सुनचाँदी व्यवसाय घोराही दाङ सम्बन्धित सेवा, कारोबार र प्रतिबद्धतामा सम्बन्धित नरहेको व्यवहार अनुरोध गर्दछौ। त्यसैले कुनै पनि आर्थिक कारोबार वा अन्य निर्णय गर्नु अघि सम्बन्धित निकाय आवश्यक जानकारी तथा सत्य तथ्य बुझेर कारोबार गर्न अनुरोध गर्दछौ।
10: नेपाल सुनचाँदी व्यवसाय संघ घोराही दाङ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्रान्ज चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार भुडामगरसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FM पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलद्वारा लुम्बिनी प्रदेशको नवनिर्मित प्रशासनिक भवनको निरीक्षण, प्रदेश राजधानी गुरु योजना कार्यान्वयनमा जोड़ दिन आग्रह।
1: दाङका स्थानीय तहमा बेरोजुको चाङ, बेरोजु घटाउन छैन चासो, दुई उपमहानगरको झण्डै 2 अर्ब बेरोजु।
0: सिंचाई सुविधाको विस्तार र यान्त्रीकरणको सहजताका कारण देउखरीमा मकै खेती विस्तार, 3 सिजनको मकै खेतीबाट किसानले लाखौं रूपियाँ आमदानी गर्दै।
1: र घोराई 10 नारायणपुरमा भोलि वृहत सिकल सेल परीक्षण शिविर हुँदै सिकल सेल तथा थालेसेमिया परीक्षण शिविरमा भाग लिन र स्वास्थ्य परीक्षण गराउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आग्रह।
0: अब खबर विस्तारमा।
1: लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश राजधानीको प्रशासनिक केन्द्रलाई व्यवस्थित गुरू योजना अनुसार विकास गर्न सके मात्र नमूना शहर निर्माण सम्भव हुने बताउनु भएको छ। लुम्बिनी प्रदेशका नवनिर्मित प्रदेश प्रशासनिक भवनको अवलोकन गर्दै उहाँले संघीयता कार्यान्वयनको सन्दर्भमा प्रदेश राजधानीको विकास प्रशासनिक भवन निर्माणबाटै शुरू हुने उल्लेख गर्नुभयो। लुम्बिनी प्रदेश यस मामिलामा देशका 7 प्रदेश मध्ये अगुवाई गर्न सफल भएको उहाँको भनाई थियो।
2: संहिता कार्यान्वयनका सन्दर्भमा प्रदेशको राजधानीलाई प्रशासनिक भवनको निर्माणबाटै आरम्भ हुन्छ। त्यो मामिलामा लुम्बिनी प्रदेश नेपालका 7 वटै प्रदेशहरूमा अगुवा बन्नु पुगेको छ। वास्तवमा यो भर्जिन ल्यान्डमा राजधानी निर्माण गर्ने कुरासँग प्रशासनिक केन्द्रको पनि ठूलो महत्व छ। वास्तवमा नमूना प्रशासनिक केन्द्र निर्माण भएको छ र यसै केन्द्रको एउटा ढाँचामा प्रदेश राजधानीको गुरु योजना कार्यान्वयन गर्न सक्ने हो भने नमूना एउटा शहरका रूपमा विकास गर्न सकिन्छ भन्ने म ठान्दछु। यसले स्वाभाविक रूपमा यस क्षेत्रका बासिन्दाहरूलाई अब हाम्रो प्रदेशको राजधानी कस्तो बन्छ भन्ने कुराको एउटा फिलिङ प्रदेशको प्रशासनिक केन्द्रका माध्यमबाट प्राप्त भएको छ भन्ने म ठान्दछु। त्यसले गर्दाखेरि अब हाम्रो भविष्य के होला भन्ने कुराको चिन्ता गरिरहेकाहरूलाई गुरु योजना कार्यान्वयन गर्ने कुराहरूमा चाहिँ सहयोगी बन्नका लागि अनुरोध गर्न चाहन्छु, जसले भविष्यको चाहिँ एउटा व्यवस्थित प्रादेशिक राजधानी लुम्बिनी प्रदेशमा छ भन्ने कुराको मान्यतालाई स्थापित गर्न सक्दछ।
1: पोखरेलले भर्जिन ल्याण्डमा निर्माण गरिएको प्रशासनिक केन्द्रको महत्व ठूलो रहेको उल्लेख गर्दै यसलाई व्यवस्थित रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँका अनुसार गुरू योजना कार्यान्वयन गर्न सके राजधानीलाई अत्यधिक व्यवस्थित र आकर्षक शहरका रूपमा विकास गर्न सकिनेछ। कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरी र प्रमुख सचिव कृष्ण प्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर दिल्लीराज आर्याल लगायतको उपस्थिति रहेको थियो।
0: दाङका 2 उपमहानगरपालिकाको बेरोजु रकम 2 अर्ब नजिक पुगेको छ। महालेखा परीक्षकको 63 औं प्रतिवेदन अनुसार जिल्लाका 2 उपमहानगरपालिका घोराही र तुलसीपुरको बेरोजु 2 अर्ब नजिक पुगेको हो। प्रतिवेदन अनुसार 2 उपमहानगरपालिकाको बेरोजु रकम 1,04,04,09,000 पुगेको छ। प्रतिवेदन अनुसार घोराहीको तुलसीपुरको तुलनामा तुलसीपुर उपमहानगरपालिकाको बेरोजु बढ़ी देखिएको छ। आर्थिक वर्ष 2081-82 सम्मको लेखा परीक्षणमा तुलसीपुर उपमहानगरपालिकाको बेरोजु रकम 97,05,39,000 देखिएको छ। तुलसीपुर उपमहानगरपालिकाको पछिल्लो पटकको लेखा परीक्षणमा 1,17,64,000 मात्रै बेरोजु थपिएको छ। गत भदौ 23 र 24 गते भएको जेएनजे आन्दोलनमा अधिकांश कागजात जलेका कारण पछिल्लो लेखा परीक्षणमा बेरोजु रकम कम देखिएको हो। तुलसीपुरमा आर्थिक वर्ष 80-81 मात्रै 8,94,00,000 16,000 बेरुजू रकम आएको छ। त्यस्तै घोराई उपमहानगरपालिकाको बेरुजू रकम 6,59,59,000 पुगेको छ। घोराहीमा आर्थिक वर्ष 2081-82 को लेखा परीक्षणमा 11,23,70,000 बेरुजू थप भएको महालेखाको 63 प्रतिवेदनमा उल्लेख छ। घोराईमा अघिल्लो आर्थिक वर्ष 2081-82 6,78,28,000 रकम बेरुजू देखिएको थियो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन नियम विपरीत स्वीकृत बजेट र कार्यक्रम बाहिर गएर खर्च गर्ने परिपाटी कर्मचारी उपभोक्ता समिति वा ठेकेदारहरूले लिएको पेस्की रकम समयमै फरचोट नगर्ने वा काम नसकिँदै थप पेस्की दिने प्रवृत्ति, कागजात र प्रमाणको अभाव, बिल भरपाई दुरूस्त नहुनु, कागजात नष्ट हुनु वा हराउनु लगायतका कारणले बेरुजू रकम बढ्दै गएको देखिएको छ।
1: लम्ही नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। 5 वर्ष मुनिका बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा पुर्याइएको, खोप छुटेका बालबालिकाको पहिचान गरी खोप सुनिश्चित गरिएपछि आज एक कार्यक्रमको आयोजना गरी लम्ही नगरपालिकालाई पूर्ण सुनिश्चित पालिका घोषणा गरिएको हो। लम्ही नगरपालिकाले चालू आर्थिक वर्षमा 4,091 जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको थियो। ती मध्ये 3,660 जना बाल बालिकाको घरभेट मार्फत खोप लगाएको वा नलगाएको अवस्थाबारे सुनिश्चितता गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण शर्माले जानकारी दिनुभयो। नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै समुदाय स्तरमा नियमित खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको र आवश्यक सूचकहरू पूरा भएको आधारमा पालिकाले पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका घोषणा गरिएको छ भने लम्ही नगरपालिका 1-9 नम्बर ओडालाई पूर्ण खोप सुनिश्चितता ओडा प्रमाणपत्र प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले पूर्ण खोप सुनिश्चितता घोषणा केवल औपचारिकता मात्र नभई बाल बालिकाको स्वास्थ्य सुरक्षासँग जोडिएर आएको विषय भएकाले खोप कार्यक्रमले बाल मृत्यु दर घटाउन र विभिन्न रोगबाट बाल बालिकालाई सुरक्षित राख्न ठूलो भूमिका खेलेको बताउनुभयो। लम्ही नगरपालिका प्रमुख जोगराज चौधरीले लम्ही नगरपालिकाले स्वास्थ्य, शिक्षा र सामाजिक विकासका क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको, पालिकाले दुर्गम बस्तीमा बाल बालिकासम्म खोप सेवा पुर्याउन विशेष अभियान सञ्चालन गरेको जानकारी दिनुभयो। कार्यक्रममा उपप्रमुख लक्ष्मी योगी, लम्ही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, लम्ही नगरपालिका ओडा नम्बर 3 का ओडा अध्यक्ष मनोज कुमार चौधरी, ओडा नम्बर 5 का ओडा अध्यक्ष ओम प्रसाद सुवेदी, ओडा नम्बर 6 का ओडा अध्यक्ष श्याम नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो। वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक मीना शर्मा भूषालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले गर्नुभएको थियो।
0: थारू समुदायमा रहेको सिकल सेल रोगको परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भोलि घोराही 10 नारायणपुरमा वृहत सिकल सेल रोगको परीक्षण शिविर गर्ने भएको छ। घोराही 10 नारायणपुर स्थित सिद्ध रत्ननाथ माविमा आयोजना हुने वृहत सिकल सेल रोगको परीक्षण शिविरमा सिकल सेल रोग तथा थाल्सेमिया रोगको परीक्षण तथा परामर्श सेवा दिइने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर जनार्दन पन्थीले जानकारी दिनुभएको छ। घोराही 10 का ओडा अध्यक्ष दीपक पाण्डेले थारू समुदायमा बढ़ी मात्रामा देखा पर्दै गएको सिकल सेलको परीक्षणका लागि प्रतिष्ठानसँग सहकार्य गरी शिविरको आयोजना गरिएको जानकारी दिनुभएको छ। शिविरलाई अधिकतम फलदायी बनाउन ओडा अध्यक्ष पाण्डेले ओडामा रहेका टोल विकास संस्था, वन समूह, सामुदायिक तथा संस्थागत विद्यालय, मतौं, स्वयंसेविका, स्थानीय राजनीतिक दल लगायत स्थानीय सरकारवाला सबैलाई परिचालन गरिएको पनि बताउनुभयो। सिद्ध रत्ननाथ माध्यमिक विद्यालयका प्रधान अध्यापक उत्तम खनालले परीक्षण शिविरलाई व्यापक र वृहत बनाउने कुरामा विद्यार्थी अभिभावक परिचालन गरिएको पनि जानकारी दिनुभएको छ। सिद्ध रत्ननाथ माविको प्रांगणमा आयोजना हुने वृहत सिकल सेल रोग परीक्षण शिविरमा प्रतिष्ठानका चिकित्सक, विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्य कर्मी, ल्याबको टोलीको सहभागिता रहने प्रतिष्ठानका प्राध्यापक डाक्टर जनार्दन पन्थीले बताउनु भएको छ। शिविरमा नारायणपुर सहित त्यस क्षेत्रका आसपासका स्थानीय समुदायको ठूलो संख्यामा उपस्थित हुने अपेक्षा गरिएको छ।
1: राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर र निर्णय पुनर्स्थापना केन्द्र घराईको संयुक्त आयोजनामा मानसिक समस्या व्यवस्थापन सम्बन्धी दुई दिने योग तथा ध्यान शिविर सम्पन्न भएको छ। सोमबार र मंगलबार सञ्चालन भएको शिविरमा पुनर्स्थापना केन्द्रमा उपचाररत पूर्व दुर्व्यसनी तथा उपचारार्थीहरूलाई मानसिक रूपमा बलियो बनाउने, समाजमा पुनर्स्थापना गर्न सहयोग पुर्याउने तथा क्षमता विकास गर्ने उद्देश्य राखिएको संस्थाका कार्यालय प्रमुख गणेश ओलीले जानकारी दिनुभयो। कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख टीबी गुरूङले मानसिक समस्या व्यवस्थापनका विषयमा प्रशिक्षण दिनुभएको थियो। त्यसै गरी राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डाक्टर मदन कुमार विसीले जीवनशैली र स्वास्थ्य आहार विहारका बारेमा प्रशिक्षण दिनुभयो। यस्तै मोटिभेशनल स्पीकर विनोद केसी तथा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका शाखा अधिकृत सरोज भण्डारीले सकारात्मक चिन्तन, सोच र व्यवहारका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। योग प्रशिक्षक निमानन्द रिजाल र अन्जु रेग्मी न्यौपानीले योग तथा ध्यान अभ्यास गराउनु भएको थियो। कार्यक्रम संस्थाका उपाध्यक्ष विष्णु ओलीको अध्यक्षता तथा स्वास्थ्य कार्यालय दाङका प्रमुख टीबी गुरूङको प्रमुख आतिथ्यतामा रहेको थियो। राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डाक्टर मदन कुमार विसीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन निर्णय पुनर्स्थापना केन्द्रका कार्यालय प्रमुख गणेश ओलीले गर्नुभएको थियो।
0: घोराही पाँच धारापानीमा रहेको पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिको उपाध्यक्ष पदका लागि आज निर्वाचन भएको छ। 499 जना मतदाता रहेकोमा 289 मत खसेको निर्वाचन समितिले जनाएको छ। दुईजना उपाध्यक्ष पदका लागि तीनजनाको उम्मेद्वारी परेको थियो, जसमा शंकर गौतम, निमबहादुर चौधरी र सरस्वती गौतम खत्रीको उम्मेद्वारी परेको थियो। बिहान 8:30 3:30 मतदानको समय राखिएको थियो। मन्दिर व्यवस्थापन समितिको अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यमा सहमति भइसकेको र उपाध्यक्षमा सहमति नभएका कारण निर्वाचन भएको निर्वाचन अधिकृत मौसम आचार्यले जानकारी दिनुभयो। अहिले मतगणना सकिएको छ। शंकर गौतम 192 मत प्राप्त गरी विजयी हुनुभएको छ। त्यसै गरी निमबहादुर चौधरी 218 मत प्राप्त गरी विजयी हुनुभएको छ। सरस्वती खत्रीले 132 मत प्राप्त गर्नुभएको छ। 5 मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। सिंचाई सुविधाको विस्तार र यान्त्रिकरणको सहजताका कारण देवखोरी क्षेत्रका चार पालिकामा मकै खेती विस्तार हुँदै गएको छ। 10 वर्ष अघि 397 हेक्टरमा मकै खेती हुने गरेकोमा अहिले त्यो क्षेत्रफल बढ़ेर 4200 हेक्टर पुगेको छ। देवखोरी क्षेत्रका 1000 भन्दा बढ़ी किसान मकै खेतीमा लागेका छन्। वर्षे, हिउँदे र वसन्ते गरे तीन सिजनको मकै खेतीबाट किसानहरूले लाखौं रूपियाँ आमदानी गर्न थालेका छन् भने हाइब्रिड मकैको बिउ उत्पादन पनि शुरू भएको छ। एक रिपोर्ट।
0: लमही नगरपालिका वडा नम्बर 8 यो बीचका गाउँ हो। केही वर्ष अगाडिसम्म यो सिजनमा यहाँका खेतबारीहरू बाँझै हुने गर्दथे, तर अहिले जत्ता हेर्यो जम्मैमा मकै खेती भएको छ।
3: पछिल्लो समय सिंचाई क्षेत्रको विस्तार र प्रविधिको प्रयोग बढ्न थालेपछि देउखरीका लमही, राजपुर, गढवा र राप्ती गाउँपालिकाका खेत तथा बारीमा जताततै मकै खेती हुने गरेको छ। परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै देउखरी क्षेत्रका किसानहरूले जेठ असारमा वर्षे, असोज कार्तिकमा हिउँदे र फागुन महिनामा वसन्ते गरी तीन सिजन मकै खेती गर्न थालेका छन्। एउटा किसानले कम्तीमा 40-50 हजारदेखि 5 लाखसम्म मकै बेचेर आमदानी गर्न थालेका छन्।
4: पहिले यत जग्गा बाँझै हुन्थ्यो, अहिले त्यही बर्खे मकै मात्रै हुन्थ्यो, अहिले चाहिँ बिउ खेती गरिरहेछन्। त्यो बिउ खेतीमा फाइदा छ। लगभग पोहोर सालमा 4,80,000 बेचे, अहिले पनि 2 बिघा छ, ठिकै छ। मकै कस्तो हुन्छ कति निस्किन्छ?
3: हिजोका दिनमा गोरूले जोत्नु पर्ने रासायनिक मल अभाव हुने र सिंचाईको पनि अभाव हुने गरेकाले मकै खेतीमा नलागेको बताउने देउखरी क्षेत्रका किसान खेती प्रणालीमा आएको परिवर्तनका कारण मकै खेतीतर्फ आकर्षित भएका हुन्। अहिले यहाँका किसानले मकै खेतीमा सबै यान्त्रिक उपकरणको प्रयोग गर्न थालेका छन्।
5: पहिले भन्दा अहिले चाहिँ धेरै नै राम्रो छ सर। पहिले चाहिँ अब गोरूबाट जोतिन्थ्यो, पहिले भने जस्तो हुँदैन थियो खेती। अहिले चाहिँ अब जे होस् आधुनिक जमानामा होइन ट्रेक्टरहरूको सेवा सुविधा धेरै नै, अनि अहिले अब धेरै कृषिहरू अब कृषि विज्ञहरू भनौँ आउनुहुन्छ, उहाँहरू तालिम दिनुहुन्छ, कति खाद हाल्ने कति मल हाल्ने सबै सिकाउनुहुन्छ। त्यही अनुसारको गर्दाखेरि पहिले र अहिलेमा जे होस् हामीले धेरै नै उत्पादन गर्न सकेका छौँ।
6: हामी चाहिँ यो मकै खेती पहिला गोरुले जोत्दाखेरि धेरै मेहनत गर्नु पर्थ्यो, जोत्नेदेखि बिउ छर्ने, अहिले चाहिँ यो कृषि त्यो ट्र्याक्टर आएदेखि छर्नेदेखि गोड्नेसम्म सजिलो धेरै भएको छ। पहिला धेरै खर्च हुन्थ्यो, अहिले खर्च पनि कम भएको छ, आमदानी धेरै भएको छ, अलि सजिलो पनि धेरै भएको छ।
3: देउखुरी क्षेत्रमा आर्थिक वर्ष 2073-74 कृषि आधुनिकीकरण परियोजना मकै सुपर जोन कार्यक्रम लागू भएपछि किसानहरूमा उत्साह थपिएको हो। देउखुरी क्षेत्रका किसानहरूले गाई वस्तुको दाना पोलेर खान, हरियो कोसा बिक्री र हाइब्रिड बिउ उत्पादनका लागि मकै खेती गर्ने गरेका छन्। किसानको उत्साह र सक्रियतालाई मकै सुपर जोन कार्यक्रमले पनि किसानको आवश्यकताका आधारमा साथ र सहयोग गर्दै आएको छ, जसका कारण 10 वर्ष अघि देउखुरीका 4 पालिकामा 397 हेक्टरमा मकै खेती हुने गरेकोमा अहिले त्यो क्षेत्रफल बढेर 4200 हेक्टर पुगेको छ भने देउखुरी क्षेत्रका 1000 भन्दा बढी किसान मकै खेतीमा लागेका छन्।
7: कृषकहरूलाई मेनली सहयोग गरेको भनेको चाहिँ एउटा यान्त्रिकरणमा सहयोग गरेको छ। मकै लगाउनेदेखि लिएर हार्भेस्टिङ गर्नको सम्म चाहिँ मेसिनरीबाट चाहिँ प्रयोग गर्नको लागि चाहिँ सहयोग गरेको छ। अर्को चाहिँ सिँचाइको कुराहरूमा सहयोग गरेको छ, कुलोहरूदेखि लिएर बोरिङहरूदेखि लिएर यस्तो निर्माणको कुराहरूमा चाहिँ सिँचाइको पूर्वाधार निर्माणमा चाहिँ सहयोग गरेको छ। अर्को चाहिँ चक्लाबन्दी कार्यक्रममा चाहिँ क्रप पुलिङ भन्छ, एकदमै बिगौं बिगा जमिनहरूलाई चाहिँ एकै प्रकारको खेती सिँचाइ प्रणालीदेखि लिएर हरेक कुराहरू प्याकेजमै हामीले चाहिँ काम गरिरहेको अवस्थाहरू छ। र त्यसै गरिकन सिँचाइमा अर्को चाहिँ सोलर सिँचाइको कुराहरू पनि छ, त्यसरी पनि हामी काम गरिरहेका छौँ।
3: परम्परागत रूपमा जेठ असारमा वर्षे मकै लगाउँदै आएका किसानहरू केही समय हाइब्रिड मकै खेतीमा लागे, जो खानका लागि हरियो कोसा बेच्ने गरिन्थ्यो। अहिले बिउ उत्पादनका लागि यहाँका किसानहरू लागि परेका छन्। किसानले मकै खेतीमा चासो देखाउन थालेपछि र मकै खेती विस्तार हुँदै गएपछि अहिले लमही क्षेत्रमा मात्रै मकैको बिउ उत्पादन कम्पनी आएर किसानलाई आवश्यक परामर्शदेखि उत्पादन भएको खाद्य वस्तु खरिद गर्ने सम्मको काम गरेका छन्।
8: एउटा चाहिँ परम्परागत अनुसार चाहिँ बर्खे सिजनमा, त्यसपछि चाहिँ मङ्सिर पुस कार्तिक मङ्सिरतिर हिउँदे सिजनमा र फागुनतिर चाहिँ बसन्त सिजनमा चाहिँ गरेर 3 सिजनमा चाहिँ मकैको खेती हुन्छ। र हामीले यहाँको किसानहरूलाई चाहिँ प्राविधिक ज्ञानहरू दिएर, जस्तो चाहिँ रोग किरा व्यवस्थापनको कुराहरूदेखि लिएर कसरी चाहिँ मकै खेती गर्ने, होइन कुन सिजनमा चाहिँ त्यसलाई चाहिँ कसरी चाहिँ भित्र हुनेदेखि ल्याएर त्यस्तो प्राविधिक ज्ञानहरू, रोग किराको ज्ञानहरूदेखि ल्याएर हामीले चाहिँ किसानहरूले उत्पादन गरिसकेको चाहिँ मकैको बिउ लास्टमा चाहिँ किनेर पे ब्याक ग्यारेन्टी दिएर चाहिँ हामीले चाहिँ यहाँको मकै उत्पादन चाहिँ गरिरहेको छ।
3: देउखुरी क्षेत्रका किसान मकै खेतीमा मात्रै आबद्ध भएका छैनन्। उनीहरू एकातर्फ त्यसबाट लाखौं रूपियाँ आमदानी गर्न सफल भएका छन् भने अर्कोतर्फ भारत लगायतका देशहरूबाट आउने मकैको आयातलाई पनि कम गर्दै राष्ट्रिय अर्थतन्त्रको पुँजी निर्माणमा पनि सहयोग गरिरहेका छन्। केही वर्ष अघिसम्म बाँझै रहने यहाँका खेतबारीहरू सिंचाई सुविधामा भएको विस्तार र कृषिमा आएको नवीनतम प्रविधिको प्रयोगले हराभरा देखिन थालेका छन्। देउखुरी क्षेत्रका 4 पालिकामा वर्षे, हिउँदे र बसन्ते गरी 3 सिजनको मकै उत्पादन शुरू भएको छ। किसानहरूले मकै उत्पादनबाट करोड़ौं रूपियाँ आमदानी गरिरहेका छन् भने किसानलाई साथ दिनका लागि 2 वटा बिउ उत्पादन कम्पनी पनि यहाँ आएर सघाइरहेका छन्।
1: अब बाँकी समाचार। राष्ट्रिय जनमोर्चा दाङले भूमिहीन सुकुम्बासी बस्तीमा सरकारले मच्चाएको डोजर आतंक बन्द गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। सर्वोच्च अदालतले तत्कालको लागि डोजर चलाउने कुरा रोके तापनि नागरिकमा त्रासको वातावरण सिर्जना भइरहेको र भूमिहीन सुकुम्बासी बस्तीका नागरिक राम्रोसँग निदाउन नसकेको भन्दै तत्काल यस कार्यालय रोक्न माग गर्दै राष्ट्रिय जनमोर्चा दाङले ज्ञापन पत्र बुझाएको हो।
0: गढवामा थुनेलो रोग सम्बन्धी सचेतना परीक्षण र प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। पशु पंक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालन गरिएको थुनेलो रोग नियन्त्रण कार्यक्रम अन्तर्गत गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई आवश्यक सामग्री समेत हस्तान्तरण गरिएको हो।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चिनिया नौसेनाले पश्चिमी प्रान्त महासागरमा तालिमका लागि विमानहरू युद्धपोत ल्याओनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जङ ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। अस्ट्रेलियाको बिग वास लीग बीबीएल 2026-27 को उद्घाटन खेल आउँदो डिसेम्बरमा भारतको चेन्नईमा आयोजना गर्ने तयारी भएको छ। बीबीएलको आउँदो 16 संस्करणको उद्घाटन खेल चेन्नई एमए चिदम्बरम रंगशालामा हुने तयारी भएको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले गएको फेब्रुअरीमा चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगत्तै तमिलनाडु क्रिकेट संघ टीएनसीए र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई संघको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएलको उद्घाटन खेल आयोजना गर्ने योजना भएको हो।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा आज 0.3 मिलिलिटर पानी परेको छ भने अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो। सापेक्षित आर्द्रता 66% रहेको मौसम कार्यालयकी प्रमुख श्रेया रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
1: लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलद्वारा लुम्बिनी प्रदेशको नवनिर्मित प्रशासनिक भवनको निरीक्षण। प्रदेश राजधानी गुरू योजना कार्यान्वयनमा जोड़ दिन आग्रह।
0: दाङका स्थानीय तहमा बेरुजुको चाङ। बेरुजु हटाउन छैन चासो। दुई उपमहानगरपालिकाको झण्डै 2 अर्ब बेरुजु।
1: सिंचाई सुविधाको विस्तार र यान्त्रिकरणको सहायताका कारण देउखोरीमा मकै खेती विस्तार। 3 सिजनको मकै खेतीबाट किसानले लाखौं रूपियाँ आमदानी गर्दै।
0: घोराही 10 नारायणपुरमा भोलि वृहत सिकल सेल परीक्षण शिविर हुँदै। सिकल सेल तथा थालसेमिया परीक्षण शिविरमा भाग लिन र स्वास्थ्य परीक्षण गराउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आग्रह।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिकराम चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर छेत्री
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार, नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न जाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र? कहाँ?
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: सूचना श्री गणेश चित्रालय घुराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
6: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
8: त्यो त मैसकी बहिनी हो,
9: आजदेखि तेरो भाउजु।
7: लाली बजार
10: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु।
7: गुरु आमा
11: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए
7: र परालको आगो।
12: हामी जन्मजात नै सिकारी हौ, सिकारी पुरै दैलेख मलाई चाहियो।
13: भिएफएक्स सिनेमाज कुराही दस नारायणपुर सौरीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
14: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्ल्यू बस हेलो हेलो हेलो।
13: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।

0: 6.9 को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो, दाजुले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
10: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
10: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
10: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
10: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
10: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: वायरनेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
8: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
9: मुटुको भल्भमा खराबी भएको मुटुमा पाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
8: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
9: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
8: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
10: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार
11: समय बिहान 8 बजेदेखि
9: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
12: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दान सम्पर्क फोन नम्बर 9847-57193 र 9818-89-08
13: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
11: उपचार हुने रोगहरू
13: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
13: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन

0: पिखिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
1: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
0: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 भिकिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
4: बिमा गराउन जाँदैछु।
3: बिमा किन गर्नु पर्यो सर? बिमा
4: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
3: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
4: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
3: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
5: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
3: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
4: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
3: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
6: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: एक्सचेन्ज डेट एफिजेट 3 गतेदेखि 8 गतेसम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478331133 र 98686 37244।

0: यतै पख्नुस् त पख्नुस् के गर्नुभएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिताङमा डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही पन्ध्र दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
4: डाक्टरद्वारा दिइने सेवाहरू
3: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हात खुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
4: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
3: सम्पर्क मोबाइल नम्बर 9858744722 9858835060 सम्पर्क सिभिल फर्मा घुराही पन्ध्र सडक विभाग रोड दाङ
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ
6: सम्पर्क मोबाइल नम्बर 9857171546
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9848987741
10: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
11: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
12: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
13: नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
10: तालिममा दिइने विषयहरू
13: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
10: स्पेशल सेफ तालिम,
13: जापानिज सुशी तालिम,
10: वेटर र वेट्रेस,
13: टुरिस्ट गाइड।
10: हाम्रा विशेषताहरू
12: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
10: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
12: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
10: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
12: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
10: सम्पर्क मोबाइल 9841017090, 9841017090।
12: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: एक्सचेन्ज डेट यही डेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दाङ।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दाङ। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686342044।
2: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: करणमा सर्वोच्चद्वारा सरकारसँग लिखित जवाब माग। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माद्वारा शपथ ग्रहण। न्यायालय सुधारका लागि प्रशासनलाई बलियो बनाउने।
4: जित दर्ता र दर्पितको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफै नै स्वतन्त्र रहेको अवस्था छ।
3: प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा खर्च कम पाउने 2 अर्ब रूपियाँ बचत। काठमाडौँका सुकुम्बासी बस्तीका विस्थापितलाई राहत र पुनर्स्थापना प्याकेज घोषणा। नदी किनारका परिवारलाई मासिक 15,000 सम्म अस्थायी बसोबास सहायता दिइने।
5: हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
3: अर्थ समितिद्वारा आगामी बजेट बारे विज्ञहरूसँग छलफल गर्ने निर्णय। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड। गाउँको विकासमा बजेट मौन।
6: तपाईँलाई थाहा भएन, गाउँमा भुइँ मान्छे छ। 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ?
3: र दक्षिण मध्य चीनमा भीषण बाढ़ी, कम्तीमा 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता जेठ 20 गतेदेखि हुने।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नेदेखि शिक्षकहरू विभिन्न संगठनको नेता हुने कारणले सरकारी विद्यालयमा राजनीति अलि बढ़ी भएको आरोप आइरहन्छ। बालबालिकालाई राजनीतिको असर नपार्नु, सुरक्षित वातावरण दिनु राज्य विद्यालय प्रशासन, अभिभावक र नागरिक समाज सबैको साझा दायित्व हो। विद्यालय शिक्षाको संवैधानिक जिम्मेवारी बोकेका स्थानीय तहहरूले विद्यालयमा आफ्नो स्वार्थ लाद्ने कार्य बन्द गरी गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड़ दिनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
8: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथपछि आजै उहाँले सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने हुनुभएको छ। शर्मालाई संसदीय सुनवाई समितिले आज सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति भएको हो। त्यसअघि सुनवाईका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै शर्माले एनसेल कर विवादमा कानून अनुसार फौजदारी जरिवा वाना मात्र हटाइएको र बाँकी कर तथा शुल्क असुल गरिएको स्पष्ट पार्नुभयो। उहाँले बार बेन्च बीच कुनै दण्ड नरहेको, रिट दर्ता रोकिएको, आरोप निराधार रहेको तथा वरिष्ठता मात्र प्रधान न्यायाधीश नियुक्तिको आधार नहुने बताउनुभयो।
4: मुद्दाहरूको दर्पितको आदेश इत्यादि रोकिएको हो कि भन्ने कुराहरू गर्नुभएको छ। अब मैले त्यसलाई चाहिँ कसरी लिएको छु भनेर भन्दाखेरि चाहिँ रिट दर्ता र दर्पितको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफ्नै नै स्वतन्त्र रहेको अवस्था छ। त्यसकारण चाहिँ प्रशासनबाट चाहिँ आफ्नो विवेक प्रयोग गरेर नै त्यसको चाहिँ भएको होला भन्ने लागेको छ र मैले त्यसमा थप टिप्पणी गर्न चाहिँ चाहिँ।
8: न्यायालयमा बिचौलिया र विकृति रोक्न ई कोड तथा प्रत्यक्ष प्रसारण प्रणाली लागू गरिएको उहाँको भनाइ छ। साथै अदालतहरूको प्रगति विवरण चौमासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो। संवैधानिक परिषदले न्याय परिषदले पठाएका 6 जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा 4थो वरियतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरेको थियो। संवैधानिक परिषदले विगतको वरिष्ठता क्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिश गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध अनुरोध पनि गरिरहेका छन्। सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनःस्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रभावित परिवारको विवरण रुजू गरी एकमुष्ट रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै जोखिमयुक्त बस्तीबाट हटाएकालाई वैकल्पिक बसोबास आफै गर्न प्रोत्साहन स्वरूप 3 महिनासम्म प्रति महिना 15,000 रूपियाँ राहत उपलब्ध गराइने भएको छ। 5 भन्दा बढ़ी सदस्य भएका परिवारलाई थप प्रति सदस्य 2,000 रूपियाँ दिइने मन्त्री पोखरेलले बताउनुभयो।
5: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न, 5 सदस्य भएको प्रति परिवार राहत रकम रूप 15,000 प्रति महिनाको र 100 भन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने।
8: प्रतिनिधि सभाका सांसदहरूले आगामी आर्थिक वर्ष 2083-84 को बजेट वास्तविकतामा आधारित बनाउन सरकारलाई सुझाव दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले राष्ट्रिय गौरवका आयोजना साना किसानले हित, स्वास्थ्य पूर्वाधार र खानेपानी समस्या समाधानलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका नागरिकको जीवनस्तर सुधारमा केन्द्रित बजेट आवश्यक रहेको बताउनुभयो भने सांसद ध्रुवराज राईले साना किसानलाई प्राथमिकता दिन माग गर्नुभयो। सांसद विपिन कुमार आचार्यले खानेपानी समस्यालाई राष्ट्रिय चुनौतीको रूपमा उठाउँदै स्वास्थ्य र पूर्वाधार क्षेत्रमा लगानी बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। वहाँले दाङको टरी गाउँ विमानस्थल विस्तारलाई पनि प्राथमिकतामा राख्न माग गर्नुभयो। ग्रामीण विकास र स्थानीय आवश्यकतालाई आधार बनाएर बजेट बाँडफाँड गर्नुपर्ने आवाज पनि संसदमा उठेको छ। सांसद लक्ष्मी प्रसाद पोखरेलले कर्मचारीको पारिश्रमिक वृद्धि, सामाजिक न्याय र दैलेखको ग्यास परियोजना अघि बढ़ाउन सरकारसँग आग्रह गर्नुभयो।
9: यो बजेटको प्राथमिकता विनियोजन म यसलाई एक्सेप्ट गर्न सक्दैन। म सत्ताधारी सांसद हो तर मेरो अगाडि जनताको अनुहार देखिरहेछु। संयोगले अर्थमन्त्री बुढानीकरण स्कूलको पढेको एउटा पनि आवासीय विद्यालयको कल्पना पनि गरेका छैन। त्यहाँ
10: यसरी शुरूमा महत्वाकांक्षी ठूलो बजेट ल्याएर मध्यावधि समीक्षाको नाममा बजेट घटाउने अभ्यासको अन्त्य गरिनुपर्छ।
11: कुनै गाउँमा कम विद्यार्थी छ भने पनि उसले आधारभूत तहको शिक्षा आफ्नै भूगोलमा पाउनुपर्छ, यसका लागि पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
12: अनुदान र ऋणको भेद संसदलाई थाहा हुनुपर्छ र दिइनुपर्छ। माननीय अर्थमन्त्रीज्यू, वैदेशिक सहायता भन्ने एकल शब्दमा ग्रान्ट, कन्सेसनल लोन र लोन यी सबैलाई एकै टोकरीमा राख्नुभएको यो कन्सेप्चुअली गलत मात्र होइन, यो राजनीतिक रूपमा खतरनाक छ।
13: सिद्धान्त प्राथमिकता त्यस्तो देखिएन, के भयो यस्तो? तपाईँलाई थाहा भएन, गाउँमा भुइँ मान्छे छ, 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ? त्यसैले गर्दा म सभामुख मार्फत अर्थमन्त्रीजीको लागि निवेदन गर्न चाहन्छु, त्यो ठाउँको विकास गरिएन भने अब जटिल मुलुकको समस्या बन्दैछ।
8: संविधानमा भएको व्यवस्था अनुसार जेठ 15 गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्नेछ। अब बजेटको तयारी गर्न 10 दिन मात्रै बाँकी छ। वैदेशिक ऋणको भार बढ़दै गएको, रोजगारी र आयको स्रोत खुम्चिँदै गइरहेको अवस्थामा सरकारले कस्तो बजेट ल्याउनु पर्ला? सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ दिलीराज खनाल,
14: एउटा बजेट बजेटको रूपमा पनि नहुने जुन अवस्था छ, अर्थतन्त्रलाई तत्कालिक रूपमा कसरी माथि उठाउने भन्ने कुराको एउटा ठोस कार्ययोजना र एक्सन प्लान सहित त्यसमा टेकेर गुणात्मक हिसाबले आर्थिक वृद्धि र विकासको कार्यक्रमलाई अगाडि बढ़ाउँछौ भन्ने ढंगले अगाडि आउनुपर्ने खाँचो आवश्यकता छ भन्ने मलाई लाग्छ।
15: बेरोजगारी जो बढेको छ, मध्यपूर्वको द्वन्दका कारण पेट्रोलियम पदार्थ लगायतका धेरै त्यस्ता वस्तुहरू महँगिएका छन् र त्यो सँगै सांसदहरूले पहिलाको जस्तै टुक्रै साना साना आयोजनाहरूको माग गरिरहेको भन्ने कुरा पनि यता कता सुनिन्छ। यो हिसाबले पनि बजेट ल्याउँदाखेरि यस्ता कुरालाई कसरी रोक्न सक्छ?
14: तपाईँले एकदम कोष मूलको कुरा उठाउनुभयो। अब मैले त्यसैले पनि अनुत्पादक हजुर खर्च भनेको कारणले त्यो यति धेरै छ, जुन ढंगले बेरोजगारी बढेको छ, आर्थिक अनुशासन छैन, बजेटमा राख्नुहुन्छ, भोलि गएर अर्को हिसाबले ट्रान्सफर गर्नुहुन्छ अनि बजेट जस्किलबाट चाहिँ मालिका परीक्षकै प्रतिवेदनले भने जस्किलबाट तपाईँले मेगा प्रोजेक्टहरू के अरे ठुला ठुला प्रोजेक्टहरू हुन्छ जसको कुनै सम्भाव्यता अध्ययनै भएको छैन सँगै अझ यतिसम्म कि चाहिँ त्यो मालिका परीक्षकले पनि उल्लेख गरेको तपाईँले राष्ट्रिय गौरवको आयोजनाको रकम अर्कोतिर रकमान्तरण नगर्ने भन्नुहुन्छ त्यो रकमान्तर गरिरहनु भएको छ छुटको पनि एउटा रेक कसरी छुट दिनुभएको कला दिनुभएको भन्ने रेकर्ड छ यो जुन किसिमको व्यतिथिपूर्ण यो डिस्प्रोसनकारी होइन विसङ्गतिपूर्ण जुन किसिमको विकृतिपूर्ण जुन किसिमको बजेट परिपाटी छ त्यो परिपाटीलाई सदाको निम्ति चाहिँ तपाईँको समाप्त गर्ने र सिङ्गो एउटा जवाबदेहीको परिपाटीलाई होइन सुनिश्चित गरेर लिएर जाने त्यो नयाँ ढंगले बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ।
8: विगतमा ठूलो आकारका बजेट आए पनि पूँजीगत खर्च कम हुने आयोजना अधूरा रहने र विकास योजनामा राजनैतिक प्रभाव बढ़ने आलोचना हुँदै आएको छ। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डाक्टर कृष्ण हरिपुरा थोकीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको इलाम र झापाका करिब 5201 चिया बगान लीजमा दिने निर्णयमा अनियमितता भएको भन्दै डायरी रिटमा सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सरकारका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको हो। उक्त रिटमा दावी गरिए अनुसार चिया बगान लीज प्रक्रियामा अरबौं रूपैयाँको भ्रष्टाचार र नीतिगत अनियमितता भएको छ। रिट निवेदन भेषराज लुइटेलले लीज सम्झौता खारेज गर्न तथा संलग्न उच्च पदस्थ अधिकारीहरूमाथि अनुसन्धान गर्न माग गर्नुभएको छ। यसैबीच सो रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा जेठ 19 गते लागि पेशी तोकिएको छ। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा करिब 1,75,00,000,00,000 रूपियाँ भन्दा कम खर्च भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन खर्च अपेक्षा भन्दा कम खर्चमा सम्पन्न भएको हो। सरकारले निर्वाचनका लागि 6,71,92,78,200 रूपियाँ उपलब्ध गराएको थियो। साझा खबरमा अब विदेशका खबर। दक्षिणी र मध्य चीनमा लगातार परेको भारी वर्षापछि आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 10 जनाको मृत्यु भएको छ। चीनका मौसमविदका अनुसार यो वर्षा प्रणालीले 1,000 किलोमिटर भन्दा बढ़ी क्षेत्र प्रभावित पारेको छ। अब खेल खबर। काठमाडौँमा 16 केन्द्रीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता जेठ 20 गतेदेखि शुरू हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा हुने प्रतियोगिता विभिन्न 6 वटा खेल विधालाई समावेश गरिएको छ। प्रतियोगिता निर्धारित मितिदेखि शुरू भई 3 दिनसम्म सञ्चालन हुनेछ।
16: बाँकेका 5 पालिकामा कुपोषणको गम्भीर समस्या।
17: झन्डै 300 जति चाहिँ बाल बालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेको चाहिँ ठूलो संख्या हो।
16: 1400 भन्दा बढ़ी बाल बालिका प्रभावित। रिपोर्ट सँगै सुखा मौसम सहन सक्ने धानको बिउ कुन होला। संवाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन
19: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
20: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
19: डाक्टरद्वारा दिइने सेवाहरू
21: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
19: अनुहार हड्डी भाँचिएको जोड्ने,
21: दाँतको एक्सरे सेवा,
19: सामान्य तथा जटिल दाँत निकाल्ने,
21: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
19: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
21: मेसिनबाट जरेदेखि दाँत फरिने,
19: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
21: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
19: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
21: साथै
20: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा
0: तथा दैनिक रूपमा
21: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
1: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराहीदान जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267777।

0: Vita Milk Butter Pride Cream Milky Butter तथा Digestive Whole Wheat Biscuit.
1: हेरा हेरा हेरा यो हो हाम्रो choice. कोदो को Digestive र Cookie छ है nice.
0: अड्गुरी
2: सार्वजनिक गर्नु भएको हो. सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिका विषयमा आगामी सोमबार छलफल गर्ने भएको छ. न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश दिएको हो. बाँकी जिल्लाका पाँच पालिकामा गम्भीर कुपोषणको समस्या देखिएको छ. कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढ़ी बालबालिकामा मध्यम तथा गम्भीर कुपोषणबाट प्रभावित छन्। गत मंगिरदेखि पुष महिनामा बाँकीमा दुई महिनादेखि 59 महिना मुनिका बालबालिकाको कुपोषणको अवस्था थाहा पाउन अध्ययन गरिएको थियो.
3: बाँकेको खजुरा गाउँपालिकामा 3,660 बालबालिका मध्ये 124 मध्यम र 26 गम्भीर कुपोषण देखिएको छ. आमाहरूमा समेत कुपोषण देखिएको खजुरा गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख लक्ष्मी केसी बताउनुहुन्छ.
4: 251 जनाको स्क्रिनिङ गर्दा अति शीघ्र कुपोषणमा 14 आमा चाहिँ हामीले फेला पायौं. त्यो भनेको एकदमै भयावह स्थिति, जसमा शीघ्र कुपोषणमा चाहिँ 62 आमा चाहिँ फेला.

0: अवस्थामा गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिका नवबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक:
1: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौँ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण पुनर्स्थापना केन्द्र भेरी अस्पतालमा चाहिँ रिफर गर्ने गर्छौँ।
0: कुपोषण न्यूनीकरण गर्न स्थानीय सरकारसँगै गैर सरकारी निकायहरूले पनि विभिन्न कार्यक्रम गरिरहेका छन्। बी ग्रुप नामक संस्थाले पोषण सुधारका लागि पोषण परियोजना अन्तर्गत आमा समूह मार्फत समुदायका आमाहरूमा जागरूकता ल्याउन काम गरेको बताउनुहुन्छ कार्यकारी निर्देशक डम्मर सुनार।
2: केयर नेपाल र आईडी नेपालसँग साझेदारी गरेर बाँकी जिल्लाको पाँचवटा गाउँपालिकामा पोषण सुधार कार्यक्रम गरिरहेको छौं र यो कार्यक्रमको मुख्य उद्देश्य भनेको अब 1000 दिनका आमा र बच्चाको पोषण अवस्था सुधार गर्ने भन्ने छ। अब हाम्रो निष्कर्ष के हो भन्दाखेरि पोषणको अवस्था चाहिँ अलिकत भयावह अवस्था नै हो। 20,400 बालबालिकाहरूको पोषणको अवस्था जाँच गर्दै गर्दाखेरि झन्डै 300 जति चाहिँ बालबालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यसै गरी 1100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो।
0: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू:
3: स्वजन्य भनेर चाहिँ छोरा त्यो बुहारीले पनि अनि त्यसपछि त्यो बच्चाले पनि पोषणयुक्त खानेकुरा फलफूलहरू हरेक कुराहरू चाहिँ बढी खुवाउने, तर छोरी त अर्काको घर जाने जात हो, यसले किन राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषणयुक्त खानाहरू कम खुवाउने भएको हुनाले चाहिँ छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ हाम्रो त्यो तथ्याङ्कले भेटा।
0: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुक्खा मौसममा पनि धान खेतीबाट उत्पादन लिन सकिने:
5: बहुगुणी धान 1, बहुगुणी धान 2, हर्दीनाथ 3, हर्दीनाथ 2, हर्दीनाथ 5 छन्। पश्चिमी नेपालको लागि सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहे अरू धानहरू भन्दा तुलनात्मक रूपमा सुक्खा सहन सक्छन्।
4: कम पानीमा खेतीका लागि उपयुक्त धानको बिउबारे विज्ञसँगको कुराकानी संवाद श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
6: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
7: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
6: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
7: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
6: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
7: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि। मोबाइल नम्बर 98494-67487।
8: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
9: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
9: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
10: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड। वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दानको शंकर मेडिकल हलमा
12: पेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
11: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै फिरङ्गी, सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
12: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
13: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
14: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल, फोन नम्बर 0825 62 23, 98 78 18 617 र 98 78 35 645।
5: कार्यक्रमले उत्पादन गर्ने गर्छन्। त्यसै गरी नार्कका विभिन्न रिसर्च स्टेशनहरू छन्, कृषि अनुसन्धान केन्द्रहरू छन्, देशका विभिन्न ठाउँमा छरिएर बसेका छन्, तिनी ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ। त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले केही कृषक केही कम्पनीहरू छन्, सिड कम्पनीहरू बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहिँ पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ।
16: घर नजिकै चाहिँ कहाँ पाइन्छ त त्यसको?
5: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुक्खा धानको बिउको डिमान्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखा हुन्छन्, ती शाखामा कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने र त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिउ मगाइदिन सक्नुहुन्छ।
16: यहाँले भन्नुभएको जति पनि जातहरू, त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो, अझ उत्पादन बढ्ने?
5: अब सुक्खा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुक्खा धान 3 देखिएको छ, मध्यम मसिनो किसिमको धान हो र सुक्खा 1-2 चाहे अलि मोटो धान छ, अलिकति चकिनेस त्यसमा बढी हुन्छ जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन, जबकि सुक्खा 3 मसिनो मध्यम मसिनो छ, खानालाई पनि मिठो छ र बहुसंख्यक किसानले सुक्खा 3 रोजेका छन्। त्यस्तै गरी अर्को चाहे सुक्खा धान 6 पनि हो, सुक्खा धान 6 चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुक्खा सहन सक्ने पनि गुण छ, दुवै गुण छ।
16: तराईको लागि त धेरै राम्रो, यदि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो, बिग्रिने भएन।
5: हजुर, यी धानहरू सुक्खा सिरिजमा यो राम्रो भयो। त्यस्तै गरी छोटो अवधिका धानका जात भन्ने हो भने सर्वप्रथम यो यहाँसँग हरदिनाथ 5 छ, हरदिनाथ 2 छ, 3 छ, यिनीहरू 115 देखि 125 दिनसम्म यो पाक्ने गर्छन् र छोटो अवधिको धानको जात भएको कारण र सुक्खा सहन सक्ने गुण भएको कारण यी धानका जातहरूलाई हामी अगाडि बढाउन सक्छौ। त्यसै गरी सर्जु 52 छ, सर्जु 52 चाहे मध्य पश्चिमी तराईमा एकदम पपुलर भेराइटी हो, प्रसिद्ध छन्, थुप्रै बहुसंख्यक किसानहरूले सर्जु 52 लगाउने गर्छन्, त्यसले सुक्खा सहन सक्छ, सामान्य वर्षाको भरमा पनि राम्रो उत्पादन दिन्छ।
16: यसको उत्पादन समयावधि चाहिँ अरू धान जस्तै हो अथवा छोटो लामो धेरै?
5: अहिलेको सुक्खाको समयमा हामीले सक्दो छोटो अवधिका धानका जातहरू छान्दाखेरि हामीले राम्रो प्रतिफल पाउन सक्छौ, बढी उत्पादन पाउन सक्छौ। लामो ड्युरेसनका बढी अवधि भएका धानका पाक्ने जातहरू छान्यो भने त्यसले सुक्खामा राम्रो काम नगर्न सक्छन्, होइन, जसले गर्दा उत्पादन पनि ह्रास उत्पादनमा पनि ह्रास आउँछ र सोचे जस्तो यो म्यानेजमेन्टमा जुन हामी फार्मको म्यानेजमेन्ट गर्छौ, खेतको व्यवस्थापन गर्छौ, त्यसमा खर्च पनि हुन जान्छन्, दोहोरो किसान मालमा पर्छन्। त्यसै कारणले अहिलेको समयमा छोटो अवधिका बढी उत्पादन दिन सक्ने धानहरू छान्दाखेरि बढी राम्रो हुन्छ।
16: अब यहाँले भने जस्तै पूर्वदेखि पश्चिमसम्मको तराईको भेग हेर्दाखेरि फरक फरक छ नि त, हावापानीको हिसाबले पनि अनि त्यहाँको कमाइ गरिरहेको धानको हिसाबले, माटोको हिसाबले पनि, कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
5: एकदम राम्रो क्वेशन उठाउनुभयो, कुन क्षेत्रको लागि कुन धान उपयुक्त छ भन्ने। त्यसको लागि पूर्वतिर तराहरा 1 हुन सक्छन्, त्यसै गरी सुक्खा धानहरू 1-2-3 हुन सक्छन्, होइन, 3 सबभन्दा राम्रो हो। त्यसै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरदिनाथ 5 हुन सक्छ, हरदिनाथ 3 हुन सक्छन्, सुक्खा 3 छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सर्जु 52, सुक्खा 3, बहुगुनी 2 यी जातहरू छन्। अलि उचाइमा जानुहुन्छ, 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ, पहाड़का केही भागहरू छ, त्यो ठाउँमा जाने हो भने हामीले के गर्छौँ भने घैया धानका जातहरू छान्न सक्छौ।
16: बिउ त सुक्खा लगाउने तर बिउ नपाएर पनि अरू बिउ छर्न पनि बाध्यता पनि छ नि त किसानलाई। यहाँले भने जस्तै कृषि ज्ञान केन्द्रमै जाँदाखेरि अथवा कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
5: अब किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सानो छोटो अवधिका धान जात छान्दाखेरि हामीले सुक्खालाई धेरै हदसम्म टार्न सक्छौ। टार स्केप भन्छौ हामी होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौ। तीन किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स, ड्राउट एभोइडेन्स। अनि यो ड्राउट स्केप म त्यही बुझ्ने भाषामै भन्दैछु। सानो अवधिका धानका जात छान्दाखेरि हामीले श्रावणसम्म पनि, श्रावण महिनासम्म धान रोप्ने गर्छौ तराईमा, अनि श्रावणदेखि कार्तिक मनसिरसम्म धान पाक्छन्। 120-125 दिनमा पाक्यो भने त्यो के हुन्छ भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ तराईतिर सुक्खा हुँदाखेरि, अनि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्। परम्परागत विधिले किसानहरूले खेती गर्ने गर्छन्, त्यस कारणले गर्दाखेरि पानीको खपत बढ्न जान्छन् र यसले जनजीवनमा असर पर्छ। तलको जुन पानीको स्रोत छ अन्डरग्राउन्डको, त्यो सुक्यो भने हामीले खाने पिउने पानीको पनि अभाव हुन सक्छ।
4: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सरकारले काठमाण्डु उपत्यका नदी किनारका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनर्स्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। अर्थ समितिद्वारा आगामी बजेटबारे विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको छ। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड़ छ। र दक्षिण मध्य चीनमा भीषण बाढ़ी, 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित भएको छ। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता आगामी जेठ 20 गतेदेखि काठमाण्डुमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सिन्हासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: फास्ट ट्र्याकमा प्रधान न्यायाधीशको नाम अनुमोदन आजै शपथ। न्यायपालिकाभित्रको विवाद नयाँ नभएको विज्ञको प्रतिक्रिया।
0: युवाहरू विदेशी आन्दोलन गर्नुपर्ने अवस्थामा रासोपा सांसद कार्की विवादको चंगुलमा छानबिन गरी कार्यवाही गर्न माग।
1: उपत्यका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय। असार 1 गतेदेखि कक्षा 11 पठन पाठन थाल्ने सरकारको निर्णय। नयाँ भर्ना खुला।
0: ट्रम्प र नेतान्याहुको हत्या गर्नेलाई पुरस्कार दिने इरानको तयारी। आजदेखि इरानमाथि आक्रमण गर्न बनाएको योजना रोक्ने ट्रम्पको घोषणा।
1: र काभा महिला भलिबल च्याम्पियनशीपका लागि कजाकिस्तानको टोली नेपालमा। आईपीएलमा टस हारेर लखनऊ ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नयाँ सरकार बनेको करिब 2 महिनामा न्यायपालिकाले नेतृत्व पाएको छ। निवर्तमान प्रधान न्यायाधीश प्रकाश मानसिंह रावतको कार्यकाल गत चैत 17 गते सकिएको थियो। 65 वर्ष उमेर हदका कारण उहाँ अनिवार्य अवकाशमा गएपछि पहिलो नम्बर वरियतामा रहनुभएकी न्यायाधीश सपना मल्ल प्रधानले कार्यवाहक प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्नु भएको थियो। त्यसको करिब 1 महिनापछि वर्तमान सरकारले संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउने गरी अध्यादेश ल्याएको थियो। सो परिषदले वरियतामा 4 नम्बरमा रहनुभएका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। शर्मालाई संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा अनुमोदन गरेको छ। आज बिहानै शुरू भएको समितिको बैठकले एकै दिन 16 उजुरीमाथि छलफल गरेको थियो। सत्तापक्षले हतार हतार नाम अनुमोदन गर्न खोजेपछि विपक्षी दलका सांसदले असहमति जनाएका थिए। यद्यपि समितिको बैठकबाट अनुमोदित भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएका शर्माले बेलुकी सर्वोच्च अदालत पुगेर पदभार ग्रहण समेत गर्नुभएको छ।
1: नयाँ प्रधान न्यायाधीश सिफारिश प्रकरणले पछिल्ला केही दिन सर्वोच्च अदालतभित्रकै काम कार्यवाही प्रभावित भएको छ। कायम मुकायम प्रधान न्यायाधीश मल्लले सर्वोच्च प्रशासनलाई दिएको लिखित आदेश कार्यान्वयन नभएपछि न्यायपालिकाभित्र स्पष्ट कित्ताकाट देखिएको हो। शर्मा विरूद्ध दायर रिट निवेदन अदालत प्रशासनले दर्ता नगरेपछि कामु प्रधान न्यायाधीश मल्लले हिजो दिउँसो 1 बजेसम्म निवेदन दर्ता गरी आजका लागि पेशी तोक्न लिखित आदेश दिनुभएको थियो। कर्मचारीले नमानेपछि अदालतभित्रको शक्ति संघर्षप्रति सामाजिक सञ्जालमा पनि धेरैले चासो व्यक्त गरेका थिए। तर जानकारहरू भने यो घटनालाई सामान्य रूपमा लिनुपर्ने बताउँछन्। संविधानविद काशीराज दाहालले यसलाई कुनै विवाद वा कित्ताकाट भनेर व्याख्या गर्नु उचित नहुने बताउनुहुन्छ। पञ्चायतकालको एक उदाहरण पेश गर्दै उहाँले कार्यपालिका न्यायपालिका र विधायिकाको बीचमा बेला बेलामा विवाद उत्पन्न हुने गरेको बताउनुभयो।
3: कार्यपालिका न्यायपालिका विधायिकाका बीच बेला बेलामा विवादहरू उत्पन्न हुने गर्छन्। 2037 सालमा राष्ट्रिय पञ्चायत हुँदा पनि न्यायालय र राष्ट्रिय पञ्चायतको बीचमा विवाद उठ्यो। त्यो बेला पनि निरूपण के भयो भन्दाखेरि पञ्चायतले गरेका काम कार्यवाही पनि सर्वोच्च अदालतले बदर गराउन सक्छ, राष्ट्रिय पञ्चायत एउटा सल्लाहसभा मात्रै हो, सर्वोच्च अदालत चाहिँ सर्वोच्च अदालत हो भन्ने व्याख्या 2035 सालमा सर्वज्ञ रत्न सल्लाहकार विरुद्ध पञ्चायतको मुद्दामा व्याख्या भयो। यस्तै बेला बेलामा यस्ता प्रश्नहरू उठ्छन्।
1: पूर्व न्यायाधीश बलराम केसीले अहिले नै निष्कर्षमा पुग्न हतारो हुने बताउनु भएको छ। नयाँ प्रधान न्यायाधीश आएपछि अनावश्यक विवाद भन्दा पनि न्यायपालिकालाई प्रभावकारी रूपमा अघि बढ़न दिनुपर्ने उहाँको धारणा छ।
4: अब अहिले परफर हेरेको अवस्था अहिले त्यसरी भनिहाल्न मिल्दैन। अहिले ज्यादै तपाईँको हतार र उत्तौलो हुन्छ। अहिले नयाँ मान्छेहरूलाई काम गर्न दिनुपर्छ। अहिले विवाद ल्याउनै हुँदैन।
1: यद्यपि नेपाल बार एसोसिएशनले भने वरिष्ठताको दोस्रो नम्बरमा रहनुभएका न्यायाधीशलाई छोडेर चौथो नम्बरका न्यायाधीशको नाम प्रधान न्यायाधीशमा सिफारिश गरिएको विषयलाई गम्भीर रूपमा लिएको छ। बार अध्यक्ष विजय प्रसाद मिश्रले नयाँ प्रधान न्यायाधीश आइसकेको अवस्थामा व्यक्तिगत रूपमा कसैसँग विवाद नरहेको स्पष्ट पार्दै न्यायपालिकामा कार्यपालिकाको प्रभाव पर्न नदिन आफूहरू सचेत रहने बताउनुभयो।
5: न्यायपालिका विधि विधान अनुसार चल्दा 3 न्यायाधीश पछाडि गएको न्यायाधीश ल्याइएको छ, कारण युक्ति त केही छैन। तर उहाँ आइसक्नुभयो, आइसकेको कारणले गर्दा बारको व्यक्तिगत झगडा कहिले कोही कसैसँग थिएन, हुँदैन। अब न्यायपालिकालाई स्वच्छ सफा गर्नलाई उहाँको के योजना छ त्यो हामी हेर्छौ, त्यसलाई अध्ययन गरेर हामी दुवैको उद्देश्य न्याय पार्ने भएको हुनाले कार्यपालिकाको छैन न्यायपालिकामा पद्न नदिनु, भ्रष्टाचार मुक्त न्यायपालिका बनाउनको लागि हामी सधैँ लागेका छौँ लाग्छौ।
0: रोजगारीका लागि नेपाली युवाहरू युद्धग्रस्त देशमा जान समेत आन्दोलनमा उत्रिनु परेको छ। पढ्दै कमाउँदै शैक्षिक कार्यक्रममा इजरायल गएका कञ्चनपुरका विपिन जोशी हमासको कार्यवाहीमा मारिएका थिए। विपिनको मृत्यु पुष्टि भएको वर्ष दिन नपुग्दै अन्य युवाहरूले काठमाण्डुमा सोही देश इजरायल जान पाउनुपर्ने माग गर्दै सड़क प्रदर्शन गरेका छन्। देशभित्र पर्याप्त मात्रामा नयाँ रोजगारीको सृजना नहुँदा ईपीएस भाषा परीक्षा पास गरेकाहरूले दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन्। यसै गरी जापान लगायतका देशमा वर्षेनी लाखौं विद्यार्थी गइरहेका छन्। जेएनजी आन्दोलनपछि बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले पनि युवालाई आश्वस्त पार्न छोडेर थप 16 देशसँग श्रम सम्झौताका लागि प्रस्ताव गरेको छ। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
6: इजरायल जान योग्य भए पनि गोलापर्थट छनौट गर्दा नपरेका युवाले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। 2 वर्षदेखि पर्खदा पनि पालो नआएको भन्दै उनीहरूले छुट्टै कोटाको व्यवस्था गर्न माग गरेका छन्। आन्दोलनकारी मध्येका एक युवराज वनले प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरूलाई छोडेर वैदेशिक माफियाको इशारामा नयाँ भर्ना लिने तयारी भएको आशंका व्यक्त गर्नुभयो।
7: अहिले भनेको चाहिँ सीमित ट्रेनिङ सेन्टरहरू, वैदेशिक माफियाहरू, यो बाहिरी चलखेलहरूबाट सञ्चालित भएर हाम्रो मागलाई सुनवाई नगरिकन नयाँ खुल्दैछ भनेर जुन मिडियावादी सरकारको तर्फबाट गरियो, यो सरकारले गर्न लागेको कार्यक्रमलाई स्थगित गरेर हाम्रो माग सुनवाई होस् भनेर हामी सम्पूर्ण साथीहरू एकजुट भएर यहाँ आएको।
6: इजरायलका लागि करिब 2300 नयाँ कोटा खोल्ने चलेपछि पुरानो प्रक्रियामा सहभागी हुनुपर्ने माग गर्न थालेका हुन्। प्रदर्शनमा सहभागी अर्का युवाले आफूहरूको मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग आग्रह गरेका छन्।
8: टाइम पनि लस भयो, हामी शारीरिक मेन्टली रूपमा एकदमै तनाव भयो, स्ट्रेस भयो, होइन। त्यही भएर विभिन्न निकायले के भन्छ सम्बन्धित निकायले नै हामीलाई चाहिँ विभिन्न समयमा आश्वासन देखाएको थियो, प्रतिबद्धता नै जनाएको थियो, तपाईँहरूलाई लान्छौँ, तपाईँहरू ढुक्क हुनुहोस्, कतिपय साथीहरूलाई चाहिँ अब मेडिकलको लागि रेडी पनि हुनु भनेर भनिरहँदाखेरि अहिले आएर चाहिँ सरकारले हाम्रो कुरालाई चाहिँ नसुनिकन हामीलाई प्राथमिकतामा नराखिकन चाहिँ तोडमोड गरेर नयाँ आह्वान खुलाउने भनिरहेको छ। यसमा चाहिँ हामी असहमति जनाउन चाहन्छौँ।
6: इजरायलमा हेरचाह क्षेत्रमा काम गर्न जाने नेपाली कामदार गोलाप्रथाबाट छनौट गर्ने गरिएको छ। यसअघि गोलाप्रथामा 1100 बढ़ी कामदार छनौट हुन सकेका थिएनन्। इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण पीवाले गोलाप्रथा गरी कामदार छान्ने भएकाले नेपाल सरकारले केही गर्न नसक्ने श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरे बताउनुहुन्छ।
9: 1153 जना साथीहरू चाहिँ लटरी आउट हुनुभएको थियो, अब हामीलाई पनि चाहिँ जाने व्यवस्था मिलाइदिनु पर्यो, हामी इजरायल जान इच्छुक छौँ भन्दै हुनुहुन्थ्यो। अब हामीले कुटनीतिक पहलदेखि लिएर त्यतातिर बुकिङ गऱ्यौँ, तर अब अहिले उहाँहरू लटरी आउट भएको हो, उहाँहरूलाई लान सकिँदैन। लटरी आउट भएका साथीहरूलाई चाहिँ अब हुने विज्ञापनहरूमा त्यो प्रोसेस पुऱ्याएर फेरि छनौट हुनु भने ओके, नभएदेखि त्यसरी लाने प्रावधान उताको नियम कानूनमा पनि हामी सक्दैनौँ भन्ने खालको जस्तो जवाब आयो, होइन। त्यो सिस्टम नै उनीहरूको लटरीबाट लानेछ, त्यही भएर चाहिँ जान पाउनु भएन।
6: यद्यपि वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सरकारले 16 मुलुकसँग श्रम सम्झौताका लागि प्रस्ताव पठाइसकेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो।
9: लेबर एग्रिमेन्टको लागि हामीले एउटा प्रस्ताव पठाएर पहल गरिरहेका छौँ, उताबाट कहीँबाट जवाफ आउँदैछ, होइन।
6: नेपालले हाल 13 मुलुकसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ। अनौपचारिक तथ्याङ्क अनुसार विश्वका 170 भन्दा बढ़ी देशमा नेपाली श्रमिकहरू काम गरिरहेका छन्। श्रम सम्झौता भएको भन्दा पनि नभएका मुलुकमा ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि जाने भएकाले आर्थिक ठगी र श्रम शोषणको समस्या ठूलो छ। विदेश पठाउनेको ठगी धन्दा बन्द गराउनेतिर ध्यान नदिएको सरकारले थप देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अघि बढ़ाएपछि रोजगार व्यवसायी उत्साहित देखिएका छन्। श्रम सम्झौता श्रमिकका लागि कानूनी सुरक्षा र अधिकार सुनिश्चितता कायम गर्ने प्रमुख आधार भएकाले यो आवश्यक रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरूङले बताउनुभयो।
10: श्रम सम्झौता गर्दाखेरि के हुन्छ भन्दा हाम्रो कामदारले त्यहाँको चाहिँ कानुन लाउन पाइयो नि त, बढी सुरक्षित र अधिकारमुखी हुन्छ कि कामदार चाहिँ। श्रम सम्झौता कामदारको लागि एकदमै लाभदायक हो। गर्न त त्यति पनि तपाईँको भइरहेछ, अब तपाईँको ह्युमन राइट्सको लागि भ्याउने कानूनले धनी गरिरहेको छ, तर त्यति नै राज्य तर्फबाटै बोथ कन्ट्रीको जिटिजी एग्रिमेन्ट बढी इफेक्टिभ हुन्छ नि भन्ने कुरा क्या।
1: संसदमा पनि खाड़ी मुलुकमा नेपाली नागरिकले भोगेका समस्याबारे आवाज उठेको छ। प्रतिनिधि सभामा राप्रपाकी सांसद खुशबू ओलीले हिजोको बैठकमा उठाएको घरेलु कामदारको विषय आज पनि दोहोर्याउनुभयो। देशभित्र र बाहिर मान्छे बेच्ने एजेन्ट नेटवर्क ध्वस्त पार्नुपर्ने भन्दै उहाँले राजदूतहरूको समेत ध्यानाकर्षण गराउनुभयो।
11: मानव बेचबिखनको उक्त भयावह नेटवर्कको विरूद्ध लड़िरहेका सामाजिक अभियन्ताहरू, जसको नाम मैले हिजो पनि लिएको थिए, विशाल डल्लाकोटी जस्ता अभियन्ताहरूलाई अहिले कुवेतमा ज्यान मार्ने, झुटा मुद्दामा लागु औषध, गाजा वा मदिराको मुद्दा लगाएर जेल हाल्ने धम्की दिइँदैछ। यो धम्की कुनै सामान्य अपराधिक समूहबाट आएको होइन सभामुख महोदय, यो नेपाली चेलीबेटीहरू बेचेर धन कमाउने मानव तस्करहरूको संगठित सञ्जालबाट नै आएको हो।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
12: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने, धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
13: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
14: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
15: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो पाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्ण कुमार कार्की यति बेला विवादको चंगुलमा फँसेका छन्। नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप उनीमाथि लागेको छ। हिजोको प्रतिनिधि सभाको बैठकमा बोल्न पालो आएपछि सभामुख डोल प्रसाद अर्यालले 3 पटकसम्म बोलाउँदा पनि उनी देखिएनन्। सामाजिक सञ्जालमा उनको काण्ड भाइरल भएपछि आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलले उनीमाथि छानबिन गरी कार्यवाही अघि बढ़ाउन माग गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद पार्वती विकले रासोपा सांसद कार्कीमाथि लागेको आरोपले नेपालको संसदकै बेज्जत भएको भन्दै घटनाको छानबिन गरी कार्यवाहीको दायरामा ल्याउन माग गर्नु भएको छ।
16: यथार्थ घटना के हो यो सदन स्पष्ट हुन चाहन्छ। यदि हावाका भरमा कुरा गरिएको हो भने पनि हाम्रो राष्ट्रियताका लागि त्यो कुरा सही हुँदैन। यदि यथार्थ हो भने पनि सम्बन्धित मानिनेहरूलाई सिधै कार्यवाहीको दायरामा ल्याउनु पर्छ।
1: नेकपा एमालेकी सांसद सजिता खातुन सिद्दिकीले मोरङ क्षेत्र नम्बर दुईका सांसद कार्कीको नाम जोडेर आएको उक्त प्रकरणले सिंगो संसदलाई लज्जित बनाएको बताउनु भएको छ। नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय संचार माध्यममा पनि यो प्रकरणमा समाचार आएको उल्लेख गर्दै नेपालको कानून अनुसार अनुसन्धानको माग गर्नु भएको छ। मानव अधिकारको क्षेत्रमा 25 वर्ष काम गरेकाले आफूलाई पनि उहाँको न्यायका लागि फोन आएको उहाँले बताउनुभयो।
17: मसँग यो विषयमा 10 वटा फोन आइसक्यो। उहाँको न्यायको लागि अब के गर्ने भन्ने कुरा, महिलाका लागि बनेको विभिन्न कानूनहरू छन् जुन महिलाको हक अधिकार सुनिश्चित गर्छ, यसै गरी समाजमा महिला र पुरुषलाई समानताको हकका लागि लडिरहेको बोल्ने म एउटा मान्छे पनि हो, तर नेपाल संविधान, नेपालको संविधान 2072 भाग 3 अन्तर्गत मौलिक हकमा 16 देखि 46 पनि सम्मानपूर्वक बाँच्न पाउने अधिकार भन्छ, र मलाई लाग्छ आज हामी एउटा मान्नेका कारणले हामी सबै जवाबदेहितामा उभिएका छौं।
0: संघीय संसदमा आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभाका छोटा छोटै बैठकमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले जवाफ दिएसँगै छलफल सकिएको हो। अर्थमन्त्री वाग्लेले सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा मात्र होइन सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समेत विपक्षी दलले आलोचना गरेपछि चुनाव जितेर सरकार बनाउन चुनौती दिनुभएको छ। आफूहरूले चुनावमा मतदातासँग गरेको वाचा पत्र र नीति कार्यक्रम अनुसार नै बजेट ल्याउन खोजेको संकेत गर्दै अर्थमन्त्री वाग्लेले चित्त नबुझे चुनाव जितेर सरकार बनाउन विपक्षीलाई सुझाउनु भएको हो।
18: वो पुरानै शब्दजाल आफूले बोल्दै लेख्दै घोक्दै आएका दस्तावेजकै खोजी गर्न उद्यत माननीयजीहरूलाई मेरो विनम्र आग्रह छ। गत भाद्र 23 र 24 विस्फोट अनि फागुन 21 आम निर्वाचनपछि मुलुक नयाँ बाटोमा लागेको छ। जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार या जे प्रस्तुत गरिएको हो त्यो नै हो। अब आफ्नै भाषा, आफ्नै दस्तावेज अनुमोदित गराउनलाई अर्को चुनाव चाहिँ कुर्नु पर्ला।
0: यसअघि वैशाख 31 बसेको बैठकबाट सरकारको नीति कार्यक्रम बहुमतले पारित गरिएको थियो। सरकारको नीति कार्यक्रम र बजेटलाई पुरानै र कर्मकाण्डी भन्ने सांसदहरूलाई उहाँले सरकार अविच्छिन्न उत्तराधिकारी संस्था हो भन्ने नभुल्न सुझाउनु भएको छ। नयाँ सरकार बनेसँगै केही नयाँ योजना र कार्यक्रम आउने भए पनि पुरानालाई निरन्तरता दिनुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो।
18: धेरै मान्य सदस्यहरूले अघिल्लो पटक नीति तथा कार्यक्रममा केही पुरानै कुराहरू दोहोरियो भनेर पनि टिप्पणी गर्नुभयो। अहिले पुनः त्यही नीति तथा कार्यक्रमका आधारमा प्रस्तुत सिद्धान्त र प्राथमिकतामाथि यसमा पुरानो केही पनि भएन भनेर पनि गुनासो गर्नुभएको छ। त्यसलाई म पुनः सम्मानपूर्वक दोहोर्याउन चाहन्छु, राज्य कुनै अस्थायी राजनैतिक संरचना होइन, यो एक अविच्छिन्न उत्तराधिकारी संस्था हो, कन्टिन्युटी हुन्छ। 1769 यो राज्य चलिरहेको छ। हामी जस्ता राजनैतिक पात्रहरू आउँछौं जान्छौं तर राज्य चलिरहन्छ।
0: नीति कार्यक्रमका आधारमा सरकारले आगामी वर्षको बजेट ल्याउने गर्दछ। बैठकको अन्त्यमा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले दिएका सुझाव संकलन गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाउने व्यवस्था मिलाउन निर्देशन दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि र राष्ट्रिय सभाको बैठक 8 बस्ने गरी तोकिएको छ।
1: सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई प्रति परिवार एकमुष्ट 25,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। आज दिउँसो बसेको मन्त्री परिषद बैठकले पुनर्स्थापना खर्च बाफत सो रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले वैकल्पिक बसोबासको व्यवस्था आफै गर्ने प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम 15,000 प्रति महिना 3 महिनासम्मका लागि उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो।
19: जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम ₹15,000 प्रति महिनाको र 100 भन्दा बढी सदस्यका लागि प्रति सदस्य थप ₹2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
1: त्यस्तै बैठकले वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्था गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो। बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालय र स्वास्थ्य सेवाको सुनिश्चितता स्थानीय तहको समन्वयमा गर्ने निर्णय पनि आजको मन्त्री परिषद बैठकले गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।
0: सरकारले कक्षा एघारको पठन पाठन आगामी असार एक गतेदेखि थाल्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव रूद्र प्रसाद अधिकारीले छलफलपछि असार एक गतेदेखि पठन पाठन थाल्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार कक्षा एघारको पठन पाठन असार एक गतेदेखि शुरू हुने भएकाले त्यसअघि नै कक्षा एघारको भर्ना प्रक्रिया शुरू हुनेछ। यसपटक राष्ट्रिय परीक्षा बोर्डले एक महिना अर्थात वैशाखभित्रै 2082 माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशित गरेपछि कक्षा एघारको पठन पाठन चाँडै थाल्ने सरकारले निर्णय गरेको हो। मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव अधिकारीका अनुसार यति बेला कक्षा एघारमा खाली छैन। अघिल्लो शैक्षिक सत्रको कक्षा एघारको पठन पाठन र परीक्षा नसकिएको उहाँले बताउनुभयो। यही जेठभित्रै कक्षा एघारको वार्षिक परीक्षा सकिएर नयाँ शैक्षिक सत्र शुरू हुने सहसचिव अधिकारीले बताउनु भएको छ। निजी तथा सामुदायिक विद्यालय कलेजहरूले कक्षा एघार बाह्रको नयाँ भर्ना धमाधम खुलाएका छन्। अघिल्लो वर्षहरूमा एसईको नतिजामा ढिलाइ हुने गरे पनि यसपटक भने परीक्षा सकिएको एक महिनामा नतिजा सार्वजनिक गर्न सरकारले निर्देशन दिएपछि बोर्डले समयमै नतिजा प्रकाशन गरेको थियो।
1: यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 को वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभएको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
20: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
21: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
20: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
21: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
20: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
21: एकपटक दङ्गालीबाट किनेर हेर न।
20: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
22: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
21: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
23: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
24: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
21: प्रोप्राइटर सोमराज रैदास।
25: सम्पर्क फोन नम्बर 0825635775।
21: सम्पर्क नम्बर 98478263।
26: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
27: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
28: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065।
0: सदीको दुई आर्थिक वर्षमा पनि निरन्तर शून्य बेरुजु कायम राख्न सफल भएकोमा पालिकाले यो तेस्रो पटक शून्य बेरुजु बनाउन सफल भएको हो।
1: साताको दोस्रो कारोबार दिन आज पनि शेयर बजार घटेको छ। आज नेप्से 6.51 अंकले घटेर 2724 बिन्दुमा झरेको छ। परिसूचक घटे पनि आज कारोबार रकम भने बढ़ेको छ। आज 3,08,77,30,962 रूपियाँ बराबरको शेयर कारोबार भएको हो। आज 113 कम्पनीको शेयर मूल्य बढ़ेको छ। 145 कम्पनीको शेयर मूल्य घटेको छ भने 12 कम्पनीको शेयर मूल्य आज स्थिर रह्यो।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु हत्या गर्नेलाई पुरस्कार दिने भएको छ। यसका लागि इरानको संसद अन्तर्गत राष्ट्रिय सुरक्षा आयोगले विधेयक तयार गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्, जसमा ट्रम्प वा नेतान्याहुको हत्या गर्ने व्यक्ति वा संस्थालाई 4,35,00,000 पाउण्ड अर्थात नेपाली रूपियाँ झण्डै 9 अर्ब इनाम दिने प्रस्ताव गरिएको छ। आयोगका प्रमुख इब्राहिम अजिजीले इस्लामिक गणतन्त्रको सैन्य र सुरक्षा बलद्वारा जवाफी कार्यवाही शीर्षकमा विधेयक तयार भइरहेको बताउनुभयो, जसले ट्रम्प वा नेतान्याहुलाई मार्ने कुनै पनि व्यक्ति वा संस्थालाई 4,35,00,000 पाउण्ड स्टर्लिङ दिने कुरालाई औपचारिकता दिने उहाँले बताउनुभयो। इरानका सांसद महमूद नवाबिहनका अनुसार संसदले यो विधेयकलाई चाँडै मतदान गर्ने सम्भावना छ। इरानले अमेरिका र इजरायलले गत फेब्रुअरीमा संयुक्त हवाई हमला गरी आफ्ना तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनी सहित धेरैजना सैन्य अधिकारी तथा राजनीतिक नेता मारेपछि बदला लिन यो विधेयक ल्याएको हो।
1: अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तालाई अर्को मौका दिनका लागि आजदेखि इरानमाथि आक्रमण गर्न बनाएको योजना रोकेको बताउनु भएको छ। युद्ध अन्त्यका लागि भइरहेको वार्ता अझ गम्भीर बन्दै गएको उल्लेख गर्दै उहाँले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरूको अनुरोधपछि यस्तो निर्णय लिएको दावी गर्नुभएको छ। ट्रम्पले यदि कुनै सम्झौता हुन नसकेमा कुनै पनि क्षणको पूर्व सूचनामा इरानमाथि पूर्ण तथा ठूलो स्तरको आक्रमण शुरू गर्न तयार रहन आफूले अमेरिकी सैन्य नेतृत्वलाई निर्देशन दिएको समेत उल्लेख गर्नुभएको छ। उहाँले पश्चिम एसियामा अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूका लागि स्वीकार्य हुने सम्झौता हुन सक्ने सम्भावनाप्रति क्षेत्रीय नेताहरू आशावादी रहेको दावी गर्नुभयो। वार्ताको सुस्त गतिबाट असन्तुष्ट बनेपछि ट्रम्पले वरिष्ठ सैन्य सल्लाहकारहरूले दिएको विकल्पहरूको सूचीका आधारमा आज इरानका विभिन्न ठाउँमा आक्रमण गर्ने योजना बनाउनु भएको थियो।
0: नेपाल परिवेशमा अब खेल समाचार। काभा महिला भलिबल च्याम्पियनशीपका लागि काजाकिस्तानको महिला टोली नेपाल आइपुगेको छ। आज काजाकिस्तानको महिला टोली नेपाल आइपुगेको हो। च्याम्पियनशीपमा सहभागी हुन आएको टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। काजाकिस्तानले समूह चरणको पहिलो खेलमा श्रीलंका, दोस्रो खेलमा बंगलादेश र अन्तिम खेलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ। कजाकिस्तान, बंगलादेश, श्रीलंका र इरान रहेको समूह बीमा छ। नेपाल भने भारतसँगै किर्गिस्तान र मालदिव्स रहेको समूह एमा छ। नेपाल आफ्नो पहिलो खेलमा भारतसँग खेल्नेछ। दोस्रो खेलमा किर्गिस्तान र समूह चरणको अन्तिम खेलमा मालदिवसँग प्रतिस्पर्धा गर्नेछ। च्याम्पियनशीप जेठ 8-15 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको बहुद्देश्य कवर्ड हलमा हुनेछ।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा भइरहेको छ। सवाई मानसिंह रंगशाला जयपुरमा राजस्थानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको लखनऊले ताजा अवस्थामा 8 ओभर 2 बलमा 1 विकेटको क्षतिमा 109 रन बनाएर खेलिरहेको छ। लखनऊ प्लेअफ दौड़बाट बाहिरिसकेको छ भने राजस्थानका लागि प्लेअफ सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने दबाव छ। राजस्थान अंक तालिकाको 5 औं स्थानमा छ भने लखनऊ 10 औं स्थानमा छ।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: फास्ट ट्र्याकमा प्रधान न्यायाधीशको नाम अनुमोदन, आजै शपथ। न्यायपालिकाभित्रको विवाद नयाँ नभएको विज्ञको प्रतिक्रिया।
0: युवाहरू विदेशी नै आन्दोलन गर्नुपर्ने अवस्थामा राजसपा सांसद कार्की विवादको चंगुलमा छानबिन गरी कार्यवाही गर्न माग।
1: नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिइने। असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन थाल्ने सरकारको निर्णय, नयाँ भर्ना खुला।
0: ट्रम्प र नेतान्याहुको हत्या गर्नेलाई पुरस्कार दिने इरानको तयारी। आजदेखि इरानमाथि आक्रमण गर्न बनाएको योजना रोक्ने ट्रम्पको घोषणा।
1: र काभा महिला भलिबल च्याम्पियनशीपका लागि कजाकिस्तानको टोली नेपालमा आईपीएलमा टस हारेर लखनऊ ब्याटिङ गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदाङ फोन नम्बर 082-563-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगादे एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट छाती मुटु तथा महिला रोग र थाइरोइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
6: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा अत्याधुनिक प्याथोलोजीद्वारा रगत दिसा पिसाब सुगर बोसो मृगौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
7: साथै एमबीबीएस एमएस हाट जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
9: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाडी रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इइजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
4: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल खुला रोड गुराइदाङ फोन नम्बर 082-563-419 मोबाइल नम्बर 98478-28943 र 98449-41653।
7: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नसा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
10: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू
11: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: युनिच्यामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
10: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
8: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-563-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
9: इन्डोस्कोपी सेवा,
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
3: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138।
4: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
18: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
20: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
19: श्वेत पर्दर, पिसाब खोल्ने समस्या,
20: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
19: पाठेघरमा मासु पलाउने,
20: निसन्तान महिलाको चेक जाँच,
19: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच्ने मिति 8 जेष्ठ 29 गते शुक्रबार।
19: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
10: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: डाक्टरद्वारा दिइने सेवाहरू:
23: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
22: बाङ्गा टिङ्गा दाँत मिलाउने,
23: शल्यक्रिया गरेर दाँत निकाल्ने,
22: खाली ठाउँमा दाँत भर्ने,
23: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
22: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
23: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
7: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: अन्य सेवाहरू:
10: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
27: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
27: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
28: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
1: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दानको शंकर मेडिकल हलमा
2: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, तेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
2: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
7: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 0825682023, 98478117 र 98478635।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा नियुक्त संसदीय सुनवाईका क्रममा आफ्ना कार्ययोजना प्रस्तुत।
1: नेपालको संविधान प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ।
0: वरिष्ठताको रोलक्रम नपछ्याइकन अदालतको बागडोर सम्हाल्न लागेका प्रधान न्यायाधीशका सामु कस्ता चुनौती?
2: न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने, सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
0: अनि कंगोमा आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको डब्ल्यूएचओद्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 6 टन औषधि सहितका सामग्री पठाएको छ। डब्ल्यूएचओले मध्य अफ्रिकामा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन भनेको छ। मानिसहरूमा परीक्षण र निगरानीलाई तीव्रता दिएका स्वास्थ्य कर्मीहरूका लागि पीपीई सहितका सामग्री पठाइएको छ। इबोलाबाट 100 मानिसहरू संक्रमित भएको र हालसम्म 130 जनाको मृत्यु भएको ठानिएको छ। बाक्लो शहरी क्षेत्रमा संक्रमण पाइएको विषयले चिन्ता बढ़ाएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम घेहब्रेयससले बताएका छन्। नैरोबीबाट बीबीसी संवाददाता थोमस मकवाना भन्छन्,
3: This current strain of the virus does not have a vaccine.
0: यो प्रजातिको भाइरसका लागि कुनै खोप उपलब्ध छैन, तर संक्रमण फैलिएको समुदायका मानिसहरू उपचारका लागि अस्पताल भन्दा धामी झाँक्री कहाँ गइरहेका छन्। संवाददाता थोमस मकवानाको भनाई। इजरायलका कट्टर दक्षिणपन्थी अर्थमन्त्री बोत्सालेल स्मोत्रिचले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले आफू विरूद्ध पक्राउ पूर्जी जारी गरेको थाहा पाएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबारे जानकारी नभएको र त्यसको प्रतिवाद गर्ने उनले बताएका छन्। आईसीसीले यसबारे प्रतिक्रिया जनाएको छैन। उनले वेस्ट ब्याङ्कको एउटा प्रसिद्ध प्यालेस्टिनी गाउँ ध्वस्त पार्न आदेश दिएका थिए, जसलाई आईसीसी र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन मानेका थिए। भारतमा एकै सातामा 2 पटक इन्धनको मूल्य बढ़ाइएकोमा विपक्षी पार्टीहरूले विरोध जनाएका छन्। कांग्रेस नेता मल्लिकार्जुन खड्गेले मूल्य वृद्धिको कदमले जनतामा भार थप्ने बताए। सरकारले मध्य पूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा बढ़ेको इन्धनको मूल्यका कारण भाउ बढ़ाउन जरूरी भएको बताएको छ। इन्धनको मूल्य निरन्तर बढ़दै जाँदा भारतमा महँगी बढ़ने चिन्ताहरू व्यक्त भएका छन्। थाइल्याण्डले 90 भन्दा धेरै देशका नागरिकहरूलाई आफ्नो देशमा भिसा बिना बस्न दिइँदै आएको अवधि छोट्याउन लागेको छ। विदेशी नागरिकहरू लागू औषध तस्करी, यौन व्यापार सहितका अपराधमा संलग्न देखिएको भन्दै अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको थाई अधिकारीहरूको भनाई छ। यसअघि कैयौं देशका नागरिकहरू थाइल्याण्डमा भिसा बिनै 60 दिनसम्म बस्न पाउँथे। अब देश अनुसार अवधि तोकिने र विदेशी नागरिकहरूलाई बढ़ीमा 30 दिनसम्म मात्रै बिना भिसा बस्न दिइने बताइएको छ। र अदालतको अवहेलना गरेको आरोपमा जेल चलान भएका 2 पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउँदै मालदिव्सका कैयौं संचार माध्यमहरूले आज आफ्ना डिजिटल माध्यममा समाचार छापेनन्। राष्ट्रपति मोहम्मद मुइजको पूर्व सहयोगीसँग सम्बन्ध रहेको दावी गरिएको विवादास्पद वृत्तचित्र प्रकाशनमा लगाइएको रोक अटेर गरेको आरोपमा अडाडु वेबसाइटका 2 पत्रकारलाई 15 वर्षसम्मको जेल सजाय तोकिएको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। नवनियुक्त प्रधान न्यायाधीश मनोज कुमार शर्माले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। लगतै उनले सर्वोच्च अदालतमा पुगी पदभार समेत ग्रहण गरे। आजै संसदीय सुनवाई समितिले उनको सिफारिश अनुमोदन गरेको थियो। एक रिपोर्ट। प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिश गरेका मनोज कुमार शर्मालाई आज संसदीय सुनवाई समितिले सर्वसम्मतिका साथ अनुमोदन गरेको छ। दिनभरि चलेको सुनवाईका प्रक्रियाका बेला शर्माले उनी विरूद्ध परेका उजुरीहरूको तथा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले न्यायप्रतिको निष्ठामा जोड़ दिएका थिए।
1: नेपालको संविधान, नेपाल प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ। संविधानवाद, न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन, शक्ति पृथ्वीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त, मानव अधिकार, नागरिकता, मौलिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता लगायतका लोकतन्त्रका आधार स्तम्भहरूको जगेना र प्रबन्ध गर्नु न्यायपालिकाको कर्तव्य हो।
0: झण्डै 2 अगाडि प्रधानमन्त्री अध्यक्ष

0: रहेको संवैधानिक परिषदले वरिष्ठ तीनजनालाई पन्छाएर शर्मालाई सो पदमा सिफारिश गरेको थियो। सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीट भएका तथा दरपीट विरूद्धका निवेदन दर्ता नगरिएका विषयले अहिले सर्वोच्च अदालत विवादित बनेको छ। सोमबार कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले तत्काल त्यस्ता रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई आदेश दिए तापनि त्यसको कार्यान्वयन भएको देखिएको छैन। यही सन्दर्भमा सुनवाई समितिमा सांसदले राखेको प्रश्नमा शर्माले हाल सर्वोच्च अदालतमा देखा परेका विवाद बारे आफ्नो टिप्पणी नरहेको बताए।
1: न्याय प्रशासनमा चाहिँ दुई किसिमबाट हुन्छ, एउटा सम्पादन र पुरा हुन्छ, जुन सम्पादन भने अर्को न्याय प्रशासन हुन्छ। प्रशासनमा यी रिट दर्ता गरिदिने, दर्पित गरिदिने जनता सबै कार्यहरू चाहिँ के हो त भन्नुहुन्छ, यो प्रशासनिक कार्यहरू हो। यसमा चाहिँ प्रशासनका होइन रहेका मुख्य रहेका जो आफ्नै चाहिँ त्यो कार्यलाई स्वतन्त्र हुनुहुन्छ र उहाँले आफ्नो विवेक प्रयोग गरी न्यायालयको लागि चाहिँ दर्पित गर्न सक्नु हुन्छ र दर्ता गर्ने अथवा त्यो प्रक्रिया त्यो प्रयोग गर्नुभएकोमा चाहिँ मेरो केही टिप्पणी गर्न छैन।
0: सर्वोच्चभित्र न्यायाधीशहरूको कुनै गुटबन्दी नरहेको पनि उनले बताए। आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको विरूद्ध परेका 16 उजुरी खोलेको सुनवाई समितिले दिउँसो उजुरीकर्ताहरूसँग छलफल अनि प्रस्तावित न्यायाधीशको सुनवाई गरेको थियो। यसै सिलसिलामा हामीले संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सम्पर्क गरी अब नयाँ प्रधान न्यायाधीशका सामुन्ने के कस्ता चुनौती छन् भनेर सोधेका छौं।
2: पहिलो चुनौती त के छ भनेदेखि चाहिँ अहिले जुन न्यायाधीशहरूलाई सुपरसिड गरेका छ नि, ती न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने र सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
0: अब जुन परिस्थितिमा उनको नियुक्ति भयो होइन, अब बार पनि अहिले आन्दोलित छ, अब शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलन जस्ता कुराहरूमा पनि प्रश्नहरू उठाइएका छन् संसदमा भित्र बाहिर। यो मामिलामा चाहिँ प्रधान न्यायाधीश जुन आउँदै हुनुहुन्छ उहाँले के गर्नुपर्छ? पहिलो एक दुई तिन
2: पाँच सातवटा पोलिटिकली एकदमै हाइली चार्ज मुद्दाहरूको डिस्पोज गर्ने भन्ने कुरा चाहिँ ठुलो एउटा अर्को चुनौती छ। अब ती मुद्दाहरू प्राय जसो संवैधानिक इजलासमा छ र संवैधानिक इजलासको गठन गर्दाखेरि कुन प्रक्रियाबाट जाने, अब सिनियोरिटीबाट जाने कि त्यो संवैधानिक इजलासको लागि चाहिँ न्यायाधीशहरूको जुन चाहिँ पुल हुन्छ, 9 न्यायाधीशहरूको पुल हुन्छ, त्यो पुलबाट यो सिनियोरिटीबाट नगएर सिनियर प्लस जुनियरहरू 9 मध्ये उसले फेरि त्यसमा प्ले गरेर अर्को बेन्च गठन गर्ने हो भन्ने कुरा चाहिँ बडो चासोको विषय बन्छ र सबैले वाच गरिरहेको हुन्छ। अब कसरी बेन्च गठन गरेर ती मुद्दाहरू डिस्पोज गर्ने भन्ने कुरा चाहिँ उसले चाहिँ धेरै ध्यान
0: गराएर आफ्नो कामबाट नै देखाउनु पर्ने हुनेछ।
2: एकदमै जिम्मेवार भएर काम गर्नुपर्छ र त्यो संवैधानिक इजलासमा मुद्दा लाँदा र त्यो संवैधानिक इजलासमा त्यो मुद्दाको हियरिङ गर्नलाई बेन्च गठन गर्दाखेरि उसले धेरै नै ध्यान पुर्याउनु पर्नेछ।
0: एउटा कुरा तपाईँले अघि कोट्याउनु भयो, संवैधानिक परिषदले वरिष्ठता नहेरिकन छानेको व्यक्ति अहिले प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ। अब त्यसो हुँदा उनी भन्दा वरिष्ठ रहेका जुन न्यायाधीशहरू हुनु पाएनन्, अब उहाँहरूसँगै बेन्चमा काम गर्नुपर्ने स्थिति त आइहाल्छ। अब यो विषयमा यसलाई कसरी व्यवस्थापन राम्रो सहज रूपमा गर्न सकिने ठाउँ कति देख्नुहुन्छ, अथवा होइन यसले त गतिरोध ल्याउने पो छाँट्छ भन्ने लाग्छ तपाईँलाई?
2: त्यो सबै कुराहरू विचार गरेर उसले एउटा न्यायाधीशको हुनुपर्ने जुन किसिमको सहनशीलता र निष्पक्षता छ त्यो प्रदर्शन गरेर नै अगाडि बढ्छ जस्तो लाग्छ। सजिलो चाहिँ छैन, तर के छ भनेदेखि चाहिँ उहाँले सर्वोच्च अदालतमा आउने सेवाग्राहीहरूलाई प्रशासनबाट पुर्याउने सेवाहरूलाई सुस्त र एकदमै सजिलो किसिमले उहाँहरूले चाहिँ राहत महसुस भएको चाहिँ हुनु जरुरी छ एउटा कुरो, र उहाँको नेतृत्वमा सर्वोच्च अदालतबाट चाहिँ कुनै गलत काम कुरो हुँदैछ या कुनै किसिमको चाहिँ निष्पक्ष र स्वच्छ न्याय प्रदान गर्ने सन्दर्भमा त्यहाँ चाहिँ बिचौलियाहरूको प्रवेश भइरहेछ, त्यहाँ मुद्दा मामला छिन्दाखेरि चाहिँ न्याय किनबेच भइरहेछ भन्ने कुराको चाहिँ कुनै किसिमको संकेतहरू आयो भने उहाँले तुरन्तै त्यसमा एक्ट गर्नुपर्ने हुन्छ, नभएदेखि उहाँलाई चाहिँ कन्टिन्यू गर्न गाह्रो हुन सक्छ।
0: अनि अन्तिममा पूर्णमानजी, जुन अहिले सर्वोच्चको चाहिँ प्रशासनिक अधिकारीलाई कायम कायम प्रधान न्यायाधीशले दिएको आदेशको प्रसङ्ग आयो हिजोदेखि र त्यो कार्यान्वयन भएको पनि देखिएको छैन, त्यो अलिक अप्ठ्यारो खालको स्थितिमा छ सर्वोच्च, नयाँ प्रधान न्यायाधीशले सुरुमा त यही विषय सम्बोधन गर्नुपर्ने होला,
2: उहाँले आफ्नो पदभार सम्हालेपछि त्यो निवेदनको सायद औचित्य समाप्त हुन्छ र अहिलेसम्म जुन चाहिँ सर्वोच्च अदालतमा देखिरहेका जुन कि अनिश्चितता र अनियमको स्थिति छ त्यो समाप्त हुन्छ र अदालत सुचारू रूपमा छ. अब अगाडि कसरी बढ्ने भन्ने कुराको सम्बन्धमा चाहिँ मनोज सुमनले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग राम्रो चाहिँ सहमति कायम गरेर कर्मचारीलाई नै आफ्नो ठाउँमा राखेर उसले अगाडि बढ्ने.
0: उनी थिए संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साखे. अब अर्को प्रसंग, काठमाडौँ उपत्यकाका नदी किनारा लगायत सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका मानिसहरूलाई त्यहाँबाट हटाइएपछि सरकारले त्यस्ता विस्थापित परिवारलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ. मंगलबारको मन्त्रीपरिषद बैठकले प्रति परिवार एकमुष्ट रू 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए. साथै 3 महिनासम्म मासिक राहत रकम पनि दिइने उनले बताए.
3: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र 100 भन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने.
0: मन्त्री परिषदको निर्णयमा वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने विषय पनि उल्लेख छ. साथै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गरिने जनाइएको छ. फेरि अर्को प्रसंग छोटकरीमा, फागुन 21 सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन सञ्चालन गर्न 4,96,00,00,000 रूपियाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ. मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले कुल मतदाता संख्या 1,89,00,000 भन्दा बढ़िरहेको हिसाबमा प्रति मतदाता 263 रूपियाँ खर्च भएको हिसाब दिएको छ. यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको बताएका छन्। अधिकारीहरूले इबोलाबाट हालसम्म 131 जनाको मृत्यु भएको र 513 जना संक्रमित भएको बताएका छन्। मृतक मध्ये एकजना युगाण्डाका छन् भने बाँकी कंगो गणतन्त्रका हुन्। आधिकारिक तथ्याङ्क भन्दा धेरै संख्यामा मानिसहरू संक्रमित भएको आशंका गरिएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनो अशोक दाहालबाट।
4: कंगो गणतन्त्रका लागि विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि एनी एनसीआरले प्रकोपबारे थप अनुसन्धानले मात्रै यो कति फैलिएको छ स्पष्ट भन्न सकिने बताएकी छन्। लण्डनको एक संक्रमण अध्ययन गर्ने संस्थाले गरेको विश्लेषणले कैयौं मानिसहरूमा परीक्षण नभएको र 1,000 जना भन्दा धेरै संक्रमित भएको हुन सक्ने जनाएको छ। संक्रमण फैलिएको कंगोको इटोरी प्रान्तबाट बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले मानिसहरू मर्ने क्रम तीव्र देखिएको र आफूहरू त्रसित अवस्थामा रहेको बताएका छन्। रेडक्रसले इबोलाको परीक्षण तीव्र नभए यो व्यापक स्तरमा फैलिने जोखिम औल्याएको छ। छिमेकी रूवाण्डा र युगाण्डा सहितका कैयौं अफ्रिकी देशहरूले सीमामा कड़ाई सहितका सावधानी अपनाउन शुरू गरेका छन्। रूवाण्डाले कंगो गणतन्त्रसँगको सीमा बन्द गरेको छ। युगाण्डाले मानिसहरूसँग हात नमिलाउन र अंगालो नहाल्न भनेको छ। हालसम्म पत्ता लागेका इबोलाका 3 प्रजाति मध्ये अहिलेको संक्रमण बुन्डी बुजो प्रजातिको भाइरसले निम्त्याएको र यसले संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिन सक्ने विज्ञहरूले बताएका छन्। अहिलेको प्रजातिका लागि कुनै पनि औषधि वा खोप पत्ता नलागे पनि इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको र्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्यासम्म देखा पर्छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै समाप्त हुन्छ। भोलि बेलुकी

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश राजधानीको प्रशासनिक केन्द्रलाई व्यवस्थित गुरू योजना अनुसार विकास गर्न सके मात्र नमूना शहर निर्माण सम्भव हुने बताउनु भएको छ। लुम्बिनी प्रदेशका नवनिर्मित प्रदेश प्रशासनिक भवनको अवलोकन गर्दै उहाँले संहिता कार्यान्वयनको सन्दर्भमा प्रदेश राजधानीको विकास प्रशासनिक भवन निर्माणबाटै शुरू हुने उल्लेख गर्नुभयो। लुम्बिनी प्रदेश यस मामिलामा देशका सातै प्रदेश मध्ये अगुवाई गर्न सफल भएको उहाँको भनाइ थियो। पोखरेलले भर्जिन ल्याण्डमा निर्माण गरिएको प्रशासनिक केन्द्रको महत्व ठूलो रहेको उल्लेख गर्दै यसलाई व्यवस्थित रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँका अनुसार गुरू योजना कार्यान्वयन गर्न सके राजधानीलाई आधुनिक व्यवस्थित र आकर्षक शहरका रूपमा विकास गर्न सकिनेछ। कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिडली बहादुर चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ठकाल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरी र प्रमुख सचिव कृष्ण प्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिलीराज आर्याल लगायतको उपस्थिति रहेको थियो। दाङका दुई उपमहानगरपालिकाको बेरुजु रकम 2 अर्ब नजिक पुगेको छ। महालेखा परीक्षकको 63 औं प्रतिवेदन अनुसार जिल्लाका दुई उपमहानगरपालिका घोराई र तुलसीपुरको बेरुजु 2 अर्ब नजिक पुगेको हो। प्रतिवेदन अनुसार दुई उपमहानगरपालिकाको बेरुजु रकम 1 अर्ब 4 करोड़ 4 लाख 9 हजार पुगेको छ। प्रतिवेदन अनुसार घोराईको तुलनामा तुलसीपुर उपमहानगरपालिकाको बेरुजु बढ़ी देखिएको छ। आर्थिक वर्ष 2081-82 सम्मको लेखा परीक्षणमा तुलसीपुर उपमहानगरपालिकाको बेरुजु रकम 97 करोड़ 5 लाख 39 हजार पुगेको देखिएको छ। तुलसीपुर उपमहानगरपालिकाको पछिल्लो पटकको लेखा परीक्षणमा 1 करोड़ 17 लाख 64 हजार मात्रै बेरुजु थपिएको हो। गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनमा अधिकांश कागजात जलेका कारण पनि पछिल्लो लेखा परीक्षणमा बेरुजु रकम देखिएको हो। तुलसीपुरमा आर्थिक वर्ष 2080-81 मात्रै 8 करोड़ 94 लाख 16 हजार बेरुजु रकम आएको थियो। यस्तै घोराई उपमहानगरपालिकाको बेरुजु रकम 6 करोड़ 900 लाख 59 हजार पुगेको छ। घोराईमा आर्थिक वर्ष 2081-82 को लेखा परीक्षणमा 11 करोड़ 23 लाख 77 हजार बेरुजु थप भएको महालेखाको 63 औं प्रतिवेदनमा उल्लेख छ। घोराईमा अघिल्लो आर्थिक वर्ष 2080-81 6 करोड़ 78 लाख 28 हजार रकम बेरुजु देखिएको थियो। लम्ही नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। 5 वर्ष मुनिका बालबालिकाहरूलाई नियमित खोप सेवाको पहुँचमा पुर्याएको, खोप छुटेका बालबालिकाहरूको पहिचान गरी खोप सुनिश्चित गरिएपछि आज एक कार्यक्रमको आयोजना गरी लम्ही नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। लम्ही नगरपालिकाले चालू आर्थिक वर्षमा 4091 जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको थियो। तीमध्ये 3660 जना बालबालिकाको घरभेट मार्फत खोप लगाइएको वा नलगाइएको अवस्थाबारे सुनिश्चितता गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण शर्माले जानकारी दिनुभयो। नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै समुदाय स्तरमा नियमित खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गरेको र आवश्यक सूचकहरू पूरा भएको आधारमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ भने लम्ही नगरपालिकाको 1 देखि 9 नम्बर ओडालाई पूर्ण खोप सुनिश्चितता ओडा प्रमाणपत्र प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले पूर्ण खोप सुनिश्चितता घोषणा केवल औपचारिकता मात्र नभई बालबालिकाको स्वास्थ्य सुरक्षासँग जोड़िएको विषय भएकाले खोप कार्यक्रमले बाल मृत्युदर घटाउन र विभिन्न रोगहरूबाट बालबालिकालाई सुरक्षित राख्न ठूलो भूमिका खेलेको बताउनुभयो। लम्ही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लम्ही नगरपालिकाले स्वास्थ्य, शिक्षा र सामाजिक विकासका क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको पालिकाले दुर्गम बस्तीका बालबालिकासम्म खोप सेवा पुर्याउन विशेष अभियान सञ्चालन गरेको जानकारी दिनुभयो। कार्यक्रममा उपप्रमुख लक्ष्मी योगी, लम्ही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, लम्ही नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष मनोज कुमार चौधरी, वडा नम्बर 5 का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, वडा नम्बर 6 का वडा अध्यक्ष श्याम नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो। वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक मीना शर्मा भूषालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले गर्नुभएको थियो।
थारू समुदाय में रहकर सिकल सेल रोग को परीक्षण का लगी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ने भोलि कोराही दस नारायणपुर में वृहत सिकल सेल रोग को परीक्षण शिविर करने कोराही दस नारायणपुर स्थित सिद्धरत्ननाथ मावी में आयोजना होने वृहत सिकल सेल रोग को परीक्षण शिविर में सिकल सेल रोग र थालासेमिया रोग को परीक्षण तथा परामर्श सेवा दिने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान का डाक्टर जनार्दन पन्थी जानकारी द्वेको कोराही दस का वड़ा अध्यक्ष दीपक पांडे थारू समुदाय बड़ी मात्रा में देखा पर्दै गएको सिकल सेल को परीक्षण का लागि प्रतिष्ठानसँग सहकार्य गरी शिविर को आयोजना गरिएको जानकारी दिनुभएको छ। शिविरलाई अधिकतम फलदायी बनाउन वडा अध्यक्ष पाण्डेले वडामा रहेका टोल विकास संस्था वन समूह सामुदायिक तथा संस्थागत विद्यालय मतौ स्वयंसेविका स्थानीय राजनैतिक दल लगायत स्थानीय सरकारवाला सबैलाई परिचालन गरिएको पनि बताउनुभयो। र राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर र निर्णय पुनर्स्थापना केन्द्र घुराईको संयुक्त आयोजनामा मानसिक समस्या व्यवस्थापन समिति दुई दिने योग तथा ध्यान शिविर सम्पन्न भएको छ। हिजो र आज सञ्चालन भएको शिविरमा पुनर्स्थापना केन्द्रमा उपचाररत पूर्व दुर्व्यसनी तथा उपचारार्थीहरूलाई मानसिक रूपमा बलियो बनाउने समाजमा पुनर्स्थापना गर्न सहयोग पुर्याउने तथा क्षमता विकास गर्ने उद्देश्य राखिएको संस्थाका कार्यालय प्रमुख गणेश पुलीले जानकारी दिनुभयो। कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख टीबी गुरूङले मानसिक समस्या व्यवस्थापनका विषयमा प्रशिक्षण दिनुभएको थियो। त्यसै गरी राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डाक्टर मदन कुमार विष्टले जीवनशैली र स्वास्थ्य आहार विहारका बारेमा प्रशिक्षण दिनुभयो। यस्तै मोटिभेटर स्पिकर विनोद केसी तथा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका शाखा अधिकृत सरोज भण्डारीले सकारात्मक चिन्तन सोच र व्यवहारका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। योग प्रशिक्षक निमानन्द रिजाल र अञ्जु रेग्मी निपानेले योग तथा ध्यान अभ्यास गराउनु भएको थियो। कार्यक्रम संस्थाका उपाध्यक्ष विष्णु ओलीको अध्यक्षता तथा स्वास्थ्य कार्यालय दाङका प्रमुख टीबी गुरूङको प्रमुख आतिथ्यमा रहेको थियो। राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डाक्टर मदन कुमार विष्टको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन निर्णय पुनर्स्थापना केन्द्रका कार्यालय प्रमुख गणेश पुलीले गर्नुभएको थियो। हवस् त अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा आर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: नमस्ते दाइभाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
9: सम्पर्क मोबाइल 9847779770
10: र 9858730689।
11: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
11: सुगर रोग सम्बन्धी उपचार,
12: हर्मोन सम्बन्धी समस्याको उपचार।
11: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
13: फोनबाट पनि नाम दर्ता गर्न
14: बिरामी जाँच निमिति यही ज्येष्ठ 24 गते आइतबार
15: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 89,595,410, मोबाइल नम्बर 9847788,893 र 9,095,12,871।
16: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर: तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825-63-509 र मोबाइल 9845-0653-23।
17: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
18: बिमा गराउन जाँदैछु।
17: बिमा किन गर्नु पर्यो सर? बिमा
18: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
17: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
18: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
17: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
18: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
17: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
18: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानी को क्रम में ढिलाई भए में वा दावी रकम भन्दा कम भुक्तानी भई सो ऊपर चित्त नबुझे में वा बीमा संबंधी अन्य समस्या परे में नेपाल बीमा प्राधिकरण में उजुरी निवेदन दिन सकिन्छ।
10: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
19: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: हेर त रगतै रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सूचना सूचना सूचना श्री गणेश चित्रालय घोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
1: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
3: त्यो त मैसकी बहिनी हो,
4: आजदेखि तेरो भाउजू।
5: आफूले माया हार्ने मान्छे
2: लाली बजार।
6: मधु, म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु।
2: गुरु आमा,
7: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए।
2: र परालको आगो।
8: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4।

0: ಅಯ್ಯಾ, ಈ ದ ದುಃಖ ಮರ್ಮಯ್ಯೋ.
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन?
0: अय्या, अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नीस भएको हैन?
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्दाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
7: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: यसै त सक्यो आमा, तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
12: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
13: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
14: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
13: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्। साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
12: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज। सपना देख्ने होइन, पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
14: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म। प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म। भर्ना शुरू एनजेट 11 गतेदेखि एनजेट 17 गते सम्म मात्र। कक्षा सञ्चालन एनजेट 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज, कोराहीदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98-4-78-0-28-91 र 97-6-76-18-807।
15: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिकराम चौधरीको नमस्कार। लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश राजधानीको प्रशासनिक केन्द्रलाई व्यवस्थित गुरू योजना अनुसार विकास गर्न सके मात्र नमूना शहर निर्माण सम्भव हुने बताउनु भएको छ। लुम्बिनी प्रदेशका नवनिर्मित प्रदेश प्रशासनिक भवनको अवलोकन गर्दै उहाँले संहिता कार्यान्वयनको सन्दर्भमा प्रदेश राजधानीको विकास प्रशासनिक भवन निर्माणबाटै शुरू हुने उल्लेख गर्नुभयो। लुम्बिनी प्रदेश यस मामिलामा देशका साथै प्रदेश मध्ये अगुवाई गर्न सफल भएको उहाँको भनाई थियो। पोखरेलले भर्जिन ल्याण्डमा निर्माण गरिएको प्रशासनिक केन्द्रको महत्व ठूलो रहेको उल्लेख गर्दै यसलाई व्यवस्थित रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँका अनुसार गुरू योजना कार्यान्वयन गर्न सके राजधानीलाई आधुनिक व्यवस्थित र आकर्षक शहरका रूपमा विकास गर्न सकिनेछ। कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ठकाल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरी र प्रमुख सचिव कृष्ण प्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिलीराज आर्याल लगायतको उपस्थिति रहेको थियो। दाङका दुई उपमहानगरपालिकाको बेरुजु रकम 2 अर्ब नजिक पुगेको छ। महालेखा परीक्षकको 63 औं प्रतिवेदन अनुसार जिल्लाका दुई उपमहानगरपालिका घोराही र तुलसीपुरको बेरुजु 2 अर्ब नजिक पुगेको हो। प्रतिवेदन अनुसार दुई उपमहानगरपालिकाको बेरुजु रकम 1 अर्ब 4 करोड़ 4 लाख 9 हजार पुगेको छ। प्रतिवेदन अनुसार घोराहीको तुलनामा तुलसीपुर उपमहानगरपालिकाको बेरुजु बढ़ी देखिएको छ। आर्थिक वर्ष 2081-82 सम्मको लेखा परीक्षणमा तुलसीपुर महानगरपालिकाको बेरुजु रकम 97 करोड़ 5 लाख 39 हजार पुगेको देखिएको छ। तुलसीपुर उपमहानगरपालिकाको पछिल्लो पटकको लेखा परीक्षणमा 1 करोड़ 17 लाख 64 हजार मात्रै बेरुजु थपिएको हो। गत भदौ 23 र 24 गते भएको जेएनजे आन्दोलनमा अधिकांश कागजात जलेका कारण पनि पछिल्लो लेखा परीक्षणमा बेरुजु रकम देखिएको हो। तुलसीपुरमा आर्थिक वर्ष 2080-81 मात्रै 8 करोड़ 94 लाख 16 हजार बेरुजु रकम आएको थियो। यस्तै घोराही उपमहानगरपालिकाको बेरुजु रकम 6 करोड़ 900 लाख 59 हजार पुगेको छ। घोराहीमा आर्थिक वर्ष 2081-82 को लेखा परीक्षणमा 11 करोड़ 23 लाख 77 हजार बेरुजु थप भएको महालेखाको 63 औं प्रतिवेदनमा उल्लेख छ। घोराहीमा अघिल्लो आर्थिक वर्ष 2080-81 6 करोड़ 78 लाख 28 हजार रकम बेरुजु देखिएको थियो। लमही नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। 5 वर्ष मुनिका बालबालिकाहरूलाई नियमित खोप सेवाको पहुँचमा पुर्याएको, खोप छुटेका बालबालिकाहरूको पहिचान गरी खोप सुनिश्चित गरिएपछि आज एक कार्यक्रमको आयोजना गरी लमही नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। लमही नगरपालिकाले चालू आर्थिक वर्षमा 4091 जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको थियो। तीमध्ये 3660 जना बालबालिकाको घरभेट मार्फत खोप लगाइएको वा नलगाइएको अवस्थाबारे सुनिश्चितता गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण शर्माले जानकारी दिनुभयो। नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै समुदाय स्तरमा नियमित खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गरेको र आवश्यक सूचकहरू पूरा भएको आधारमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ भने लमही नगरपालिकाको 1-9 नम्बर ओडालाई पूर्ण खोप सुनिश्चितता ओडा प्रमाणपत्र प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले पूर्ण खोप सुनिश्चितता घोषणा केवल औपचारिकता मात्र नभई बालबालिकाको स्वास्थ्य सुरक्षासँग जोड़िएको विषय भएकाले खोप कार्यक्रमले बाल मृत्युदर घटाउन र विभिन्न रोगहरूबाट बालबालिकालाई सुरक्षित राख्न ठूलो भूमिका खेलेको बताउनुभयो। लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लमही नगरपालिकाले स्वास्थ्य, शिक्षा र सामाजिक विकासका क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको पालिकाले दुर्गम बस्तीका बालबालिकासम्म खोप सेवा पुर्याउन विशेष अभियान सञ्चालन गरेको जानकारी दिनुभयो। कार्यक्रममा उपप्रमुख लक्ष्मी योगी, लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, लमही नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष मनोज कुमार चौधरी, वडा नम्बर 5 का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, वडा नम्बर 6 का वडा अध्यक्ष श्याम नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो। वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक मीना शर्मा भूषालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले गर्नुभयो।
थारू समुदाय में रहकर सिकल सेल रोग को परीक्षण का लगी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ने भोली कोराही दस नारायणपुर में वृहत सिकल सेल रोग को परीक्षण शिविर करने कोराही दस नारायणपुर स्थित सिद्धरत्ननाथ महाविपा आयोजना होने वृहत सिकल सेल रोग को परीक्षण शिविर में सिकल सेल रोग र थालासेमिया रोग को परीक्षण तथा परामर्श सेवा दिने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान का डाक्टर जनार्दन पन्थीले जानकारी दिनुभएको छ। कोराही दश का वड़ा अध्यक्ष दीपक पाण्डेले थारू समुदाय में बड़ी मात्रा में देखा पर्दै गएको सिकल सेल को परीक्षण का लागि प्रतिष्ठानसँग सहकार्य गरी शिविर को आयोजना गरिएको जानकारी दिनुभएको छ। शिविरलाई अधिकतम फलदायी बनाउन वड़ा अध्यक्ष पाण्डेले वड़ामा रहेका टोल विकास संस्था वन समूह सामुदायिक तथा संस्थागत विद्यालय मतौ स्वयंसेविका स्थानीय राजनैतिक दल लगायत स्थानीय सरकारवाला सबैलाई परिचालन गरिएको पनि बताउनुभयो। र राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर र निर्णय पुनर्स्थापना केन्द्र घुराईको संयुक्त आयोजनामा मानसिक समस्या व्यवस्थापन समिति दुई दिने योग तथा ध्यान शिविर सम्पन्न भएको छ। हिजो र आज सञ्चालन भएको शिविरमा पुनर्स्थापना केन्द्रमा उपचाररत पूर्व दुर्व्यसनी तथा उपचारार्थीहरूलाई मानसिक रूपमा बलियो बनाउने, समाजमा पुनर्स्थापना गर्न सहयोग पुर्याउने तथा क्षमता विकास गर्ने उद्देश्य राखिएको संस्थाका कार्यालय प्रमुख गणेश पुलीले जानकारी दिनुभयो। कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख टीबी गुरूङले मानसिक समस्या व्यवस्थापनका विषयमा प्रशिक्षण दिनुभएको थियो। त्यसै गरी राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डाक्टर मदन कुमार बिसीले जीवनशैली र स्वास्थ्य आहार विहारका बारेमा प्रशिक्षण दिनुभयो। यस्तै मोटिभेटर स्पिकर विनोद केसी तथा स्वास्थ्य पन्पुरालय लुम्बिनी प्रदेशका शाखा अधिकृत सरोज भण्डारीले सकारात्मक चिन्तन, सोच र व्यवहारका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। योग प्रशिक्षक निमानन्द रिजाल र अन्जु रेग्मी निपानेले योग तथा ध्यान अभ्यास गराउनु भएको थियो। कार्यक्रम संस्थाका उपाध्यक्ष विष्णु ओलीको अध्यक्षता तथा स्वास्थ्य कार्यालय दाङका प्रमुख टीबी गुरूङको प्रमुख आतिथ्यमा रहेको थियो। राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डाक्टर मदन कुमार बिस्तीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन निर्णय पुनर्स्थापना केन्द्रका कार्यालय प्रमुख गणेश ओलीले गर्नुभएको थियो। हवस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। आज हामीलाई दिनभरि सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाण्डुबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: हाम्रा शास्त्रहरू, कथा, पुराणहरू यो कुनै घटना या कुनै राजा महाराजहरूको कथा मात्रै हो भन्ने रूपमा बुझ्नु अलिकति अपुरो हुन्छ। यहाँ वर्णन गरिएका कथाहरू बाहिर घटेका घटना भन्दा पनि जीवनमा घटिरहने घटनाहरूलाई उजागर गर्न खोजिएको पाइन्छ। जस्तो रामायणकै कथालाई लिऊ, रामायणको कथा राजा राम अथवा राजा दशरथका पुत्रहरूको जीवनी मात्रै होइन, यो प्रत्येक व्यक्तिभित्र घट्ने घटना हो। रामको वनवासको कुरा आउँछ। वनवास भनेको के हो, किन जानु पर्यो वनवास? राज्य निकाला गर्ने त परम्पराहरू छन्। अब पहिला पनि गलत काम गर्ने मानिसहरूलाई देश निकाला गर्थे रे भन्ने हामीले सुनेका हौ, इतिहासहरूमा त्यस्तै पाइन्छ, देश निकाला गर्ने चलनहरू थियो रे। तर जंगलै जानुपर्ने चाहिँ किन? देश निक्लेर अर्को देशमा गए पनि त हुन्छ, जंगलमा किन जाने? यसको अर्थ फरक हुन सक्छ। जंगल भनेको के हो? सत्यको बोध गर्नु छ, जीवनमा साँच्चैको राम राज्य स्थापित गर्नु छ, आफ्नो जीवनले राम राज्यको अनुभूति गर्नु छ भने बाटो त जंगलकै जानुपर्छ। यहाँ तीनजना पात्रहरूको कुरा आउँछ वनवासमा। एकजना भगवान राम, अर्को भगवान रामका भाइ लक्ष्मण र अर्को भगवान रामको अर्धाङ्गिनी सीता, तीनजना वनवास गएको चर्चा आउँछ। यो साधनाको प्रक्रिया हो, आफ्नो जीवनलाई निर्मल बनाउनको लागि, शुद्ध बनाउनको लागि, पवित्र बनाउनको लागि गरिने साधना हो यो वनवास। किनभने आफू शुद्ध पवित्र भित्र अन्तस्करणबाटै शुद्ध पवित्र नभइकन राम राज्यको सुख अनुभव हुँदैन, त्यो शान्ति अनुभव हुँदैन, त्यो आनन्द अनुभव हुँदैन। बाहिर राज्य राम्रो हुँदैमा म सुखी हुन्छु जरूरी छैन, बाहिरी व्यवस्था राम्रो हुँदैमा म सुखी हुन्छु जरूरी छैन। मन अशान्त छ, असन्तोषी छ, दुखी मन छ, नकारात्मक मन छ भने त्यो नकारात्मक मन राम राज्यमा गएर पनि सुखी हुँदैन। सत्य यही हो, सुख पाउनको लागि मन निर्मल हुनुपर्छ, मन पवित्र हुनुपर्छ, मन शुद्ध हुनुपर्छ, मन सकारात्मक हुनुपर्छ। नकारात्मक मन लिएर स्वर्ग गए पनि, वैकुण्ठ गए पनि मन त्यही न हो, ऊ आफै नर्कको निर्माण गरिहाल्छ नि। हाम्रो नर्कको निर्माण हाम्रो मनले गरेको हो, अरू केही पनि होइन। त्यसकारण सुख पाउने निर्विकल्प एउटै उपाय मनको शुद्धिकरण, र मनको शुद्धिकरणलाई कहाँ जानुपर्छ? जंगल जानुपर्छ। राम भनेको हाम्रो चेतना, हाम्रो बुद्धिमता र प्रेमको संयोजन, यसलाई विवेक पनि भनिन्छ। विवेकपूर्ण चेतनालाई राम भनिन्छ। सीता भनेको हाम्रो मन, लक्ष्मण भनेको अनुशासन, लक्ष्मण भनेको नियम विधि। सुख पाउने यी तीनटा तरिकाहरू, मनलाई शुद्धिकरण गर्न, मनलाई एउटा आचरणमा लिएर आउनको लागि अनुशासनको पालना गर्नै पर्यो, र भित्र विवेक बुद्धि आफ्नो चैतन्यता जागृत गर्नु पर्यो, सचेतना आउनु पर्यो। यो सचेतना नै राम हो। यो रामायणका विविध आयामहरू छन्। रामायणलाई हामीले एउटा रूपमा मात्रै बुझ्न सक्दैनौं, यसका धार्मिक आयामहरू छन्, मान्यताहरू छन्, बुझाइहरू छन्, यसका मनोवैज्ञानिक आयामहरू छन्, बुझाइहरू छन्, यसका आध्यात्मिक आयामहरू छन्, बुझाइहरू छन्। यो पूर्णतामा बुझ्न ठिक रहन्छ, तर मैले यसलाई अहिले एउटा मनोवैज्ञानिक आयाममा प्रस्त पार्ने प्रयास गरिरहेको छु। रामायणले हाम्रो जीवनलाई, हाम्रो मनलाई कस्तो प्रभाव पार्छ? यस प्रसंगमा सबैभन्दा पहिला जंगल गएको उदाहरण आउँछ। जंगल भनेको के हो? हाम्रो मन एक प्रकारको जंगल नै हो। जसरी जंगलमा विभिन्न प्रकारका वनस्पतिहरू, बिरुवाहरू हुन्छन्, कोही ठूला, कोही साना, कोही काम लाग्ने, कोही नलाग्ने, कुनै औषधीय गुण भएका, कुनै विषालु प्रकारका, विभिन्न प्रकारका वनस्पतिहरू हुन्छन् जंगलमा। त के छ, के के छ? कति बिरुवा चिनिएका, कति कहिल्यै नचिनिएको, नदेखेका, विभिन्न प्रकारका हुन्छन्। हाम्रो विचार त्यस्तै छ, हाम्रो मन त्यस्तै छ। यति धेरै विचारहरू आउँछन् जंगल जस्तो, जंगलमा उम्रिएका झारहरू जस्तो, यति धेरै विचारहरू, कति विचार जानेका, कति नजानेका, कति प्रासंगिक, कति अप्रासंगिक, कति काम लाग्ने राम्रा विचारहरू, कल्याणकारी, कति हानिकारक, आफैलाई नोक्सान गर्ने विचारहरू, नकारात्मक विचार कति, सकारात्मक के हो, के हो। एकैछिन मनमा जानुभयो भने यति धेरै विचार, यो मनमा कति विचार आउँछ, हाम्रो मन कस्तो छ भनेर बुझ्नको लागि एकैछिन ध्यान गरेर हेर्नुपर्छ। चुपचाप लागेर आँखा बन्द गरेर हेर्नुहोस्, यति धेरै विचारको अनुभव हुन्छ। यो महाजंगल, यो विचारको जंगल छिचोलेरै छिचोल्न नसकिने यस्तो जंगल, र मनबाट पार पाउन चाहने व्यक्तिले अथवा मनलाई शान्त बनाउन चाहने व्यक्तिले, मनबाट सुख खोज्ने व्यक्तिहरूले यो विचारको जंगलमा जानै पर्छ। किनभने कुनै सफा गर्नु छ कुनै कोठा भने त्यही फोहोर भएकै कोठामा जानुपर्छ, अर्को कोठामा गएर फोहोर भएको कोठाको फोहोर सफा हुँदैन, त्यही कोठामा जानुपर्छ। त्यसै गरी मनमा समस्या हुने व्यक्तिले मनमै जानुपर्छ, अन्यत्र गएर हुँदैन। त्यसकारण यो साधनाको एउटा प्रक्रिया हो, एउटा पद्धति हो, एउटा प्रणाली हो रामायण। विचारको जंगलमा प्रवेश गर। अब यो विचारको जंगलमा प्रवेश गर्दाखेरि कति राम्रा, कति नराम्रा, कति भ्रामक, असत्य, कति सत्य, दुनियाँ प्रकारका विचारहरू आउन सक्छन्। मन न हो, यस्तै हुन्छ मनमा। नियन्त्रण बाहिर हुन्छ, सबै अनियन्त्रित बिरुवाहरू, झारहरू, विचारहरू अनियन्त्रित। जंगलमा कुनै नियन्त्रित बिरुवाहरू उम्रेका हुँदैनन्, अनियन्त्रित छन्, कसैको नियन्त्रणमा छैन, स्वतन्त्र छन्। त्यसै गरी हाम्रा मनमा आउने विचार पनि हाम्रो नियन्त्रणमा छैनन्, स्वतन्त्र। कहिले के आउँछ, कहिले के आउँछ भन्नै सक्दैन, जंगल हो।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562607।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
10: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
11: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
10: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
11: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
10: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
11: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
10: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरू कोकोनट चोकोनट भिटा मिल्क बटर पैक क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: र यो जंगलमा प्रवेश गरिसकेपछि सबभन्दा महत्वपूर्ण घटना रामायणमा आउँछ सीताहरणको सीताहरणको कारण एउटा मृगलाई मानिएको छ सीताजीले मृग देख्नुहुन्छ त्यो पनि सुनको स्वर्ण रङको होइन स्वर्ण मृग रामायणले यही भन्छ स्वर्ण मृग र सुनको मृग त सामान्यतया जंगलमा हुँदैन कसैले सुनको मृग बनायो भने त घरमै राख्छ त्यहाँमाथि सुनको मृग दौडिँदैन भाग्दैन तर सीताजी भन्नुहुन्छ त्यो सुनको मृग मारेर ल्याऊ फेरि सुनको मृग कसरी मार्ने सुन त धातु हो हाम्रो विवेक कहिलेकाहीँ मनको वशमा परेर हामी विवेक गुमाउँछौ यहाँ यस्तै भएको छ आफूभित्रको बुद्धिमत्ता त्यो प्रेम प्रेम र बुद्धिमत्ताको संयोजनलाई विवेक भनिन्छ त्यो विवेकले घर छोड्यो अब हिँड्यो जंगलमा राम जंगलमा मनको कुरा पत्याएर सीताजीको कुरा पत्याएर मृग खोज्न जानुभयो र विवेक भनेको के हो भने विवेकले आफ्नो मात्रै हित हेर्दैन बुद्धि हुन्छ तर आफ्नो स्वार्थी बुद्धि हुँदैन बुद्धि चाहिँ जहिले पनि आफ्नो हित कसरी हुन्छ त्यो मात्रै हेर्छ विवेकले चाहिँ अरूको हित पनि हेर्छ किनभने विवेकमा प्रेम हुन्छ त्यो जंगलमा दौडिने मृगको के गल्ती थियो र त्यसलाई मार्नु पर्यो भन्नुहोस् त अलिकति पनि दया हुनुपर्छ कि पर्दैन प्रेम हुनुपर्छ कि पर्दैन जनावरहरूप्रति त्यो मृग मार्न दौडिनु हो राम यसको अर्थ विवेक हरायो घर छोड्यो विवेकले अब त्यो त नक्कली थियो किनभने सुनको मृग हुँदै हुँदैन रामले भन्नु पर्थ्यो सुनको मृग हुँदैन सीता यो भ्रम हो किनभने हाम्रो मनले यस्तै भ्रम सिर्जना गर्छ जे होइन त्यसलाई हो भनेर बसेको हुन्छ एउटा धारणा बनाएको हुन्छ श्रीमतीले कसैसँग बोलेको मात्रै सुन्यो भने अवश्य पनि त्योसँग सम्बन्ध होला होइन भनेदेखि किन बोल्थ्यो नि त्यो अब शंका बोल्न पनि नहुने त्यहाँबाट दुनियाँ थरी शंका त्योसँग हिँड्यो होला कुरा गर्यो होला कहीँ सँगै बस्यो होला अब त्योभन्दा पनि अगाडि के गर्यो होला गर्यो होला यो मनले आफै भित्र भ्रम सिर्जना गर्छ र आफैलाई सताउँछ नभएको कुरालाई हो ठानेर बस्छ मन यस्तै छ हुँदै नभएको कुरालाई सुनको मृग कहीँ हुन्छ सुनको मृग ठान्यो अब रामले गएर सुनको मृगलाई हान्नुभयो तिर लाग्यो मृग त मर्यो तर त्यो मृग थिएन छल थियो दानव थियो दानव हाम्रै मनमा हुन्छ देवता पनि हाम्रै मनमा हुन्छ दानव पनि हाम्रै मनमा हुन्छ कुनै बाहिरको दानव ढल्ने होइन जब सत्य प्रकट हुन थाल्छ हाम्रो मन हाम्रो बुद्धि झस्किन्छ हाम्रो चेतना झस्किन्छ अरे बाबा मैले त गलतलाई पनि सही ठानेर पो हिँडेछु त हात तेरिका सुनको त मेरो हुँदैन थियो यो त मलाई छल गरेर छ यो मनको खेल रहेछ थाहा हुन्छ मनका विविध आयामहरू छन् नकारात्मक मन सकारात्मक मन विभिन्न मनका नकारात्मकतामा पनि धेरै आयामहरू छन् अब बस सत्य थाहा भयो कल्पना गयो अब यथार्थ आयो यथार्थ के थियो सुनको मृग थिएन एउटा भ्रम मात्रै थियो त्यो भ्रमले भनिदियो फेरि अर्को भ्रम सिर्जना गर्यो एउटा भ्रम स्पष्ट हुन पाएको छैन फेरि हाम्रो मनले अर्को भ्रम सिर्जना गरिहाल्छ हामी बाँचेकै भ्रममा छौं बाबा के गर्ने सत्य यही हो यो आन्तरिक कथा हो मनले भ्रम सिर्जना गर्यो अब अर्को भ्रम के भन्यो हे लक्ष्मण चिच्छिदियो मृग अब सुनको मृग त्यसै पनि चिच्याउँदैन, बोल्दैन, तर बोले त्यहाँ अर्को रूप धारण गर्यो। हाम्रो मन त्यस्तै छ, एउटा चिज हुँदा हुँदै कतिखेर अर्को भइसकेका छ हुन्छ थाहा हुँदैन। मैले राम राम सम्झिँदा सम्झिँदै कतिखेर म रावणमा पुगिसकेका हुन्छु यादै हुँदैन। हाम्रो मन त्यस्तै छ, कृष्ण कृष्ण कृष्ण भन्दा भन्दै कंस कंस कंस भइसकेका हुन्छ। हाम्रो मन त तुरुन्तै परिवर्तन हुन्छ। ऊ परिवर्तन भयो, लक्ष्मण चिच्यायो, ऊ त अर्को भ्रम शुरू भयो फेरि मनमा। अनि लक्ष्मण तपाईँलाई बोलाउनु भयो रामले, राम संकटमा पर्नुभयो, तपाईँ जानुहोस् रामलाई बचाउन। लक्ष्मणले भन्छन् होइन होइन, रामलाई कहिल्यै संकट पर्दैन, म जानु पर्दैन, म तपाईँको रक्षाको लागि राखेको हो, म तपाईँको रक्षा गर्छु। अब मन त्यही हो, मेरो हित कसले गर्छ र अहित कसले गर्छ त्यो छुट्याउने विवेक हो, त्यो विवेकै छैन, बुद्धि मात्रै छैन। मनलाई त खालि वर्तमानमा जे फाइदा हुन्छ, जे मजा लाग्छ त्यही मात्रै छ, उसले त पछिको समस्या देख्दैन। त्यसपछिबाट यो तुच्छ वचन बोल्ने, नराम्रो बोली बोल्ने मन नै हो। मनले लक्ष्मणलाई नमिठो बोली बोलेर लजाऊ तिमी, लक्ष्मण बाध्य भए सीतालाई छोड्न, र पनि लक्ष्मण रेखा रेखा कोरेर गए, यो रेखाभित्र बस्यौ भने सुरक्षित छौ भाउजू, होइन भने तिमी सुरक्षित छैनौ। रावण आए, सीता रेखाबाट बाहिर निस्किनुभयो। लक्ष्मण रेखा अथवा लक्ष्मण भनेको अनुशासन हो। हामीसँग बुद्धि विवेक केही पनि छैन भने पनि यदि हामी अनुशासनमा बस्यौं, नियममा बस्यौं भने काँडाले पनि कुट्दैन, कसैले केही गर्न सक्दैन, अनुशासनले हामीलाई बचाउँछ। पारिवारिक अनुशासन, एउटा त आफ्नो अनुशासन, सो अनुशासन, परिवारको अनुशासन, समाजको सामाजिक अनुशासन, राज्यको कानून, राज्यको अनुशासन, प्रकृतिको अनुशासन, शास्त्रीय शास्त्रहरूको अनुशासन, ईश्वरीय अनुशासन। यी अनुशासनको तपाईँले पालना गर्नुभयो भने जीवनमा कहिल्यै संकट पर्दैन। सबै संकटबाट हामीलाई यी अनुशासनले बचाउँछन्। अब लक्ष्मण रेखा पार गर्नु भनेको अनुशासन भंग गर्नु भनेको नमान्नु, हेर्न अनुशासन पनि भंग गर्यो। आफ्नो बुद्धि पनि छैन, विवेकले पनि घर छोड्यो, राम बाहिर गइहाले, बुद्धि विवेक त छैन। अब अनुशासन पनि छैन भने त्यो मान्छेको हाल के होला? अब त रावणले हर्नै छ।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक, जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
4: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
12: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ, सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-3570।
14: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
15: विशेषज्ञ डाक्टरी सेवाहरू,
14: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा
15: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
14: सम्पर्क फोन 082-5907-79 मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
17: भर्ना खुल्यो।
18: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
17: हाम्रा विशेषताहरू
18: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
17: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
18: शान्त तथा पारिवारिक वातावरण भएको
17: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
18: तिहार सुसारको राम्रो व्यवस्था भएको
17: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
18: घरको जस्तै माया पाउने
19: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
20: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल राई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
19: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183
21: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
22: सेत्री भेत्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
21: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
22: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
21: तालिममा दिइने विषयहरू
22: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
21: स्पेशल सेफ तालिम
22: जापानिज सुशी तालिम
21: र वेट्रेस
22: टुरिस्ट गाइड
21: हाम्रा विशेषताहरू
22: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
21: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
22: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
21: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
22: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
21: सम्पर्क मोबाइल 98-410-17-09 98-410-17-09
22: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
23: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
24: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
23: डाक्टरद्वारा दिइने सेवाहरू
24: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
23: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
24: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोश हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
23: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड
0: सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
24: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
6: बिरामी जाँच्ने मिति यही जेष्ठ 9 गते शनिबार,
1: समय बिहान 8 बजेदेखि।
0: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 9847-57-193 र 9818-89-08।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती, दम, निमोनिया, खोकी, छेरोग,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
24: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 9848-26001।
6: यसी त सक्यो आमा, तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
4: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
25: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने, बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
24: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
25: दीपशिखा कलेजमा क्लास 11 का लागि 3 प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, बैंकिङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
4: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज, सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
24: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म, प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे, प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म, भर्ना सुरु एनजेट 11 गते देखि एनजेट 17 गते सम्म मात्र, कक्षा सञ्चालन एनजेट 18 गते देखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज, कोराहीदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 9848-028-91 र 97-76-18-807।
26: दस टाउके रावण होइन हजारौं टाउके रावण आउँछन् यहाँ। कति समस्या आउँछन्। अब बुद्धि नभएपछि, विवेक नभएपछि, अनुशासनहीन भएपछि जीवन त अब समस्याको भुमरीमा फस्यो फस्यो। कति गहिरो कुरा सिकाएको छ है रामायणले हामीलाई, तर हामीले के बुझ्यौं थाहा छैन। रावण त्यो आफ्नो अनुशासनबाट बाहिर जानुभयो, सीताजी रावणले हार्यो, हाम्रो मनको हरण भयो। अब अनुशासन नभएपछि हाम्रो मनले जीवनलाई कहाँ लगेर हाल्छ भन्न सकिँदैन। भट्टीमा पुर्याउँछ कि कुनै लय अगाडिको अक्षर छोड्दै मैले कुनै लयमा लिएर जान्छ कि कहाँ पुर्याउँछ यो मनले भन्न सकिँदैन। सारा खेल मनको हो, कुकरमा सबै मनको खेल हो। मनले लगेर तपाईँलाई कुकरमा गर्न बाध्य बनाइदिन्छ जब अनुशासन भङ्ग गरेर अगाडि जानुहुन्छ। आज जति पनि मानिसहरूबाट कुकर्म भएको छ, राष्ट्रहित, राष्ट्रको अहित गर्ने, समाजको अहित गर्ने, आफ्नै अहित गर्ने, मानवताको अहित गर्ने, प्रकृतिको अहित गर्ने कुकर्महरू भएका छन्। यो सबै कसले गराएको? त्यही अनियन्त्रित मनले। सारा खेल मनको हो। अब यहाँबाट खेल सुरु भयो, सीता त हरण भयो, मन त गलत दिशामा गइ नै सक्यो। अब त्यो गलत ठाउँमा गएको मनलाई कसरी फेरि फिर्ता लिएर आउने त? रावणले हर्यो सीतालाई, फेरि फिर्ता कसरी लिएर आउने? किनभने बिना मन फेरि राम्रो गर्न पनि त सकिँदैन। राम्रो गर्ने पनि मन हो, नराम्रो गर्ने पनि मन हो। नराम्रो गर्ने मनलाई फेरि राम्रो गर्ने कसरी बनाउने? फेरि त्यसलाई कसरी एउटा लयमा लिएर आउने, लाइनमा लिएर आउने? त्यही मनलाई कल्याणकारी कसरी बनाउने? अब यहाँबाट खेल सुरु हुन्छ। त्यसपछि पात्रहरू त्यहाँ धेरै छन्, सबैको सबै पात्रको चर्चा गर्न अहिले समय अभाव हुन्छ, किनभने रामायण भन्नु पर्यो भने पूरा रामायण, रामायण सुनाउने हो भने, रामायणमा बोल्ने हो भने यो वर्षौं लाग्छ। एकै दिन एउटै समयमा हामी सबै कुरा राख्न सक्दैनौं, लामो समय लाग्छ यसको व्याख्या गर्नलाई। त्यसकारण मैले अरू पात्र छोड्दै महत्वपूर्ण पात्रलाई लिएँ। त्यसपछिबाट हनुमान। हनुमान भक्तको प्रतीक हो अथवा भावको प्रतीक हो। हाम्रो मनलाई यदि कसैले सही बाटोमा ल्याउन सक्छ भने त्यो हो हामी भित्रको भाव ऊर्जा। जबसम्म हामी आफ्नो भावनामा काम गर्दैनौ, आफ्नो भाव शक्तिलाई प्रयोग गर्दैनौ, यो बाहिर गएको नराम्रो मन राम्रो बनाउन सकिँदैन। नराम्रो मनलाई राम्रो बनाउनको लागि आफूभित्रको भाव, प्रेम भाव, यसलाई जगाउनु पर्छ। त्यो प्रेम भावको प्रतीक हो हनुमान। त्यही भएर सीता कहाँ छन् पत्ता लगाउने काम कसले गर्यो? भावले गर्यो, यानि कि हनुमानले। अरूले सक्दैन, सीतालाई फिर्ता ल्याउने हिम्मत अरू कसैमा छैन। हाम्रो बिग्रिएको मनलाई फेरि लाइनमा लिएर आउनको लागि भावना नै जगाउनु पर्छ मान्छेको। मानिसभित्रको इमोसन, त्यो भाव जगायो भने चाहिँ ऊ ठाउँमा आइहाल्छ, तुरन्तै उसको मनकोटमा ठाउँमा आउँछ। त्यो भाव जगाएन भने सकिँदैन ल्याउन। यहाँ लोभले पनि काम गर्दैन। तपाईँले राम्रो सुख पाउँछस् नि बाबु, हे त दुःख पाउँछस्, खराब लतमा गइस्, चुरोट खाइस्, चुरोट, बिँडी, मदिरा इत्यादि, हेर यसले त जीवनलाई बर्बाद गर्छ, जति सुकै सम्झाउनुहोस्, मान्नेवाला छैन। तर त्यसको कसै भाव जाग्यो कहीँ, कसैसँग प्रेम पर्यो कहीँ, र उसको प्रेमीले त्यो भावले भन्यो भने चाहिँ सब कुरा छोड्न तयार हुन्छ अहिलेको अहिले। त्यसकारण नराम्रो मनलाई राम्रो बनाउन हनुमान चाहिन्छ। सीतालाई फिर्ता ल्याउनको लागि हनुमान, अरूले सक्दैन। रावण के हो? अहंकार हो। अहंकारका दश टाउका। यताबाट अहंकार हटायो, अर्कोतिरबाट फेरि जन्मिन्छ। हेर्नुहोस् न अहंकारका कस्ता टाउका हुन्छन्। म दास हुँ भन्छ मान्छेले, म दास मात्रै हो र, म त भक्तको पनि दासानु दास, भगवानको दास भक्त, भक्तको पनि म दास हुँ, दासको पनि दास, म दासानु दास। मुखले त्यही भन्छ। अनि कसैले बोलायो उताबाट, ए दास यहाँ आइजो भन्यो, ए कसलाई दास भनिस् मैले? हेर्नुहोस् यो अहम, एकातिरबाट अहंकारलाई बन्द गर्न खोज्यो, अर्कोतिरबाट आउँछ। जति अहंकार काटे पनि यो टाउको काटिँदो रहन्छ। भगवान रामले रावणका कतिपटक शिर छेदन गरे, उपाय लागेन, फेरि टाउको पलाइहाल्यो। यो अहंकार अचम्मको रहेछ, जति काटे पनि फेरि निक्लिन्छ, फेरि पलाउँछ। त्यो अहंकारलाई हटाउनको लागि नाभि, नाभिमा तीर हान्नु भनियो। नाभि भनेको प्रकाश, आत्मा प्रकाश। जुन व्यक्ति आफूभित्रको आत्मा प्रकाशमा प्रवेश गर्यो, त्यो व्यक्तिले मात्रै अहंकारलाई नष्ट गर्न सक्छ। र अहंकारलाई मात्रै नष्ट गरेर पनि अझै भएन, फेरि पनि पलाउन सक्छ, सम्भावना रहन्छ। किनभने मन छ नि, मन त्यही अहंकारबाटै बनेको छ। फेरि अहंकारलाई मारेर पनि त्यो आन्तरिक लाइटले स्नान गरेर भित्री प्रकाशले आत्म प्रकाशले नुहाएर